0: बिहान 5:20 बजेको कालीका हाइलाइट्सको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।
1: आज हिन्दू नारीहरूको महान चाड हरितालिका तीज, भगवान महादेवको पूजा आज गरी मनाइँदै पशुपतिका चारवटी ढोका बिहानै 3 बजेबाटै खुल्ला। पशुपति क्षेत्रको सुरक्षामा 2500 प्रहरी परिचालन।
0: भोटेघोसी बाढीपछिको 15 दिनमा कोरोला नाकामा 1.5 अर्ब राजस्व उठ्यो। कोलेखानीका 3 आयोजनाबाट बिजुली उत्पादन। कृष्णभीरको नयाँ ट्र्याक आउँदो असोज 1 गतेदेखि सञ्चालनमा ल्याउने तयारी।
1: 18 ब्रिक्स शिखर सम्मेलन नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै सम्पन्न। पश्चिम एसियामा बढ्दो तनावप्रति गहिरो चिन्ता, अधिकतम संयम अप्नाउन आह्वान।
0: र एसियाली खेलकुदको लागि नेपाली क्रिकेट टोली घोषणा। एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फिर्ता।
1: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मोबसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 5:20 बजेको कालिका हाइलाइट्स आजका लागि यति नै। सुनिल पराजुली र किरण राणा मगर बिदा हुन्छौ। नमस्कार।
2: ए बुहारी, कता छौ? 1 गिलास दुध ल्याऊ त।
3: सानु, मलाई दही है।
4: मम्मी, मलाई चाहिँ घिउ दिनुस् है।
2: हुन्छ हुन्छ, यो सबको लागि त भवानी डेरी छँदैछ नि।
5: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
6: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
7: विशेषज्ञ सेवा, आधुनिक प्रविधि र भरपर्दो उपचार, चितवन हस्पिटल प्राली, भरतपुर 24 कोठी।
8: विगत 24 वर्षको सफल यात्रामा देशकै ख्याति प्राप्त विशेषज्ञ चिकित्सकहरूद्वारा
7: मुटु, छाती, पेट, मधुमेह, उच्च रक्तचाप, फोक्सो, बाल रोग, छाला, घाँटी तथा स्त्री प्रसुति एवं प्रजनन सम्बन्धी रोगको उपचार सेवा।
8: हाड जोड्ने, नसा, मेरुदण्ड, बाथ रोग, जोड्नी प्रत्यारोपण, प्यारालाइसिस तथा क्यान्सरको उपचार सँगै साना ठुला शल्यक्रिया, प्रोस्टेट र मृगौलाको पत्थरी सम्बन्धी उपचार पनि।
7: कुनै पनि रगत सम्बन्धी समस्या, जस्तै शरीरमा निलो डाबर आउने, रगतको कमी, प्लेटलेट्सको कमी, असामान्य रक्तस्राव तथा अन्य रक्त सम्बन्धी समस्याका लागि रक्तरोग विशेषज्ञद्वारा सेवा।
8: 24 घण्टा इमर्जेन्सी सेवा,
7: अत्याधुनिक सेवा, ICU, सिटी स्क्यान, डिजिटल एक्सरे, भिडियो इन्डोस्कोपी सहित ल्याब सेवा।
8: चितवन हस्पिटल प्राली, भरतपुर 24 कोटी।
6: सम्पर्क 0546-93-101-493-672।
8: तपाईँको स्वास्थ्य हाम्रो जिम्मेवारी।
9: साउजी, सागर मह पाउँछ?
10: अङ्कल, सागर मह दिनुहोस् न।
11: बुवा, ए बुवा, मलाई पनि सागर मह ल्याइदिनु है।
12: ए डाक्टर साहब, सागर मह लेखिदिनुहोस् न।
13: जो आउँछ सागर मह नै भन्छ, जसलाई पनि सागर मह
14: हो। शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
15: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरी जन्य उपजहरू पोलन, परपोलिस, मैन, रोयल जेली, मौरीका घार, मौरी पालन सामग्रीहरू, मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस्। सागर मौरी पालन उद्योग, गैंडाकोट 8, नवलपरासी। सम्पर्क 0785-11-56
9: र 98550-15-530।
16: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था। यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450-23-503 र 98118-67-513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
17: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12, Thani Chowk, Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
18: पाल्स फिसर फिस्टुला र पेटोका बिरामीहरूलाई विशेष जानकारी यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहोरिरहने पाल्स फिसर फिस्टुलाका साथै कब्जियत, गानोगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छार सूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन। फोन 056-512-6670।
19: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
20: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
21: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
20: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
21: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर नौ शरदपुर। फोन 056-490-903 र 98-550-65-903।
22: ओइ सीमा, कता हेरे कि?
23: तेल खोज्दै हिँडेको। हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
22: ठाउँमा जानु पर्छ नि। ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न। त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा, कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
24: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98-550-50-905।
25: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक एन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तु तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने, व्यापारिक मौज्दातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटल कर तथा ठेक्का कर सम्बन्धी पक्यौता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बक्यौता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क थप दस्तुर एवं

0: एनमा विभिन्न कर छुट ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक एन 2083 ले प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-8
1: Ayo, that Jalmuri

0: सालको उत्कृष्ट उत्पादन रिजल्ट्स पिरो चटपटे झालमुरी
1: ग्लोबल करियर को सुरुवात होटल र आईटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज
2: जहाँ अनुभवी शिक्षक को मार्गदर्शन में प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बीआईटी र ब्याचलर अफ होटल म्यानेजमेन्ट बीएचएम विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्
2: आरम्भ कलेज जहाँ सेवा कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला
1: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड सम्पर्क नम्बर 056-13-664 मोबाइल 98-550-33-664 र 98-550-33-559
3: ल फेरि के भयो बीच बाटोमै गाडी बन्द भयो
4: होइन ए साथी यहाँ किन रोकिएको के भयो गाडीमा
3: के हुनु साथी गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको छ
4: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि दिगो गाडी भरपर्दो ब्रान्ड पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी
3: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी
4: टाटा भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड बलियो भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट
3: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे कहाँ पाइन्छ हो टाटाको गाडी साथी
4: सजिलो छ नि सफल मोटर्समा जाऊ न भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा
3: सम्पर्क नम्बर
4: ल अहिले नै टिपिहाल 98-15-64-661 98-13-07-495 र 98-13-07-492
5: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन भरपर्दोपन टिकाउपन र सहज सेवा पनि रोज्नुहोस् सफल मोटर्स भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
6: कलेजका विशेषताहरू
5: पर्याप्त सुविधा सहित आफ्नै भवन
6: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
5: पर्याप्त छात्रवृत्ति व्यवस्था
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495
7: स्टुडियो टाइम चेक यो समय
5: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
8: उच्च शिक्षा अध्ययनको लागि जापान अस्ट्रेलिया क्यानाडा साउथ कोरिया युरोप लगायतका देशहरूमा जानु परेमा ISPT कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ
9: यति बेला बिहानको 6 बजेको छ It's 6 a.m.

0: कालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड, चारै ढोका खुला, विपदका कारण यस वर्ष तीजको उत्साह कम,
1: अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटे कोशी बाढीपछिको पुनर्निर्माणमा 7.75 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रोसुवागढी नै बनाउने गरी गृह कार्य,
0: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक, आकस्मिक अवस्थापछि मनोबल बढाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई,
2: कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो भन्दा यो पिएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले विद्यार्थीले सबैले सिक्नुपर्छ।
1: इरान र खाडी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनीतिक बैठक स्थगित, मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता,
0: र एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, श्रीलङ्कालाई हराउँदै महिला टी ट्वेन्टी एसिया कपको उपाधि भारतले जित्यो।
3: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
4: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
5: साझा पृथ्वी, साझा दायित्व,
3: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझुम जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनाऊ।
4: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ,
3: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी,
4: धरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। तीजका अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन। हालैको भोटेकोसी बाढीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिला कर्मचारीलाई बिदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, र नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सल्लाह छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले फलहार र त्यो पनि नसक्नेले फलहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलहार गरेर पनि व्रत गर्न सकिने धार्मिक मान्यता छ।
3: यसैबीच आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन त्यहाँ पुग्ने गर्छन्। 3 बजेदेखि नै पशुपतिनाथका 4 वटै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 वटा दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो मित्र पार्कको उमाकुण्ड दक्षिणामूर्ति कैलाश बद्री नरसिंहको भवन हुँदै बाँसुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपति मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी दोस्रो लाइन भने जयबागुश्रीबाट देब्रेतर्फको मार्ग, दथु टोल, पाँचा गणेश, अन्नपूर्ण भण्डार, महास्नान घरको 1 नम्बर ढोका अघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी नासल चोक हुँदै शंकराचार्य मठ अघिको आकाशे पुल, प्रहरी पहरागणको सानो ढोकाबाट 2 लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने, त्यसै गरी तेस्रो तिलगंगा पर्यटन काउन्टरसँगै रहेको ढोका, राम मन्दिर, बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्व ढोकामा राखिएको ऱ्याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने, र अर्को पिङ्ला स्थानमा रहेको ढोका हुँदै 4 शिवालय पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकाशी पुल हुँदै सानो ढोकाबाट 64 कोटिलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन, उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। पशुपतिमा दर्शन गर्न जाने भक्तजनको गाडी पार्किङका लागि गुहेश्वरी पारी, सिफलचौर, तिलगंगाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालामा रहेको महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ। सरकारी गाडीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।
2: २०७२ सालको भूकम्पले थिलो थिलो बनाएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेसको बाढी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनाएको छ र आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीच अहिले भोटेकोसी बाढीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीले पुर्याएको क्षतिको पुनरुत्थान तथा पुननिर्माणका लागि कुल 7 खर्ब 23 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको दूरत क्षति र आवश्यक मूल्याङ्कन प्रतिवेदनले पुनर्निर्माणका लागि प्रारम्भिक प्रक्षेपण गरेको हो। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण भौतिक सामाजिक तथा उत्पादन क्षेत्रमा व्यापक क्षति छ। प्रतिवेदन अनुसार बाढ़ीबाट सबैभन्दा धेरै पूर्वाधार क्षेत्र प्रभावित छ। पूर्वाधार क्षेत्रमा मात्रै 1.90 खर्ब रूपियाँको भौतिक क्षति छ भने यो क्षेत्रको पुनरुत्थानका लागि 4.73 करोड रूपियाँ लाग्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदन अनुसार बाढ़ीका कारण झण्डै 16 लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। 1388 जनाको ज्यान गएको पुष्टि भइसकेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी 5 जिल्लामा ठूलो भौतिक क्षति छ। यी जिल्लाहरूमा 7,570 निजी घर क्षतिग्रस्त बनेका छन्। त्यसै गरी विद्यालय, सार्वजनिक संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा पनि प्रभावित छन्। यो सामाजिक तथा भौतिक क्षेत्रको पुनरुत्थानका लागि 1.354 करोड रूपियाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। शिक्षा र स्वास्थ्य पूर्वाधारतर्फ प्रभावित जिल्लामा 19 विद्यालयका 6,901 विद्यार्थी प्रभावित बनेका छन्। अर्थतन्त्रमा एकपछि अर्को धक्का। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ भने भोटेकोशी बाढीले क्षति र पुनर्निर्माणका लागि 7.25 खर्ब प्रारम्भिक अनुमानको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: भोटेकोशी बाढी पछि ध्वस्त बनेको चीनसँगको रसुवागढी नाकालाई फेरि सञ्चालनमा ल्याउन दुवै देशका सरकारले तयारी थालेका छन्। रसुवागढीदेखि स्याफ्रुबेसीसम्म चीनकै अनुदान सहयोगमा सड़क निर्माण गरेर नाकालाई फेरि सञ्चालन गर्ने योजनामा दुवै देश लागेका छन्। चीन सरकारको अनुदानमा झण्डै 16 किलोमिटर दूरीको स्याफ्रुबेसी रसुवागढी सड़कको स्तर उन्नतिको काम गर्दै गर्दा भदौ 10 को बाढीले बगाएको हो। 6.5 अर्ब रुपियाँमा 39 महिनाभित्र सक्ने गरी ठेक्का भएर स्तर उन्नतिको काम भइरहेको थियो। रसुवागढी नाकादेखि स्याफ्रुबेसीसम्म सड़क निर्माणका लागि सहयोग गर्न चीन सरकारसँग प्रस्ताव गरिसकेको र यसमा सकारात्मक प्रतिक्रिया आएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। अरनीको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरोको जोखिम रहेको र 2072 को भूकम्पपछि तातोपानी नाका क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवागढी केरुङ नाकालाई चीनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो। तर भदौ 10 आएको बाढीले रसुवागढीतर्फको नाकामा समेत क्षति पुर्याएपछि मुख्य व्यापारिक सम्पर्क समेत टुटेको छ। व्यापारिक नाका रसुवागढी नै बनाउने गृह कार्य कान्तिपुरमा खबर छ।
2: काया कैरनमा आघात जन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व मनाइदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड, बाढीले पुर्याएको क्षतिका कारण यस वर्ष उत्साह कम, अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा 7.75 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रसुवा गढी नै बनाउने गृहकार्य लगायत खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। भोटेकोशी त्रिशुली बाढीमा घर, सड़क र पुलको क्षति अभिलेख हुँदैछ, तर विस्थापन सँगै टुटेको सामाजिक सम्बन्ध, फातथलो, सांस्कृतिक पहिचान र मनोसामाजिक क्षतिको हिसाब किताब गरिएको छैन। पुननिर्माणको सफलता कति सड़क बने, कति पुल जोडिए र कति घर ठडिए भन्नेबाट मात्रै नापिँदैन। बाढीबाट विस्थापित परिवार सुरक्षित ठाउँमा पुगेपछि उनीहरूको पुरानो समुदायसँगको सम्बन्ध कसरी कायम हुन्छ, बालबालिकाको पढाइ र मनोसामाजिक पुनस्थापना कसरी हुन्छ, सांस्कृतिक तथा धार्मिक अभ्यास कसरी निरन्तर हुन्छ भन्ने कुरा महत्वपूर्ण हुने विज्ञको भनाइ छ। अन्नपूर्ण पोस्टमा खबर छ।
6: भोटेकोशी बाढीको झण्डै 3 हप्ता हुने लाग्यो। बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै धेरै मानिसलाई मानसिक रूपमा आघातमा पारेको छ। आकस्मिक विपद पछि देखिने डर, त्रास, बेचैनी, निराशा, निन्द्रामा समस्या, झस्किने वा यस्ता घटनाहरू बारम्बार सम्झिने प्रतिक्रिया समयसँगै कम हुँदै जान सक्छन्। तर यी लक्षणहरू लामो समयसम्म रहिरहेमा त्यसले गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार किन आवश्यक छ भनेर साथी सम्झना महर्जनले मनोविद बासु आचार्यलाई सोध्नु भएको छ।
8: कोही न कोही यो ट्रमामा परेका, विशेष गरी भूकम्प, बाढी जन्य आघात, युद्ध, डरलाग्दा हिंसा, दर्दनाक घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर उसको विषयहरू हेरेर, उसका कुराहरू सुनेर, आवश्यकता छ छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिङ्क गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य सङ्गठनले यसलाई पिएफए भनेर नामाकरण गरेको छ। मनको पीडा त छामेर थाहा हुँदैन, मनको पीडाको टेस्टहरू यो अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन। सबभन्दा राम्रो उसको इभ्यालुएसन र टेस्ट भनेकै क्वेसन आन्सर, र क्वेसन आन्सर गर्दाखेरि व्यक्तिको कुरा सुनेर, उसको सोच्ने तरिका गाह्रो गाह्रो छ, फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ, डर लागेको छ, डुकडुक छ, पसिना आएछ, असहज छ, अथवा सोच्ने हकमा मलाई बाँच्न मन लागेन, अथवा ला म थेक्न सकिनँ यो पीडा, अथवा मलाई झलझलकोहरू धेरै आए, अब जुनमैको हकमा, अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि भने मतलब त्यो अपराधबोधले त नि दुर्घटना घटाउन सकिन्छ नि त।
2: व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि के सुझाव दिनुहुन्छ?
8: अब अहिले उनीहरूले खोजेको हुन्छन् कि हुँदैनन् भन्ने हुन्छ, खोजेको छैन भने सुझाव पनि दिन पाइँदैन,
2: किनभने अवस्थामा सुझाव दिनै पाइँदैन,
8: दिनै पाइँदैन, सुन्नियो धेरै सुन्नियो, नि आवश्यकता छ भने केही सुझाव दिने, आवश्यक छ भने लिङ्क गरिदिने, र आवश्यकता छ कि छैन महसुस गरी छैन भने चाहिँ यत्तिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ, होइन त्यो फिडब्याकहरू लिने, बेला बेलामा असेसमेन्टहरू गर्ने राख्या हुन्छ, राख्नै पर्छ। अहिले गर्ने महत्त्वपूर्ण पक्ष भनेको चाहिँ त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने। मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ, अरू मलाई केही चाहिँदैन। एकजना सरले भन्नुभयो, सायद मगर हुनुहुन्थ्यो, म चारवटा ट्रमा फेस गरेँ सर, यो चौथो ट्रमा मलाई त ट्रमै लागेन भन्नु, चारवटा भूकम्प पनि फेस गर्नुभएछ, एक्सिडेन्ट फेस गर्नुभएछ, पहिरोले गर्दा बुवा आमामध्ये एकजनाको डेथ फेस गर्नुभएछ, र यो चौथो फेस गर्नुभएछ, चारवटा फेस गर्दा मलाई त अब यो जिन्दगी त यो त केही प्रब्लमै लागेन सर। उत्तर गएको माझ गाउँ भन्ने कामको कुरा हो, कहाँ कहाँलाई के हेल्प गरौँ, मलाई त हेल्प गर्ने तरिका सिकाइदिनु सर भनेर भन्नु,
2: कस्तो राम्रो
8: कस्तो राम्रो।
2: कम्तीमा पनि एक वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग चाहिँ गरिराख्नु पर्छ।
8: पीएफए चाहिँ दुई चार दिन, पाँच दिन, दस दिन, एक महिनासम्मको हुन्छ, त्यसपछि चाहिँ अर्को स्टेज, अर्को फेज सुरु हुन्छ, त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ। पीएफए भनेको चाहिँ फर्स्ट एड मात्रै हो, एकदम टच गर्ने र लिङ्क गरिदिने, टच गर्ने लिङ्क गरिदिने, त्यसपछि अब आवश्यकता के छ त, हिजो लिङ्क गरिएका अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ अनि त्यो चाहिँ असेसमेन्ट गर्ने।
2: मनोपरामर्श चाहिँ कम्ती नै एक वर्ष चाहिँ दिनु पर्यो,
8: दिनै पर्छ, यतिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नुपर्छ, सशस्त्र प्रहरले नि सिक्नुपर्छ, ट्रेनिङ जनपथले नि सिक्नुपर्छ, अझ वडा वडामा भएका युवाहरूले सिक्नुपर्छ अब त, किनभने अब त ट्रमा कतिखेर कहाँबाट आउने रहेछ थाहा नै भएन, हेर्नु त अकल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो भन्दा यो पिएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले सबैले सिक्नुपर्छ, र यो यो सिक्नु किन पर्छ भने यो जतिखेरै पिएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि, त्यही वडाका विद्यार्थीहरू जान सक्थे, त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्थे, त्यही वडाका अन्य कर्मचारीहरू, त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्थे, त्यसरी सिक्नुपर्छ उहाँहरूले, र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद, मनोपरामर्शदाता र साइकियाट्रिस्टको हुने छ।
6: उहाँ हुनुहुन्थ्यो मनोविद वासु आचार्य, उहाँसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: नयाँ तथा पुराना दीर्घ रोगीहरूको सफल आयुर्वेद उपचार स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढमा
9: पुरानो भन्दा पुरानो पायल फिस्टुलाको बिना अपरेशन विशेष क्षार सूत्र विधिद्वारा उपचार, पेट दुख्ने, अल्सर, कब्जियत, ग्यास्ट्रिक, बारम्बार रुगा लागिरहने, नाकमा हड्डी बढेको, मासु पलाएको, अपरेशन गरी बिग्रिएको पिनास, टन्सिल भइरहने, पुरानो दम, उच्च रक्तचाप, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, बाथ, ग्यास्ट्रिक, धातु लगायत स्त्री तथा पुरुषहरूको सम्पूर्ण समस्याहरूको सफलता पूर्वक शुद्ध आयुर्वेदिक पद्धतिद्वारा उपचारका साथै परामर्श तथा बिरामी जाँच गरिन्छ।
1: सम्पर्क स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क चौतारा अगाडि,
10: फोन 0656 38 372, 598317, मोबाइल 98550167।
11: ए बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
12: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्, त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
13: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 98550 64 130।
14: ए यो द्याट झालमुरी

0: रिजालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: को फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा विभत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यले निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स युएका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र झण्डै 70 मिटर गेग्रान हटाउने काम भइरहेको छ। यसै गरी 20 मेगावाटको लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 35 जनाले खोजी गरिरहेका छन्। यस्तै 37 मेगावाटको त्रिशुली 3B आयोजनामा नेपाली सेनाका 98 तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका 10 जना खोजीमा छन्। आयोजनाको आवास गृह क्षेत्रमा गहिराईसम्म उत्खनन भइरहेको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरुङभित्र खोजी चल्दै आजको गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। इरान र खाडी देशहरूबीच हर्मुज जलमार्गबाट हुने जल यातायात व्यवस्थापनबारे छलफल गर्न तय भएको बैठक स्थगित भएको छ। यो सँगै मध्य पूर्वमा जलमार्ग सञ्चालनबारेको कूटनैतिक समाधानको प्रयास प्रभावित बनेको छ। ओमानका विदेश मन्त्री सैयद बद्र अल बुसैदीले क्षेत्रीय सहमतिका लागि बैठक स्थगित गरिएको बताउनु भएको छ। रोइटर्सका अनुसार इरान र ओमान बीचको सहमतिमा हर्मुजबाट हुने जल यातायात सञ्चालन सम्बन्धी प्रस्ताव खाडी देशहरू सामु प्रस्तुत गर्ने तयारी थियो, तर केही क्षेत्रीय देशको अनुरोधमा बैठक स्थगित गरिएको इरानी पक्षले जनाएको छ। यसैबीच हर्मुजमा तेल आपूर्तिमा देखिएको अवरोधका कारण विश्व ऊर्जा बजारमा चिन्ता थपिएको छ। साउदी अरबले ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको आफ्नो मुख्य पूर्व पश्चिम तेल पाइपलाइन तत्कालका लागि बन्द गरेको छ।
2: अब केही खेल खबर। एसएससी प्रिमियर कपको उपाधि विजेता भएसँगै एसिया कपमा पुग्न सफल नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। अस्ति मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हराउँदै उपाधि जितेको नेपाली टोली गैराती काठमाडौँ आइपुगेको हो। ट्रफी सहित स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का सहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। मलेसियाको बायोमास ओभलमा अस्ति शनिबार भएको फाइनलमा नेपालले युएईलाई पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधि जितेको हो। उपाधिसँगै नेपालले एसिया कपका लागि पनि छनौट भएको छ। खेलका अर्को प्रसंगमा भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका 18 ओभर 4 बलमा 111 रनमै अल आउट भयो। यी दुई टोली बीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो।
1: अब केही खबर संक्षेपमा। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 देखि शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनित गर्ने निर्णय कांग्रेसले गरेको हो।
2: अहिले गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती देशका धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भयो। पछिल्लो 6 घण्टामा तनहुँमा सबैभन्दा धेरै 65.4 मिलिमिटर वर्षा भएको छ। यस्तै लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराई क्षेत्रमा भने कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
1: भोटेकोशी बाढ़ीबाट घरबार विहीन पीड़ितलाई सरकारले अस्थायी आवासका लागि मासिक खर्च उपलब्ध गराउने भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्याङ्कन प्रतिवेदन अनुसार बाढ़ीमा 7,770 घर क्षतिग्रस्त छन्। तीमध्ये कतिपय पूर्ण र कतिपय आंशिक क्षति भएको विवरण छ। 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 तथा त्यसभन्दा बढी परिवार संख्या भएमा थप प्रति सदस्य बराबर 2,000 दरले खर्च उपलब्ध गराउने सरकारको निर्णय रहेको छ। सुविधा लिन नचाहनेलाई भने स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराउने सरकारको निर्णय छ। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई पुनर्संरचना गरिने भएको छ। विज्ञान तथा प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्धन अनुसन्धान र वर्तमान आवश्यकता संस्थागत गर्न प्रतिष्ठानको संरचना र कार्यप्रणालीमा व्यापक सुधार गर्न लागि हो।
1: र कृष्णवीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल भएको छ र आउँदो असोज 1 गतेदेखि यातायात खुलाउने गरी तयारी छ। ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट पठाएर हिजो सड़कको परीक्षण गरिएको हो। अब पालो उखानको
2: तीजका कुरा गरे नि खाए जस्तो हुन्छ।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
2: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड, चारै ढोका खुल्ला, विपदका कारण यस वर्ष तीजको उत्साह कम।
1: अर्थतन्त्रमा एक पछि अर्को धक्का, भोटेकोशी बाढी पछिको पुनर्निर्माणमा 7.5 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रसुवा गढी नै बनाउने गृह कार्य,
2: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक, आकस्मिक अवस्थापछि मनोबल बढाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई,
1: इरान र खाडी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनैतिक बैठक स्थगित, मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता,
2: र एसएससी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
1: र अन्त्यमा आजको कार्टुन, फेसबुकमा भेटिएको पुरानो कार्टुन लिएका छौ। यहाँ तीज लागेकी श्रीमतीलाई लिएर श्रीमान मोटरसाइकलमा कतै जाँदैछन्। श्रीमतीले शिरदेखि पाउसम्म झरी झुट्ट गरगहना लगाएकी छन्। त्यही बेला प्रहरीले दुवैजनालाई रोकेको छ अनि श्रीमान भन्दैछन्, कहाँ सुन तस्करी गर्नु हजुर, बुढीलाई तीजको दर खाने प्रोग्रामबाट घर लाइजाँदैछु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
3: कालिका एफएम 95.2 निरन्तरको साथी।
4: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।

0: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
2: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजे देखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
1: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556-598-340, 598-1140। पाल्स, फिसर, फिस्टुला र पेटोका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानुगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसुति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छारसूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन। फोन 0556-512-670।
3: के तपाईँ आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रति ढुक्क हुनुहुन्छ?
1: अब स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्श सेवा तपाईँकै आफ्नै नजिकै चनौली बजारमा जीएम डायग्नोस्टिक एन्ड हेल्थ क्लिनिक।
3: विभिन्न स्वास्थ्य जाँच तथा विशेषज्ञ चिकित्सकहरूद्वारा ओपिडी परामर्श सेवा,
1: प्रयोगशाला परीक्षण, औषधि सेवा, इसिजी तथा अल्ट्रासाउन्ड सेवा, साथमा हरेक दिन निशुल्क सुगर जाँच,
3: आधुनिक प्रविधि, भरपर्दो सेवा तपाईँ र तपाईँको परिवारको स्वास्थ्यको लागि जीएम डायग्नोस्टिक हेल्थ क्लिनिक,
1: भरतपुर 18 चनौली चितवन। सम्पर्क नम्बर 0556-494-354 र 97-61-89-44-16। जीएम डायग्नोस्टिक, भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा।
4: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।
5: समसामयिक विषयमा गहन विश्लेषण, धारिलो प्रस्तुति र सनसनीपूर्ण बहस कालिका एफएम 95.2 मा यो हो अन्तरक्रियात्मक कार्यक्रम समय सन्दर्भ।

0: कार्यक्रम समय सन्दर्भबाट सुनिल पराजुलीको कार्यक्रम समय सन्दर्भ यहाँहरूले मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएम 95.2 इन्टरनेट अनलाइनको कालिका news.com मोबाइल एप्लिकेशनहरू नेपाली पात्रो हाम्रो पात्रो र कालिका एफएमको आधिकारिक फेसबुक पेजमा सेयर गरिएको अडियो लाइभ मार्फत देश तथा विदेशमा एकसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम समय सन्दर्भमा हामी समसामयिक विषयवस्तुमा विशेष चर्चा गर्नेछौँ। नेपाली काङ्ग्रेस 15 महाधिवेशनको तयारीमा छ। केही दिनमा वडा अधिवेशन सुरु हुँदैछ तर काङ्ग्रेसको लागि काङ्ग्रेस नै बाधक बन्ने देखिएको छ। इतर समूह पनि छुट्टै महाधिवेशनको तयारीमा जुटेको छ। समानान्तर महाधिवेशन गर्ने भनेर चेतावनी दिइरहेको छ। 77 जिल्लामा इतर समूहले पनि महाधिवेशनको लागि संयोजक तोकिसकेको छ। संस्थापन पक्षका नेताहरू भने अझै पनि एक ढिक्का भएर काङ्ग्रेस 15 महाधिवेशनमा जाने दावी गरिरहेका छन्। संस्थापन पक्षका नेताहरूले शेखरलाई फकाइरहेका छन्, प्रणबहादुरलाई फकाइरहेका छन्, पार्टी मिलाउन खोजिरहेका छन्। तर इतर समूहका नेताहरू भने 15 महाधिवेशन स्थगित गरेर नआउने हो भने पार्टी फुट्न सक्ने भनेर अझै पनि चेतावनी दिइरहेका छन्। खास गरी नेपाली काङ्ग्रेस मिल्न खोज्दैछ कि फुट्न खोज्दैछ, आज हामी यो महत्वपूर्ण विषयमा कुराकानी गर्दैछौ। हामीसँग कुराकानीमा हुनुहुन्छ नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशी। अर्जुन प्रसाद जोशी जी, स्वागत छ यहाँलाई कालिका एफएममा।
1: हजुर, धन्यवाद।
0: नेपाली काङ्ग्रेस अहिले मिल्न खोज्या छ कि फुट्न खोज्या छ, आजसम्मका गतिविधिहरूलाई निहालेर प्रष्ट पारिदिनुहोस् न।
1: काङ्ग्रेस त अब मिल्नुको विकल्पै छैन। हिजो हामीले पार्टी फुट्दाखेरिको त्यो पनि हामीलाई स्मरण छ, पार्टी फुट्दाखेरिको के अवस्था थियो र पार्टी जुट्दाखेरि हामीले कसरी काङ्ग्रेसको औचित्यलाई, काङ्ग्रेसको चाहिँ आवश्यकता सान्दर्भिकतालाई जनताका बिचमा प्रमाणित गर्न सक्यौँ, त्यो नै उदाहरण छ। त्यसरी मिल्नुको त विकल्पै छैन, मिल्नेतिरै छौँ।
0: तर अहिले संस्थापन इतर समूहका नेताहरूले पार्टी फुट्न लागिसक्यो भनेका छन्, जिल्ला जिल्ला अधिवेशनको लागि केन्द्रीय नेतृत्वहरू तोकेर पठाइसकेका छन्, अनि कसरी मिल्छ भनेखै नेताहरू छलफल पनि भइरहेको छ, मिल्नै सकेका छैन क्या?
1: अनि यसो हो, अब पार्टीभित्र विभिन्न विचार समूहहरू हुन्छ, अब त्यो चाहिँ आफ्नो चाहिँ पक्षमा वातावरण बनाउने होइन, पार्टीभित्र पनि त समूहहरू हुन्छन्, विचार समूहहरू हुन्छन्,
0: होइन समूह हुन्छ, पक्षधर गुट उपगुट हरेक पार्टीमा हुन्छ, तर समानान्तर महाधिवेशन भनेर सम्म जानु भने त समस्या ठुलो हो नि त।
1: अब त्यसरी नै जाने त स्थिति देख्दिनँ मैले होइन। अब मुख्य कुरो के हो भने पार्टी आम नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको ठुलो चिन्ता छ, पार्टी चाहिँ सकभर एकजुट होस्, पार्टी कुनै पनि हातमा पार्टीमा विभाजनको सीमा नकोरियोस् भन्ने आम देशभरिका कार्यकर्ताको भावना छ। कार्यकर्ताको भावना भन्दा विपरीत गएर विभाजनतिर अगाडि बढ्ने कुरो त आत्मघाती कुरो होला नि जसले गरे पनि।
0: संस्थापन इधर समूहलाई मिलाउन नसक्नु त कमजोरी संस्थापन समूहको हो नि त, अहिलेको नेतृत्वकर्ताको हो, तपाईँहरूको हो।
1: मिलाउने भनेको त विधिमा हो, प्रक्रियामा टिकेर हो। अब सबैसँग हाम्रो सभापतिजीले र हामीले पनि सबैले आफ्नो लेभलमा आफ्नो ढङ्गले चाहिँ हामीले वार्ता गरिराखेका छौँ, कसरी मिलाउन सकिन्छ, मिल्ने आधारहरू के छन् भनिरहेकै छौँ। त हामीले भनिरहेका छौँ, कतिपय केन्द्र समितिका साथीहरू जो विशेष मानसुनमा हुनुहुन्थेन, सबै जोडिँदै त आइरहनु भएको छ। त जुन जोडिने क्रम छ त्यो यहाँ छैन, जोडिने छ, जोडिएर जोडिँदा सबै जोडिन्छौँ एक दिन, त्यही त हो नि।
0: होइन, शेखर कोइराला जोडिन पर्यो, शेरबहादुर देउवा जोडिनु पर्यो, कृष्ण सिडौला जोडिनु पर्यो, प्रकाशमान सिंह जोडिनु पर्यो, क्रियाशील सदस्य त अध्यावधिक छैन उहाँहरूको, उहाँहरूलाई कसरी जोड्ने भने समस्या भइसक्यो।
1: अध्यावधिक भइसक्यो तपाईँको जानकारीको लागि, अध्यावधि भन्दा पनि उहाँहरूको जो चाहिँ 15 महाधिवेशनका लागि उहाँहरूले जो नवीकरण गर्नुभएको थियो, रिन्यू गर्नुभएको थियो, उहाँहरू सबैलाई 15 महाधिवेशनमा भाग लिने बाटो खोलेको छ, कोही पनि वञ्चित हुनुहुन्न, कसैले पनि क्रियाशील सदस्यका आधारमा चाहिँ महाधिवेशन भाग लिन नपाउने परिस्थिति छैन। लिन चाहने पार्टीलाई एक ढिका बनाएर 15 महाधिवेशनमा चाहिँ सहभागी हुन चाहने सबैका लागि बाटो खोलेको छ, कोहीको पनि चाहिँ रोकिएको छैन, सबैको चाहिँ क्रियाशील सदस्य नै भएको छ।
0: अनि थपिरहनु भएको छ त समय, फेरि
1: समय त यसो नि त्यसै त हो, समय थप्दै उहाँहरूलाई तपाईँले भने जस्तै सबै एउटै एकै ठाउँमा उभिएर अधिवेशन गर्नका लागि थप्ने कारण पनि त्यही हो, थपिरहेका छौँ। अब हामीले 3 र 4 गते चाहिँ वडा अधिवेशन हामीले चाहिँ टोकेका छौँ, त्यही 3 र 4 गते वडा अधिवेशन जानका लागि कसैले हामीले अपडेट गर्दैनौँ अथवा गर्ने, हामीले 15 नै रिन्यू गरिसकेका छौँ, हामीलाई वञ्चित हुने अवस्था भयो, जुन कुराहरू तपाईँले सुन्नु भएको थियो त्यही कुरालाई सम्बोधन गरेर कसैले पनि 15 महाधिवेशनमा भाग लिनबाट वञ्चित नहोस् भनेर सबैको क्रियाशील सदस्य 15 महाधिवेशनमा भाग लिने गरी कुरा गरिएको छ, रिन्यू गरिएको छ।
0: तर देउवा पक्षका नेताहरूको अब नाम नलिउँ, उहाँहरूले के भन्नुहुन्छ भने 15 महाधिवेशनको कार्यतालिका स्थगित गरेर आयो भने काङ्ग्रेस जोगिन्छ, फुट्दैन, नत्र अब काङ्ग्रेस फुट्नबाट कसैले रोक्न सक्दैन, त्यो तपाईँले पनि सुनेकै वाक्य हो
1: होइन? त्यसो सार्दै सार्ने भनेको कहाँसम्म सार्ने, कहाँसम्म, त्यही त हो, सार्ने, सार्न पर्छ भन्दा भन्दा त आज यहाँसम्म आयौँ। अब यहाँभन्दा त हामीले सार्ने ठाउँ छैन। पार्टीको विधान हेर्नु पर्यो, अदालतको निर्णय हेर्नु पर्यो, मुलुकको संविधान हेर्नु पर्यो। मुलुकको संविधान, अदालतको निर्णय, पार्टीको विधान भन्दा पर गएर त्यो सबैलाई मिचेर हामीले सार्न त पार्टीको सान्दर्भिकता, पार्टीको वैधानिकतामाथि नै प्रश्न उठ्छ नि। आजसम्म त हामीले सार्ने ल्याएर यो ठाउँमा आएको हो। तपाईँले भन्नुभयो कतिपल्ट हामीले उडाएको थियौँ अधिवेशन सार्यौँ, कतिपटक हामीले ती क्रियाशील सदस्य अपडेट गर्ने समयहरू चाहिँ नीतिहरू सार्दै गएर यहाँसम्म आएको हो। अब त सार्ने ठाउँै छैन। अब त संविधानले पनि दिँदैन, अदालतको निर्णयले पनि दिँदैन, पार्टीको विधानले पनि हामीलाई चाहिँ यहाँभन्दा पर जाने ठाउँै छैन। त्यसैले पार्टीको वैधानिकतालाई कायम गरेर हामी एकताबद्ध भएर जाने हो। हामी एक हुँदै गर्ने पार्टीको विधानले र पनि संविधानले पनि हामीलाई छोडिदियो भनेदेखि त हाम्रो लागि मात्र संविधानले कुरेर बस्दैन। त्यसैले संविधान, अदालत, पार्टीको विधान अन्तर्गत सकिने जति हामी सारेका छौँ त्यही हो कुरा।
0: काङ्ग्रेस बनाउनको लागि काङ्ग्रेसै बाधक हुने जस्तो भयो क्या अहिले त?
1: अब नहुनु पर्ने हो, तपाईँले भनेको कुरो सही हो, नहुनु पर्ने हो। कसैले अब जानी बुझिकन बाधक बन्नुहुन्छ होइन, अब सबैलाई हामी सहभागी हुन नपाउने, हाम्रो चाहिँ क्रियाशील सदस्य पनि को हो भन्ने पनि प्रश्न उठाएको थियो, रूप स्वाभाविक पनि थियो होला। त्यसैले त सबै कुरो खुलो गरिएको छ नि। त्यसैले काङ्ग्रेसको अधिवेशनमा, नेपाली काङ्ग्रेसको अधिवेशनमा सहभागी हुन चाहने सबैलाई चाहिँ खुला छ। हरेक पदमा लड्नका लागि वडादेखि केन्द्रीय सभापतिसम्म पनि लड्ने बाटो खुलिसकेको छ। देशभरका कार्यकर्ताको बिचमा जाने हामी सबै जाउँ, आफ्ना मुद्दाहरू, आफ्ना एजेन्डाहरू आम नेपाली काङ्ग्रेस कार्यकर्ता बिचमा राखौँ। जसलाई चाहिँ कार्यकर्ताले स्थापित गर्नुहुन्छ उहाँले नेतृत्व गर्ने हो। त्यसैले यो र ऊ भन्ने नै छैन। म त अझै भन्छु भने अहिले यति बेला देशमा जुन खालको चाहिँ परिस्थितिहरू छन् होइन, केवल काङ्ग्रेसको एकता काङ्ग्रेसको लागि मात्र आवश्यक छैन। काङ्ग्रेसको एकता यो मुलुकको लोकतन्त्रको लागि पनि आवश्यक छ, यो मुलुकको संविधान जोगाउन पनि आवश्यक छ। यसरी मुलुकमा जुन खालको चाहिँ पछिल्लो अवस्थामा जुन खालको फेरि अन्यलहरू छाएका छन्, जुन सरकारले अपरिपक्व ढङ्गले, आलो काँचो ढङ्गले, हेपहाप प्रवृत्तिले शासन सञ्चालन गरेको छ, आम चाहिँ नेपाली जनताहरू फेरि एकपटक चाहिँ त्यो एउटा आशा भरोसा टुटे जस्तो छ। त्यसैले त्यो त्यहाँबाट टुटेको आशा भरोसालाई काङ्ग्रेसले चाहिँ फेरि जगाउनु परेको छ। हामीले भने जस्तै यो मुलुकको भरपर्दो विश्वसनीय लोकतान्त्रिक जनताको चाहिँ लोकप्रिय पार्टी चाहिँ काङ्ग्रेस हो भन्ने हामी दावी गर्छौँ, त्यो पुष्टि गर्नका लागि पनि काङ्ग्रेसको एकता जरुरी छ। त्यसैले हामी सबै एक भएर अगाडि बढ्नुको विकल्पै देख्दैन मैले त।
0: काङ्ग्रेसको अहिलेकै संस्थापनितर्कै नेताहरूले पनि केही केही नेताहरूले के भन्नुहुन्छ भने पार्टी फुट्ने स्थिति आयो भने चार तारे झन्डा र रोग चिन्ह जहाँ हुन्छ हामी त्यहीँ हुन्छौँ भन्ने उहाँहरूको भनाइ आउँछ क्या। त्यसैलाई आधार मानेर पनि संस्थापनितर समूहले जति पेले पनि अन्तिममा भनेको सबै रुखमुनि हो भनेर तपाईँहरूको पनि केही ढिबीले गर्दा पार्टी मिल्न नसके हो कि
1: होइन? एउटा कुरो के हो भने हामीले त अहिले त्यही भनेका छौँ नि, हामीलाई निर्वाचन आयोगले मान्यता दियो, त्यसपछि डिभिजन बेन्चले पनि मान्यता दियो, हाम्रो चाहिँ त्यही विशेष महासभालाई मान्यता दिएको कारणले हामीले निर्वाचनमा पनि हामी सहभागी भयौँ। फेरि ठिक छ, एकबाट पुनरावलोकनका लागि निशा माग्यो, निशा पायो, फेरि चुनाव रोक्नका लागि पनि हामी गयौँ। गइसकेपछि अगाडि चाहिँ रोक्न मानेन, अथवा हामीले 16-19 जो चाहिँ केन्द्रीय महाधिवेशन हामी तोकेका थियौँ, त्यो केन्द्रीय महाधिवेशनलाई नै न डिस्टर्ब नगर्ने गरी, त्यसलाई नरोक्ने गरी पछि कुनै आदेश दिएन। त्यसको अर्थ नै के हो भने आजका मितिसम्म रुख कसो रहने, नेपाली काङ्ग्रेस कहाँ हो भन्ने कुरो सबैलाई छर्लङ्गे भइसकेको छ नि। निर्वाचन आयोगको निर्णयले अथवा अदालतको चाहिँ पछिल्लो चाहिँ निर्णयले छर्लङ्गे भइसकेको छ। त्यसैले रुख कहाँ छ भनेको आफै उहाँहरू हामी जसले पनि रुख जहाँ छ त्यही काङ्ग्रेस हो भन्ने कुरो हो भने पनि ठिकै छ। आजसम्म हामी एकै ठाउँ रुख कहाँ छ भन्ने कुरो त प्रश्नै छ त किनभने रुख कहाँ छ भन्ने कुरो त 80 फागुनमा भएको निर्वाचनले पनि हामी सबै भएभरका रुखभन्दा अरू चिन्हबाट लडेनौँ त। रुखैलाई मानेर लडिसकेपछि त आजका मितिसम्म यहाँ छ भने यो अधिवेशनमा चाहिँ हामी सबै सहभागी हौँ।
0: 2-4 दिन अगाडि एउटा शेखर कोइरालालाई प्रस्ताव गरेको थियो क्या संस्थापन पक्षले, अथवा गगन थापाले नै भनौँ सभापतिले, एउटा संयन्त्र बनाऊ, तपाईँको नेतृत्वमा जाउँ 15 महाधिवेशनमा, म त्यसको लागि त्याग गर्न तयार छु भन्नुभएको थियो। यो प्रस्तावलाई शेखरले के गर्नुभएछ, पछिल्लो कुरा के आयो यसबारे?
1: होइन, अब तपाईँहरूलाई पनि बढी थाहा होला होइन, तर के भने हामी त्यही त, त्यसैले हाम्रो सभापति सबै विकल्पहरूमा खुला हुनुहुन्छ।
0: मान्ने नमान्ने केमा पुग्नुभयो?
1: मान्ने कुरो भएर त हो नि, जो उहाँले चाहिँ पेस गर्नुभएको थियो विभिन्न प्रस्तावहरू, त्यो प्रस्तावका प्रति हाम्रो सभापति सकारात्मक रहनुभयो। हाम्रो चाहिँ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चाहिँ केही प्रस्ताव राख्नुभएको थियो, त्यसका प्रति पनि उहाँ सकारात्मक, सबै प्रस्तावहरूका प्रति उहाँ सकारात्मक नै हुनुहुन्छ। त्यो सबैका बावजुद पनि अब भइरहेको अधिवेशनमा सहभागी नहुने परिस्थिति बन्यो भनेदेखि त अब अब हामीले के, हामी त अझ पनि भोलि हाम्रो कार्य सम्पादन समितिको बैठक छ, होइन भोलि पनि हामी चाहिँ फेरि पनि आह्वान गर्छौँ, फेरि पनि आह्वान गर्छौँ सबैलाई, सभापतिजीले आह्वान गर्नुहुन्छ सबैलाई, उहाँले त बारम्बार भनिरहनु भएको छ कहाँ कहाँ के मिलाउनु पर्यो, सहकारी सम्पादन समितिमा बनाउनु पर्यो हो कि, अथवा निर्वाचन अधिवेशन तयारी समिति बनाउने हो कि, अनुशासन समिति बन्ने हो कि, अथवा क्रियाशील सदस्य एकलौटी बनाइएको छ अहिले भन्ने लागे भने त्यो छानबिन समितिमा राख्नुपर्ने हो कि,
2: देउवालाई फकाउनु पर्ने होला, प्रकाश मानहरू सात भाइलाई फकाउनु पर्ने होला, काङ्ग्रेसमा समस्या सात भाइको पनि छ फेरि,
1: समस्या चाहिँ पनि सायद सभापतिजीलाई पनि अलिकति समस्या कहाँ भने अब हाम्रो चाहिँ निवर्तमान पार्टी सभापति आदरणीय सेवा देवा हो, हामी सिधै कुरा गर्नुपर्ने मान्छे होइन, कि भने उहाँसँग प्रतिस्पर्धा गर्नुभएको डाक्टर शेखर कोइराला हो, कि भने निवर्तमान सभापतिजीले कार्यभार दिनुभएको पूर्णबहादुर खड्का हो, उहाँहरू सबैसँग चाहिँ सभापतिजीको चाहिँ धेरै थोरै सबैसँग चाहिँ सम्पर्क आम ढङ्गको भइरहेकै छ र उहाँहरूकोबाट आएको जो तपाईँले बाहिर हामीले पनि सुनेका यो प्रस्तावहरू छन्, यो मागहरू छन्, के के कुराहरू सब छ, ती सबैलाई चाहिँ समितिकै छ त, समितिकै छ, कोही बाँकी छैन, कोही बाँकी छ भने उहाँहरू आउन छ ल, अधिवेशनमा सबै सहभागी हुने, दुवै थरीको चाहिँ मिलेर चाहिँ कार्य सम्पादन समिति बनाउने, के अरे अधिवेशन तयारी समिति बनाउने, दुवै थरीलाई समेटेर चाहिँ निर्वाचनमा चाहिँ क्रियाशील सदस्य छान्ने समिति बनाउने, के बनाउने हो म गर्न तयार छु सभापति भन्नुभएको छ, र हामी पनि त्यही हो, हामी पनि
2: केही नेताहरू बाधक बनेर शेरबहादुर देवबार गगन थापालाई मिलाउने खोजेका छैनन् कि, भेट गराउने खोजेका छैनन्,
1: अब त्यो कुरो त मलाई कसरी थाहा हुन्छ होइन, अब त्यो कुरो हो भने तपाईँले भनेअनुसार नै केही व्यक्ति बाधक बनेका हुन् भने त नेताहरू बुझ्नु पर्दैन र नेताहरूले बुझ्नु पर्दैन र यसो इतिहास बनाएको नेताहरू, यसो इतिहास बनेको नेताहरू निवर्तमान केन्द्रीय सभापतिजी दिल्लीबाट सभापति भइसक्नु भएको छ, नेपालको चाहिँ राजनीतिमा उहाँको आफ्नै विशिष्ट स्थान छ, उहाँले पनि बुझ्नु पर्यो, डाक्टर शेखर कोइराला उहाँलाई चाहिँ कसरी दिग्भ्रमित गराउन खोजिएको भने उहाँले पनि बुझ्नु पर्यो, अथवा कार्यवाही निवर्तमान कार्यकर्ता सभापतिलाई चाहिँ दिग्भ्रमित गराउन खोजिएको हो भने उहाँले पनि बुझ्नु पर्यो नि, त्यो त त्यो त्यो हैसियतको त्यो ठाउँको त्यो हाइटको नेताहरू त आफैले पनि बुझ्नुपर्ने होइन र मलाई चाहिँ घेराबन्दी गरिएको छ, मलाई दिग्भ्रमित गरिएको छ, मलाई मूलधारको काङ्ग्रेसभन्दा पनि फरक लान खोजिएको छ भन्ने कुरो त नेताहरू सबैले पनि बुझ्नु पर्यो नि, आम कार्यकर्तामा त्यो चिन्ता हुने, काङ्ग्रेस कुनै पनि हालतमा एक हुनुपर्छ भन्ने आम कार्यकर्ता त्यो चिन्ता हुने, तर त्यो नेताहरूमै भएन भनेदेखि त अब गर्ने के रह, अब त्यो त भोलि कहाँ इतिहासले पनि मूल्याङ्कन गर्ला नि त, एउटा कुरा पक्का के हो भने हिजो विगतमा काङ्ग्रेस विभाजन हुँदाखेरिको दुर्गति हामी सबैले बुझेको हुनाले अब कोही पनि त्यो ठाउँमा चाहिँ पुग्नुहुन्न भन्ने चाहिँ मलाई विश्वास छ।
2: समय र कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
1: धन्यवाद।
0: हामीसँग कुराकानीमा हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशी। उहाँसँगको कुराकानी सँगै कार्यक्रम समय सन्दर्भको आजको समय सकिएको छ। सुनिल पराजुली बिदा हुन्छु, नमस्कार।
3: कालिका एफएम 95.2 निरन्तरको साथी।
4: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
5: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाइ पनि गर्ने।
4: कसरी?
5: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके,

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल नै किन
2: ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ।
0: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ CTBT को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
3: भरतपुर ओरालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0656-594-273, टोल फ्री नम्बर 18-10-50-00-273।
4: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
5: अब उपचारको लागि विदेश जानै पर्दैन।
6: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
5: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
7: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
8: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651-979-777।
5: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य।
9: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12, Thani Chowk, Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
10: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
11: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछ।
12: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
11: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
12: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर 9 शरदपुर। फोन 056-490-903 र 98-550-65-903।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: ल फेरि के भो, बीच बाटोमै गाडी बन्द भयो।
3: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
2: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
3: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
2: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
3: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
2: मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
3: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
2: सम्पर्क नम्बर
3: ल अहिले नै टिपिहाल, 98015 64 661, 98013 07 495 र 98013 07 492।
4: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्दा।

0: गुणस्तरीय आकर्षक वर्षौं वर्ष टिकाउ हुने 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमर्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
1: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली रोजानी उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्।
2: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटेल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 0556908011।
2: स्टुडियो टाइम चेक। यो समय
3: जोर्नी पुनर्स्थापनमा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
4: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
5: यति बेला बिहानको 7 बजेको छ। It's 7 a.m.

0: चौबिसै घण्टा समाचार प्रसारण गर्ने मोफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभरकै साथ प्रसारण भइरहेको स्थानीय समाचारको सङ्गालो हाम्रो श्रेफरमा सुनिल पराजुली र किरण राणा मगरको नमस्कार। स्थानीय समाचारको सङ्गालो हाम्रो श्रेफर सुरु गरौं प्रमुख स्थानीय समाचारका शीर्षकहरूबाट।
1: नारायणगढ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोलामा ठूला ढुङ्गा पन्छाएर नेलिङ गरिँदै कृष्णभीरमा रोकिएको ग्यास बुलेट र हेभी सवारी पास गराइयो, बिहिबारबाट दुईतर्फी चल्ने।
0: चेन्जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट भागेका मध्ये 95 कैदीबन्दी अझै फरार, चाडपर्व नजिकै गर्दा चितवनमा सयपत्री खेती विस्तार।
1: र देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा दर्ताको लागि 7 दिने सूचना जारी।
0: नारायणगढ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर यसको दीर्घकालीन समाधान गर्न सड़क डिभिजन कार्यालय लागि परेको छ। गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सड़क अवरुद्ध हुने समस्या देखिएपछि ठूला ढुङ्गा पन्छाएर फेरिको स्लोप ढलान बनाउँदै नेलिङ किला रड ठोकेर बलियो बनाउने प्रविधि अपनाउने तयारी गरिएको हो। सड़क डिभिजन भरतपुरले नेलिङसँगै रसाएको पानी बाहिर निकाल्न होरिजेन्टल ड्रोन, तेर्सुर निकास र बायो इन्जिनियरिङ जैविक प्रविधि प्रयोग गरिने जनाएको छ। सड़क डिभिजन भरतपुरका प्रमुख इन्जिनियर नारायण प्रसाद लामिछानेका अनुसार अहिले तुइन खोलामा माथिबाट खस्ने ढुला ढुङ्गा काटेर पन्छाउने काम भइरहेको छ। अहिले अलि गाह्रो स्थानमा थोरै जनशक्तिले काम गरिरहेका छन्। उहाँका अनुसार तुइन खोलामा गर्न लागेको पहिरो रोकथामको कार्यमा मुख्यत नेलिङ प्रविधि प्रयोग गरिनेछ। स्लोपको प्रकृति अनुसार टू डाइमेन्सनल र थ्री आयामी ढाँचा थ्री डाइमेन्सनल रेट प्रयोग गरी बायो इन्जिनियरिङ मार्फत प्रयोग पहिरो रोकथामको उपाय अवलम्बन गरिने उहाँले बताउनु भएको छ। अहिले पहिरोको भिर काटेर ढुङ्गा फाली स्लोप बनाउने काम भइरहेको छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। दुईवटा बुलडोजर प्रयोग गरेर सड़क सम्भ्याउने वा आवागमनको लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै केही बेर अघिबाट सड़क आंशिक रूपमा सञ्चालनमा आएको हो। तत्कालको लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई हिजो बेलुकाबाट आवाजावत गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभएको छ। भित्तामा नालीको काम बाँकी भएकोले बिहिबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याइने उहाँले बताउनु भएको छ। यसअघि खाली ग्यास बुलेट गुडाएर सड़कको भार वहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो।
0: चितवन र मकवानपुर जिल्लामा कृषिको बजेट निरन्तर घटिरहेको छ। कृषि वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले कृषि क्षेत्रको बजेट पनि निरन्तर घटाउँदै लगेको देखिन्छ। दुई जिल्लाका लागि 24 करोड़सम्म बजेट विनियोजन गरेको बागमती प्रदेश सरकारले बजेट खुम्चाएर 4 करोड़मा झारेको छ। देश संघीय प्रणालीमा गएपछि जिल्ला कृषि विकास कार्यालय चितवन 2075 सालबाट मकवानपुर र चितवन हेर्ने गरी प्रदेश सरकार मातहत सञ्चालन हुँदै आएको थियो। यसले पहिलो र दोस्रो वर्ष बजेटमा केही सन्तोषजनक देखिएपछि त्यसै प्रदेश सरकारले बजेट घटाउँदै लगेको जानकारी कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कडेलले दिनुभएको छ। उहाँका अनुसार प्रदेशबाट सञ्चालन भएको पहिलो वर्ष अर्थात आर्थिक वर्ष 2075-76 15,01,83,000 रूपियाँ बजेट विनियोजन भएको थियो। अर्को आर्थिक वर्ष 2076-77 पहिलो वर्षको भन्दा 9 करोड़ बढ़ीले बजेट विनियोजन गरी 24,13,88,000 रूपियाँ विनियोजन भएको थियो। यो बजेट नै चितवन र मकवानपुरको लागि प्रदेश सरकारले कृषिमा विनियोजन गरेको सबैभन्दा बढ़ी रकम हो। त्यसपछि प्रदेश सरकारले दुई जिल्लाका लागि कृषिमा बजेट निरन्तर घटाएको छ।
1: भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 बराबरको हानि भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन आरडिएनए प्रतिवेदनमा विद्यालयका भवन शैक्षिक सम्पत्ति गरी उक्त परिणाममा क्षति भएको हो। प्रतिवेदन अनुसार 18 विद्यालयका 56 भवन प्रभावित भएका छन्, जसमध्ये 152 कोठामा आंशिक र 156 पूर्ण रूपमा क्षति पुगेको छ। स्थानीय तह अनुसार रसुवाको गोसाईकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयका 2 भवनको 11 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। मूल्यको हिसाबले यो 3.75 करोड़ बराबरको क्षति हो। रसुवाकै उत्तर गया गाउँपालिकामा रहेका 3 विद्यालयको 6 भवनमा 36 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
0: प्रधानमन्त्री विपद राहत कोषमा मिलन महिला समूह भरतपुर दुई आठारीले 51,151 रूपियाँ सहयोग गरेको छ। भोटेकोशी त्रिशुली नदी तटीय क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा पीड़ितलाई राहत होस् भनी सहयोग गरिएको समिति अध्यक्ष भगवती सेडाई सिलवालले बताउनु भएको छ।
1: कृषि विकास बैंक चितौं नवलपुरका निवृत्त कर्मचारीहरूले भटेकोशी बाढी प्रभावितलाई राहत संकलन गरी प्रधानमन्त्री उद्धार तथा राहत कोषमा जम्मा गरेका छन्। उनीहरूले कोषमा जम्मा गरेको रकमको भौचर चितौंका प्रमुख जिल्लाधिकारी गणेश अरियाललाई बुझाएका छन्। कृषि विकास बैंक पूर्व कर्मचारी समाजको तर्फबाट अध्यक्ष प्रमोद बाबु तिवारीबाट राहत कोषमा जम्मा भएको संकलित रकमको भौचर प्रजी अरियालले बुझ्नु भएको हो।
0: तेन्जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट भागेका मध्ये अझै 95 जना फिर्ता नभएको कारागार प्रशासनले जनाएको छ। प्रशासनका अनुसार फरार भएका 95 जनामा 90 जना पुरुष र 5 जना महिला नफर्किएका हुन्। नफर्किने मध्ये 9 जना भारतीय नागरिक र अन्य नेपाली नागरिक रहेका छन्। नफर्किने नेपाली नागरिकको संख्या 86 रहेको छ। कारागारमा 14 जना भारतीय कैदीबन्दी रहेकोमा 1 जना आफै फर्किएका छन्। 4 जना भारतीय नागरिक भैरहवामा पक्राउ भएका थिए। फरार भएका 9 जना भारतीयको हालसम्म कुनै सूचना नभएको कारागार प्रशासनले जनाएको छ। उनीहरू प्राय सवारी ज्यान मुद्दाका रहेका छन्। हालसम्म 552 जना आफै फर्किएका भरतपुर कारागार प्रशासनले जनाएको छ। 87 जनालाई भने पक्राउ गरेर पुनः कारागारमा ल्याइएको भरतपुर कारागार प्रमुख सुभाष शर्माले जानकारी दिनुभएको छ। घटना हुँदाको दिनमा कारागारमा कुल 740 जना कैदीबन्दी रहेका थिए।
1: चाडपर्वलाई लक्षित गरी चितौनमा सयपत्री फूल खेती गर्ने किसानको संख्या र खेतीको क्षेत्रफल बढेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष जिल्लामा सयपत्री फूल खेतीको क्षेत्रफल दोब्बरभन्दा बढीले विस्तार भएको हो। कृषि विकास कार्यालय चितौनका अनुसार गत आर्थिक वर्षमा 21.92 हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएकोमा चालु आर्थिक वर्षमा बढेर 44 हेक्टर पुगेको छ। कार्यालयकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हरेक वर्ष सयपत्री फूल खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ।
0: जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नम्बर 1 का भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई जग्गा दर्ताका लागि निवेदन दिन आग्रह गर्दै 7 दिने सूचना जारी गरेको छ। समितिको गत वर्ष भदौ 25 गतेको निर्णय अनुसार सूचीकृत लाभग्राहीहरूलाई आवश्यक कागजातसहित जिल्ला समितिको कार्यालयमा उपस्थित हुन सूचित गरिएको हो। सूचना जारी भएको मितिले 7 दिनभित्र परिवार मूली र निजको पति वा पत्नी स्वयं उपस्थित भई जग्गा दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ। जग्गा दर्ताका लागि राखिएका लाभग्राहीहरूमा मिनुमाया गुरूङ, शिला गुरूङ, छविलाल गुरूङ, बुद्ध बहादुर परियार, सोम बहादुर दमाई, सुनिता दर्जी, सूरज दमाई, एक बहादुर दर्जी, विष्णु बहादुर माझी र होममाया परियार रहेका छन्। उनीहरूले पेश गर्नुपर्ने कागजातहरूमा घर परिवार मूली र निजको पति पत्नीको सकल नागरिकता, निवेदन दर्ता तथा नक्साको निस्सा, परिवार मूली र निजको पति पत्नीको दुई दुई प्रति हालसालै खिचिएको पासपोर्ट साइजको फोटो रहेको जिल्ला भूमि समस्या समाधान समिति तनहुँले जनाएको छ।
1: समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्दै पर्यापर्यटनसँग जोड्ने उद्देश्यले टाइगर सेन्चुरी बनाउन थालिएको छ। अहिले 2 वटा समस्याग्रस्त बाघ राखिएको देवनगरमा 20 वटा बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागिएको छ। चितौन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम थाल्न 5 करोड बजेट विनियोजन गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डाक्टर हरिभद्र आचार्यका अनुसार अहिले भइरहेको होल्डिङ सेन्टर सहित 3 किसिमका संरचना सेन्चुरीमा बनाइनेछ। आचार्यका अनुसार खोरभित्र रहेका बाघलाई मचानमा बसेर वा क्लोज ब्रिजबाट हेर्न मिल्ने गरी बाघ राख्नेछ। ती बाघलाई घेरिएका संरचना 2 तहको बनाइनेछ, जसको कारण भित्रको बाघ बाहिर आउन सक्ने र बाहिरको जनावर भित्र छिर्न नसक्ने गरी संरचना बनाइनेछ। यो होल्डिङ सेन्टरभन्दा धेरै फराकिलो हुनेछ।
0: सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष 2083-84 तनहुँमा नदी नियन्त्रण तथा सिंचाईको विभिन्न कार्यक्रमका लागि 15 करोड बजेटको कार्यक्रम सञ्चालन गरेको छ। नदी कटान तथा डुबान नियन्त्रण, पहिरो रोग नियन्त्रण र सिंचाई सुविधा विस्तारलाई प्राथमिकता दिँदै आयोजना अघि बढाइएको हो। आयोजना प्रमुख सुपेन्द्र खत्रीले चालु आर्थिक वर्षमा सिंचाई, पहिरो र नदी नियन्त्रणतर्फ विभिन्न योजनामा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार मर्स्याङदी नदी नियन्त्रणको लागि 8 करोड, मादी नदी नियन्त्रणको लागि 3 करोड र सेती नदी नियन्त्रणको लागि 3 करोड छुट्याइएको छ। नदी कटान र डुबानबाट जोखिममा रहेका क्षेत्रलाई सुरक्षित बनाउन नदी नियन्त्रणका कार्यक्रम अघि बढाएको बताउनु भएको छ।
1: सूर्यपुर एएफसी हानामी तेस्रो चितवन गोल्ड कप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको खेलमा सातदोबाट युथ क्लब ललितपुरलाई 3-0 हराउँदै सूर्यपुरले सेमी फाइनलमा स्थान बनाएको हो। नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा भएको खेलमा सूर्यपुरलाई जिताउन शिशिर लेखी, लच्छु थापा र विक्की चामलिङ राईले एक गोल गरे। सूर्यपुरका सुमित श्रेष्ठ केल्मी प्लेयर अफ दि म्याच भएका छन्।
0: स्थानीय समाचारको सङ्गालो हाम्रो सरफेरको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारको शीर्षकहरू फेरि एकपटक।
1: नारायणगढ मुगलिन सडक खण्ड अन्तर्गत तुइन खोलामा ठुलो ढुङ्गा पन्छाएर पहिरोमा नेलिङ गरिँदै कृष्णपुरमा रोकिएको ग्यास बुलेट हेभी सवारी पास गराइयो। बिहिबारबाट दुईतर्फी चल्ने
0: झेन्जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट भागेका मध्ये 95 कैदीबन्दी अझै फरार। चाडपर्व नजिकै गर्दा चितवनमा सयपत्री खेती विस्तार।
1: र देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा दर्ताको लागि साथ दिने सूचना जारी।
0: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मोपसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभरकै साथ प्रसारण भइरहेको स्थानीय समाचारको सङ्गालो हाम्रो सेरेफेरो अहिलेको लागि यति नै। सुनिल पराजुली र किरण राणा मगर विदा हुन्छौ। नमस्कार।
2: Kalika FM 95.2

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
2: विशेषज्ञ सेवा, आधुनिक प्रविधि र भरपर्दो उपचार, चितवन हस्पिटल प्राली, भरतपुर 24 कोठी।
3: विगत 24 वर्षको सफल यात्रामा देशकै ख्याति प्राप्त विशेषज्ञ चिकित्सकहरूद्वारा
2: मुटु, छाती, पेट, मधुमेह, उच्च रक्तचाप, फोक्सो, बाल रोग, छाला, घाँटी तथा स्त्री प्रसूति एवं प्रजनन सम्बन्धी रोगको उपचार सेवा,
3: हार जोर्नी, नसा, मेरुदण्ड, बाथ रोग, जोर्नी प्रत्यारोपण, प्यारालाइसिस तथा क्यान्सरको उपचार सँगै साना ठुला शल्यक्रिया, प्रोस्टेट र मृगौलाको पत्थरी सम्बन्धी उपचार पनि।
2: कुनै पनि रगत सम्बन्धी समस्या, जस्तै शरीरमा निलो डाबर आउने, रगतको कमी, प्लेटलेट्सको कमी, असामान्य रक्तस्राव तथा अन्य रक्त सम्बन्धी समस्याका लागि रक्त रोग विशेषज्ञद्वारा सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
2: अत्याधुनिक सेवा, आइसीयू, सिटी स्क्यान, डिजिटल एक्सरे, भिडियो इन्डोस्कोपी सहित ल्याब सेवा।
3: चितवन हस्पिटल प्राली, भरतपुर 24 कोटी।
4: सम्पर्क 0546-93-101-493-672।
3: तपाईँको स्वास्थ्य हाम्रो जिम्मेवारी।
5: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।
6: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ, संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस्, आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
7: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खाएर एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
6: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20 को 19 भएन।
7: सरकारी हस्पिटलमा नि गएँ अनि मलाई त औषधि खाएर सन्चो भएन।
6: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
7: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
6: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
7: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पुरा पाएँ।
6: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
7: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन यो एकदम सत्य हो।
6: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
7: पेटमा यो आन्द्रा खाला गएको भन्ने अब उहाँ दुबईमा कति खर्च गर्यो 8-9 लाख खर्च गर्यो काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
6: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
7: सरसँग गएर यस्तो यस्तो समस्या छ सर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
6: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ
7: अहिले भरपूर विश्वास गर्छ के अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सन्च बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
6: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
4: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 50934
8: कालिका एफएम 95.2
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम चन्द्रकुमारी लामिछाने म हर्कापुर 12 हो अनि मेरो यो घुँडाको समस्या देखिने खुट्टा सुनिने घुँडा दुख्ने उठ्न बस्न नसक्ने अनि अरू औषधि खायो फेरि सन्चो नहुने अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन् अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन अनि भोलिपल्ट दबाई लिएर गयौँ अहिले रेगुलर दबाई खाएँ मलाई सन्चो भयो।
11: सुमाया सुधार पितर माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको के यहाँबाट झस्कानी र नि पटाउने गल्ने अनि भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान त पनि दिनुभयो त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्ने भएको।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 50934
12: 100% शुद्धता निष्पक्षता आकर्षक डिजाइन घर गहना खरिदमा आईडीको व्यवस्था यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल प्रोप्राइटर विवेक पन्थी कान्छा मोबाइल 98450-23503 र 98118-67513 पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
13: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा फार्मेसी सेवा ल्याब सेवा एक्सरे आईसीयू सेवा उपलब्ध छ।
14: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर नाक कान घाँटी मुटु रोग मूत्र रोग बाल बालिका सम्बन्धी रोग हाड जोड्ने तथा नसा सम्बन्धी रोग जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
13: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली दूर संचार रोड भरतपुर 10 चितवन फोन 0556-94-60-594-060।
15: हे भगवान् खेतमा तरकारी लगाउने बेला भइसक्यो आ मोल कतै पाइए छैन अब के गर्ने होला।
16: लौ न प्रभु खेतमा तोरी लाउने समय सकिन थाल्यो, तर मल कतै पाइएन। अब के गर्ने होला?
17: आलुको खेतमा मल भएन, अब म के गरौँ? यसपालि पनि खेती बिग्रिने भयो।
15: गहुँ लाउन त सोचेको, तर मलै छैन, कुनै उपाय गर प्रभु।
18: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
19: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0555 98 715 तथा मोबाइल नम्बर 98029 70 355 र 98029 70 345।
20: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
21: सानु, मलाई दही है।
22: मम्मी, मलाई चाहिँ घिउ दिनुस् है।
20: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
18: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
23: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
24: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
25: सीएमटी होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, वीआईपी वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
24: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
25: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556 94 403 र मोबाइल 98550 74 933।
5: मैनिफाई पंचू कालिका एफएम, हृदय को स्पंदन।

0: ती आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
5: बाढीबाट जोगिन पूर्व तयारी गरौ। नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ। घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ। वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ। वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ। सकिन्छ भने कण्ठ पारौ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँ राखौ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ। टर्च, डोरी, सिटी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ।
6: कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।
7: नेशनल सिटी हस्पिटल अत्याधुनिक सुविधा, विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईँहरूको गुणस्तरीय स्वास्थ्य सेवामा।
8: 24 घण्टा इमर्जेन्सी सेवा, आइसियु, एनआइसियु, ल्याब, बिना चिरफर, दूरबीनको माध्यमबाट गरिने साना ठुला अपरेसन लगायत सम्पूर्ण अत्याधुनिक सेवाहरू।
7: पेट, कलेजो, आन्द्रा सम्बन्धी समस्या, बाल रोग, स्त्री रोग, नाक कान घाँटी रोग, हाड जोर्नी, युरोलोजी, छाला तथा यौन रोग र नसा रोग, क्यान्सर लगायतका विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईँको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्।
8: कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा पनि उपलब्ध छ। साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट।
7: नेशनल सिटी हस्पिटल लिमिटेड समर्पित सेवा सहित उत्कृष्ट उपचार, भरतपुर 10-24 कोटी अस्पताल रोड, सम्पर्क नम्बर 056-93-6-11।

0: धेरै असफलताहरूको कारण योजनाको अभाव हो। ब्रायन ट्रेसीको यो महान वाणी सँगसँगै चरीहरूको चिरबिर चिरबिर पवनको ताजा स्पर्श सूर्यको मधुर किरण र यो अर्को एउटा नूतन बिहानीमा जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिका लिएर उपस्थित भइसकेका छौँ। प्रविधिमा हुनुहुन्छ चन्दा, तपाईँहरूको साथमा छु म सुनिल पराजुली। जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिका हामी हरेक दिन यसै समयमा तपाईँहरू माझ लिएर उपस्थित हुने गर्दछौँ। हामी कार्यक्रममा राख्ने गर्दछौँ आजको तिथिमिति अर्थात् पञ्चाङ्ग, त्यसपछि राख्नेछौँ तपाईँहरूको आजको दिन के कसरी व्यतीत हुन्छ, आजको राशिफल, राशिफलपछि हामी राख्नेछौँ कालिका एफएम 95.2 को 24 घण्टे यात्रामा के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् सोको रूपरेखा, र अन्तिममा राख्नेछौँ आज जन्मदिन पर्नेहरूको लागि जन्मदिनको शुभकामना सन्देश। जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिका हामी हरेक दिन यसै समयमा लिएर आउनेछौँ। विभिन्न माध्यमबाट हामीलाई सुन्न सक्नुहुन्छ, कालिका एफएम 95.2 इन्टरनेट अनलाइनको कालिका news.com मोबाइल एप्लिकेसनहरू नेपाली पात्रो हाम्रो पात्रोबाट पनि देश तथा विदेशमा एकसाथ सुन्न सक्नुहुन्छ। जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिकाको हामी यति बेला सुरुवाती बसाइमा छौँ। सुरुवात गरौँ आजको तिथिमिति अर्थात् पञ्चाङ्गबाट। आज मिति 2083 साल भाद्र महिनाको 29 गते सोमबार, इस्वी सम्म 2026 सेप्टेम्बर 14, नेपाल सम्म 1146 लाथो। आज बिहान सूर्योदयमा भाद्र शुक्ल पक्षको तृतीया तिथि रहेको थियो, 7:24 अघि केही बेरसम्म थियो, अब उपरान्त भने चतुर्दशी तिथि सुरु भइसकेको छ। त्यसै गरी चन्द्रमा तुला राशिमा रहेका छन्, सूर्य बिहान 5:49 उदाएका थिए भने साँझ 6:12 अस्त हुनेछन्। आज नक्षत्र चित्रा नक्षत्र रहेको छ, दिउँसो 2:15 उपरान्त स्वाति नक्षत्र सुरु हुनेछ। त्यसै गरी आज भदौ शुक्ल तृतीयाको दिन हरितालिका तीज पर्व मनाइँदैछ, व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यो त थियो आजको तिथिमिति अर्थात् पञ्चाङ्ग। अब भने लागौँ तपाईँहरूको आजको दिन के कसरी व्यतीत हुन्छ आजको राशिफलतर्फ।
1: आजको राशिफल मेष राशि।
0: मन मिल्ने साथी भेटिनुको साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आज मेष राशि उनीहरूको चापको कामबाट अलिकति फुर्सद पनि मिल्ने देखिएको छ। व्यवसायले मनग्ञ आम्दानी दिलाउने पनि छ, विभिन्न अवसरहरू आउनेछ, सहयोग र उपहारहरू हात लागिनेछ, शुभचिन्तकहरूले काममा सहयोग पनि जुटाउने छन्। मेहनतीहरूको लागि समय उत्साहजनक रहनेछ, प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ, द्वैत तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्, पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ, चुनौती चिर्दै काम बनाउन सकिनेछ, मेहनतले प्रतिद्वन्दी परास्त हुने देखिएको छ।
1: मिथुन राशि।
0: प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछ, अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ, बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, सेवामूलक कामबाट धन लाभ हुने देखिएको छ।
1: कर्कट राशि।
0: अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा परिस्थिति बिग्रिन सक्छ, मेहनतले समस्या सुल्झनेछ, पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ, कृषि तथा पशुधनबाट लाभ मिल्नेछ, टाढिएका आफन्त नजिकिन सक्छन्, पुरानो सम्झौता भङ्ग हुन सक्छ।
1: सिंह राशि।
0: परिस्थिति अनुकूल हुनेछ, लगनशीलताले लक्ष्यमा पुर्याउनेछ, छोटो समयमा फाइदा उठाउन सकिनेछ, सहयोगीहरूले राम्रो साथ दिनेछन्, मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ, तारिफ योग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ, प्रतीक्षित नतिजाले उत्साह जगाउने देखिएको छ।
1: कन्या राशि।
0: शेयर तथा लगानीबाट लाभ मिल्ने देखिएको छ, बौद्धिक कार्यबाट पनि दिगो फाइदा उठाउन सकिनेछ, सुखद समाचारले उत्साह जगाउनेछ, मेहनतले सम्मानित स्थान दिलाउन सक्छ, अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुने देखिएको छ।
1: तुला राशि।
0: रमाइलो भेटघाट तथा खानपानको आनन्द प्राप्त हुनेछ, तारिफ योग्य कामले प्रशंसा एवं ख्याति बन्नेछ, सफलताको अनुभवले थप उत्साहित भइनेछ, नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले हौसला जगाउने देखिएको छ।
1: वृश्चिक राशि।
0: अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला, घर खर्च बन्नुको साथै अर्थ अभावले सताउने हुँदा होसियारी साथ काममा जुट्नुहोला, आफैबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ, बेहोसीले नोक्सान पुर्याउन सक्छ, नाम र दामको लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा अलि सजग रहनुहोला।
1: धनु राशि।
0: प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आमदानीको नयाँ स्रोतहरू फेला पर्नेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागे हुने समय रहेको छ।
1: मकर राशि।
0: कर्मको प्रेरक र सहयोगी बन्नाले कर्म साधना सिद्ध हुनेछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरहरूले पछ्याउनेछ भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
1: कुम्भ राशि।
0: प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू पछ्याउँदै चिताएको काम बनाउन सक्नेछ। रोकेको काम सम्पादन हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। महत्त्वपूर्ण कामको जग बसाउने समय रहेको छ।
1: र अन्तमा मीन राशि।
0: अन्तिममा मीन राशि हुनेको लागि पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यमा निकै ध्यान पुर्याउनु होला। साना तिना काममा अल्झनु पर्दा ठुलो काम रोकिन सक्छ। आशा देखाउनेहरूको भर पर्दा धोका पाइएला। खर्च बन्नाले अर्थ अभावको महसुस हुने देखिएको छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। अलि सजग रहनुहोला। जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिकामा हामीले भर्खरै राखेका छौँ। तपाईँहरूको आजको दिन के कसरी व्यतीत हुन्छ, आजको राशिफल अब भने लागौँ। आज जन्मदिन पर्नेहरूको लागि जन्मदिनको शुभकामनातर्फ।

आज यति बेला हामीलाई सुनेर बस्नुहुने तपाईँ धेरैजनाको जन्मदिन परेको हुनसक्छ। यद्यपि आज हामीलाई जन्मदिनको शुभकामना पनि प्राप्त भएको छ भारत प्रचार लङ्कु बाह्र घरे दुर्गा चोक निवासी लक्ष्मी बानियाको आज जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको शुभकामना दिनेहरूमा शारदा बानिया हुनुहुन्छ, त्यसै गरी छोरीहरू सुस्मिता बानिया, ऐश्वर्या बानिया, राजेश्वरी बानिया, छोरा लोम्स बानिया, सम्पूर्ण बानिया परिवारबाट उहाँलाई जन्मदिनको शुभकामना प्राप्त भएको छ। मेरो तर्फबाट, प्रविधिको साथीको तर्फबाट, कालिका एफएम होल युनिटको तर्फबाट पनि हामी आज जन्मदिन पर्ने भरतपुर चार लङ्कु बाह्रघरे दुर्गा चोक निवासी लक्ष्मी बानियालाई सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हामी कामना गर्न चाहन्छौँ। जन्मदिनको शुभकामना सँगसँगै अब भने हामी कार्यक्रम नमस्ते कालिकाको आजको बसाइबाट छुटिनुपर्ने समय भएको छ। यति दिनजेलसम्म सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। प्रविधिबाट साथ दिने चन्दाप्रति विशेष आभार प्रकट गर्दै आजको यस बसाइबाट म सुनिल पराजुल बिदा हुन्छु। नमस्कार, शुभ दिन। कालिका एफएम 95.5।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
2: 24 घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा, 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने,
3: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा, ईईजी, ईसीटी सहित को मनोरोग सेवा,
2: यूरोलॉजी में एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा,
3: प्लास्टिक सर्जरी संबंधी उपचार सेवा।
1: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556 493 798 र मोबाइल 98550 88002।
4: होइन यतै घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
5: सबैतिर बुझेर मनकामना यूपीभीसी का झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
4: मनकामना यूपीभीसी का झ्याल ढोका
5: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय यूपीभीसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टील रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
6: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री हेर्दा आकर्षक, मनोकामना यूपीभीसी का झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनुहोस्।
7: अब यूपीभीसी होइन मनोकामना यूपीभीसी भन्नुहोस्।
8: सम्पर्क मनकामना यूपीभीसी झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक, मोबाइल 98550 80618, 98550 58987।
9: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
11: सुमाया सुधार तितन माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी, अनि भतातै पोल्नी, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्नु भएको।
9: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50 9 34।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू
2: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको अहिले चाहिँ विषेक भयो पालि भगवान सरे भयो
3: मलाई दम खोकी चिया चिया हुन्थ्यो ज्यान कर्कर खान्थ्यो रोग बोकेरै मर्छु कि जस्तो भयो छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ आफैलाई विश्वास नलाग जस्तो भयो
1: बिना अपरेसन पाल्स पिनास पत्थरी लगायत बच्चादेखि वृद्धसम्म जुनसुकै स्वास्थ्य समस्याको सफल उपचार विश्वास अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय पुलचोक नारायणगढ कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किना सम्पर्क 0656 95 954 र 98 4 51 81 115
4: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550 603059 र 98550 6739059

0: व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजुर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।
1: सीमा कता हिँडे कि?
2: तेल खोज्दै हिँडेको। हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
1: ठाउँमा जानु पर्छ नि। ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाउ न। त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा, कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
3: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता, वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98550509005।
4: हे भगवान्, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
5: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो तर मल कतै पाइएन, अब के गर्ने होला?
1: आलुको खेतमा मल भएन, अब म के गरौँ? यसपालि पनि खेती बिग्रिने भयो।
6: गहुँ लाउन त सोचेको तर मलै छैन, कुनै उपाय गर प्रभु।
7: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
8: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0555 98715 तथा मोबाइल नम्बर 98029703555 र 98029703345।
9: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
10: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
9: कसरी?
10: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएस

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBSमा भर्ना खुला गरिएको छ। अझ CTBTको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली
3: भरतपुर ओह्रालो सेन्ट्रल कलेज बिल्डिङ फोन 0656 94273 टोल फ्री नम्बर 18 10 50 00 273।
4: रङ बहार रङ बहार
5: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
4: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ खुसी बनाऊ उपहार जित्ने अवसर पाऊ
4: बर्जर पेन्स।
6: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive environment.

0: Radio.
1: Extreme energy drink.
2: Studio time check.
3: Yo samaya.
4: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन.
5: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ.
6: यति बेला बिहानको 8 बजेको छ. It's 8 a.m.

0: हरितालिका न्यूज अपडेट।
1: आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा आराधना उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण हुने प्राप्त हुने धार्मिक विश्वास रहेको छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। तीजको अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन। हालैको भटेको शिवाडीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिलालाई बिदा दिएको छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्था ख्याल गरिसक्ने भए मात्र निराहार व्रत नभए व्रत बस्दा प्रशस्त पानी फलफूल र जुस खान चिकित्सकहरूले सुझाव दिएका छन्। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुने गर्दछ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा पनि उल्लेख रहेको छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता रहेको छ। हरितालिका तीजको अवसरमा काठमाडौँ स्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दर्शनार्थीको भिडलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा, उद्धार, स्वास्थ्य, खानेपानी तथा ट्राफिक व्यवस्थापन सहितका सेवा सञ्चालन गरेका

0: पशुपति क्षेत्रमा बिहान 3:15 बजेदेखि नै चारवटी ढोका खुला गरिएको थियो। बिहान 7 बजेसम्म करिब 9,000 दर्शनार्थीले पशुपतिनाथको दर्शन गरिसकेका छन् भने करिब 3,000 दर्शनार्थी दर्शनका लागि लाइनमा रहेको प्रहरले जनाएको छ। दर्शनार्थीलाई सहज रूपमा दर्शन गराउन प्रहरले सहजीकरणसँगै सूचना प्रवाह, हराएका व्यक्तिको खोजी तथा परिवारसँग पुनर्मिलन, स्वास्थ्य शिविर र ट्राफिक व्यवस्थापन लगायतको सेवा प्रदान गरिरहेको छ। सुरक्षा व्यवस्थापनका लागि सीसीटीभी, ड्रोन तथा संचार प्रविधिको प्रयोग गरिएको छ। सादा पोसाकका प्रहरी तथा वर्दीमा महिला पुरुष र विपद उद्धार प्रहरी परिचालन गरी पशुपति क्षेत्रको सुरक्षा निगरानी बढाइएको छ। 2 शिफ्टमा सुरक्षा व्यवस्थापन मिलाइएको र त्यसका लागि 2,500 भन्दा बढी प्रहरी परिचालन गरिएको छ। 1 शिफ्टमा करिब 1,250 प्रहरी खटिएका छन्। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनु भएको छ। यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना समेत गरेका छन्। गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। मुसिकोट नगरपालिका 5 इन्द्र गौडा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना पुन आइतबार साँझ माइती घरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुलामा रहेको माइती घर जाने क्रममा आइतबार साँझ करिब 7 बजे निस्सी खोला तर्दै गरेकी थिइन्। सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन राउतको कमाण्डमा 4 जनाको टोली घटनास्थलमा खटिएको छ। यस्तै प्रहरी चौकी पदी पौदी अमरामाईबाट पनि प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा 4 जनाको टोली पनि खोजी तथा उद्धारको लागि परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको छ। उनको अवस्था पनि अझ अज्ञात रहेको बताइएको छ। बझाङको खप्तर छन्ना गाउँपालिका 7 गोर्खालीका 33 वर्षीय जितेन्द्र खड्का 6 दिनदेखि बेपत्ता भएका छन्। 23 गते बिहान लहरे सामुदायिक वन अन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म सम्पर्कविहीन रहेका हुन्। जंगलबाट नफर्किएपछि परिवार, आफन्त र स्थानीयवासीले उनको खोजी शुरू गरेका छन्। डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाई भइरहेको परिवारले जनाएको छ। बेपत्ता भएको 6 दिन बितिसक्दा पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएपछि परिवार थप चिन्तित बनेको छ। उक्त क्षेत्रमा मोबाइल नेटवर्क समेत नहुँदा खोजी कार्य र आपसी सम्पर्कमा समस्या भइरहेको उनका निकाका फिट्टु खड्काले बताउनु भएको छ। पछिल्लो 24 घण्टामा देशका केही ठाउँमा मध्यमदेखि भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लमजुङमा धेरै भारी वर्षा भएको छ भने कास्की, सिन्धुपाल्चोक, काठमाडौँ लगायत धेरै ठाउँमा भारी वर्षा भएको छ। महाशाखाका अनुसार लमजुङको फलेनीमा 116.2 मिलिमिटर वर्षा मापन भएको छ भने भुजुङ स्टेशनमा 91.4 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै कास्कीको याङ्जाकोटमा 93.2 र सिक्लेसमा 83.4, सिन्धुपाल्चोकको ढुङ्गेर र काठमाडौँको सुन्दरीजल स्टेशनमा 89.6 मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र उच्च तहका युरोपेली सुरक्षा अधिकारीहरू रूसी आक्रमणबाट बच्न सफल भएका छन्। उनीहरू सवार रेल छुटेको केही समयपछि युक्रेन पोल्यान्ड सीमा नजिकै एक युक्रेनी रेलमाथि रूसी ड्रोन आक्रमण गरेको थियो। यो दिनमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै पनि मानवीय क्षति नभएको बीबीसीले जनाएको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण हुनु अघि नै सबै यात्रुलाई सुरक्षित रूपमा रेलबाट बाहिर निकालिएको थियो। जोनसन बेलायती प्रधानमन्त्री कार्यकालका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल लगायत युरोपेली राष्ट्रिय सुरक्षा अधिकारीहरू किबमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा अर्कै रेल मार्फत सोही रेलवे लाइन हुँदै गएका थिए। र भारतले अफगानिस्तानलाई पहिलो टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरुण जेटली रङ्गशालामा अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाए। उनले 7 चौका र 7 छक्का प्रहार गरे। यस्तै ईशान किशनले 33 बलमा 42 रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 186 रन बनाएको थियो 156 रन बनाएको थियो। अफगानिस्तानका अजमतुल्लाह उमरजाईले 64 रन बनाए भने मोहम्मद नाबीले 33 रन योगदान गरेका थिए। भारतका हर्षदीप सिंहले 3 विकेट लिए। अफगानिस्तानका नाबीले भारतका 2 विकेट लिएका थिए। अभिषेक शर्माको आक्रमक ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृङ्खलामा अग्रता लिएको छ। 3 खेलको टी ट्वेन्टी श्रृङ्खला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ।
1: Kalika News Update.

0: 45 वर्षदेखि रङहरूमा खुसी सजाउँदै पशुपति पेन्ट्स खुसीका रङहरू।
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
1: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
1: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य।

0: me up. Extreme energy drink.
1: बर्बादै भयो नि भनेको छ्या।
2: के भयो दिदी?
1: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरिएर फोहोरै माथि आएर घरै गनाएर बसिखानु भएन छ्या।
2: कस्तो गनाको 6000 लिटर क्षमताको ट्याङ्की भएको न्यु मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनोकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98 550 62 331। टिप्नु है

0: का साथ व्यापार व्यवसाय करना, आर्थिक जोखिम कम करना, विश्वास हामीलाई गर्नुस्। United Azure Insurance, United by Trust.
1: दाइपो
2: के भयो नानुलाई?
1: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
3: बाबा स्कुल छिटो जान्न, we are getting late for school, let's go to school.
1: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
3: स्टार्स मोन्टेसोरी एकेडेमी।
4: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
1: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
4: सम्पर्क फोन 056-490-037, 98-550-61-037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
5: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
6: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
7: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
6: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
7: स्टेप बाई स्टेप स्कूल अगाडि, भरतपुर 9 शरदपुर। फोन 056-490-903 र 98-550-65-903।
8: रंग बहार रंग बहार,
9: बर्जर सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेन्स।
10: तपाईँ आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रति ढुक्क हुनुहुन्छ?
11: अब स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्श सेवा तपाईँकै आफ्नै नजिकै, चनौली बजारमा जीएम डायग्नोस्टिक एन्ड हेल्थ क्लिनिक।
10: विभिन्न स्वास्थ्य जाँच तथा विशेषज्ञ चिकित्सकहरूद्वारा ओपिडी परामर्श सेवा,
11: प्रयोगशाला परीक्षण, औषधि सेवा, ईसीजी तथा अल्ट्रासाउन्ड सेवा,
12: साथमा हरेक दिन निशुल्क सुगर जाँच।
10: आधुनिक प्रविधि, भरपर्दो सेवा, तपाईँ र तपाईँको परिवारको स्वास्थ्य को लागि जीएम डायग्नोस्टिक हेल्थ क्लिनिक,
11: भरतपुर 18 चनौली चितवन। सम्पर्क नम्बर 056-494-354 र 97-61-89-44-16। जीएम डायग्नोस्टिक, भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा।
13: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: नमस्कार, कार्यक्रम सुरक्षा र सजगतामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म सन्तोष पन्त, मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएम 95.2 मेगाहर्जबाट कार्यक्रम सुरक्षा र सजगतामा यसै समयमा प्रसारण गर्दै गर्दछु। यो कार्यक्रम सन्तोष पन्त सुरक्षा र सजगता मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कस्तो कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने बारे पनि चर्चा गर्छ। आदरणीय श्रोताबिन, हुन त देश शोकमा डुबेको छ, ठुलो वायु पहिरोको पीडामा छ। त्यसै क्रममा हामीले कार्यक्रम सञ्चालन पनि गर्यौँ र यसैलाई मध्यनजर गर्दै आज हामी मानव बेचबिखनका कुरा गर्छौँ। कस्तो कस्तो अवस्थामा मान्छेको किन बेचबिखन हुनसक्छ र त्यसबाट जोगिनको लागि एउटा व्यक्तिले के कस्तो सजगता अपनाउनुपर्छ, राष्ट्रले के गर्नुपर्छ र कसरी मानव बेचबिखनबाट जोगिन सकिन्छ भन्ने बारेमा चर्चा गर्छौँ आजको कार्यक्रममा। आदरणीय श्रोताबिन्द, सङ्गठित सामाजिक अपराध हो मानव बेचबिखन, बेचबिखन सम्बन्धी अपराध। यो मानव बेचबिखन र ओसार पसार नेपालमा मात्रै होइन, विश्वमै यो चासोको विषय बनेको छ। विश्वव्यापीकरणले अनि पुँजीवादकै कारण भनौँ, यो फुत्कनै नसक्ने गरी गाँजेको छ यो प्रणालीलाई, र जसले गर्दा यो मानव बेचबिखनको समस्या झन झन मौलाउँदै गएको छ। व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता अनि बहुआयामिक मानवाधिकार संरक्षणको अभावमा यस्ता क्रियाकलापहरू भइरहेका छन्, बढिरहेका छन्। मैले फेरि अनुरोध गर्छु, व्यक्तिको आत्मसम्मानको ख्याल गरिएन। कसैलाई सम्मानित रूपले कानुनले व्यवस्था गरे पनि बाँच्न पाउने व्यवस्था गरिएन, बाँच्न पाउने अवस्थाको सिर्जना गरिएन। कानुनले स्वतन्त्रताको कल्पना त गर्यो तर स्वतन्त्र रूपले बस्न दिन सकिएन। अनि मान्छे भएर जन्मेपछि मान्छेले पाउनुपर्ने अधिकार मानव अधिकार हो, यो कसैको कसैले दिएर दिइने खोसेर खोसिने होइन भन्ने कुराहरू हुँदाहुँदै पनि मानव अधिकार संरक्षित हुन सकेन। त्यस कारणले यस्ता चिजहरूको अभावले मानव बेचबिखन क्रियाकलाप भइरह्यो, बढेर गइरह्यो र मानव अधिकार अनि मानव सम्मानको एकदम प्रतिष्ठाको गम्भीर उल्लङ्घन भयो। यो मान्छे नै बेचिनु, मान्छेको अङ्ग बेचिनु भनेको कुरा यो मानव प्रतिष्ठाको विषय हो, मानव अधिकारको विषय हो, यसको उल्लङ्घन भयो, भइरह्यो। नेपालको संविधानको कुरा गर्नुपर्ने गर्ने हो भने धारा 29 शोषण विरुद्धको हकलाई मौलिक हकको रूपमा अङ्गीकार गरेको छ। अनि कसैलाई पनि बेचबिखन गर्न नपाइने, दास बनाउन नपाइने, बाधा बनाउन नपाइने स्पष्ट व्यवस्था गरेको छ। यो मान्छेको मौलिक हक हो, यही हो मानव अधिकार। अनि मानव यसैलाई कार्यान्वयन गर्नको लागि मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 बनेको छ, कार्यान्वयनमा छ। संशोधनको लागि प्रतिनिधि सभामा समय सापेक्ष बनाउन पेश पनि भएको छ, तर लामो समय भयो कानुन संशोधन भएको छैन, त्यही अड्केर बसेको अवस्था छ। प्रयत्न गर्दै गर्दा पनि द्वन्द्वका कारण, विपदका कारण, गरिबीका कारण, बेरोजगारीका कारण, यो असुरक्षित रूपको आन्तरिक तथा वैदेशिक बसाई सराईका कारणले यो समस्या झनभन्दा झन जटिल रूपमा बल्झिएको अवस्था छ। राष्ट्रिय तथ्याङ्ककै कुरा गर्ने हो भने पनि नेपालमा गरेका विभिन्न अध्ययन अनुसन्धानहरूले वार्षिक 17,000 भन्दा बढी महिला बालबालिका पुरुषहरू बेचबिखन भइरहेको भनेर देखिएको छ। तर 17,000 उजुरी नेपाल प्रहरीमा पर्दैनन् मानव बेचबिखनका, धेरै कम उजुरी पर्छन्। यहाँनिर अर्को एउटा समस्या देखियो, यति अध्ययनले भन्छ यति धेरै व्यक्ति बेचबिखनमा परेका छन्, तर मान्छेको बेचबिखनमा पर्यो अङ्ग झिक्यो भन्ने कुराको उजुरी आउँदैन। हेर्नुहोस् त कत्रो मिलो मात्र छ, अपराध भएको कुरा त उजुरी आउनु पर्थ्यो नि, अपराध सके त जोगिनु पर्थ्यो, अपराधै नहुनु पर्थ्यो, भइहाल्यो भने पनि त्यही सङ्ख्याको उजुरी आउनु पर्थ्यो, कारबाही प्रक्रिया अघि बढ्नु पर्थ्यो, तर त्यो सङ्ख्यामा उजुरी आउँदैन, कारबाही प्रक्रिया अघि बढेको छैन। अन्तर्राष्ट्रिय स्तरको मूल्याङ्कनलाई हेर्ने हो भने पनि अमेरिकी विदेश विभागको 2025 एउटा ट्राफिकिङ इन पर्सन टिआइपी टिप भन्ने प्रतिवेदन सार्वजनिक भयो, जसमा नेपाल लगातार दोस्रो वर्षका लागि यो टायर टू वाच लिस्टमा पर्यो। यो वाच गर्नुपर्ने लिस्टमा नेपाल परेको अवस्था देखियो। अघिल्ला वर्षको तुलनामा गत वर्ष पनि राम्रो प्रमाणित हुन सकेन। हाम्रो सचेतना बढेको कुरा, प्रयास बढेको कुरा अन्तर्राष्ट्रिय मूल्याङ्कनमा पनि पार्न सकिएन, पर्न सकिएन। राष्ट्रिय तथ्याङ्क 17,000 डर लाग्दो अवस्था, अन्तर्राष्ट्रिय मूल्याङ्कनले पनि हामीलाई वाच गर्नुपर्ने लिस्टमा राखिरहेकोले पनि हाम्रो देशमा यो मानव बेचबिखनको अवस्था चिन्तापूर्ण छ, चिन्ताजनक अवस्था छ, र यसलाई समयमै सम्बोधन गरिएन भने हामी सुरक्षित हुने अवस्था छैन, अलि विचार पुर्याउनु पर्ने अवस्था छ। आदरणीय श्रोताबिन, के हो त मानव बेचबिखन भनेको? मान्छे किन्ने बेच्ने काम हो। यो कानुनले यसलाई, मानव बेचबिखन विरुद्ध तथा असार पसार नियन्त्रण ऐनले यसलाई कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने कामलाई मानव बेचबिखन भनेको छ। वस्तुभाव जस्तो, माल सामान जस्तो किन्ने र बेच्ने, यसो कल्पना गर्दा पनि आङसिरिङ हुने खालको, कुन युगमा छौँ हामी, मान्छे किन्ने बेच्ने कुरा गर्दैछौँ। अर्को कुरा, कुनै प्रकारको फाइदा लिई वा नलिइकन वेश्यावृत्तिमा लगाउनुलाई पनि मानव बेचबिखन भनेको छ कानुनले। अर्को कुरा, मानिसको अङ्ग झिक्ने कुरा, कानुनले कार्यविधि बनाएर यो अङ्ग झिक्न मिल्ने, यो अङ्ग यसको लागि झिक्ने मिल्ने भन्ने बनाएको छ। त्यो बाहेक, कानुन बमोजिम बाहेक मान्छेको अङ्ग झिक्ने कुरा, अहिले बेसरी चलेको मृगौला झिक्ने कुरा, अर्काको मृगौला झिकेर लिने कुरा, अवैध तरिकाले लिने कुरा, विशेष त विदेशमा गएर त्यो मृगौला झिकेर ट्रान्सप्लान्ट गरेर नेपाल फर्किने कुराहरू, यिनी कुराहरू अहिले मानव बेचबिखनको अभिन्न अङ्ग बनेका छन् र बढ्दो क्रममा रहेका छन् भने, अर्को कुरा, कानुनले वेश्यागमनलाई पनि मानव बेचबिखनको श्रेणीमा राखेको छ। यसरी मान्छे बेच्ने, अङ्ग झिक्ने, वेश्यावृत्तिमा लगाउने, वेश्यागमन गर्ने, यी कुराहरू मानव बेचबिखनमा पर्दछन्। र मैले कुनै कारणले आफ्नो स्वार्थको लागि कसैलाई किन्ने बेच्ने कुरा गरेँ, कसैलाई वेश्यावृत्तिमा लगाउने कुरा गरेँ, कसैको अङ्ग झिक्ने प्रयोग गर्ने गराउने कुरा गरेँ र वेश्यागमनका कुरा गरेँ भने म कानुन बमोजिम फसिन्छु है, यो कानुनले निषेध गरेको काम हो भन्ने कुरातर्फ सचेत हुन जरुरी छ। आदरणीय श्रोताबिन, यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षा र सजगता। आज हामी मानव बेचबिखनका कुरा गर्दैछौँ। बेचबिखनको रूपको कुरा गर्ने हो भने नेपाल बेचबिखनको स्रोतको रूपमा देखिएको छ। कसैले केही किन्नु पर्यो भने, मान्छे किन्नु पर्यो, मान्छे बेच्नु पर्यो भने नेपाल चाहिँ स्रोतको रूपमा देखिएको छ, अनि अन्यत्रको ट्रान्जिटको रूपमा पनि देखिएको छ, र गन्तव्य पनि नेपालमै भित्रै पनि मानव बेचबिखन हुने गरेको, तिनै प्रकारको मुलुक बनेर बसेको अवस्था देखिन्छ। यहाँ पुरुष, महिला, बालबालिका देशभित्र बाहिर दुवैतिर श्रम र यौन व्यवसायमा शोषित छन्, अङ्ग झिकिने क्रम छ, बिचौलियाहरूले वैदेशिक रोजगारीमा फसाएर कतिपयलाई त अनलाइन ठगीका कुराहरू, त्यस्तो गिरोहमा सक्रिय बनाएर जहाँ जान मिल्दैन, राज्यले निषेध गरेको छ, रुस युक्रेन जस्ता देशहरूमा समेत पठाएर जबरजस्ती लडाइँमा होमेर यसरी बेचबिखन गरेको अवस्था पनि छ। यो मानव बेचबिखनको रूप दिन प्रतिदिन बदलिँदो छ। पहिला राणा शासनकालमा त्यही परिवारभित्र जबरजस्ती यौनसँग सम्बन्धित क्रियाकलाप हुने गरेको कुरा, यौन दासी बन्नु परेका कुराहरू समाचारहरूमा सामग्रीहरूमा हेर्न पाइन्छ। पछि बिस्तारै सहर केन्द्रित भयो, सहरहरूमा विभिन्न काममा ल्याउने एकपटक गलैँचा उद्योग पनि बेसरी फस्टायो। यसमा पनि यौनसँग सम्बन्धित क्रियाकलाप गर्ने मानव बेचबिखन हुने क्रियाकलाप भयो। बिस्तारै भारततर्फ मान्छे बेचिने क्रम बढ्यो, भारततर्फ बेचिँदै गए। भारततर्फ बेचिँदै गर्दा यौनको लागि मात्रै बेचिन्थे, पछि विभिन्न खेलका लागि असाध्य असुरक्षित डर लाग्दा खेलको लागि मानव बेच्ने क्रम सुरु भयो। यति हुँदै हुँदै गर्दा फेरि वैदेशिक रोजगारीको सिलसिलामा जहाँ महिला जान नपाउने भनेको अवस्था छ, त्यहाँ पनि महिला बालबालिका पुरुषहरू पनि रोजगारीको सिलसिलामा बेच्ने क्रम रह्यो। बिस्तारै बिस्तारै फेरि अङ्ग झिक्ने त्यस्ता अङ्ग बेच्ने यो क्रम पनि यसरी स्वरूप परिवर्तन हुँदै हुँदै गएको अवस्था छ। अहिले पछिल्लो समय वैदेशिक रोजगारीका कुरा बढेका छन्, शैक्षिक परामर्शका कुरा बढेका छन्, अन्तर्देशीय विवाहका कुरा बढेका छन्, पर्यटन अनि सांस्कृतिक कार्यक्रम, त्यस्तै अब धर्मसन्तानको कुरा बढेको छ। अहिले नयाँ नयाँ नाममा बेचबिखनको प्रवृत्ति बढेको अवस्था छ। यसले विभिन्न चरणमा एउटा तयारी गर्यो, राज्यलाई पनि गाह्रो बनाएको छ, उद्धार प्रक्रियालाई पनि जटिल बनाएको छ। एउटा तयारी गर्यो, अर्को नामबाट अर्को स्वरूपबाट मान्छे पुगिसक्छ। कत्रो ठुलो घटना, भुटानी शरणार्थी भने बनाएर नेपालबाट नेपाली पठाएको कुरा पनि नआएको होइन। यही हो बेचबिखनको कुरा। पुरानो मानव बेचबिखन ओसार पसार नियन्त्रण ऐन 2064 संशोधन गर्नुपर्छ, समय सापेक्ष भएन भनेर संसदमा पेश भएको पनि लामो समय भयो। मैले अघि पनि भने यो अझै संशोधन भइसकेको छैन। आशा गरौँ समय सापेक्ष कानुन चाँडो बनोस् र हामीले यसबाट मुक्ति पाइयोस्। बिस्तारै न्यूनीकरण हुँदै हुँदै, नियन्त्रण हुँदै हुँदै, न्यूनीकरण हुँदै हुँदै अगाडि बढोस् र मानव बेचबिखन मुक्त देश नेपाल भनेर देख्न सुन्न पाइयोस्। कुनै पनि समस्याका कारण हुन्छन्। यो मानव बेचबिखनका कारणहरू खतल्दै जाँदा पहिलो कारण त बढ्दो गरिबी छ, न्यून आर्थिक स्तर छ। गरिबी बढ्दो छ, आर्थिक स्तर कमजोर छ। यो आर्थिक स्तर कमजोर भइसकेपछि मान्छे बाध्यताले बगिन्छ। अहिले त झन् यो इन्टरनेटको दुनियाँले मान्छेलाई यति प्रयोगवादी बनाइदियो, यति भौतिकवादी बनाइदियो, त्यो मान्छेले त्यो चिज जसरी पनि उपयोग गर्नुपर्ने, जसरी पनि त्यसको उपभोग गर्नुपर्ने भन्ने मानसिकता राख्यो। र यसरी न्यून आर्थिक स्तर छ तर उपयोग गर्न मन छ भने जे गरेर पनि पैसा त कमाउनु पर्यो। अब जे गर्ने भित्त के हुन्छ, मानव बेचबिखन पनि पर्न सक्छ। यसरी बढ्दो गरिबी, न्यून आर्थिक स्तर यो प्रमुख कारण बन्न गएको छ। अर्को कुरा बेरोजगारी। देशमा शिक्षा रोजगारी दिने खालको शिक्षा परेन, सर्टिफिकेट दिने खालको शिक्षा हुँदै गयो र यो सर्टिफिकेट मात्रै प्राप्त गर्ने शिक्षाले काम सिकाएन, सर्टिफिकेट मात्रै दियो। काम नसिकेपछि के काम गर्ने त? हातमा ठुलो सर्टिफिकेट छ, सिप के पनि छैन। यानि यो सिप हुने खालको शिक्षा भइदिएको भए सम्भवतः बेरोजगारी न्यूनीकरण हुन्थ्यो होला। उद्योग धन्दा कल कारखानाको यस्ता कुराहरू चाहिँ अवस्था के रह्यो यहाँ चित्रण गरिरहनु परेन। समग्रमा देशमा बेरोजगारी बढेको छ, रोजगार पाउनेहरू पनि सन्तुष्ट छैनन् र अवसरको खोजीमा बरालिरहेका छन्, कसरी कहाँ जाने भन्ने सोचमा छन्। यसले गर्दा मानव बेचबिखनका कुराहरू बढेका छन्। यही शिक्षा र जनचेतनाको कमी पनि छ। हामी शिक्षित, कतिपय सर्टिफिकेट लिएर शिक्षित भएका त होला तर चेतनाको अभाव छ। यो जनचेतनाको कमीले गर्दाखेरिमा म कसरी कहाँ ठगिन सक्छु, मलाई कसले फसाउन सक्छ, म कसरी बेचिन सक्छु मेरो अङ्ग कसरी बेचिन सक्छ भन्ने बारेमा जानकारी नभएर पनि मानव बेचबिखन हुन पुगेको छ। अझै पनि लैङ्गिक भेदभाव छ, छोरीले यसो गर्नु हुँदैन भन्ने कुराहरू नेपालका केही ठाउँहरूमा व्याप्त छ र त्यो त्यो घुम्टोबाट त्यो जुन बन्धनबाट बाहिर निस्केर जे काम गर्न पनि तयार हुने भित्र एउटा लडाईँ पनि छ, आन्तरिक लडाईँ पनि छ र यो बिचको एउटा दबाब अर्को आन्तरिक लडाईँ यो दुईवटाको बिचले बिचबाट विस्फोटन हुँदा त्यो बेचबिखनमा पर्न सक्ने सम्भावना पनि हुने गर्छ भने अझै पनि हिंसा व्याप्त छ महिला बालबालिकामाथि। यसरी यिनी हिंसाका कारणले पनि मान्छे घरमै बसेर हिंसा सहनुभन्दा बरु कतै गएर जे होला होला भन्ने पनि नभएको हुनसक्छ, यो भएको हुनसक्छ। त्यस कारणले पनि यो मानव बेचबिखनको कारण बनेको छ, मानव बेचबिखन बढ्दो रूपमा गरेको गएको छ। अर्को अलिकति भौगोलिक अनि संरचनाको कुरा पनि गर्नुपर्दा भारतसँगको खुला सिमाना छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जान पाइएन भने पनि भारत भएर जान पाउने सजिलो अवस्था छ। त्यस कारणले पनि बेचबिखन एउटा समस्याको रूपमा रहेको छ। हामी अघि पनि कुरा गऱ्यौँ रोजगारीको कुरा, त वैदेशिक रोजगारी पनि भयो, यो महिलाहरूको बसाइ सराईको लागि जुन प्रतिबन्ध छ श्रम नीतिले पनि वैदेशिक रोजगारीलाई गैर कानुनी बाटो अपनाउन बाध्य बनाएको छ। यो बाहिर जाने जुन बाध्य हुन्छन् गैर कानुनी तवरले, उनीहरू वैदेशिक रोजगारीमा गए पनि बेचिन सक्ने सम्भावना छ। अर्को कसैले ठगेर झुक्काएर वैदेशिक रोजगारमा पनि लगेका छन्, अनि मैले अघि पनि भने फरक फरक नाममा शैक्षिक परामर्शको कारण भनेर, अन्तर्देशीय विवाह भनेर, पर्यटन घुमेर आउने भनेर, सांस्कृतिक कार्यक्रम भनेर, धर्मसन्तानका कुराहरू, यी यस्ता यस्ता कुराहरूले पनि मान्छे बेचिन पुगेका छन् भने, अर्को कानुनकै कुरा गरौँ, लामो समय संशोधन हुन सकेन, यो त्यति पर्याप्त भएन, यो कानुनले पुगेन भन्ने धेरैले भन्ने गरेको अवस्था छ। अनि बालगृह वयस्क मनोरञ्जन क्षेत्रको प्रभावकारी अनुगमन पनि भएको छैन र कतिपय अवस्थामा सरकारी संयन्त्रको मिलोमतोको कुरो पनि सुन्ने गरिन्छ। यस कारणले यस्तो संस्थागत कमजोरीको कारणले पनि भएको छ भने विपदको कारणले पनि मान्छे बेचिन बाध्य, ठाउँ छोड्न बाध्य भएका छन्। भूकम्पकै कुरा गरौँ, अहिले गएको रसुवाको बाढीको कुरा गरौँ, मान्छे बाँचेका मान्छे अब त्यही ठाउँमा बस्न नसक्ने भए, अर्को ठाउँमा आउने बित्तिकै त अब रोजगारीको कुरो भयो, खाने बस्ने कुरो भयो, परिवार पाल्ने कुरा भयो, अब त्यो कसरी गर्ने त भन्दा अब फेरि रोजगारीको सिलसिलामा बाहिर जानुपर्ने अथवा कहाँ गएर चाहिँ कसरी टिक्न सकिन्छ भन्दै गर्दा बेचिन सक्ने सम्भावना पनि भयो र त्यस्तै मान्छेलाई दलालहरूले थकाइ फुलाइ पारेर असुरक्षित तरिकाले विवश परिस्थितिको फाइदा उठाएर दलालहरू सक्रिय हुने र प्राकृतिक विपदलाई आधार बनाएर पनि यही बेलामा बेचबिखन हुन सक्ने सम्भावना पनि छ। आदरणीय श्रोताबिन्दु, यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षा र सजगता। आज हामी मानव बेचबिखनका कुरा गर्दैछौँ। हुन त मानव बेचबिखनको विरुद्धको दिवस प्रत्येक वर्ष मनाउने गरिन्छ। यस वर्ष प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखन रहित राष्ट्र निर्माणको एकबद्धता भन्ने कस्तो राम्रो नाराका साथ भदौ 20 गते मानव बेचबिखन विरुद्धको 20 राष्ट्रिय दिवस मनाइयो। हुन त यो शोकको घडीमा दिवस धेरै प्रचारमा त आएन, तर त्यस बेलामा प्रधानमन्त्री बालेन्द्र शाह महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले शुभकामना सन्देश दिएको पनि पाइयो र सरकारले यस विरुद्धमा गरिरहेको छ, गर्ने प्रयत्न गरेको छ, कानुन संशोधन गर्ने प्रक्रियामा छौँ र चाँडै यसले निकास निकाल्छौँ भन्ने आशयको, सबै एकजुट भएर लागौँ भन्ने आशयको कुरा त्यो शुभकामना सन्देशमा देखिन्छ। यसबाट पनि अब सरकारले पनि लागेको प्रत्येक वर्ष यो भदौ 20 मानव बेचबिखनको विरुद्धको दिवसको रूपमा मनाउँदै गर्दा 19 राष्ट्रिय दिवसमा पनि यस्ता शुभकामना सन्देश नआएका होइनन्, तर परिणाम के भयो भन्ने कुरा हो र अब अहिलेको शुभकामना सन्देशले परिणाममुखी मानव बेचबिखन नहुने अवस्थाको सिर्जना गरोस् शुभकामना छ। गर्नु के पर्छ त भन्ने कुरा गर्दा जोखिम उन्मुख वर्ग र समुदायको पहिचान गर्नुपर्छ। कस्तो समुदाय बेचबिखनमा पर्न सक्छ, कस्तो वर्ग बेचबिखनमा पर्न सक्छ त्यसको पहिचान गर्नुपर्छ। अहिले भर्खरै रसुवाको बाढीको कुरा गर्यौँ, त्यसले रसुवादेखि चितवनसम्म धेरै ठाउँमा असर पुर्यायो। धेरै ठाउँमा असर पुर्याउँदै गर्दा त्यो असर पुर्याएको ठाउँको जोखिम पुर्याएका ठाउँका जति पनि समुदायहरू छन्, जति पनि वर्गहरू छन्, त्यस्ता वर्गलाई पहिचान गरेर सशक्तिकरण गरियो भने, यसबाट निरोधात्मक उपायहरू अवलम्बन गरियो भने जोखिममा पर्ने बेचिन सक्ने सम्भावना कम रहन्छ। एउटा कुरा ख्याल गर्नुपर्ने कुरा। अर्को, पीडित र प्रभावितको पहिचान गर्नुपर्छ। को मान्छे पीडित भयो, कस्ता मान्छे प्रभावित भए, तिनीहरूलाई उद्धार गर्ने, स्वदेश फिर्ती गर्ने, विदेश गएको भए पुनर्स्थापना गर्ने, पुनः एकीकरण गर्ने कुरामा राज्य लाग्नुपर्छ। अनि जब कोही मान्छे बेचबिखनमा परिसक्यो, त्यसको पीडितको अथवा प्रभावितको न्यायमा सजिलो पहुँच हुनुपर्छ र यी सबै कामको लागि तिनवटै तहका सरकारको बिचमा तालमेल हुन जरुरी छ। एउटाले गर्यो, अर्कोले असहयोग गर्यो, एउटाले गर्न खोज्यो, अर्कोले गरेन भने यो परिणाममा पुग्न सकिँदैन। तिनवटै तहका सरकारको बिचमा तालमेल हुन जरुरी छ। आदरणीय श्रोताबिन, यी त भए सरकारको तर्फबाट गर्ने कुराहरू। हामी व्यक्तिले कसरी सुरक्षित रहन सकिन्छ त? यो कार्यक्रम त सुरक्षा र सजगता हो। अरूले गर्ने काम त अरूले गर्दै गर्लान्, अपेक्षा गरौँ, सकारात्मक सोचौँ, सकारात्मक परिणाम आउला, तर हामीले के गर्ने त? पहिलो कुरा, हामी बेचिन सक्छौँ वैदेशिक रोजगारीको प्रलोभनमा पर्दा। वैदेशिक रोजगारीमा जान खोज्दा जाँदा कसरी जोगिने त? मान्यता प्राप्त मेन पावर कम्पनी अथवा एजेन्सीको मार्फत मात्रै जानुपर्छ। अर्को खोजियो भने झुक्किन सकिन्छ, बेचिन सकिन्छ। कागजी प्रमाणीकरण नगरी कसैको भरमा जानु हुँदैन। मैले कतिपय मान्छे देखेको छु, टिकट काटेको, भिसा चाहिँ नक्कली भएर एयरपोर्टबाट फर्केको पनि देखेको छु। एयरपोर्टबाटै फर्किने गरी घरबाट माला लाएर, खाजा लाएर, एयरपोर्टमा बिदाई गरेर भित्र गएर छिरेर एयरपोर्टबाट फर्केको अवस्था। यो मान्यता प्राप्त मेन पावर कम्पनी एजेन्सी मार्फत नगएको कारणले यस्तो हुन पुगेको हो। अर्को कुरो, श्रम स्वीकृति अनि भिसाको कुरा। यो प्रमाणित छ कि छैन? म जान खोजेको मुलुक श्रम स्वीकृत मुलुक हो कि होइन, म जान मिल्ने हो कि होइन, र मैले पाएको भिसा श्रम स्वीकृत विभागबाट प्रमाणित भएको छ कि छैन जाँच्नुपर्छ। तपाईँ एयरपोर्ट आउनु, सबै कागजात म त्यहीँ दिन्छु, त्यहीँ एकजना कालोकोट लगाएको मान्छे हुन्छ, उसले सबै दिन्छ भने भरमै घर छोडेर माला लाएर एयरपोर्ट जानु त भएन, मेरो हातमा पर्नु पऱ्यो नि। अर्को कुरा, सुनिश्चित नभएको जागिर प्रस्ताव, छिट्टै पैसा कमाउने यस्ता प्रलोभनबाट जोगिन जरुरी छ। जहाँ बढी लोभ गरिन्छ त्यहाँ ठगिने सम्भावना हुन्छ। अनि कहीँ रोजगारीको लागि जाँदैछौँ, रोजगारदाता को हो, नाम के हो, ठेगाना के हो, सम्झौताको शर्त के हो, त्यो लिखत त आफ्नो हातमा पर्नु पर्यो, त्यो कपी त आफ्नो परिवारलाई दिन पाउनु पर्यो नि त। म जाँदैछु, ठिक छ, म जाने हो, तपाईँले भनेको सेवा शर्त ठिक छ, तर म कहाँ जाँदैछु, के काम गर्दैछु, मेरो परिवारलाई जानकारी दिएर, कपी दिएर मात्रै म त हिँड्ने हो भनेर सचेत भइयो भने झुक्काउने आँट गर्दैन। गइयो भने पनि उहाँ गएर फसादमा परिन्न, कानुन विपरीत क्रियाकलापमा परिन्न, समग्रमा भन्दा बेचिनु पर्दैन। आफ्नो राहदानी कागज अर्काले लिइदिने, बेचबिखनको लागि बेचबिखन गर्ने मान्छेले राहदानी खोज्दियो, पीडितलाई नियन्त्रण राख्यो अनि जे मन लाग्यो त्यही गर्यो। रोजगारीको सिलसिलामा गएको मान्छेको अङ्ग झिक्दिएको छ, एउटा काममा लिएर गएको छ, अर्को काम भनेर लाएर नेपाल फर्किनै नमिल्ने गरेर चाहिँ अर्कै काम लाएर बन्धनमा पारेर राखेको छ। हिँड्ने डकुमेन्ट के पनि छैन, न महिना मरेपछि तलब छ, सुविधा छ, न त हिँड्ने डकुमेन्ट छ, न विद्रोह गर्न सकिन्छ, न झुकेर बस्न सकिन्छ, यसरी मरेको जीवन जिउनु परेको अवस्था छ। दैनिक जीवनका कुरा गर्ने हो भने वैदेशिक रोजगारीको मात्रै होइन, अपरिचित व्यक्तिले आकर्षक प्रस्ताव गरे भने त्यसलाई विश्वास गर्नु हुँदैन, छिट्टै जागिर पाइन्छ। गयो त जागिर त एकदम बोटमा फलेको सुन्तला जस्तो छ, टप्पै टिपेर खान पाइन्छ। होइन, विवाह गर्ने उहाँ गएपछि, यहाँ विवाह गरेर गएपछि उहाँ त कस्तो कस्तो, ओहो स्वर्गै त्यही हो। यस्ता आकर्षक प्रस्तावको कुरा, विदेश भ्रमणका कुराहरू, अझै आजभोलि त छात्रवृत्तिका कुराहरू पनि, यस्ता कुराहरूमा छिट्टो विश्वास नगरौँ। असुरक्षित भइन्छ, बेचिन सकिन्छ, अनि आजभोलि त कुम ठोकिएको मान्छे टाढा, सामाजिक सञ्जालको मान्छे नजिक भन्दै गएको छ नि। सामाजिक सञ्जाल मार्फत चिनजान भयो, त्यस्ता मान्छे अपरिचित मान्छेसँग एक्लै भेट्ने, यात्रा गर्ने निर्णय गऱ्यौँ भने बेचिन सक्छौँ। त्यस्ता मान्छेसँग एक्लै भेट्ने काम बन्द गर्नुपर्छ, यात्रा गर्ने काम बन्द गर्नुपर्छ, गर्नु हुँदैन, म जान्न हुँदैन भन्नुपर्छ। घर परिवार साथीभाइले आफ्नो गन्तव्यसँगै जाने व्यक्ति सम्पर्क नम्बर यस्ता कुरा साथीभाइलाई जानकारी दिएर, घर परिवारलाई जानकारी दिएर, देखाएर मात्रै जानुपर्छ। यो संसारमा कुनै कुरा लुक्दैन, केही समय लुकेको भान मात्रै हुन्छ, लुक्दैन, देखिन्छ। देखिने चिजलाई लुकाउनु पर्दैन, त्यही भएर नलुकाइकन सबै चिज भनेर जाने गरौँ, परिवारमा त्यो वातावरण तयार गरौँ भने बालबालिका सानसाना किशोरीहरूले, अभिभावकले बालबालिकालाई यस्तै खालको तालिम दिने, यस्तै खालका कुराहरू भनिदिने, अपरिचित व्यक्तिसँग नजाऊ, अर्काले दिएको उपहार नलेऊ, जागिरको प्रलोभनमा नपर, कहाँ जागिर छ र खोइ कहाँ खुलेको छ, कसैले जागिर लगाइदिन्छ, जागिर त खुल्छ, बाहिर देखिन्छ, विज्ञापन आउँछ, त्यहाँ एप्लाई गरेर मात्रै जाने हो, कसैले लौ भनेर भित्रबाट जागिर दिन खोज्दैछ, त्यहाँ गलत छ भनेर सोच, यो खालको तालिम दिन जरुरी छ, बुझाउन जरुरी छ। बालगृह, छात्रावास, अनाथालय, यसमा राख्नु अघि सम्बन्धित संस्था, प्रहरी अनि समाज कल्याण परिषदमा दर्ता भएको छ कि छैन, त्यस्तो कुरा जाँच गर्न जरुरी छ। लहर त राख्ने, यो कानुनी हो कि गैर कानुनी हो, त्यो कुरा ख्याल गर्न जरुरी छ। आदरणीय श्रोताबिन, यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षा र सजगता। आज हामी मानव बेचबिखनका कुरा गर्दैछौँ। अब कसरी शङ्का गर्ने त, मलाई म बेचबिखनमा पर्दैछु भन्ने लाग्यो भने कसरी शङ्का गर्न सकिन्छ? धेरै कुराहरू हुनसक्छ। अपराध गर्ने मान्छेले नयाँ नयाँ मोडस अपरेन्डी अपनाउँछ, नयाँ नयाँ कार्यविधि अपनाउँछ, र पनि हामीले बुझ्नुपर्ने कुरा के हो त भन्दा, कसैले अस्वाभाविक प्रलोभन दिन्छ, कसैले तपाईँलाई बढी महत्त्व दिन्छ भने अब सोच्नुहोस्, यो माथि मैले शङ्का गर्नुपर्छ, किन यसो गर्दैछ होला। कोही मान्छे अस्वाभाविक रूपमा नजिक आउन खोज्छ, तपाईँलाई सहयोग गर्न खोज्छ, तपाईँको दुःख पीडामा ऊ आफैलाई परे जस्तो अनुभूति गर्छ, अनुभूति देखाउँछ भने यहाँनिर शङ्का गर्नुहोस्, त्यो मान्छे को हो? तपाईँको दाजुभाइ त होइन, दिदीबहिनी त होइन, परिवारको सदस्य त होइन, किन तपाईँको पीडामा नजिक पर्न खोज्दैछ? शङ्का गर्नुहोस्। विदेशको सुख सहलको वर्णन गर्छ, विलासिताको वर्णन गरिदिन्छ, अनि म त यसरी गएर फर्केको, अब सबै चिज पुग्यो, मैले त अब सहयोग मात्रै गर्ने हो, आफूसँग सबै धन सम्पत्ति सबै छ भन्ने देखाउन खोज्छ, त्यस्तो भान पार्न खोज्छ। सशङ्कित हुनुहोस्, कहीँ फल्दैन, नेपालमा केही हुँदैन भन्छ, यहाँ बस्नै सकिन्न, काम गर्ने वातावरणै छैन, यस्तोमा पनि बस्छन् कोही, उहाँ पो यस्तो छ भन्छ, उहाँ यस्तो छ भन्छ, तर गाउँघरमा तपाईँ हामीलाई भेट्न आउँदैछ कोही, तपाईँलाई महत्त्व दिँदैछ भने अब शङ्का गर्नुहोस्। उहाँ केही हुँदै, यहाँ केही हुँदैन भन्ने मान्छे यहाँ केही गर्न नसकेर अर्कालाई फन्दामा पार्न खोज्दैछ, शङ्का गर्नुपर्छ। आजभोलि ट्रेन चलेको, उपचार गराउनु छ, शरीरको अङ्ग प्रत्यारोपण गराउनु छ, ब्लड ग्रुप मिल्छ, किडनी पनि मिलिहाल्छ कि भनेर उपचार गर्न सँगै जाउँ, तपाईँको पनि यस्तो यस्तो छ, सँगै उपचार गराउँला भनेर लैजान्छ उहाँ लगेर, एउटा अपरेसन गर्नुपर्नेमा अर्को अपरेसन झिकेर प्रयोग गरिदिन्छ, नभए बेचिदिन्छ। यो कुरालाई शङ्का मान्नुहोस्, कसले किन उपचार गर्न खोज्दैछ मेरो, कसैले किन मलाई सँगै लान खोज्दैछ, मेरो के महत्त्व छ यसमा, म के विशेषज्ञ हो, मैले के जानेको छु त्यहाँको बारेमा, मैले त्यहाँ बाटो देखेको छु, त्यहाँको प्रक्रिया बुझेको छु र मलाई लान खोज्दैछ कि मलाई फसाउन लान खोज्दैछ? आफूले आफूलाई विश्लेषण गर्नुपर्छ। अनि कतै यात्रा गर्नुभयो कसैसँग जहाँ प्रहरी चेकपोस्ट आउँछ, माइती नेपाल जस्ता बेचबिखन विरुद्ध काम गर्ने संस्थाले यसो हेर्न सोध्न खोज्दैछन्, त्यहाँ कसैले सोध्यो भने यसो भन्नु है भनेर झुट्टा विवरण भन्नको लागि उक्साउँछ, आफूसँगै बस्दैन, यात्रा गर्दा सँगै बसे पनि एकदम त्रसित मानसिकताको हुन्छ, यताउता हलचल गरिराख्छ, पूर्व जाने हो काँकडभिट्ट जाने हो भन्छ महेन्द्रनगरको गाडीमा चढाउँछ, महेन्द्रनगर जाने हो भन्छ काँकडभिट्टाको गाडीमा चलाउँछ, बाटोमा भरसक नबोलोस् भनेर लठिने वस्तु सेवन गर्न उक्साउँछ, झकझकाउँछ, यति खायो त केही हुन्न, आनन्दले निभाइन्छ, भोलि बिहान फलान ठाउँमा पुगिन्छ भन्छ, यसरी त्यस्तो उक्साउँछ, बाटो बाटोमा गन्तव्य परिवर्तन गर्न खोज्छ, विश्राम स्थल परिवर्तन गर्न खोज्छ, आज हामी फलान ठाउँमा बस्ने भन्छ, पहिला होइन त्यहाँ नबस्ने भइयो अन्त बस्ने भइयो भन्छ, तपाईँलाई फोनमा कुरा गर्छ, कुरा गरेको सुनाउँदैन, अनि आफ्नो योजना परिवर्तन गरिराख्छ, बिच बाटोमा तपाईँ कुरा गर्न खोज्नुभयो भने तपाईँका अब दुःखका दिन गए, तपाईँको जीवन सुधारियो, अब संजोगले मलाई भेट्नु भयो, हाम्रो भेट राम्रो भयो, अब हामीले सुखका दिन सुरु भयो भन्छ, यस्तो विश्वास दिलाउँछ, राहदानी आफूलाई राख्न दिन्न, परिचय पत्र आफूलाई राख्न दिन्न, उसैले राख्छ, बेला बेलामा कहीँ छोडेर गयो भने सम्पर्क टुट्छ, फोन उठ्दैन, ठेगाना झुटो दिन्छ, अनि सम्झौताभन्दा फरक काम गर्न लगाउँछ, यसो गरिनस् भने यसो गर्छु भन्छ, अब नियन्त्रणमा लिन्छ अनि धम्की दिन्छ, यो भएपछि हामीले बुझ्नु पर्यो म ठगिएँ, म ठगिँदैछु, मलाई बेचबिखन गर्न खोज्दैछ अथवा मबाट फाइदा लिन खोज्दैछ भन्ने कुरा बुझ्नुपर्छ, र यसरी शङ्का लाग्यो घटना भयो भने नजिकको प्रहरी कार्यालय जहाँबाट नेपालभरि फोन गर्दा 100 फोन गऱ्यो भने प्रहरी कार्यालयमा लाग्छ, फोन गरेर ठिपाउनुहोस्, महिला तथा बालबालिका सेवा केन्द्रको राष्ट्रिय हेल्पलाइनको 1045 नम्बरमा तुरुन्तै सम्पर्क गर्नुहोस्, त्यहाँबाट उद्धार हुन्छ, विदेशमै पुगिसकेको भए दूतावास नियोगमा सम्पर्क गर्नुहोस्, आज बेचियो भोलि बेचियो झन् झन् दबियो झन् बेचिन्छ, अनि छिमेक वा समुदायमा यस्ता शङ्कास्पद गतिविधि देखियो भने पनि तुरुन्तै स्थानीय प्रहरीलाई खबर गर्नुपर्छ। आदरणीय श्रोताबिन, यहाँहरू सुन्दै हुनुहुन्थ्यो कार्यक्रम सुरक्षा र सजगता, आज हामी मानव बेचबिखनका कुरा गऱ्यौँ, कसरी मानव बेचबिखन भइरहेको छ भन्ने बारेमा कुरा गऱ्यौँ, कसरी शङ्का गर्नुपर्छ भन्ने बारेमा कुरा गऱ्यौँ, कार्यक्रम कस्तो लाग्यो, कार्यक्रमका सम्बन्धमा कुनै सल्लाह सुझाव र प्रतिक्रिया भए यस लोकप्रिय रेडियोको नम्बरमा सम्पर्क गरेर टिपाउन सक्नुहुनेछ भन्दै कार्यक्रम सुरक्षा र सजगताबाट अर्को सातासम्मका लागि म सन्तोष पन्त बिदा माग्छु, नमस्कार, शुभ दिन।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ, अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिक।
2: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरुन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
3: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल ETBD र ESE लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी जानकारी गराउँदछौ।
2: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556 98 340 5 98 1140।

0: ए दाई पो
1: के भयो नानुलाई?
0: त्यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
2: बाबा स्कुल छिटो जान्न, we are getting late for school, let's go to school।
0: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
2: स्टार्स मोन्टेसोरी एकेडेमी।
3: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्सलाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचरद्वारा अध्यापन गराइने
0: स्टार्स मोन्टेसोरी एकेडेमी पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
3: सम्पर्क फोन 056-490-037 98-550-61-037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
4: ए बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
5: ए भाइ घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
6: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 98-550-64-133।

0: Studio Time Check. यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन.
2: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ.
3: यति बेला बिहानको 9 बजेको छ. It's 9 a.m.

डाक्टरको सुझाव छ। निरन्तर व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ। यसैबीच विगतमा तीज आउनु हप्तौं अघि रौनक हुन्थ्यो। तीजका गीत घन्किन्थे, नाचगान, दरखाने लगायतका कार्यक्रम हुने गर्थे। तर गएको भदौ दशको भोटेकोसी बाढीका कारण यस वर्ष तीज निकै खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोरखा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढीले खण्डहर बनाएका बस्ती त सुनसान छन् नै, बाढीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि ती प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायत

सहितका काम भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहल पहल र भीडभाड छैन। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। आज पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन्। बिहानै 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। अहिले बिहानसम्म झण्डै 10,000 मन्दिरको दर्शन गरिसकेको तथ्याङ्क छ। कोषका सञ्चालक परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामका अनुसार पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। त्यसै गरी ससाना बालबच्चालाई पनि नलैजान भक्तजनलाई आग्रह गरिएको छ। पशुपतिनाथमा दर्शन गर्न पुग्ने भक्तजनको गाडी पार्किङका लागि गुहेश्वरी पारी, सिफल चौर, तिलगंगाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशाला स्थित महानगरीय ट्राफिक प्रहरीको कार्यालयमा व्यवस्थापन गरिएको छ। सरकारी गाडीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशको पहाड़ी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँ तथा मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वको पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गैराति पनि देशका धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा पानी परेको थियो। तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप, जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ। यसैबीच कुल्मीमा खोला तर्ने क्रममा बाढ़ीले बगाउँदा 1 सम्पर्कविहीन हुनु भएको छ। मुसिकोट नगरपालिका 5 इन्द्रीगौड़ा कि 29 कल्पना पुनलाई हिजो बेलुका निस्ती खोलामा आएको बाढ़ीले बगाएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय बासिन्दा र प्रहरीको संयुक्त टोलीले पुनको खोजी कार्य गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
2: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01-42-88-8 98-12-35-88-8।
5: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
6: पैसामा छ शक्ति, पैसामा छ सहारा।
5: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
6: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
5: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
6: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
5: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
6: इतिहास, गाथा र कथा, गाँठका कुरा,
5: गाँठका कुरा।
6: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
7: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा धनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका, स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायत सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैथीदेवीमा महाकवि देवकोटा मित र यथार्थ विषय गोष्ठी गर्न लागि उहाँले जानकारी दिनुभयो। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्नुहुनेछ। महाकवि देवकोटाको जन्म 1966 साल कार्तिक 27 गते अर्थात् कार्तिक कृष्ण औसी लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो। उहाँको निधन 2016 साल भदौ 29 गते भएको हो। 10 वर्षको उमेरमा कविता लेख्न शुरू गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत समालोचना र फुटकर कविता प्रकाशित छन्। नाट्य सम्राट बालकृष्ण समले देवकोटा मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै 3 पटक जन्मेको बताउनुहुन्थ्यो। देवकोटाले वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान पुर्याउनु भएको थियो। अब विदेशको खबर। रूसले युक्रेनको पोल्यान्ड सीमासँग नजिकै रहेको याहोदिन क्षेत्रमा रेलमाथि ड्रोन आक्रमण गरेको छ। पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका उच्च सुरक्षा अधिकारीहरू त्यही रेलमार्ग हुँदै गएको केही समयपछि रूसी ड्रोनले रेलको इन्जिनमा प्रहार गरेको बीबीसीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति छैन। जोनसन सहित बेलायतका सुरक्षा सल्लाहकार जोनाथन पावेल र अन्य युरोपेली सुरक्षा अधिकारीहरू भने कियेभमा आयोजित याल्टा युरोपेली रणनीति सम्मेलनमा सहभागी भएर फर्किने क्रममा केही समय अघि त्यही रेलमार्गबाट अर्को रेलमा गएका थिए। रूसले पश्चिमी युक्रेनको रेलवे पूर्वाधारलाई लक्षित गरी हमला गरिएको जनाएको छ। बोरिस जोनसनले सामाजिक सञ्जाल एक्समा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेनमाथि भएको आक्रमण अर्थहीन भएको बताउनु भएको छ। उहाँले युक्रेनलाई तत्काल आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन उसका सहयोगी राष्ट्रहरूसँग आग्रह गर्नुभएको छ। घटनापछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आकस्मिक बैठक बोलाएर सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। भारतले अफगानिस्तानलाई पहिलो टी ट्वेन्टी खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रङ्गशालामा हिजो अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाए। उनले 7 चौका र 7 छक्का प्रहार गरेका थिए। यस्तै इशान किशनले 33 बलमा 42 रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अफगानिस्तानका अजमतुल्लाह उमर जाईले 64 रन बनाए भने मोहम्मद नाबीले 33 रन जोडे। भारतका हर्षदीप सिंहले 3 विकेट लिए। अफगानिस्तानका नाबीले भारतका 2 विकेट लिए। अभिषेक शर्माको आक्रमण ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृङ्खलामा अग्रता लिएको छ। 3 खेलको टी ट्वेन्टी श्रृङ्खला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज तीज पर्व, पशुपतिनाथमा 4 ढोका खुल्ला, बाढीको विपदले यस वर्षको तीज खल्लो, प्रभावित बस्तीमा छैन उत्सव। बालापनको रक्षा, भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै बाढी प्रभावित बाल बालिकालाई व्यवस्थापन र संरक्षण गर्नुपर्ने आवश्यकता। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, गुल्मीको निस्ती खोला तर्ने क्रममा सम्पर्कविहीन महिलाको खोजी चल्दै, रुसद्वारा युक्रेन पोल्यान्ड सीमा नजिकै रेलमा ड्रोन आक्रमण, बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहितका उच्च अधिकारी सुरक्षित, र पहिलो टी ट्वेन्टी क्रिकेटमा अफगानिस्तानमाथि भारतको सहज जित।

0: नमस्कार, कालिका ट्राफिक अपडेटबाट किरण राणा मगरको। बागमती र गण्डकी प्रदेशको मुख्य राजमार्ग तथा सड़क खण्डहरू बाढ़ी पहिरो र सड़क मरम्मतका कारण प्रभावित भएका छन्। आज बिहान 6 बजेसम्म प्राप्त विवरण अनुसार सम्भावित बाढ़ी पहिरोका कारण केही स्थानमा यातायातपूर्ण रूपमा बन्द छ भने केही स्थानमा एकतर्फे सञ्चालनमा ल्याइएको छ। काभ्रे स्थित बीपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथोक कटुन्जेबेसी खण्डमा भदौ 16 गतेदेखि अर्को सूचना नभएसम्मका लागि समय तालिका मिलाएर सवारी सञ्चालन गरिएको छ। साँझ 11 बजेदेखि बिहान 5 बजेसम्म 10 टनसम्मका मालबाग सवारी साधन सञ्चालन हुने छैन। बिहान 4 बजेदेखि भने परिस्थितिको विचार गरी सवारी साधनहरू खुल्ला गरिएको छ। यस्तै धादिङ स्थित पृथ्वी लोकमार्गमा पनि पहिरोका कारण समस्या उत्पन्न भएको छ। बेनीघाट रुडाङ गाउँपालिका 7 कृष्णभीरमा भदौ 14 गतेदेखि पूर्ण अवरोध रहेको छ। अब एउटा ट्राफिक सन्देश।
1: ट्राफिक सन्देश। आफूभन्दा अगाडिको सवारी साधनसँग ब्रेकिङ डिस्ट्यान्स कायम गरेर मात्र सवारी साधन चलाऊ।
0: यसका साथै आजको लागि कालिका ट्राफिक अपडेट सकियो। किरण राणा मगर बिदा हुन्छु। नमस्कार।
2: कालिका ट्राफिक अपडेट।

0: Mania. Extreme energy drink.
1: ओहो काका, म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको। हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त।
2: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता, त्यहाँ त 24 घण्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ। अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको, टाउको फुटेको, नसा च्यापिएको, ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ।
1: त्यही त काका, पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको, अहिले त पहिलेको जस्तै भइसक्यो।
3: सुविधा सम्पन्न भवन, स्वच्छ सफा कोठा, डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेरविचार गरिने
4: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन।
5: फोन 0656-493-817, 493-211 र मोबाइल 98-442-0961।
6: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
7: CMT होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
6: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
7: CMT होटल हाकिम चौक, फोन नम्बर 0656-493-403 र मोबाइल 98-550-74-933।
8: हेलो,
9: सुन न भाई बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलि फरक ठाउँमा जाउँ न, यस पटकको बसाइ विशेष बनाउनु पर्छ है।
8: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमारा सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
9: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
8: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
9: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
10: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन, ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ, पोखरा, बागमारा सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देखभाटमा पनि। कर्पोरेट अफिस, गरीधारा, काठमाडौँ। फोन 01-40-47-06 र 40-47-07।
11: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
12: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ, आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
13: मज्जाको स्वादिष्ट परिकार, विवाह, पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
12: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
13: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर। फोन 0056-90-903 र 98-550-65-903।
14: जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समिट हेल्थ केयर हस्पिटल, बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा।
6: दूरबीन प्रविधिद्वारा महिलाको पाठेघर, डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा।
14: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा।
6: समेट हेल्थ केयर हस्पिटल भरतपुर 9 केन्द्रीय बस टर्मिनल। फोन नम्बर 0556-595-264।
15: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: जनता केबल पाँच दशक देखि
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230
2: रंगबहार
3: उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
3: बर्जर पेन्स
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिक

0: प्लस टू पढ्ने सकियो, अब हामी के गर्ने साथी?
1: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
0: कसरी?
1: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएस

0: डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ।
0: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ सिटीभिटीको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली
3: भरतपुर ओह्रालो सेन्ट्रल कलेज बिल्डिङ फोन 0656942073 टोल फ्री नम्बर 18105000273।
4: यताई कता हिँड्नु हो
5: साउन्ड सिस्टम किन्नलाई काठमाडौँ जान लागेको
4: अब पनि साउन्ड सिस्टम किन्न काठमाडौँ जाने कुरा गर्दै हुनुहुन्छ हाम्रै ठाउँ भरतपुरमा रहेको चितवन साउन्ड सर्भिसमा तपाईँले रोजेको र खोजेको सम्पूर्ण ब्रान्डको साउन्ड सिस्टम पाउनुका साथै नयाँ साउन्ड सर्भिस सञ्चालन गर्न चाहनेहरूलाई 3 महिने निशुल्क ट्रेनिङको पनि व्यवस्था रहेको छ नि।
6: चितवनको नम्बर 1 साउन्ड सिस्टम चितवन साउन्ड सर्भिस भरतपुर ओह्रालो सम्पर्क 98555
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम चन्द्रकुमारी लामिछाने म हर्कापुर 12 हो अनि मेरो यो घुँडाको समस्या देखिने खुट्टा सुनिने घुँडा दुख्ने उठ्न बस्न नसक्ने अनि अरू औषधि खायो फेरि सन्चो नहुने अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन् अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन अनि भोलिपल्ट दबाई लिएर गएन अहिले रेगुलर दबाई खाएँ मलाई सन्चो भयो।
9: सुमाया सुधार तितन माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँबाट झस्कानी र नि पटाउनी गल्नी अनि भतते पोल्ने दुख्ने बेसी पटाउनी सुतेको सुते हो नि सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान त पनि दिनु भयो त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555934।
10: ग्राहकहरूसँगको एक दशकको विश्वसनीय सम्बन्ध अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10
11: विश्वासमा थप प्रगाढता गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 पुरा गरेका छौँ।
10: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ तपाईँसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ
11: तपाईँको आफ्नै रोजाई आधुनिकता सँगै मौलिकता स्वदेशी उत्पादनलाई प्राथमिकता
10: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी भरतपुर 10 हाकिम चोक फोन नम्बर 98512 2293।
11: प्रकृति मौलिकता र विश्वासको प्रतीक।

0: Radio. Extreme energy drink.
1: 100% शुद्धता, नेक्स्ट पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल प्रोप्राइटर विवेक पन्थी कान्छा मोबाइल 98453 र 98118675013 पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ
2: 95.2 कालिका FM हृदयको स्पन्दन

0: हालिका एफएम 95.2
1: होइन यता घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
2: सबैतिर बुझेर मनकामना युपिभिसीका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
1: मनकामना युपिभिसीका झ्याल ढोका
2: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि दायाँ बायाँ लागिन म त।
3: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपथ नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री हेर्दा आकर्षक, मनोकामना युपिभिसीका झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौ वर्ष झोक्क हुनुहोस्।
4: अब युपिभिसी होइन मनोकामना युपिभिसी भन्नुहोस्।
5: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक, मोबाइल 98550 80618, 98550 58987।
6: ए दाई पो,
7: के भयो नानुलाई?
6: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
8: बाबा स्कुल छिटो जान्न, वी आर गेटिंग लेट फॉर स्कूल, लेट्स गो टू स्कूल।
6: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
8: स्टार्स मोन्टेसोरी एकेडेमी।
9: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
6: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिकी चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
9: सम्पर्क फोन 056-490-0037, 98550-61037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
10: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार, शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल। सम्पर्क फोन 0564-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
11: साउजी, सागर मह पाउँछ?
6: अंकल, सागर मह दिनुस् न।
12: बुवा, ए बुवा, मलाई पनि सागर मह ल्याइदिनु है।
13: ए डाक्टर साहब, सागर मह लेखिदिनुस् न।
14: जो आउँछ सागर मह नै भन्छ, जसलाई पनि सागर मह
15: हो। शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
16: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरी जन्य उपजहरू पोलन, परपोलिस, मैन, रोयल जेली, मौरीका घार, मौरी पालन सामग्रीहरू, मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस्। सागर मौरी पालन उद्योग, गैंडाकोट 8 नवलपरासी। सम्पर्क 0785011556
11: र 98550-15530।
17: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत

0: त्यहाँ गएपछि त एकदमै रमाउँछ।
1: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
0: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
1: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर 9 शरदपुर। फोन 0564909003 र 98550653।
2: रंग बहार रंग बहार
3: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।
4: Studio Time Check. यो समय
5: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
6: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।
7: यति बेला बिहानको 10 बजेको छ। It's 10 a.m.

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर फोन 0564909003 र 98550 65903
5: आजको जमानाको भरपर्दो पाई

0: आज हिन्दू नारीहरूको महान चाड हरितालिका तीज, पशुपतिनाथ मन्दिर सहित विभिन्न शिवालयमा बिहानीदेखि श्रद्धालुको भीड। पशुपतिनाथ मन्दिर क्षेत्रमा स्वास्थ्य, खानेपानी र सुरक्षा सहित झन्डै 800 जनशक्ति परिचालन।
1: मुस्ताङमा यही भदौ 30 गतेदेखि जलवायु सम्मेलन हुँदै 420 स्थानीय तह सहभागी हुने। पोखरा बस पार्क एक महिनाभित्र खाली गर्ने तयारी। बजाङमा च्याउ टिप्न हिँडेका युवक 6 दिनदेखि बेपत्ता।
0: बेलायतका पूर्व प्रधानमन्त्री जोनसन रुसी आक्रमणबाट बस्न सफल, कूटनीतिक रेल नै निशाना बनाएको आशंका। होर्मुज जलमार्गबारे इरान र खाडी मुलुकबीच हुने भनिएको वार्ता स्थगित।
1: र महिला T20 एसिया कपको उपाधि भारतलाई, सहभागी विजेता श्रीलंकालाई 72 रनले पराजित।
0: 24 घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभरकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको कालिका हाइलाइट्समा सुनिल पराजुली र किरण राणा मगरको नमस्कार।
1: आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयाको व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र

0: कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरिसकिनेछ। तीजको अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव परेको छैन। हालैको भोटेको सिबाडीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिलाहरूलाई बिदा दिएको छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरहरूको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्रै निराहार व्रत नभए व्रत बस्दा प्रशस्त पानी फलफुल र जुस खान डाक्टरहरूको सुझाव छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुने जोखिम हुन सक्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक हुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ। यसैबीच हरिदालिका तीजको अवसरमा आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य, खानेपानी र सुरक्षासहित झन्डै 800 जनशक्ति परिचालन गरेको छ।
1: नेपाली कङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले हरितालिका तीजलाई परम्परा र उत्सवको रूपमा मात्र नभई महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्यायको सन्देश दिने अवसरको रूपमा मनाउन आग्रह गर्नुभएको छ। तीजको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै आङदेम्बेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू नेपाली दिदी बहिनीमा सुख शान्ति, समृद्धि र सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले हरितालिका तीज नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्नुहुँदै यसले आपसी प्रेम, पारिवारिक एकता, सद्भाव र आत्मीयताको सन्देश प्रवाह गर्दै आएको बताउनु भएको छ।
0: आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराको साथ मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रबन्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा जनधनको क्षतिको कारण बाबुआमा, समर्थक तथा अभिभावक गुमाएका, बेपत्ता भएका तथा बालबालिका स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार हात र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्तो बालबालिकाहरूलाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी राम बहादुर चन्दले बताउनु भएको छ।
1: नेपाली कङ्ग्रेसले पार्टीको 14 महाधिवेशन मार्फत निर्वाचित कार्य समितिमा रहेका तर विशेष महाधिवेशन पछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको कार्य सम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रूपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टीको प्रवक्ता देवराज चालिसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार अब यसअघि विशेष महाधिवेशनपछि केन्द्रीय कार्य समिति बाहिर रहेका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले केन्द्रीय सदस्यको हैसियत पाउनेछन्। निवर्तमान सभापति शेरबहादुर देवा समूहले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए।
0: यही भदौ 30 गते मंगलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसुममा 2 दिने घरपझोङ जलवायु परिवर्तन सम्मेलन हुँदैछ। सम्मेलनमा उपस्थितिको लागि 753 स्थानीय तहलाई पत्रचार गरिएको थियो। आइतबारसम्म 420 स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिको तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तन हिमाल पहाड तराईका स्थानीय तहमा पुर्याएको असर र अनुकूलन लगायतको विषयमा साझा धारणा तयार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा घरपझोङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको हो। सम्मेलनको लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग पुर्याइरहेका छन्।
1: भोटेकोसी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको लागि गैर आवासीय नेपाली संघ एनआरएनएले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग दिन जारी अभियान जारी राखेको छ। एनआरएनएले अभियान अन्तर्गत रसुवाको गोसाईकुण्ड गाउँपालिकाका बाढी तथा पहिरो प्रभावित परिवारका लागि खाद्यान्न लगायत राहत सामग्री वडाध्यक्ष उर्गेन छिरिङ लामालाई हस्तान्तरण गरेको छ। बेलायतको लिभरपुल स्थित लिभरपुल नेपाली समाजले राहतका लागि आर्थिक सहयोग गरेको थियो। स्थानीय तहले प्रभावित परिवारको आवश्यकता पहिचान गरी सामग्री वितरण गर्ने यस्तै नुवाकोटको विदुर नगरपालिका साथ तुप्सेका 18 परिवारलाई एक एक थान ग्यास सिलिण्डर, ग्यास चुलो र प्रेसर कुकर वितरण गरिएको छ। विभिन्न देशमा रहेका एनआरएनएका पञ्जीकृत पञ्जीकृत सदस्यका परिवारलाई उपाध्यक्ष द्वय मनोज गोर्खाली र तिलक गैरेको प्रयोजनमा ती सामग्री उपलब्ध गराइएको हो।
0: पोखराको बस पार्क क्षेत्रका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई स्थानान्तरण गर्ने तयारी थालिएको छ। जग्गा खोजबिन समितिको सिफारिसको आधारमा उनीहरूलाई 18 ठाउँमा स्थानान्तरण गर्न लागिएको हो। जग्गा खोज्न पोखरा महानगरपालिका वडा नम्बर 17 अध्यक्ष राधिका साई योगीको संयोजकतामा समिति गठन भएको थियो। समितिले शहरका प्रमुख वडा बाहेक अन्य वडामा 4 रोपनी भन्दा बढी जग्गा भएका ठाउँलाई सिफारिस गरेको छ। अधिकांश वडामा रहेका सार्वजनिक तथा प्रति जग्गा पहिचान गरी कार्यपालिका बैठकमा प्रतिवेदन पेश गरिएको संयोजक साईले बताउनु भएको छ।
1: गुल्मीमा निसी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। मुसिकोट नगरपालिका 5 इन्द्रगौडा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना पुन आइतबार साँझ माइती घरमा तेज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट 5 स्थित घरबाट यसमा गाउँपालिका 4 हुलामा रहेको माइती घर जाने क्रममा आइतबार साँझ करिब 7 बजे निसी खोला तर्दै गरेकी थिइन्। सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन राउतको कमाण्डमा 4 जनाको टोली घटनास्थलतर्फ खटिएको छ। यस्तै प्रहरी चौकी पौदी अमराबाईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा 4 जनाको टोली पनि खोजी तथा उद्धारको लागि परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले स्थानीयको शकमा बेपत्तापुनको खोजी गरिरहेको छ। उनको अवस्था भने अझ अज्ञात रहेको बताइएको छ। यसबीच उता बझाङको खप्तर छन्ना गाउँपालिका 7 गोर्खालीका 33 वर्षीय जितेन्द्र खड्का 6 दिनदेखि बेपत्ता भएका छन्। 23 भदौ बिहान लहरे सामुदायिक वन अन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म सम्पर्क विहीन रहेका छन्।
0: आज तिजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशको पहाडी तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई क्षेत्रको 1-2 ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रको थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा तथा मधेस प्रदेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वको पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गैराती पनि देशका धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा वर्षा भएको थियो।
1: अब पालो जनताको मतको

0: जनताको मतमा हाम्रो प्रश्न छ, चौधौं महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कंग्रेसको निर्णय तपाईलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमका आधिकारिक फेसबुक पेजमा राखिएको स्ट्याटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, व्हाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवाज सहितको प्रतिक्रिया राख्न 0557 र 158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्यूज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र उच्च तहका युरोपेली सुरक्षा अधिकारीहरू रुसी आक्रमणबाट बच्न सफल भएका छन्। उनीहरू सभा रेल छुटेको केही समयपछि युक्रेन पोल्यान्ड सीमा नजिकै एक युक्रेनी रेलमाथि रुसी ड्रोनले आक्रमण गरेको छ। याहो दिनमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै पनि मानवीय क्षति नभएको बीबीसीले जनाएको छ। यता फारसको खाडीका देशहरू र इरानबीच हर्मुज जलमार्गको प्रस्ताव सम्बन्धी हुने भनिएको छ। यसरी बैठक नै स्थगित भएको छ।
0: अब खेल समाचार। भारतले सबक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। भारतका लागि शेफाली वर्माले 39.68 रन तथा स्मृति मन्दनाले 50.59 रनको योगदान दिएके थिइन्। 184 रनको लक्ष्य पछाएको श्रीलंकाले शुरूआतदेखि नै भारतीय बलरको दबाव सामना गर्नु परेको थियो। श्रीलंकाको टोली 18 ओभर 4 बलमा 111 रनमै अल आउट भयो। कप्तान चामारी अथा पाथुले सर्वाधिक 36 रन बनाइन्। यी दुई टोली बीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो।
1: बिहान 10 बजेको कालिका हाइलाइट्सको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।
0: आज हिन्दू नारीहरूको महान चाड हरितालिका तीज। पशुपतिनाथ मन्दिर सहित विभिन्न शिवालयमा बिहानैदेखि श्रद्धालुहरूको भीड। पशुपतिनाथ मन्दिर क्षेत्रमा स्वास्थ्य, खानेपानी र सुरक्षा सहित झण्डै 800 जनशक्ति परिचालन।
1: मुस्ताङमा यही भदौ 30 गतेदेखि जलवायु सम्मेलन हुँदै 420 स्थानीय तह सहभागी हुने। पोखरा बस पार्क 1 महिनाभित्र खाली गर्ने तयारी। बजाङमा च्याउटिप्न हिँडेका युवक 6 दिनदेखि बेपत्ता।
0: बेलायतका पूर्व प्रधानमन्त्री जोनसन रुसी आक्रमणबाट बस्न सफल। कूटनीतिक रेल नै निशाना बनाएको आशंका। हर्मुज जलमार्ग बारे इरान र खाडी मुलुकबीच हुने भनिएको वार्ता स्थगित।
1: र महिला टी20 एसिया कपको उपाधि भारतलाई, साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित।
0: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मोफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.कालिकान्यूज.कमबाट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको कालिका हाइलाइट्स आजका लागि यति नै। सुनिल पराजुली र किरण राणा मगर बिदा हुन्छौ। नमस्कार। कालिका एफएम 95.2।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: पाल्स, फिसर, फिस्टुला र पेटरोगका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानुगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छार सूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन। फोन 0556126670।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन। अहिले रेगुलर दबाई खाए, मलाई सन्चो भयो।
3: सुमाया सुधार तितर माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी रनी पटाउनी गल्नी, अनि भतते पोल्नी, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यही बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्ता पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550509 34।
4: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
5: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछ।
6: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश, अनि ग्रुपमा आउनेलाई विशेष छुट।
5: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
6: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर 9 शरदपुर। फोन 0556409903 र 98550065903।
7: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: एक्सट्रिम एनर्जी ड्रिंक।
1: नयाँ बुवा यता आउनुहोस्। हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
2: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपिपिसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपिपिसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
3: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 98550 64 133।

0: 45 वर्षदेखि रङहरूमा खुसी सजाउने पशुपति पेन्ट्स खुसीका रङहरू।
1: हेलो,
2: सुन न भाइ बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलि फरक ठाउँमा जाउँ न, यस पटकको बसाइ विशेष बनाउनु पर्छ है।
1: ल्यान्डमार्क फार्म हाउस जाउँ न, अनि भोलिपल्ट बागमारा सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
2: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
1: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
2: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
3: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन, ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ, पोखरा, बागमा र सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देवघाटमा पनि। कर्पोरेट अफिस गरीधारा काठमाडौँ, फोन 01-40-47-06 र 40-47-07।
4: नेशनल सिटी हस्पिटल, अत्याधुनिक सुविधा, विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईहरूको गुणस्तरीय स्वास्थ्य सेवामा।
5: 24 घंटा इमर्जेन्सी सेवा, आईसीयू, एनआईसीयू, ल्याब, बिना चिरफर, दूरबीन को माध्यम बाट गरिने साना ठूला अपरेशन लगायत संपूर्ण अत्याधुनिक सेवाहरू।
4: पेट, कलेजो, आन्द्रा संबंधी समस्या, बाल रोग, स्त्री रोग, नाक कान घाटी रोग, हाड़ जोर्नी, यूरोलॉजी, छाला तथा यौन रोग र नशा रोग, क्यान्सर लगायत का विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईको स्वास्थ्य को रक्षा गर्न तत्पर छन्।
5: कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुविधा पनि उपलब्ध छ। साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट।
4: नेशनल सिटी हस्पिटल लिमिटेड, समर्पित सेवा सहित उत्कृष्ट उपचार, भरतपुर 10-24 कोटी अस्पताल रोड, सम्पर्क नम्बर 056-493-611।
6: ए खुशीराम काका, माछालाई दाना हाल्दै हुनुहुन्छ त? अनि माछालाई दाना चाहिन्छ र भनेको, पानी भए त भइहाल्यो नि, ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
7: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन, लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउन त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
4: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन, मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौँ। स्वस्थ जीवनको लागि माछा, अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग, खैरहनी 3 गोटसोर चितवन, मोबाइल 97045-15000।
8: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
9: कसरी?
8: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएस

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ CTBT को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली
2: भरतपुर ओरालो सेन्ट्रल कलेज बिल्डिङ फोन 0656-594-273 टोल फ्री नम्बर 18-10-50-00-273।
3: ए बुहारी कता छौ? एक गिलास दुध ल्याऊ त
4: सानु मलाई दही है।
5: मलाई चाहिँ घिउ दिनुस है।
3: हुन्छ हुन्छ यो सबको लागि त भवानी डेरी छँदै छ नि।
6: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध दही घिउ पनिर चीज छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
7: साथै मन हरर र हुने खाँदा मिठो जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी स्वाद अनि शक्तिको बेजोड मिश्रण भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक भरतपुर 7 गौतम चोक भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
8: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
9: रंग बहार रंग बहार
10: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
9: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्सले

0: Radikal FM 95.2
1: ल फेरि ठिक अगाडि र काउसती शाखा थकाली चोकमा
2: सम्पर्क नम्बर
1: ल अहिले नै टिपिहाल 98015 64 661 98013 07 495 र 98013 07 492
3: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन भरपर्दोपन टिकाउपन र सहज सेवा पनि रोज्नुहोस् सफल मोटर्स भरतपुर एयरपोर्ट गेट अगाडि र काउसती थकाली चोक
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
5: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ
6: अब उपचारको लागि विदेश जानै पर्दैन
5: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै
6: उन्नत प्रविधि अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा
7: नेशनल ग्यास्ट्रो लिभर सेन्टर लगनखेल ललित

0: कनकपुर। सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
1: नेसनल ग्यास्ट्रो लिभर सेन्टर पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य।
2: होइन यतै घर बनाउँदै हुनुहुन्छ, अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
3: सबैतिर बुझेर मनकामना युपिभिसी का झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
2: मनकामना युपिभिसी का झ्याल ढोका
3: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
4: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री, हेर्दा आकर्षक, मनोकामना युपिभिसी का झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनुहोस्।
5: अब युपिभिसी होइन मनोकामना युपिभिसी भन्नुहोस्।
6: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक, मोबाइल 98550 80618, 98550 58987।
7: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
8: सीएमटी होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, वीआईपी वेटिंग रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
7: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
8: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556940003 र मोबाइल 98550 74933।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
9: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
10: सुमाया सुधार तितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्ने भएको।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।
11: हे भगवान्, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
12: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो, तर मल कतै पाइएन, अब के गर्ने होला?
13: आलुको खेतमा मल भएन, अब म के गरौँ? यसपालि पनि खेती बिग्रिने भयो।
14: गहुँ लाउन त सोचेको, तर मलै छैन, कुनै उपाय गर प्रभु।
15: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
16: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0556 98715 तथा मोबाइल नम्बर 98029703355 र 98029703345।
17: 5.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: me up.
1: Extreme energy drink.
2: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा आयु शक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर दसमा
3: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स फिसर फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार
2: हार्जोनी नसा तथा बाथ रोग एवं पिनास माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार
3: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू श्वास प्रश्वास छाला यौन मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार
2: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ
3: आयु शक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्र सेन्टोल भरतपुर दितवन
2: सम्पर्क नम्बर 056-511-818 र 98-550-35-818
4: ए दाइ पो
5: के भयो नानुलाई
4: यो त स्कुल जाने बेला म सधैँ यस्तै हो
6: बाबा स्कुल छिटो जान्न वी आर गेटिंग लेट फर स्कूल लेट्स गो टु स्कूल
4: ए बाबु त कति ज्ञानी कुन स्कुल हो बाबुको
6: स्टार्स मोन्टेसरी एकेडेमी
7: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
4: स्टार्स मोन्टेसरी एकेडेमी पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक
7: सम्पर्क फोन 056-490-037 98-550-61-037 स्टार्स मोन्टेसरी एकेडेमी जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ
2: सबैले एकपटक यता सुन्नुहोस् त छातीमा भारीपन वा दबावको अनुभूति हुनु सास फेर्न गाह्रो हुनु अचानक चिडचिड पसिना आउनु चक्कर आउनु वा थकान महसुस हुनु स्वास्थ्य अचानक बिग्री बान्ता हुनु अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन् तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरुन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
8: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान एन्जियोग्राफी एन्जियोप्लास्टियो अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ
2: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना चितवन मुटु अस्पताल प्राली दूरसञ्चार रोड भरतपुर 10 चितवन फोन 056-598-340-598-1140
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर

0: रिजालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: स्टुडियो टाइम चेक यो समय
2: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
3: उच्च शिक्षा अध्ययनको लागि जापान अस्ट्रेलिया क्यानाडा साउथ कोरिया युरोप लगायतका देशहरूमा जानु परेमा आइएलटिएस पिटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ
4: यति बेला बिहानको 11 बजेको छ
5: इट्स 11 a.m.

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झाल ढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 9855808618
3: कालिका न्यूज अपडेट।
4: आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयमा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहेको छ। हिजो दर खाएपछि उपचार रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरिसकिनेछ। तीजको अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। तर मेघनमा जस्तो यस वर्ष तीजको उत्साह छैन। हालैको भोटेकोसी बाढीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिलालाई विदा दिएको छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरले सुझाव दिएका छन्। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरिसक्ने भए मात्र निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरहरूको सुझाव छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम पनि हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धार्मिक शास्त्रमा उल्लेख गरिएको छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता रहेको छ। यसैबीच हरितालिका तीजको अवसरमा आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य खानेपानी र सुरक्षा सहित झण्डै 800 जनशक्ति परिचालन गरेको छ। गइराति 2 बजेदेखि नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन, शान्ति सुरक्षा, स्वास्थ्य लगायतको लागि सुरक्षाकर्मी परिचालन गरिएको हो। मन्दिर परिसरमा नेपाल एएफसी अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्सको समेत मेडिकल टोली तैनाथ गरिएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता विश्वनाथ जाङदेम्बेले हरितालिका तीजलाई परम्परा र उत्साहका रूपमा मात्र नभई महिला सम्मान, अधिकार, आत्मनिर्भरता, सामाजिक न्यायको सन्देश दिने अवसरका रूपमा मनाउन आग्रह गरेका छन्। तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना समेत व्यक्त गर्नुभएको छ। यसैबीच आज राष्ट्रिय बाल अधिकार दिवस, बालपनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न, गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटेको सिउँदै त्रिशुले नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा धनजनको क्षतिका कारण बुवामा, समर्थक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका, स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्न पर्ने आवश्यक छ। यही भदौ 30 गते मंगलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा 2 दिने घरपझोङ जलवायु परिवर्तन सम्मेलन हुँदैछ। सम्मेलनमा उपस्थितका लागि 753 वटा स्थानीय तहहरूलाई पत्राचार गरिएको थियो। आइतबारसम्म 420 वटा स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्ध जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेमकुमार बस्नेतले जानकारी दिनुभएको छ। उहाँले 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागी हुने जनाउनु भएको छ। यसबीच भोटेकोसी बाढीबाट प्रभावित जसबाट नुवाकोटका नागरिकको लागि कैरावासी नेपाली संघ एनआरएनएले सञ्चालन गरेको राहत तथा मानवीय

भएको अभियान जारी राखेको छ। एनआरएनएनले अभियान अन्तर्गत रसुवाको गोसाईकुण्ड गाउँपालिकाका बाढ़ी तथा पहिरो प्रभावित परिवारका लागि खाद्यान्न लगायतका राहत सामग्री वडा अध्यक्ष उर्गेन छिरिङ लामालाई हस्तान्तरण गरेको छ। बेलायतको लिभरपुल स्थित लिभरपुल नेपाली समाजले राहतका लागि आर्थिक सहयोग गरेको थियो। स्थानीय तहले प्रभावित परिवारको आवश्यकता पहिचान गरी सामग्री वितरण गर्नेछ। पोखराको बस पार्क क्षेत्रमा भूमिहीन दलित सुकुम्बासी बासी र अव्यवस्थित बसवासीले स्थानान्तरण गर्ने तयारी थालेको छ। जग्गा खोजबिन समितिको सिफारिशको आधारमा उनीहरूलाई 18 ठाउँमा स्थानान्तरण गर्न लागिएको छ। जग्गा खोज्न पोखरा महानगरपालिका वडा नम्बर 17 अध्यक्ष राधिका साई सहयोगीको संयोजकतामा समिति गठन भएको थियो। गुल्मीमा निसी खोलाले बगाउँदै एक महिला बेपत्ता भएकी छिन्। मुसीकोट नगरपालिका 5 इन्द्रगौड़ा घर भएका अन्दाजी 28-29 वर्षीय कल्पना पुन आइतबार साँझ माइती घरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदै बेपत्ता भएकी हुन्। प्रहरी अनुसार उनी मुसीकोट 5 स्थित घरबाट यसमा गाउँपालिका 4 हुलामा रहेको माइती घर जाने क्रममा आइतबार साँझ करिब 7 बजे निसी खोला तर्दै थिइन्। सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा 4 जनाको टोली घटनास्थलतर्फ खटिएको छ। यस्तै प्रहरी चौकी पैदी अमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजय नाथ यादवको कमाण्डमा 4 जनाको टोली पनि खोजी र उद्धारका लागि परिचालन गरेको प्रहरीले जनाएको छ। प्रहरीले स्थानीयको सहयोगमा बेपत्तापनको खोजी भइरहेको छ। उनको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। यसैबीच उता बजाङको खपतड छान्न गाउँपालिका 7 गोर्खालीका 33 वर्षीय जितेन खड्का 6 दिनदेखि बेपत्ता भएका छन्। 23 बद बिहान लहरे सामुदायिक वन अन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म समरको बिन भएका छन्। जंगलबाट नफर्किएपछि परिवार आफन्त र स्थानीयले उनको खोजी शुरू गरेका छन्। बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र उच्च तहका युरोपेली सुरक्षा अधिकारीहरू रूसी आक्रमणबाट बस्न सफल भएका छन्। उनीहरू सवार रेल छुटेको केही समयपछि युक्रेन पोल्याण्ड सीमा नजिकै एक युक्रेनी रेलमाथि रूसी ड्रोनले आक्रमण गरेको छ। याहोदिनमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै पनि मानवीय क्षति नभएको बीबीसीले जनाएको छ। युक्रेन अधिकारीहरूको अनुसार आक्रमण हुन अघि नै सबै यात्रुलाई सुरक्षित रूपमा रेलबाट बाहिर निकालिएको थियो। यसैबीच फारसको खाड़ीका देशहरू र इरानबीच ओर्मुज जलमार्गको प्रस्ताव सम्बन्धी हुने भनी उच्चस्तरीय बैठक स्थगित भएको छ। ओमानका विदेश मन्त्री सईद बद्र अल्बुसादीले आइतबार राति सामाजिक सञ्जाल मार्फत सोमबारका लागि तय गरिएको क्षेत्रीय बैठक स्थगित भएको जानकारी दिएका हुन्। र भारतको साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला T20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। भारतका लागि सेफाली वर्माले 39 बलमा 68 रन तथा स्मृति मन्दनाले 50 बलमा 59 रनको योगदान दिएकी छिन्। 184 रनको लक्ष्य पक्षको श्रीलंकाले शुरूआतदेखि नै भारतीय बलरको दबाव सामना गर्नुपरेको थियो। श्रीलंकाको टोली 18 ओभर 4 बलमा 111 रनमा लआउट भएको छ। कप्तान चामारी अथापाथ्युले सर्वाधिक 36 रन बनाएकी थिइन्। यी दुई टोली बीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो।

0: me a extreme energy drink.
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
2: CMT होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रुम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रुम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
2: CMT होटल हाकिम चौक, फोन नम्बर 0556-94403 र मोबाइल 98550-74933।
3: साउन्ड सिस्टम किन्नलाई काठमाडौँ जान लागेको,
4: अब पनि साउन्ड सिस्टम किन्न काठमाडौँ जाने कुरा गर्दै हुनुहुन्छ? हाम्रै ठाउँ भरतपुरमा रहेको चितवन साउन्ड सर्भिसमा तपाईँले रोजेको र खोजेको सम्पूर्ण ब्रान्डको साउन्ड सिस्टम पाउनुका साथै नयाँ साउन्ड सर्भिस सञ्चालन गर्न चाहनेहरूलाई 3 महिने निशुल्क ट्रेनिङको पनि व्यवस्था रहेको छ नि।
5: चितवनको नम्बर 1 साउन्ड सिस्टम चितवन साउन्ड सर्भिस, भरतपुर ओरालो, सम्पर्क 98550-55942।
6: ए बुहारी, कता छौ? एक गिलास दुध लिऊ त।
7: सानु, मलाई दही है।
8: मम्मी, मलाई चाहिँ घिउ दिनुस है।
6: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
9: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
10: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन। शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढे लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
11: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
10: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, ETBD र ESE लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
11: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन, फोन 0556-598-340, 598-1140।
12: रंग बहार, रंग बहार।
13: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
12: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
13: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
12: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेन्सले।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: बाढीबाट जोगिन पूर्व तयारी गरौं। नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ। घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ। वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ। वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ। सकिन्छ भने कण्ठ पारौ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ। टर्च, डोरी, सिठी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ। कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।

0: sleep on ya. Extreme energy drink.
1: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
2: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाइ पनि गर्ने।
1: कसरी?
2: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएस

0: डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ।
0: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ CTBT को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
3: भरतपुर ओरालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0556-594-273, टोल फ्री नम्बर 18-10-50-00-273।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: 95.2 कालिका एफएम हृदयको स्पन्दन

0: Halika FM 95.2.
1: 지도원 플렉스, 지도원 플렉스, 지도원 플렉스.
2: तपाईको व्यापार व्यवसाय प्रवर्धन सार्वजनिक कार्यक्रम र इभेन्ट्स पार्टी या कुनै विशेष अवसरको लागि आवश्यक फ्लेक्स ब्यानर 2D 3D बोर्ड लाइट बोर्ड स्टिकर प्रिन्ट रिफ्लेक्टिक प्रिन्ट वान वे भिजन लगायतका प्रिन्ट सम्बन्धी सम्पूर्ण कामको लागि हाम्रो सेवा तपाईको लागि छ विगत 18 वर्षदेखि अनवरत रूपमा सेवा दिँदै आएको चितवनकै पुरानो र विश्वासिलो चितवन फ्लेक्स
1: हामी उच्च गुणस्तरीय प्रिन्ट र दीर्घकालीन टिकाउ सामग्री प्रयोग गरी आकर्षक र विभिन्न साइज तथा आकारहरूमा कस्टम डिजाइन र प्रिन्टिङ सेवाहरू फास्ट होम डेलिभरी सुविधा सहित सुपथ मूल्यमा उपलब्ध गराउँछौँ
2: चितवन फ्लेक्स कमल नगर नारायणगढ फोन 0556993375 मोबाइल 9850561983
1: फ्लेक्सको दुनियाँमा चितवन फ्लेक्स नाम नै काफी छ
3: पाल्स फिसर फिस्टुला र पेटरोगका बिरामीहरूलाई विशेष जानकारी यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ नयाँ तथा पुरानो पाल्स दिशाघर दुख्ने पोल्ने दिशाघरबाट रगत बग्ने दिशाघरमा मासु पलाएको दिशाघर चिलाउने पटक पटक दोहोरिरहने पाल्स फिसर फिस्टुलाका साथै कब्जियत गानुगोला ग्यास्ट्रिक मधुमेह पत्थरी प्रोस्टेट बढेको युरिक एसिड बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छारसूत्र विधिबाट गरिन्छ नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन फोन 0556 512 670
4: बुवा यता आउनुहोस् हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ
5: ए भाइ घरमा झ्यालडोका कस्ता छन् धेरै कुरा हेरियो जमाना फेरियो एउटा कुरा बुझिराख भाइ केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन् त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ
2: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक मोबाइल 9855564130

0: 45 वर्षदेखि रङहरूमा खुसी सजाउने पशुपति पेन्ट्स खुसीका रङहरू
1: के भयो नानुलाई?
2: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
3: बाबा, स्कुल छिटो जाऊ न, we are getting late for school, let's go to school।
2: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
3: स्टार्स मोन्टेसोरी एकेडेमी।
4: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
2: स्टार्स मोन्टेसोरी एकेडेमी पालिकी चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
4: सम्पर्क फोन 056-490-037 98-550-61-037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
5: रंग बहार रंग बहार
6: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
5: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
5: बर्जर पेंस।
7: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
8: अब उपचारको लागि विदेश जानै पर्दैन।
7: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
8: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
9: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
7: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
8: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य।
10: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
11: सानु, मलाई दही है।
12: मलाई चाहिँ घिउ दिनुस् है।
10: हुन्छ हुन्छ, यो सबको लागि त भवानी डेरी छँदैछ नि।
13: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
14: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।

0: कालिका एफएम 95.2 निरन्तरको साथी।
1: ओई सीमा, कता हिँडे कि?
2: तेल खोज्दै हिँडेको। हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
1: ठाउँमा जानु पर्छ नि। ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न। त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा, कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
3: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता, वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98550509005।
4: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार, शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल। सम्पर्क फोन 0564-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
5: पाल्स, फिसर, फिस्टुला र पेटरोगका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानुगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बात व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छार सूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन। फोन 0556-12-670।
6: हे भगवान्, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
7: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो तर मल कतै पाइएन, अब के गर्ने होला?
8: आलुको खेतमा मल भएन, अब म के गरौँ? यसपालि पनि खेती बिग्रिने भयो।
9: गहुँ लाउन त सोचेको तर मलै छैन, कुनै उपाय गर प्रभु।
10: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
11: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0556-98-715 तथा मोबाइल नम्बर 98029-70355 र 98029-70345।
12: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलतापछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450-23503 र 98118-67513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका घर गहनाहरू पनि तयार पारिन्छ।
13: ग्राहकहरूसँगको 1 विश्वसनीय सम्बन्ध, अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10
14: विश्वासमा थप प्रगाढता, गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 पुरा गरेका छौँ।
13: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ, तपाईँसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ।
14: तपाईँको आफ्नै रोजाई, आधुनिकता सँगै मौलिकता, स्वदेशी उत्पादनलाई प्राथमिकता।
13: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी, भरतपुर 10 हाकिम चोक। फोन नम्बर 98512-22093।
14: प्रकृति, मौलिकता र विश्वासको प्रतीक।
15: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
16: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हार्ट जोड्ने तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
15: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन, फोन 0556 94 4 5 94 0 60।
17: ल फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
18: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
17: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
18: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
17: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
18: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
17: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे, कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
18: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
17: सम्पर्क नम्बर
18: ल अहिले नै टिपिहाल, 98015 64 661, 98013 07 495 र 98013 07 492।
19: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
20: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
21: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
22: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 9 34।
23: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
24: अन्त त लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ, आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछ।
25: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश, अनि ग्रुपमा आउनेलाई विशेष छुट।
24: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
25: स्टेप बाई स्टेप स्कुल अगाडि भरत।

0: रिजालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: स्टुडियो टाइम चेक यो समय
2: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
3: उच्च शिक्षा दिनको लागि जापान अस्ट्रेलिया क्यानाडा साउथ कोरिया युरोप लगायतका देशहरूमा जानु परेमा आइएलटिएस पिटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ
4: यति बेला मध्याह्नको 12 बजेको छ
5: It's 12 p.m.

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर फोन 0564909093 र 98550653
5: आजको जमानाको भरपर्दो पाई

0: आज हिन्दू नारीहरूको महान चाड हरितालिका तीज पशुपतिनाथ मन्दिर सहित विभिन्न शिवालयमा बिहानैदेखि श्रद्धालुको भीड़। प्रधानमन्त्री शाहद्वारा शुभकामना व्यक्त।
1: पोखरा बस पार्कमा एक महिनादेखि खाली गर्ने तयारी। पोखरा बस पार्क एक बझाङमा च्याउ टिप्न हिँडेका युवक छ दिनदेखि बेपत्ता।
0: युक्रेन पोल्याण्ड सीमामा रेलमाथि रूसी ड्रोन आक्रमण। कूटनीतिक टोली सुरक्षित। चीनले इरानलाई सूचना दिएको खबर ट्रम्पद्वारा अस्वीकार।
1: र स्पेनिस लालिगामा बार्सिलोनाको लगातार पाँचौं जितमा एमालको दुई गोल। महिला टी ट्वेन्टी एसिया कपको उपाधि भारतलाई साविक विजेता। श्रीलंकालाई 72 रनले पराजित।
0: 24 घण्टा समाचार प्रसारण गर्ने मुफसलको पहिलो रेडियो कालिका एफएम 95.2 इन्टरनेट अनलाइनको www.kalikanews.com संसार भरिकै साथ प्रसारण भइरहेको मध्याह बजेको कालिका हाइलाइट्समा सविता दराई र गीता गुरुङको नमस्कार।
1: आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरिसकिनेछ। तीजको अवसरमा पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन। हालैको भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिलालाई बिदा दिएको त दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ।

0: आफ्नो स्वास्थ्य अवस्थाले ख्याल गरिसक्ने भए मात्र निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी फलफूल र जुस खान डाक्टरको सुझाव छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भए बेहोस हुन सक्ने जोखिम छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ। यस्तै हरितालिका तीजको अवसरमा आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली स्वास्थ्य, खानेपानी र सुरक्षासहित झण्डै 800 जनशक्ति परिचालन गरेको छ। गैराती 2 बजेदेखि नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन, शान्ति सुरक्षा, स्वास्थ्य लगायतको सुरक्षाकर्मी परिचालन गरिएको छ। मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्स सहितको मेडिकल टोली तैनात गरिएको छ। त्यस्तै प्रधान कार्यालयबाट खानेपानीको लागि ट्याङ्कर सहितको टोली पनि रातिदेखि नै खटाइएको छ। यसै गरी पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदी किनारमा गोताखोर सहितको उद्धार टोली समेत तयारी अवस्थामा राखिएको छ। सूक्ष्म निगरानीको लागि मन्दिर परिसर वरिपरिको क्षेत्रमा सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ। मन्दिर वरिपरिका क्षेत्रहरू तिलगंगा, जय बागेश्वरी, गुहेश्वरी मन्दिर, विरूप रूपा मन्दिर, गौरीघाट लगायतका क्षेत्रमा शान्ति सुरक्षाको लागि गस्ती बढ़ाएको छ। आवश्यक समन्वयको लागि मन्दिर परिसरमा कमाण्ड पोस्ट स्थापना गरिएको छ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले हरितालिका तीजको अवसरमा शुभकामना दिनुभएको छ। आज सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले भन्नुभएको छ, सम्पूर्ण हरितालिका तीजको हार्दिक शुभकामना। आज मुलुकभर हरितालिका तीज मनाइरहेको छ। यसैबीच नेपाल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले हरितालिका तीजलाई परम्परा र उत्साहका रूपमा मात्र नभई महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्यायको सन्देश दिने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ। तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण हिन्दू नेपाली दिदी बहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ। वहाँले हरितालिका तीज नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोड़िएको महत्वलाई पर्व भएको उल्लेख गर्दै यसले आपसी प्रेम, पारिवारिक एकता, सद्भाव र आत्मीयताको सन्देश प्रवाह गर्दै आएको बताउनु भएको छ। समयसँगै समाज परिवर्तन हुँदै गएको र महिलाको भूमिका घर परिवारमा मात्र सीमित नरहेको भन्दै वहाँले राष्ट्र निर्माण, राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि तथा सामाजिक रूपान्तरणका हरेक क्षेत्रमा नेपाली महिलाको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ। महिलामाथि हुने हिंसा, विभेद, असमानता र अन्यायको अन्त्य गर्दै समान अवसर र सम्मानजनक जीवन सुनिश्चित गर्नु राज्य र समाज दुवैको साझा दायित्व भएको उहाँको भनाइ छ। तीजको आपसी सद्भाव अझ मजबूत बनाउँदै नेपाली समाजलाई थप न्यायपूर्ण, समतामूलक, सभ्य र समृद्ध बनाउन नयाँ ऊर्जा प्रदान गरोस् भन्ने उहाँले शुभकामना गर्नुभएको छ।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिदी बहिनी तथा आमाहरूलाई स्वयं संवेदना र सामाजिक उत्तरदायित्वको साथ तीज पर्व मनाउन आग्रह गर्नुभएको छ। हरितालिका तीज पर्वको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश दिँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो। उहाँले लेख्नुभएको छ, आज हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज। यस वर्ष भुटेकोसीमा आएको प्रलयकारी बाढ़ीले ठूलो जनधनको क्षति र विनाश निम्त्याएको दुःख घड़ीमा विगतका वर्ष चाहिँ उल्लासका साथ तीज मनाउने अवस्था छैन। त्यसैले सम्पूर्ण दिदी बहिनी तथा आमाहरूलाई स्वयं समवेदना र सामाजिक उत्तरदायित्वको साथ तीज मनाउन हार्दिक आग्रह गर्दछु। दुःखमा रहेका परिवारप्रति एकबद्धता जनाउँदै पीड़ितको उद्धार, राहत र पुनर्स्थापना आफ्नो ठाउँबाट सहयोग गर्नु उहाँले आग्रह गर्नुभएको छ। संयोजक प्रचण्डले समवेदना र स्वयंलाई राष्ट्रिय एकताको शक्तिमा बदल्न समेत आग्रह गर्नुभएको छ।
1: आज राष्ट्रिय बाल अधिकार दिवस बालपनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न, गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते बढेकोसी हुँदै त्यसैले नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा जनधनको क्षतिका कारण बुवामा समक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनु भएको छ। यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छन्।
0: प्रधानमन्त्री बालेन शाह विपद संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा जुट्नु भएको छ। रसाको भुटेकोशी बाढीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफलमा जुट्नु भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहान 11 बजे नुवाकोट र स्वाधादिङ गोर्खा र तनुका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफलमा व्यस्त हुनुहुन्छ। प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा छलफल केन्द्रित रहेको छ। छलफलमा नुवाकोटका प्रतिनिधि सभा सदस्यहरू विक्रम तिमिलसेना र अच्युतम लामिछाने तथा नुवाकोटको विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोटगढ़ी नगरपालिकाका नगर प्रमुख जगत बहादुर गुरूङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी छन्। यसै गरी रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमा छोङदिम्बो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ छन्। गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले भने अनलाइन मार्फत छलफलमा सहभागी हुनुभएको छ। धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोरङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक छलफलमा उपस्थित हुनुहुन्छ। तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आबुखरिनी गाउँपालिकाका अध्यक्ष शुक्र सुमान तथा गोर्खाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिलसेना साकार पनि छलफलमा सहभागी हुनुहुन्छ।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने बताउनु भएको छ। मध्य प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उहाँले विद्यार्थीले दिएका सुझाव र गुनासो शिक्षा सुधारका लागि महत्वपूर्ण रहेको बताउँदै प्राप्त सुझावलाई समेटेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको छ। उहाँले काठमाडौँमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ। यही भदौ 26 गते धनुषाबाट शुरू भएको मन्त्री सहितको टोलीको मधेस यात्रा सप्तरीको महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएको थियो। यात्राका क्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायसँग शिक्षा क्षेत्रका समस्या, आवश्यकता तथा सुधारका विषयमा सुझाव संकलन गरिएको थियो। यसैबीच नेपाल कांग्रेसका सभापति गगन कुमार थापाले हरितालिका 30 नेपाली महिलाहरूको सांस्कृतिक धरोहर रहेको बताउनु भएको छ। उहाँले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएकाले उल्लेख गर्दै चाडपर्व केवल उत्सवका अवसर मात्र नभई पुस्तौंदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने माध्यमका रूपमा रहेको बताउनु भएको छ।
0: नेपाली कांग्रेसले पार्टीको 14 महाधिवेशन मार्फत निर्वाचित कार्य समितिमा रहेका तर विशेष महाधिवेशनपछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपमा हिजो बसेको पार्टीको कार्य सम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रूपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। उहाँका अनुसार अब यसअघि विशेष महाधिवेशनपछि केन्द्रीय कार्य समिति बाहिर रहेका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले केन्द्रीय सदस्यको हैसियत पाउनेछन्। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए। उहाँले वडा तहको अधिवेशन असोजको 3 र 4 गते सम्पन्न गरिसक्ने निर्णय गरेको पनि बताउनुभयो। केन्द्रीय महाधिवेशनको उद्घाटन काठमाडौँको खुला मञ्चमा गर्ने र बन्द सत्र पनि त्यही आयोजना गर्ने निर्णय भएको छ। महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न संवाद, सहकार्य र सहमतिको प्रयास जारी राख्ने निर्णय भएको छ। कांग्रेसले असोजको 16-19 15 महाधिवेशनको मिति तोकेको छ। असोज 3 र 4 गते वडा तहको अधिवेशनको मिति तोकिएको छ। पार्टीले यसअघि नै गएको पुसमा क्रियाशील नवीकरण गरेको तर प्राविधिक रूपमा अध्यावधिक नभएकाले समेत महाधिवेशनमा सहभागी गराउने निर्णय गरिसकेको छ।
1: यही भदौ 30 गते मंगलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा 2 दिने घर पझङ जल विद्युत जलवायु परिवर्तन सम्मेलन हुँदैछ। सम्मेलनमा उपस्थितिका लागि 753 वटा स्थानीय तहहरूलाई पत्राचार गरिएको थियो। आइतबारसम्ममा 420 वटा स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेमकुमार बस्नेतले जानकारी दिनुभएको छ। सम्मेलनमा 36 वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागी हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड तराईका स्थानीय तह पुर्याएको असर र अनुकूलता लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा घर पझोङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको हो। सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग पुर्याइरहेका छन्। सम्मेलनमा भाग लिन कोशी प्रदेशबाट 72, मध्य प्रदेशबाट 58, बागमती प्रदेशबाट 46, गण्डकी प्रदेशबाट 64, लुम्बिनीबाट 62, कर्णालीबाट 38 र सुदूरपश्चिम प्रदेशबाट 66 स्थानीय तहले नाम टिपाएका प्रमुख जिल्ला प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभएको छ।
0: आज तीजको दिन सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला 1,200 रूपियाँ घटेको छ। अघिल्लो दिन प्रतितोला 3,02,200 रूपियाँ रहेको सुनको मूल्य आज 3,01,000 रूपियाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य आज तोलामा 40 रूपियाँ घटेको छ। अघिल्लो दिन प्रतितोला 4,660 रूपियाँ रहेको चाँदीको मूल्य आज 4,620 रूपियाँ कायम भएको छ।
1: र सुवर्ण आसपासको भटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यक मूल्यांकन आरएनडीएन प्रतिवेदनले देखाएको छ। बाढीबाट विशेष गरी धान तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ। उपलब्ध विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्र प्रभावित भएको छ, जसमा 5,843 टन धान उत्पादन क्षति पुगेको छ। त्यसै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ। भौगोलिक रूपमा हेर्दा नुवाकोटको विदुर, लिखु र बेलकोट, गढी, धादिङको बेनीघाट, रोराङ, गजुरी, सिद्धलेक तथा गल्छी, गोर्खाका गण्डकी र सहीद लखन लगायतका स्थानीय तह प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 7 हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा 2,450 टन धानमा क्षति पुगेको छ। लिखुमा 230 हेक्टर प्रभावित हुँदा 805 टन धान, बेलकोट गढीमा 200 हेक्टर प्रभावित हुँदा 700 टन धानमा क्षति पुगेको छ। धादिङको बेनीघाट रोराङमा 25 हेक्टर, गजुरीमा 75 हेक्टर, सिद्धलेकमा 58 हेक्टर र गल्छीमा 87 हेक्टर धान खेती प्रभावित भएको छ। रसुवाको गोसाईकुण्डमा 140 हेक्टर र उत्तर गयामा 142 हेक्टर धान खेती प्रभावित भएको विवरणमा उल्लेख गरिएको छ।
0: भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको लागि गैर आवासीय नेपालीसँग एनआरएनएले सञ्चालन गरिएको राहत तथा मानवीय सहयोग अभियान जारी राखेको छ। एनआरएनएले अभियान अन्तर्गत रसुवाको गोसाईकुण्ड गाउँपालिका एकका बाढी तथा पहिरो प्रभावित परिवारको लागि खाद्यान्न लगायत राहत सामग्री वडा अध्यक्ष उर्गेन छिरिङ लामालाई हस्तान्तरण गरेको छ। बेलायतको लिभरपुल स्थित लिभरपुल नेपाली समाजले राहतको लागि आर्थिक सहयोग गरेको थियो। स्थानीय तहले प्रभावित परिवारको आवश्यकता पहिचान गरी सामग्री वितरण गर्नेछ। यस्तै नुवाकोटको विदुर नगरपालिका साथ तुप्चेका 18 परिवारले एक एक थान ग्यास सिलिण्डर, ग्यास चुलो र प्रेसर कुकर वितरण गरिएको छ। विभिन्न देशमा रहेका एनआरएनएका पञ्जीकृत सदस्यको परिवारलाई उपाध्यक्षद्वय मनोज गोर्खाली र तिलक गैरेको प्रयोजनमा ती सामग्री उपलब्ध गराएको। यसैबीच एनआरएनए पदाधिकारी सहितको राहत टोलीले रसुवाको स्याफ्रुबेसी, चिलिमे हाइड्रो पावर आसपास र बेतावती क्षेत्रको स्थलगत भ्रमण गरेको छ। टोलीले बाढी पहिरोबाट भएको क्षति, प्रभावित परिवारको अवस्था र तत्काल तथा दीर्घकालीन आवश्यकताबारे जानकारी लिएको छ। भ्रमणको क्रममा बाढी पहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा मौन धारण गर्दै श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। स्थानीय जनप्रतिनिधि र प्रभावितसँग छलफल गरी प्राप्त विवरणको आधारमा आगामी राहत तथा पुनर्स्थापनाको कार्यक्रमलाई थप प्रभावकारी बनाइने एनआरएनएले जनाएको छ।
1: पोखराको बसपाक क्षेत्रमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई स्थानान्तरण गर्ने तयारी थालिएको छ। जग्गा खोजबिन समितिको सिफारिशका आधारमा उनीहरूलाई 18 ठाउँमा स्थानान्तरण गर्न लागि हो। जग्गा खोज्न पोखरा महानगरपालिका वडा नम्बर 17 अध्यक्ष राधिका शाही योगीको संयोजकतामा समिति गठन भएको थियो। समितिले शहरका प्रमुख वडा बाहेक अन्य वडामा 4 रोपनी भन्दा बढ़ी जग्गा भएका ठाउँलाई सिफारिश गरेको छ। अधिकांश वडामा रहेका सार्वजनिक तथा प्रति जग्गा पहिचान गरी कार्यपालिका बैठकमा प्रतिवेदन पेश गरिएको संयोजक शाहीले बताउनु भएको छ। समितिले फिल्ड बुक तथा मालपोत स्रोत अध्ययन गरी वडा नम्बर 1, 2, 3, 4, 5, 6, 7, 8 र 9 बाहेक अन्य वडामा रहेका सम्भावित 2-3 ठाउँमा जग्गा छनौट गरेर कार्यपालिकामा सिफारिश गरेको हो। तत्कालका लागि बसपार्क क्षेत्रका सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन गर्ने र निस्सा पाएका अन्य भूमिहरूलाई क्रमिक रूप रूपमा स्थानान्तरण गर्ने योजनासहित प्रतिवेदन पेश गरिएको शाहीको भनाइ छ। प्रतिवेदनका आधारमा छनौट गरिएका जग्गाको प्राविधिक मापदण्ड र बस्ती विकासको सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी पूर्वाधार समितिलाई दिएको छ। समितिले शुक्रबारसम्म विस्तृत प्रतिवेदन महानगरमा बुझाउनेछ। त्यसपछि सूचना निकालेर बसुवा खाली गर्न आग्रह गरिने मेयर धर्णा जाचार्यले जानकारी दिनुभएको छ।
0: गुल्मीमा निसी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। मुसिकोट नगरपालिका पाँच इन्द्र गौडा घर भएकी अन्दाजे 28-29 वर्षीय कल्पना पुन आइतबार साँझ माइती घरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट पाँच स्थित घरबाट इस्मा गाउँपालिका चार हुलामा रहेको माइती घर जाने क्रममा आइतबार साँझ करिब 7 बजे निसी खोला तर्दै थिइन्। सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रातको कमाण्डमा चारजनाको टोली घटनास्थलतर्फ खटिएको छ। यस्तै प्रहरी चौकी पौदी अमर राईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा चारजनाको टोली पनि खोजी तथा उद्धारको लागि परिचालन गरिएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको जनाएको छ। उनको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। यस्तै उता बझाङको खप्तड छन्ना गाउँपालिका साथ गोर्खालीका 33 वर्ष जितेन्द्र खड्का 6 दिनदेखि पत्ता छन्। 23 भदौ बिहान लाहुरे सामुदायिक वन अन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म सम्पर्क विहीन छन्। जंगलबाट नफर्केपछि परिवार आफन्त र स्थानीयवासीले उनको खोजी शुरू गरेका छन्। डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाई भइरहेको परिवारले जनाएको छ। खड्का बेपत्ता भएको 6 दिन बितिसक्दा पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको परिवारले थप चिन्ता थपेको जनाएको छ। उक्त क्षेत्रमा मोबाइल नेटवर्क समेत नहुँदा खोजी कार्य र आपसी सम्पर्कमा समस्या भइरहेको उहाँका काका फिट्टु खड्काले बताउनुभयो।
1: आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तथा मध्य प्रदेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गैराती पनि देशका धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा भएको छ। तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ।
0: अब पालो जनताको मतको

0: जनताको मतमा हाम्रो प्रश्न छ, चौधौं महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने काँग्रेसको निर्णय तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमको आधिकारिक फेसबुक पेजमा राखेको स्ट्याटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, व्हाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवश्यकको प्रतिक्रिया राख्न 0956 117 158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्यूज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: अब केही अन्तर्राष्ट्रिय समाचार। युक्रेनको पोल्याण्ड सीमाना नजिक आइतबार रूसी ड्रोनले एउटा रेलमा आक्रमण गरेको छ। आक्रमण हुनुभन्दा केही समय अघि मात्रै वरिष्ठ विदेशी अधिकारीहरू सवार कूटनीतिक रेल सोही क्षेत्रबाट अघि बढेको युक्रेनको सरकारी रेल सेवा कम्पनीले जनाएको छ। युक्रेनको सरकारी रेल सेवा कम्पनीका अनुसार पोल्याण्डसँगको सीमाना नजिक रहेको याहोदिन रेल स्टेशनमा रोकिएको रेलले इन्जिनलाई रूसी ड्रोनले प्रहार गरेको थियो। आक्रमणपछि इन्जिनमा क्षति पुगेको जनाएको छ। घटना भएको समयमा उक्त क्षेत्रमा उच्च तहका विदेशी अधिकारीहरूको आवाजावत भएको थियो। युक्रेन भ्रमणमा रहेका बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन, स्वीडेनका पूर्व प्रधानमन्त्री कार्ल बेल्ट तथा विभिन्न युरोपेली संघ सदस्य राष्ट्रका सुरक्षा सल्लाहकारहरू कूटनीतिक रेल मार्फत यात्रा गरिरहेका थिए। उहाँहरू युक्रेनको राजधानी केभमा आयोजित सुरक्षा सम्मेलनमा सहभागी भएर फर्किने क्रममा रहेका थिए। रेल सेवा कम्पनीका अनुसार कूटनीतिक रेलले निर्धारित समयभन्दा केही अगावै यहोदिन स्टेशन छाडेको थियो। त्यसको केही समयपछि त्यही क्षेत्रमा ड्रोन आक्रमण भएको हो। यसैबीच उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेपास्त्र आक्रमणमा 3 अमेरिकी सैनिकको मृत्यु हुनुपछि र पछि जोर्डन स्थित अमेरिकी सैन्य अड्डाका स्याटेलाइट तस्विर चिनिया संस्थाले इरानलाई उपलब्ध गराएको भन्ने समाचारलाई बेवास्ता गर्नुभएको छ। वाल स्ट्रिट जर्नलले चिनिया संस्थानले तेहरानलाई उक्त सैन्य अड्डाका तस्विर उपलब्ध गराएको समाचार सार्वजनिक गरेको भोलिपल्ट आइतबार एयरफोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका र चीनबीच एकअर्काको गुप्तचर गतिविधि हुने बताउनु भएको छ। 17 जुलाईमा इरानले जोर्डन स्थित मुवाफाक सल्टी एयर बेसमा क्षेपास्त्र आक्रमण गर्दा 3 अमेरिकी सैनिकको मृत्यु भएको थियो।
0: अब खेल समाचार। लामिन यामलले 2 गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्तेलाई 4-2 पराजित गर्दै सिजनको 100% शुरूआतलाई 5 खेलसम्म कायम राखेको छ। जितसँगै बार्सिलोना 15 अङ्कसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको रियल मड्रिड भन्दा 3 अङ्कले अगाडि पुगेको छ। बार्सिलोनाका लागि जावी एक्सपर्टले 5 मिनटमै गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। 19 मिनटमा यामलले राफिनाको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफ शुरू भएको केही समयमा यामलले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना 3-0 अगाडि बढेको हो। यो ला लिगामा यामलको लगातार तेस्रो खेलमा दोस्रो गोल थियो। तर लेभान्तेले खेलमा फर्कने प्रयास गर्दै इभान रोमेरो र रोजर ब्रुकबेको गोलमा अन्तर 3-2 झारेको थियो। 88 मिनटमा ब्रुकबेले गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो। इन्जुरी समयको 3 मिनटमा वैकल्पिक खेलाड़ी करिम अदे एमिलले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरेका हुन्। यता ह्यारी केनले बायर्न म्युनिकको लागि 150 गोल गरेपछि जर्मन च्याम्पियन बायर्न बुन्डेसलिगामा नवप्रवेशी एल्भर्सबर्गलाई 2-1 पराजित गरेको छ। बायर्नले 26 मिनटमा अग्रता लियो। इस्माइल सहिबारीको लो क्रस क्रेनलाई लाग्दै लेरान्ट कालको बाटोमा पुगेपछि उनले ब्याकपोस्टबाट सहजै गोल गरेका हुन्। तर आफ्नो पहिलो बुन्डेसलिगा सिजनमै बायर लिभरकुजन र बोरुसिया मोन्चेङलाङबाखलाई समेत हराइसकेको एल्भर्सबर्गले 61 मिनटमा बराबरी गोल फर्काएको थियो। मोरिस क्राटेन मार्कले बक्सको बाहिरी भागबाट प्रहार गर्दै गोल गरेपछि त्यसपछि 72 मिनटमा केनले बायर्नलाई पुनः अग्रता दिलाउँदै निर्णायक गोल गरेका थिए। बक्सभित्र बल प्राप्त गरेको उनले शक्तिशाली प्रहार गर्दा एल्फर्सबर्गका गोलरक्षक निकोलास क्रिस्टोफलाई आफ्नै नजिकको पोस्टमा बल रोक्न कठिन भएको थियो। यो केनको 97 बुन्डेसलिगा खेलमा 99 गोल रहेको हो। साथै 2026-2027 सिजनको लिगमा उनको यो पहिलो गोल हो। यता भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित विश्वभरम 5 विकेट गुमाएर 183 रन बनाएको थियो। भारतका लागि सेफाली वर्माले 39 बलमा 68 रन तथा स्मृति मन्दनाले 50 बलमा 59 रनको योगदान दिन 184 रनको लक्ष्य पछ्याएको श्रीलंकाले शुरूआतदेखि नै भारतीय बलरको दबाव सामना गर्नु परेको थियो। श्रीलंकाको टोली 18 ओभर 4 बलमा 111 रनमै अल आउट भयो। कप्तान चामारी अथा पाथुले सर्वाधिक 36 रन बनाएकी थिइन्। यी दुई टोलीबीच भएको सात फाइनल मध्य भारतले छैठौं पटक उपाधि जितेको हो।
1: मध्याह बाह्र बजेको कालिका हाइलाइट्सको अन्त्यमा अहिले प्रसार प्रमुख समाचारका शीर्षकहरू फेरि।
0: आज हिन्दू नारीहरूको महान चाड हरितालिका तीज, पशुपतिनाथ मन्दिर सहित विभिन्न शिवालयमा बिहानदेखि श्रद्धालुको भीड, प्रधानमन्त्री शाहद्वारा शुभकामना व्यक्त।
1: पोखरा बसुवाक एक महिनाभित्र खाली गर्ने तयारी, बजाङमा च्याउ टिप्न हिँडेका युवक 6 दिनदेखि बेपत्ता।
0: युक्रेन पोल्याण्ड सीमामा रेलमाथि रुसी ड्रोन आक्रमण, कूटनीतिक टोली सुरक्षित, चीनले इरानलाई सूचना दिएको खबर ट्रम्पद्वारा अस्वीकार।
1: र स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार 5 जितमा यामलको 2 गोल, महिला टी20 एसिया कपको उपाधि भारतलाई, साबिक विजेता श्रीलंकाले 72 रनले पराजित गर्यो।
0: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मुफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका news.com संसारभरिकै साथ प्रसारण भइरहेको मध्याह 12 बजेको कालिका हाइलाइट्स आजका लागि यति नै। गीता गुरुङ र सविता दराई बिदा हुन्छ, नमस्कार।
2: कालिका एफएम 95.2

0: निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू।
1: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
2: मलाई दम खोकी चिया चिया हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
0: बिना अपरेसन पाल्स पिनास पत्थरी लगायत बच्चादेखि वृद्धसम्म जुनसुकै स्वास्थ्य समस्याको सफल उपचार, विश्वास अनुभव र प्राकृतिक उपचारको भरोसा, रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय, पुलचोक नारायणगढ, कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार। सम्पर्क 0656 95 954 र 98 451 81 115।
3: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
4: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
3: कसरी?
4: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBSमा भर्ना खुला गरिएको छ। अझ सिटिभिटीको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली
2: भरतपुर ओह्रालो सेन्ट्रल कलेज बिल्डिङ फोन 056-594-273 टोल फ्री नम्बर 18-10-50-00-273।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
3: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराखा भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
4: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 98550064130।
5: काली का FM, हृदयको स्पन्दन।

0: ए साथी, तिम्रो दिदीको विवाह कस्तो धमाकेदार! आहा, क्या दामी साउन्ड सिस्टम, डीजे लाइट, फुल सजावट अनि स्टेज सजावट कहाँबाट गरायौ?
1: यो सबैको जिम्मा भरतपुर तीन कमल नगरमा रहेको विवाह इभेन्टलाई दिएको र त्यहीबाट सबै काम गराएको हो नि साथी। विवाह, व्रतबन्ध, पार्टी, सभा, जुनसुकै इभेन्ट होस्, विवाह इभेन्ट एउटै नाम, सबै काम।
0: अब त मेरो भाइको व्रतबन्धको लागि पनि सबै जिम्मा विवाह इभेन्टलाई नै दिन्छु।
2: विवाह इभेन्ट भरतपुर तीन कमल नगर, सम्पर्क पप्पु शाह, मोबाइल 98550007 र 98013 4500।
0: तपाईँको सपना जस्तै क्षणहरू यादगार बनाउनुहोस् विवाह इभेन्टसँग।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: डीएमएमसीएच स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थकेयर हस्पिटल प्राली अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर नौको पहिलो र एक मात्र अस्पताल समिट हेल्थकेयर हस्पिटल प्राली भरतपुर नौ केन्द्रीय बस पार्क चितवन फोन 0556952664 बाढीबाट जोगिन पूर्व तयारी गरौ नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौँ वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौँ नदीमा बढेको पानी ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौँ प्रहरी सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौँ सकिन्छ भने कण्ठ पारौ आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा लाइफ ज्याकेट डोरी बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौँ आपत विपदका लागि अन्न दाल नुन तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँ राखौ नागरिकता लाल पूर्जा लाइसेन्स पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ टर्च डोरी सिटी लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई सर्वसीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: Kalika FM, Hridayko Spandan.

0: कालिका एफएम 95.2
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
3: मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको के। यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: ओइ सीमा, कता हिँडे कि?
5: तेल खोज्दै हिँडेको। हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
4: ठाउँमा जानु पर्छ नि। ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न। त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा, कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
6: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता, वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98550509 05।
7: ग्लोबल करियरको सुरुवात होटल र आईटी सँग, सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
8: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ।
7: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
8: आरम्भ कलेज, जहाँ सेवा, कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपालका लागि।
7: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज, भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 056-13-664, मोबाइल 98550-33664 र 98550-33559।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेन्स
3: FM, हृदयको स्पन्दन।

0: दिशातर्फ। थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
2: CMT होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
2: CMT होटल हाकिम चौक, फोन नम्बर 0956-94403 र मोबाइल 98550-74933।
3: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
4: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
4: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556-493-798 र मोबाइल 98550-88002।
6: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरुन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
7: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स, एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, ETBD र ESE लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
6: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन, फोन 0556-598-340, 598-1140।
1: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौला कालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90959, 98550-60359 र 98550-67359।
9: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
10: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछ।
11: मज्जाको स्वादिष्ट परिकार, विवाह, पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
10: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
11: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर, फोन 0556-90903 र 98550-65903।
12: पाल्स, फिसर, फिस्टुला र पेटरोगका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहोरिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानोगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छारसूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन। फोन 0556126070।
13: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने,
14: व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था,
13: वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटेल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नुहुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन। सम्पर्क नम्बर 0556 90 811।
15: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भने?
16: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्यो नि।
15: ल, यसरी त्रिपाल उडाएर साध्य हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय, आकर्षक, वर्षौं वर्ष टिकाउ हुने, 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमर्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
17: नेपाल भई पहिलो पटक टाटा पेन्ट्सको हात खाली रोजानी उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी, चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्।
18: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई।
19: स्टुडियो टाइम चेक।

0: आली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
1: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पीटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्रणाली भरतपुर ओह्रालो नारायणगढ।
2: यति बेला दिनको 1 बजेको छ। It's 1 p.m.

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झालढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 98550 80 6 18
3: कालिका न्यूज अपडेट
4: हिन्दू महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। तीजको अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रीमानको दीर्घायु पारिवारिक सुख शान्ति तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै व्रत बसेर पूजा आराधना गर्ने भक्तजनको भीड़ लागेको छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा भक्तजनहरू लामबद्ध भएर पूजा आराधना गरिरहेका छन्। यसपटक भने विगतका वर्षको तुलनामा तीजको रौनक केही कम देखिएको भक्तजनहरूले बताएका छन्। देशका विभिन्न स्थानमा आएको बाढ़ी तथा विपदबाट ठूलो जनधनको क्षति भएकाले उत्सवको माहौलमा समेत त्यसको प्रभाव परेको उनीहरूको भनाइ छ। पशुपति दर्शनको लागि आएकी सृजना गिरीले देशमा पछिल्लो समय भएका दुखद घटनाबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनेर पशुपतिनाथसँग प्रार्थना गरेको बताउनु भएको छ। उहाँले तीजमा महिलाहरूको लागि विशेष पर्व भएको र परम्परादेखि नै श्रीमानको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने चलन रहेको बताउनुभयो। त्यस्तै मीरा लोहनीले यसपटक पशुपतिनाथको दर्शन सहज भएको बताउनुभयो। विगतमा लामो समय लाइन बस्नुपर्ने भए पनि यसपालि सहज रूपमा दर्शन गर्न पाएको उहाँको भनाइ छ। कृष्ण बस्याले भने देशमा विपदको कारण तीजको खुशी मनमा नरहेको बताउनु भएको छ। बाढ़ी पहिरोको कारण घरबार गुमाएका आफन्त तथा छोराछोरी हराएका परिवारको पीड़ाले आफूहरूलाई समेत दुखी बनाएको उहाँले बताउनुभयो। उहाँका अनुसार विपदको कारण यसपटक विगतको तुलनामा पशुपतिनाथमा भक्तजनको चाप पनि केही कम देखिएको छ। पशुपतिनाथमा दर्शनको लागि आउनुभएकी अर्की एक भक्तजन निरु गिरीले तीज धार्मिक तथा सांस्कृतिक परम्पराको महत्वपूर्ण पर्व भएकाले आधुनिकतासँगै आफ्नो कला संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार अविवाहित महिलाले असल तथा सर्वगुण सम्पन्न जीवनसाथीको कामना गर्दै र विवाहित महिलाले श्रीमान तथा परिवारको स्वास्थ्य समृद्धि र दीर्घायुको कामना गर्दै तीजको व्रत बस्ने परम्परा छ। विमला नेउपानेले पनि श्रीमानको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै आफू व्रत बसेर पशुपतिनाथ आएको बताउनु भएको छ। उहाँले देशमा शान्ति कायम रहोस्, सबैको सुख शान्ति समृद्धि होस् तथा विपदमा परेकाहरूको शीघ्र उद्धार होस् भन्ने कामना गर्नुभयो। संगीता केसीले तीजमा रातो पहिरन सिन्दूर टीका र पोते लगाउने परम्परा रहेको बताउँदै यसपटक भने बाढ़ी पीड़ितको पीड़ाको कारण विगत जस्तो रमाइलो वातावरण नरहेको बताउनुभयो। अर्की भक्तजन कल्पना नेपालले भट्टराईले आफ्नो संस्कृतिलाई सधैँ जोगाउनु पर्ने बताउनु भएको छ। आधुनिकतिर जति लागे पनि कला र संस्कृति धरोहर सम्पत्ति भएकाले जोगाइरहनु पर्ने बताउनुभयो। यस वर्ष तीजमा पशुपतिनाथमा दर्शन गर्न सहज रहेको बताउनुभयो। भक्तजनहरूले यसपटक तीजको व्रत तथा पूजा आराधनासँगै बाढ़ी तथा विपदबाट प्रभावित परिवारको उद्धार घाइतेको उपचार र देशमा शान्तिको कामना गर्नुभएको छ। देशका विभिन्न स्थानमा बाढ़ी तथा अन्य विपदको पीड़ा कायम रहे पनि तीजको धार्मिक तथा सांस्कृतिक परम्पराले निरन्तरता दिँदै महिलाहरू बिहानैदेखि शिवालयमा पुगेर पूजा आराधना गरिरहेका छन्। बलात्कार यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि संसदमा संकल्प प्रस्ताव पुगेको छ। नेकपा एमालेकी सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्तावमा सांसदहरू श्रद्धा कुंवर छेत्री, अम्बिका देवी संग्रोला, रेणुका काउचा, खुशबु ओली, बलावती शर्मा र पार्वती विक समर्थक रहेका छन्। नेपालको संविधानले प्रत्येक नागरिकले सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ। सम्मानपूर्वक बाँच्न पाउने हक संविधानको धारा 16 छ। स्वतन्त्रताको हक धारा 17, समानताको हक धारा 18, बाल बालिकाको हक धारा 39 र महिलाको हक धारा 38 छ, जसले मार्फत हिंसा वा शोषण विरूद्धको अधिकार मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। तर व्यवहारमा महिला तथा बालबालिका

0: माथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध जस्ता घटना निरन्तर वृद्धि भइरहेको भन्दै अन्त्यका लागि उनीहरूले संसदमा संकल्प प्रस्ताव लगेका हुन। एकातर्फ बालिका तथा किशोरीमाथि हुने यौन अपराधले उनीहरूको मानसिक, शारीरिक र भविष्यमा दीर्घकालीन असर पारिरहेको छ। अर्कोतर्फ डिजिटल प्रविधिको विस्तारसँगै साइबर बुलिङ, चरित्र हत्या जस्ता नयाँ प्रकृतिका अपराधले महिलाको सम्मान र गोपनीयतामा गम्भीर आघात पुर्याएको प्रस्तावमा उल्लेख छ। कानूनको प्रभावकारी कार्यान्वयन, शीघ्र न्याय, पीडितको सुरक्षा तथा पुनर्स्थापना र साइबर हिंसा नियन्त्रणको लागि राज्यका संयन्त्रलाई थप जिम्मेवार बनाउन आवश्यक भएकाले संकल्प प्रस्ताव प्रस्तुत गरिएको छ। प्रधानमन्त्री बालिन शाह विपद संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा जुट्नु भएको छ। रौसाको भुटीकोशी बाढीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफलमा जुट्नु भएको हो। नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यसँग छलफल भइरहेको छ। प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा छलफल केन्द्रित रहेको छ। छलफलमा नुवाकोटका प्रतिनिधि सभा सदस्यहरू विक्रम तिमिल सिन्हा र अचितम लामिछाने तथा नुवाकोटको विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगत बहादुर गुरूङ, किसपाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी छन्। यसै गरी रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमा छोङदिम्बो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ छन्। गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले भने अनलाइन मार्फत छलफलमा सहभागी जुटेका छन्। धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक छलफलमा छन्। यस्तै तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आबुखरिनी गाउँपालिकाका अध्यक्ष सुक्रत सुमान तथा गोर्खाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल सिन्हा साकर पनि छलफलमा सहभागी छन्। आज तीसको दिन सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला 1,200 रुपियाँ घटेको छ। अघिल्लो दिन प्रतितोला 3,02,200 रुपियाँ रहेको सुनको मूल्य आज 3,01,000 रुपियाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य आज तोलामा 40 रुपियाँ घटेको छ। अघिल्लो दिन प्रतितोला 4,660 रुपियाँ रहेको चाँदीको मूल्य आज 4,620 रुपियाँ कायम भएको छ। उत्तरी सिमानाका रसुवागढी जोड्ने करिडोरमा आएको बाढीको कारण स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्र तहस नहस भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदन अनुसार गत भदौ 10 गते होटेको सिमाएको बाढीले उत्पादनशील क्षेत्रमा 34,28,53,00,000 प्रत्यक्ष क्षति र व्यवसाय ठप्प हुँदा 1,16,08,89,00,000 आर्थिक नोक्सानी कुल गरी 1,50,36,42,00,000 रुपियाँको धक्का लागेको प्रतिवेदनले जनाएको छ। बाढी करिडोरको करिब 4,800 व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन्। सबैभन्दा बढी असर होटेल तथा रेस्टुरेन्ट 1,259 र थोक तथा खुद्रा व्यापार 1,212 परेको छ। यातायात साधन तथा होटल पूर्वाधारमा व्यापक भौतिक क्षति पुग्नुका साथै व्यापार अवरूद्ध हुँदा अर्बौं रूपियाँको कारोबार गुमेको छ। यस क्षेत्रको पुनरुत्थानको लागि 45,45,00,000 रूपियाँ आवश्यक पर्ने प्रतिवेदनले जनाएको छ। स्विडेनमा सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा अन्तिम परिणाम कस्तो आउँछ भन्ने अझै स्पष्ट भइसकेको छैन। यद्यपि वर्तमान सत्तासीन दक्षिणपन्थी गठबन्धन भने पछाडि परिरहेको छ। स्विडेनको सोसल डेमोक्रेटिक पार्टीकी नेत्री म्याग्डालेना एन्डरसनले विपक्षी गठबन्धनले अग्रता लिइरहेको र यही नतिजा कायम रहे स्विडेनले नयाँ सरकार पाउने आफ्नो समर्थकहरूलाई बताएकी छैन। आइतबार स्थानीय समयसँग राति 8 बजे मतदान केन्द्रहरू बन्द भएका थिए। सोमबार बिहान स्विडेनी निर्वाचन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 94.4% मतगणना भइसक्दा 349 सीट भएको संसदमा विपक्षी मध्य वामपन्थी गठबन्धनले 176 सीट जित्ने अनुमान गरेको छ। यसको तुलनामा सत्तासीन दक्षिणपन्थी गठबन्धनले 173 सीट मात्र ल्याएको देखिएको छ। यद्यपि 20 शताब्दीको अधिकांश समय स्विडेनमा शासन गरेको र हाल देशकै सबैभन्दा ठूलो दलको रूपमा रहेको एन्डरसनको पार्टीले एक शताब्दी यताकै सबैभन्दा खराब नतिजा ल्याउने संकेत देखिएको छ। उक्त पार्टीले 28.1% मात्र मत प्राप्त गरेको छ, जुन सन् 2022 को तुलनामा 2.2% कम हो। र युएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसिसीका अध्यक्ष मोहन सिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकभी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष समेत हुनुहुन्छ। दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावको बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराउँदै उपाधि जित्यो। तर दुवै टोलीका खेलाड़ीहरू आफ्नो ड्रेसिङ रूम बाहिर पर्खिरहँदा खेलपछिको समारोह 45 मिनटभन्दा धेरै समयसम्म ढिलो हुन पुगेको थियो। त्यसपछि अम्पायरहरूले चिनो तथा उपविजेता टोली श्रीलंका खेलाड़ीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरेपछि सम्मान कार्यक्रम सम्पन्न भयो। यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारको साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनको लागि बोलाइएन। पाकिस्तानले यस घटनालाई खेलको भावनासँग जोड्दै खेल भावनाको अभावमा हार वा जितको कुनै अर्थ नहुने बताएको छ। यस्तै भारतीय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक अमोल मजुमदारले ट्रफी नलिने निर्णय भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले लिएको बताएका छन्। सन् 2025 पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरुष टोलीले मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो।
1: Kalika News Update.

0: Estonia. Extreme energy drink. क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: बेलायत तथा देशकै प्रमुख अस्पतालहरूमा अनुभव प्राप्त सिनियर कन्सल्टेन्टको टिमद्वारा सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल, जहाँ हार जोर्नी सम्बन्धी सबै खाले उपचार, साना शल्यक्रियादेखि जटिल अपरेसन, जोर्नी फेर्ने दूरबिनद्वारा घुँडाको एसिएल पिसिएल लिगामेन्ट तथा मेनिस्कस सर्जरी सेवा। समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क, चितवन।
2: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितौन आँखा अस्पताल, सम्पर्क फोन 0554-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितौन आँखा अस्पतालमा उपलब्ध छ।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
5: सुमाया सुधार पितर माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्नु भएको।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग, चितवन। मोबाइल 9855509-34।
6: हेलो,
7: सुन न भाई बुहारी, काठमाडौँबाट आउँदैछन्, कहीँ अलि फरक ठाउँमा जाउँ न, यस पटकको बसाइ विशेष बनाउनु पर्छ है।
6: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमा र सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
7: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
6: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
7: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
8: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन, ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ, पोखरा, बागमा र सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देखभाटमा पनि। कर्पोरेट अफिस गरीधारा काठमाडौँ, फोन 01-40-47-06 र 40-47-07।
9: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: हालिका एफएम 95.2
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: कालिका एफएम 95.2।
1: ओहो काका, म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको। हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त।
2: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता, त्यहाँ त 24 घन्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ। अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको, टाउको फुटेको, नसा च्यापिएको, ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ।
1: त्यही त काका, पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको, अहिले त पहिलेको जस्तै भइसक्यो।
3: सुविधा सम्पन्न भवन, स्वच्छ सफा कोठा, डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेर विचार गरिने
4: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन।
5: फोन 0656-493-817, 493-211 र मोबाइल 98-442-0691।

0: भविष्यतर्फ थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: रंग बहार
2: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
1: बर्जर पेन्स

0: Mania. Extreme energy drink.
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
1: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
1: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य।
4: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: Metallica FM 95.2.
1: ओहो, छि छि छि छि छि छि छि, बर्बादै भयो नि भनेको छ्या।
2: के भयो दिदी?
1: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरिएर फोर्नै माथि आएर घरै गनाएर बसिखान भएन छ्या।
2: कस्तो गनाको 6000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एक
3: एकै
4: स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रुम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
3: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
4: सिएमटी होटल हाकिम चौक, फोन नम्बर 0556-94403 र मोबाइल 98550-74933।
5: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
6: सानु, मलाई दही है।
7: मलाई चाहिँ घिउ दिनुस् है।
5: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
8: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
9: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ। ओइ सीमा, कता हेरे कि?
10: तेल खोज्दै हिँडेको। हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
9: ठाउँमा जानु पर्छ नि। ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न। त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा, कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
11: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98550-50905।
3: के तपाईँ आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रति ढुक्क हुनुहुन्छ?
12: अब स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्श सेवा तपाईँकै आफ्नै नजिकै चनौली बजारमा जीएम डायग्नोस्टिक एन्ड हेल्थ क्लिनिक।
3: विभिन्न स्वास्थ्य जाँच तथा विशेषज्ञ चिकित्सकहरूद्वारा ओपिडी परामर्श सेवा,
12: प्रयोगशाला परीक्षण, औषधि सेवा, ईसीजी तथा अल्ट्रासाउन्ड सेवा,
13: साथमा हरेक दिन निशुल्क सुगर जाँच।
3: आधुनिक प्रविधि, भरपर्दो सेवा, तपाईँ र तपाईँको परिवारको स्वास्थ्यको लागि जीएम डायग्नोस्टिक हेल्थ क्लिनिक,
12: भरतपुर 18 चनौली चितवन। सम्पर्क नम्बर 0556-494-354 र 97-61-9944। जीएम डायग्नोस्टिक, भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा।
9: नेशनल सिटी हस्पिटल, अत्याधुनिक सुविधा, विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईँहरूको गुणस्तरीय स्वास्थ्य सेवामा।
13: 24 घन्टा इमर्जेन्सी सेवा, आईसीयू, एनआईसीयू, ल्याब, बिना चिरफर, दूरबीनको माध्यमबाट गरिने साना ठुला अपरेशन लगायत सम्पूर्ण अत्याधुनिक सेवाहरू।
9: पेट, कलेजो, आन्द्रा सम्बन्धी समस्या, बाल रोग, स्त्री रोग, नाक कान घाँटी रोग, हाड जोर्नी, युरोलोजी, छाला तथा यौन रोग र नसा रोग, क्यान्सर लगायतका विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईँको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्।
13: कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा पनि उपलब्ध छ। साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट।
9: नेशनल सिटी हस्पिटल लिमिटेड, समर्पित सेवा सहित उत्कृष्ट उपचार, भरतपुर 10-24 कोटी अस्पताल रोड। सम्पर्क नम्बर 0556-93-611।
13: ग्राहकहरूसँगको 1 दशकको विश्वसनीय सम्बन्ध, अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10 वर्ष
9: विश्वासमा थप प्रगाढता, गुणस्तरमा थप मेहनत र तपाईकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 वर्ष पूरा गरेका छौँ।
13: हाम्रो व्यवसायिक यात्रा अझै लामो हुनेछ। तपाईसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ
9: तपाईको आफ्नै रोजाई आधुनिकता सँगै मौलिकता स्वदेशी उत्पादनलाई प्राथमिकता
13: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी भरतपुर 10 हाकिम चोक फोन नम्बर 98512 22093
9: प्रकृति मौलिकता र विश्वासको प्रति
14: ल फेरि के भो बीच बाटोमै गाडी बन्द भयो
15: होइन ए साथी यहाँ किन रोकिएको के भयो गाडीमा
14: के हुनु साथी गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको
15: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि डिगो गाडी भरपर्दो ब्रान्ड पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी
14: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी
15: टाटा भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड बलियो भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट
14: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे कहाँ पाइन्छ हो टाटाको गाडी साथी
15: सजिलो छ नि सफल मोटर्समा जाऊ न भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा
14: सम्पर्क नम्बर
15: ल अहिले नै टिपिहाल 98015 64 661 98013 07 495 र 98013 07 492
3: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन भरपर्दोपन टिकाउपन र सहज सेवा पनि रोज्नुहोस् सफल मोटर्स भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक
13: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर ब्याज शुल्क थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने व्यापारिक मौज्दातको नोक्सानी सम्बन्धी व्यवस्था वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट साबिकका बिक्री कर मनोरञ्जन कर होटल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन् यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर आयकरको ब्याज तथा शुल्क मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ त्यसै गरी संस्था बिमा अभिकर्ता संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन सम्पर्क नम्बर 056-590-811
16: रंग बहार रंग बहार
17: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
16: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
17: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
16: बर्जर पेन्स
18: Studio Time Check. Yo Samaya.
3: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
12: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्रणाली भरतपुर ओह्रालो

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झालढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 98550 80 6 18
3: कालिका न्यूज अपडेट
4: त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भीमफेरी गाउँपालिका नवघोर बजार नजिकैको सड़क खण्ड भाँसिएको छ। उक्त राजमार्ग अन्तर्गतको सड़कको तल्लो भाग भाँसिन जाँदा राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ। आज बिहान 9:40 बजेको समयमा भाँसिएको सड़क खण्ड दुईतर्फी सञ्चालनमा ल्याउनको लागि सड़क विभागसँग समन्वय गरी ट्र्याक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ। सड़क दुईतर्फी खुलाउनको लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारीको कमाण्डमा ट्राफिक सहितको टोली परिचालन भएको छ। पृथ्वी राजमार्गको कृष्णवीरमा त्रिशुलीको बाढ़ीले सड़क कटान गरेपछि हेटौडा काठमाडौँ आउजाउ गर्ने वैकल्पिक राजमार्गको रूपमा त्रिभुवन राजपथ प्रयोग हुँदै आएको छ, जसका कारण यो राजमार्गमा सवारीको चाप छ। हिन्दू महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धा र भक्ति भावका साथ मनाइँदैछ। तीजका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रीमानको दीर्घायु, परिवारको सुख शान्ति तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै व्रत बसेर पूजा आराधना गर्ने भक्तजनको भीड़ लागेको छ। पशुपतिनाथ मन्दिरमा बिहानदेखि व्रतालु महिला तथा भक्तजनहरू लामबद्ध भएर पूजा आराधना गरिरहेका छन्। यसपटक भने विगतको वर्षको तुलनामा तीजको रौनक केही कम देखेको भक्तजनहरूले बताएका छन्। देशका विभिन्न स्थानमा आएको बाढ़ी तथा विपदबाट ठूलो जनधनको क्षति भएकाले उत्सवको माहौलमा समेत त्यसको प्रभाव परेको उनीहरूको भनाइ छ। भक्तपुरको दरबार स्क्वायर स्थित केदारनाथ मन्दिर हरितालिका तीजको उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणको लागि आज खुला गरिएको छ। तत्कालीन राजा एच मल्लद्वारा स्थापित उक्त मन्दिर केदारनाथको दर्शनको लागि आज खुला गरिएको संस्कृति अध्येता गणेश रंजित कारले बताउनुभयो। मन्दिरका पुजारी प्रमिल राज सुवेदीले यसअघि केदारनाथको जन्मोत्सव बुद्ध जयन्ती अर्थात वैशाख पूर्णिमा र महाशिवरात्रीको दिन वर्षमा दुईपल्ट खोलिदिएको थियो। तीजमा व्रत बसेका सर्वसाधारणले दर्शनको लागि सहज तुल्याउन बिहानीदेखि मन्दिर खुला गरिएको, मन्दिर खुला भएसँगै दर्शनको लागि त्यहाँ पुग्ने महिलाको सहभागिता बाक्लो देखिएको छ। दर्शनको लागि मन्दिर दिनभर खुला रहने जनाएको छ। स्थानीय सबिना बोहजूले त्यस मन्दिर पहिलो पल्ट दर्शन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले विक्रम सम्वत 2072 भूकम्पमा भत्किएको बेला भित्रको महादेवको मन्दिर बाहिरबाट दर्शन गरिएको बताउनुभयो। प्रधानमन्त्री बालिन शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यको लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस्तो बताउनु भएको हो। यस वर्ष बालापनको रक्षा भविष्यको सुरक्षा भने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ। यस वर्षको नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकार सम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड़ दिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। बलात्कार यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि संसदमा संकल्प प्रस्ताव पुगेको छ। नेकपा एमालेकी सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्तावमा सांसदहरू श्रद्धा कुंवर छेत्री, अम्बिका देवी संग्रोला, रेणुका काउचा, खुशबु ओली, बलावती शर्मा र पार्वती बीका समर्थक रहेका छन्। नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ। सम्मानपूर्वक बाँच्न पाउने हक संविधानको धारा 16 छ, स्वतन्त्रताको हक धारा 17 छ, समानताको हक धारा 18, बालबालिकाको हक धारा 39 र महिलाको हक धारा 38 छ, जसले हिंसा वा शोषण विरूद्धको अधिकार मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष बनाउने नीति सरकारको नरहेको स्पष्ट पार्नु भएको छ। आज विधान व्यवस्थापन समितिमा भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलको क्रममा उहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको बताउनु भएको। बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न सांसदहरूले माग गरेका थिए, तर कृषि मन्त्री चौधरीले हाल नयाँ कोष स्थापना गर्न सरकारको नीति नरहेको स्पष्ट पार्नु भएको हो। नेपाली काँग्रेसको संस्थापनीतर समूहले पार्टीको पण्डु महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढ़ाउने निर्णय गरेको छ। सोमबार निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगंजमा भएको समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णय अनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष निकालेको हो। यसअघि संस्थापन पक्षको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही

0: खेतमा पन्ध्रौं महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाको पूर्व निर्धारित एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ। नेकपाको वैशाखमा सम्पन्न केन्द्रीय कार्य संयोजन समितिको बैठकले मंगिर 11 देखि 15 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। बैठकको निर्णय अनुसार यही असार साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने भनिएको थियो। यसैगरी भदौ 15 सम्म वडा, भदौ 16 देखि मसान्तसम्म पालिका, असोजको मसान्तसम्म जिल्ला र कार्तिक 15 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर अहिलेसम्म महाधिवेशन तालिका अनुसार काम हुन भने सकेको छैन। पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाखभन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकोमा यस वर्ष साउनमा 40,36,364 सिलिण्डर बिक्री भएको छ। उत्तरी सिमानाका रसुवागढी जोड्ने कोरिडोरमा आएको बाढीको कारण स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्र तहस नहस भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदन अनुसार गत भदौ 10 गते भुटेको सीमाको बाढीले उत्पादनशील क्षेत्रमा 34,28,53,00,000 प्रत्यक्ष र क्षति र व्यवसाय ठप्प हुँदा 1,16,08,89,00,000 आर्थिक नोक्सानी गरी कुल 1,50,36,42,00,000 रुपियाँको धक्का लागेको प्रतिवेदनले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष 2082-83 ट्राफिक नियम उल्लङ्घन गर्ने 18,192 सवारी चालकबाट ₹1,72,54,504 राजस्व संकलन गरेको छ। उक्त कार्यालयका प्रमुख रमेश विष्टले सो अवधिमा साउनदेखि पुससम्म 7,390 र माघदेखि असारसम्म 10,802 सवारी चालकलाई कार्यवाही गरिएको जानकारी दिनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदैआएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको बताउनु भएको छ। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। यता उत्तर कोरियाले क्षेपास्त्र, तोपखाना र ड्रोन सहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी विशाल विनाशकारी शक्ति प्रदर्शन गरेको दावी गरेको छ। दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका बावजुद उत्तर कोरियाले सैन्य परीक्षण तीव्र पारेको विज्ञहरूले बताएका छन्। र युएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलेपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसिसीका अध्यक्ष मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकभी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष समेत हुनुहुन्छ। दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनैतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको दुवै अन्तर्राष्ट्रिय क्रिकेट रङशालामा भएको फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराउँदै उपाधि जितेको थियो।
1: Kalika News Update.

0: राधिका एफएम हृदयको स्पन्दन।
1: ए खुशीराम काका, माछालाई दाना हाल्दै हुनुहुन्छ त? अनि माछालाई नि दाना चाहिन्छ र भनेको, पानी भए त भइहाल्यो नि। ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
2: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन, लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउनु त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
3: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौ। स्वस्थ जीवनको लागि माछा, अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग, खैरहनी 3 गोटसोर चितवन, मोबाइल 97045 15000।
4: हे भगवान, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
5: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो, तर मल कतै पाइएन, अब के गर्ने होला?
6: आलुको खेतमा मल भएन, अब म के गरौ, यसपालि पनि खेती बिग्रिने भयो।
7: गहुँ लाउन त सोचेको, तर मलै छैन, कुनै उपाय गर प्रभु।
8: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भूस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
9: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0555 98715 तथा मोबाइल नम्बर 98029 70355 र 98029 70345।
10: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
11: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
10: कसरी?
11: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएसए, युरोप, साउथ कोरिया, क्यानाडा लगायतका देशहरूमा जाने विद्यार्थीहरूको लागि भाषा कक्षाहरू, जापानिज भाषा, आईएलटी, टोफेल, स्याटेट, एक्सपर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
10: ल
12: सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम र बिबिएसमा भर्ना खुला गरिएको छ। अझ सिटी को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
10: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
12: भरतपुर ओह्रालो, सेन्ट्रल कलेज बिल्डिङ। फोन 0556 594 273, टोल फ्री नम्बर 18 10 50 00 273।
13: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार, शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल। सम्पर्क फोन 0554 93 7 80। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
14: ए माइ दाई, पसिएर कहाँ जान लाउनुभयो?
15: हेर्न कान्छा, उपचार गर्दा गर्दै निको होला भनेको झन् झन् गल्दै गयो। सुनेको थिए होमियोपेथिक उपचारले जुन सुकै रोगलाई पनि जरैदेखि निर्मूल गर्छ, त्यही खोजीमा इन्डिया जान लाग्यो नि बा।
14: अनि तपाईँलाई थाहा छैन, होमियोपेथिक उपचार सेवा हाम्रै सहर चितवनमा छ नि, सबैजना त्यही गइरहेका छन्, तपाईँ पनि त्यही हिँड्नुहोस्।
15: ओहो, कहाँ हो भन् त?
16: सम्पर्क विवेक होमियो क्लिनिक, भरतपुर केन्द्रीय टर्मिनल बस पार्क, सरतपुर।
13: फोन 0556 95 8 84।
16: उपचार समय बिहान 7 बजेदेखि 11 बजेसम्म, दिउँसो 2 बजेबाट साँझ 5 बजेसम्म, शनिबार क्लिनिक बन्द रहनेछ।
17: के भयो नानुलाई?
18: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
19: बाबा, स्कुल छिटो जाऊ न, we are getting late for school, let's go to school।
18: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
20: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्सलाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचरद्वारा अध्यापन गराइने
21: स्टार्स मोन्टेसोरी एकेडेमी पालिखे चोक पोखरा र भरतपुर एघार मालपुर चोक
20: सम्पर्क फोन 056-490-37 98-550-61-037 स्टार्स मोन्टेसोरी एकेडेमी जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ
22: बुवा यता आउनुहोस् हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ
23: ए भाइ घरमा झ्यालडोका कस्ता छन् धेरै कुरा हेरियो जमाना फेरियो एउटा कुरा बुझिराख भाइ केएसयुपिबिसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन् त्यसैले हामीलाई त केएसयुपिबिसीको झ्यालडोका राखेकै घर चाहिन्छ
24: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक मोबाइल 98-550-64

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: हालिका एफएम 95.2
1: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मनपर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: पाल्स फ्रिसर फिस्टुला र पेटोकका बिरामीहरूलाई विशेष जानकारी यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ नयाँ तथा पुरानो पाल्स दिशाघर दुख्ने पोल्ने दिशाघरबाट रगत बग्ने दिशाघरमा मासु पलाएको दिशाघर चिलाउने पटक पटक दोहोरिरहने पाल्स फ्रिसर फिस्टुलाका साथै कब्जियत गानोगोला ग्यास्ट्रिक मधुमेह पत्थरी प्रोस्टेट बढेको युरिक एसिड बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छार सूत्र विधिबाट गरिन्छ नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन फोन 056-512-670
2: ब्रह्मा मुरारी त्रिपुरान्तकारी तानो शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्ति करा भवन्तु
3: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी गृह वास्तु वैवाहिक सम्बन्ध शिक्षा रोजगार वैदेशिक यात्रा सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव शास्त्र सम्बद्ध गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री मोबाइल 98459656963 र 98476486656 भरतपुर 5 नारायणपुर समी चोक
4: जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समिट हेल्थ केयर हस्पिटल बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा
5: दूरबीन प्रविधिद्वारा महिलाको पाठेघर डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा
4: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा
5: समिट हेल्थ केयर हस्पिटल भरतपुर 9 केन्द्रीय बस टर्मिनल फोन नम्बर 056-595-264
6: बाढीबाट जोगिन पूर्व तयारी गरौ नदी किनारमा घर गोठ बनाउँदै नबनाऊ घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौँ वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ नदीमा बढेको पानी ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौ प्रहरी सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ सकिन्छ भने कण्ठ पारौ आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा लाइफ ज्याकेट डोरी बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौ आपत विपदका लागि अन्न दाल नुन तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँ राखौ नागरिकता लाल पूर्जा लाइसेन्स पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ टर्च डोरी सिटी लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ
7: कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
9: मेरो नाम चन्द्रकुमारी लामिछाने म हर्कापुर 12 हो अनि मेरो यो घुँडाको समस्या देखिने खुट्टा सुनिने घुँडा दुख्ने उठ्न बस्न नसक्ने अनि अरू औषधि खायो फेरि सन्चो नहुने अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन् अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन अनि भोलिपल्ट दबाई लिएर गएँ अहिले रेगुलर दबाई खाएँ मलाई सन्चो भयो
10: सुमाया सुधार तितन माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के यहाँबाट झस्कानी र नि पटाउने गल्ने अनि भतातै पोल्ने दुख्ने बेसेर पटाउने सुतेको सुते हुने सुती सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सकिनु भएको
11: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
12: Ayo, that Jalmuri

0: रिजालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: 95.2 कालिका एफएम हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
3: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
2: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556-598-340, 598-1140।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन, अहिले रेगुलर दबाई खाए मलाई सन्चो भयो।
6: सुमाया सुधार पितर माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: नेशनल सिटी हस्पिटल, अत्याधुनिक सुविधा, विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईँहरूको गुणस्तरीय स्वास्थ्य सेवामा।
8: 24 घण्टा इमर्जेन्सी सेवा, आईसीयू, एनआईसीयू, ल्याब, बिना चिरफर, दूरबीनको माध्यमबाट गरिने साना ठुला अपरेशन लगायत सम्पूर्ण अत्याधुनिक सेवाहरू।
7: पेट, कलेजो, आन्द्रा सम्बन्धी समस्या, बाल रोग, स्त्री रोग, नाक कान घाँटी रोग, हाड जोर्नी, युरोलोजी, छाला तथा यौन रोग र नसा रोग, क्यान्सर लगायतका विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईँको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्।
8: कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा पनि उपलब्ध छ। साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट।
7: नेशनल सिटी हस्पिटल लिमिटेड, समर्पित सेवा सहित उत्कृष्ट उपचार, भरतपुर 10-24 कोटी अस्पताल रोड। सम्पर्क नम्बर 0556-93-611।
9: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबितका बिक्री कर, मनोरञ्जन कर, होटल कर तथा ठेक्का कर सम्बन्धी बक्यौता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बक्यौता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाह सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 ले प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 0556 90 811। बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
10: अब उपचारको लागि विदेश जानै पर्दैन।
9: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
10: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
11: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
9: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
10: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट र कलेजोको भरोसा योग्य उपचार गन्तव्य। परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण,
9: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि।
10: स्वागत छ आर्यन ज्वेलर्स, सैचोक नारायणगढमा।
9: यहाँ पाइन्छन् आकर्षक सुन चाँदी तथा हिराका गहना,
10: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू,
9: तपाईँको रोजाई अनुसार कस्टम डिजाइनका गहना,
10: राशि अनुसारका बहुमूल्य पत्थरहरू,
9: विवाह, वर्तबन्ध, जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू।
10: विश्वास गुणस्तर र आकर्षक डिजाइनको पहिलो रोजाई
9: आर्यन ज्वेलर्स, सही चोक नारायणगढ, फोन नम्बर 98550151140।
12: पाल्स, फिसर, फिस्टुला र पेटरोगका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानुगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौँ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छारसूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन, फोन 0556126070।
13: महिनावारी यो महिलाको शरीरमा हुने प्राकृतिक प्रक्रिया हो।
14: आमा, महिनावारी किन लुकाइन्छ?
15: छोरी, महिनावारी लुकाउने कुरा होइन नि। महिनावारी त हाम्रो स्वास्थ्यसँग सम्बन्धित सामान्य प्रक्रिया मात्रै हो।
16: हो, हामी पुरुषहरूको पनि समान भूमिका हुन्छ। सहयोग, सम्मान र सही बुझाइ आवश्यक छ।
17: महिनावारी बारे सही जानकारीले भ्रम हटाउँछ र आत्मविश्वास बढाउँछ।
18: सफा र सुरक्षित महिनावारी सामग्री प्रयोग गरौँ। भेदभाव र गिज्याउने व्यवहारको अन्त्य गरौँ। ज्ञान बढाऊ, भ्रम हटाऊ, सम्मान जनक र स्वस्थ समाज बनाऊ। भरतपुर महानगरपालिका र स्पर्श नेपालको समन्वयमा जनहितमा जारी सन्देश।
19: स्टुडियो टाइम चेक। यो समय
10: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पीटी, कोरियन, अंग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
20: यति बेला दिनको 3 बजेको छ। It's 3 p.m.

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै

0: भुटेकोसीको बाढ़ीका कारण यसपालिको तीजको रौनकमा कमी। भक्तपुरमा केदारनाथ मन्दिर खुला, साँझ महाआरती गरिँदै।
1: भोटेकोशी विपदका टुहरा तथा प्रभावित बालबालिकाको सरकारले दीर्घकालीन संरक्षण गर्ने, संस्थापनले गरेको निर्णय नमाने देउवा समूहको निर्णय, किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदको माग।
0: रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त, उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दावी।
1: र ढिलो बलिङ गरेको भन्दै पाकिस्तानमाथि आइसिसीको दोहोरो कारवाही, 11 अङ्क गुम्यो।
0: चौबिसै घण्टा समाचार प्रसारण गर्ने मोफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्यूज .com संसारभर एकैसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको कालिका हाइलाइट्समा सुनिल पराजुली र सविता दराईको नमस्कार।
1: हिन्दू महिलाको प्रमुख पर्व हरितालिका तिज आज देशभर श्रद्धा र भक्तिका साथ मनाइँदैछ। तिजको अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रीमानको दीर्घायु, पारिवारिक सुख शान्ति तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै व्रत बसेर पूजा आराधना गर्ने र भक्तजनको भिड लागेको छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा भक्तजनहरू लामबद्ध भएर पूजा आराधना गरिरहेका छन्। पशुपति दर्शनको लागि आएकी सृजना गिरीले देशमा पछिल्लो समय आएको दुःखद घटनाबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनेर पशुपतिनाथसँग प्रार्थना समेत गरेको बताउनु भएको छ। पशुपतिनाथ दर्शनको लागि आउनुभएकी अर्की एक भक्तजन निरु गिरीले तीज धार्मिक तथा सांस्कृतिक परम्पराको महत्त्वपूर्ण पर्व भएकोले आधुनिकतासँगै आफ्नो कला संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ। यस्तै भक्तपुर दरबार स्वायर स्थित केदारनाथ मन्दिर हरितालिका तीजको उपलक्ष्यमा पहिलोपटक सर्वसाधारणको लागि आज खुल्ला गरिएको छ।
0: नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वको रूपमा भगवान गणेश विशेष पूजा आराधना गरी आज चौथा पर्व मनाउँदैछन्। उक्त समुदायमा घर आँगन, कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विधिपूर्वक पूजा आजा गरी चौथा पर्व मनाइने परम्परा छ। उक्त पूजामा गणेशलाई विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न तथा गेडागुडी चढाउने गरिरहेको छ। पूजाका लागि अदुवाको बोट, स्याउ, मौसम, अम्बा, काँक्रा, मुला, मकै, भटमास, चना, गहुँ, केराउ, बकुला, आरूको बिउ, फर्सीको बिउ लगायत सामग्री राख्ने परम्परा छ। पूजाका सन्दर्भमा घरमा उपलब्ध विभिन्न कृषि उपज तथा फलफूललाई पूजा सामग्रीको रूपमा प्रयोग गर्ने गरिन्छ। चौथा पर्वमा प्रयोग गरिने फलफूल, अन्न तथा गेडागुडीले कृषि, प्रकृति र मानव जीवन बीचको सम्बन्धलाई झल्काउने जनविश्वास रहेको छ। वर्षभरि प्राप्त हुने नयाँ कृषि उत्पादन तथा प्राकृतिक उपजप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले चौथा पूजा गर्ने परम्परा रहेको इन्द्रदेश्वर महादेवका पुजारी शिव प्रसाद जङ्गमले बताउनु भएको छ। चौथा पर्वसँग चन्द्रमा सम्बन्धी धार्मिक विश्वास जोडिएको जनविश्वास छ। आजको दिन चन्द्रमा हेर्न नहुने जनविश्वास रहेको छ। चन्द्रमा हेरेमा झुटो आरोप वा अपवाद लाग्न सक्ने परम्परागत मान्यता रहेकाले पूजा गरिदा समेत आकाशतर्फ नहेर्ने चलन छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यको लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस्तो बताउनु भएको हो। यस वर्ष बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने राष्ट्रिय नाराको साथ यो दिवस मनाइँदैछ। यता महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले भेटेकोशी विवादको कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन सिआरको जिम्मेवारी सरकारले लिने घोषणा गर्नुभएको छ।
0: कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष बनाउने नीति सरकारको नरहेको स्पष्ट पार्नुभएको छ। आज विधान व्यवस्थापन समितिमा भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलको क्रममा उहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको बताउनु भएको हो। बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न सांसदहरूले माग गरेका थिए। तर कृषि मन्त्री चौधरीले हाल नयाँ कोष स्थापना गर्न सरकारको नीति नरहेको स्पष्ट पार्नुभएको हो। विभिन्न प्रयोजनको लागि विगतमा स्थापना गरेका कोष प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको तथा कतिपय अवस्थामा दुरूपयोग समेत भएको उहाँको भनाइ छ।

0: संक्रामक पशुरोग नियन्त्रणको लागि राज्यलाई थप आर्थिक भार नपर्ने गरी सरकारवालाको सहभागितामा कोष स्थापना गर्न सकिने उहाँको भनाइ छ।
1: नेपाली काँग्रेसको संस्थापन दर समूहले पार्टीको 15 महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढाउने निर्णय गरेको छ। सोमबार निवर्तमान सभापति शेरबहादुर देवाको निवास महाराजगंजमा बसेको समूहको बैठकले पार्टी केन्द्रीय कार्यको निर्णय अनुसार महाधिवेशनमा भाग लिन नसक्ने निष्कर्ष निकालेको छ। यसअघि संस्थापन पक्षको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा 15 महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो। संस्थापन दर समूहले भने आफूहरू कुनै पदको लागि नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढेकोले उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको 15 महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको जनाएको छ।
0: नेपाली कम्युनिस्ट पार्टी नेकपाको पूर्व निर्धारित एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ। नेकपाको वैशाखमा सम्पन्न केन्द्रीय कार्य संयोजन समितिको बैठकले मंगसिर 11 15 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। बैठकको निर्णय अनुसार यही असार साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने भनिएको थियो। यसैगरी भदौ 15 वडा, भदौ 16 मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कार्तिक 15 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर अहिलेसम्म महाधिवेशन तालिका अनुसार काम हुन सकेको छैन। पार्टी प्रवक्ता प्रकाश ज्वालाले केन्द्रीय महाधिवेशन मिति प्रभावित नहुने गरी कार्यतालिका संशोधन हुने जानकारी दिनुभएको छ। त्यसको लागि 30 गते केन्द्रीय संयोजन समिति बैठक बस्ने उहाँले बताउनुभयो।
1: संक्रामक पशुरोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिमा सोमबार भएको संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 दफावार छलफलको क्रममा सांसदहरूले कोष स्थापना गर्नुपर्नेमा जोड दिएका छन्। काँग्रेस सांसद आनन्द प्रसाद ढुङ्गानाले किसानको लागि क्षतिपूर्ति सुनिश्चित गर्न छुट्टै कोष आवश्यक रहेको बताउनु भएको छ।
0: पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकोमा यस वर्ष साउनमा 40,36,364 सिलिण्डर बिक्री भएको तथ्याङ्क छ। यस्तै पोहोर भदौमा 33,55,960 सिलिण्डर ग्यास बिक्री भएकोमा यो भदौको 27 नै 37,13,894 सिलिण्डर बजारमा पठाइएको नेपाल आयल निगमले जना छ। तर उपभोक्ताले ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकन सहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत रहेको छ।
1: उत्तरी सिमानाका रसुवागढी जोड्ने कोरिडोरमा आएको बाढीको कारण स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्र तहस नहस भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले यस्तो देखाएको छ। प्रतिवेदन अनुसार गत भदौ 10 फुटेको सीमा आएको बाढीले उत्पादनशील क्षेत्रमा 34,28,53,00,000 प्रत्यक्ष क्षति र व्यवसाय ठप्प हुँदा 1,16,08,89,00,000 आर्थिक नोक्सानी गरी कुल 1,50,36,42,00,000 रुपियाँको धक्का लागेको प्रतिवेदनमा उल्लेख रहेको छ।
0: रसर आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले देखाएको छ। बाढीबाट विशेष गरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ। उपलब्ध विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ।
1: जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष 2082-83 मा ट्राफिक नियम उल्लङ्घन गर्ने 18,192 सवारी चालकबाट 1,72,54,504 राशु संकलन गरेको छ। उक्त कार्यालयका प्रमुख रमेश विष्टले सो अवधिमा साउनदेखि पुसम्म 7,390, माघदेखि असारसम्म 10,802 सवारी चालकलाई कारवाही गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार कारवाहीको संख्या बढे पनि जिल्लामा सवारी दुर्घटनामा अपेक्षित कमी आउन सकेको छैन। आर्थिक वर्ष 2082-83 मकनपुरमा 414 सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा 64 जनाको मृत्यु भएको थियो भने 114 जना गम्भीर, 711 जना सामान्य घाइते भएका छन्। पछिल्लो 6 महिनामा 197 र पछिल्लो 6 महिनामा 217 सवारी दुर्घटना भएका थिए। पछिल्लो 6 महिनामा 35 र पछिल्लो 6 महिनामा 29 जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
0: सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्री जानकी देवी कुँवरको सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ। सार्वजनिक विदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको पाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र राज्य मन्त्री कुँवर चढ्ने सुप प्र 01001-0397 नम्बरको गाडीलाई जरिवाना गरेको, उक्त समयमा कुँवर भने गाडीमा सवार नरहेको बताएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम प्रसाद आचार्यले सवारी तथा यातायात व्यवस्था 2049 दफा 164 अन्तर्गत निषेधित समयमा सरकारी गाडी प्रयोग गरेको कसुरमा पहिलो पटक 500 रुपियाँ जरिवाना गरिएको हो।
1: कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरिरहेको बागमती प्रदेश सरकारले चितवन मकवानपुरको कृषि क्षेत्रको बजेट भने हरेक वर्ष कटौती गर्दै आएको छ। कुनै समय यी दुई जिल्लाका लागि कृषिमा 24 करोड रुपियाँ भन्दा बढी बजेट विनियोजन गरेको प्रदेश सरकारले चालू आर्थिक वर्षमा त्यसलाई घटाएर 4,15,00,000 रुपियाँमा झारेको छ। कृषि विकास कार्यालय चितवनका अनुसार आर्थिक वर्ष 76-77 चितवन मकवानपुरको लागि 24,13,88,000 रुपियाँ बजेट विनियोजन भएको थियो।
0: त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका 9 अघोर बजार नजिकैको सड़क खण्ड भाँसिएको छ। उक्त राजमार्ग अन्तर्गतको सड़कको तल्लो भाग भाँसिन जाँदा राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ। आज बिहान 9:40 बजेको समयमा भाँसिएको सड़क खण्ड दुईतर्फी सञ्चालनमा ल्याउनको लागि सड़क विभागसँग समन्वय गरी ट्र्याक बनाउने पहल भइरहेको छ। सड़क दुईतर्फी खुलाउनको लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारीको कमाण्डमा ट्राफिक सहितको टोली परिचालन भएको छ। मार्गको कृष्णवीरमा तिर्सुलीको बाढीले सड़क कटान गरेपछि हेटौडा काठमाडौँ आउजाउ गर्ने वैकल्पिक राजमार्गको रूपमा त्रिभुवन राजपथ प्रयोग हुँदै आएको छ, जसका कारण यो राजमार्गमा सवारीको चाप छ। यस्तै सरकारले हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका 2 र गौरीगंज गाउँपालिका 1 जोड्ने कन्काई पुल, 14 वर्षसम्म अलपत्र पार्ने पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबी कम्पनीलाई जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय इटहरी आयोजनाले सार्वजनिक खरिदी अनुसार जेबीलाई रु 1,99,12,58,775 राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना जारी गरेको छ।
1: गुल्मीको मुसिकोट नगरपालिका 5 माइत इस्मा हुल जाने क्रममा बाढीमा बेपत्ता कल्पना मृत अवस्थामा भेटिएकी छन्। हिजो आफ्ना 2 सन्तानलाई खोला तारेर आफू ब्याग लिएर फर्कने क्रममा कल्पनालाई निस्ते खोलाले बगाएको थियो। करिब 100 मिटर तल खोला बीच हातको थोरै भाग देखिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले बताएको छ। स्थानीय समेत सहयोगमा प्रहरीले शव भेटेपछि पोस्टमार्टमको लागि तमघास पठाइएको छ।
0: अब पालो जनताको मतको

0: जनताको मतमा हाम्रो प्रश्न छ, 14 महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने काँग्रेसको निर्णय तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमको आधिकारिक फेसबुक पेजमा राखेको स्ट्याटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, व्हाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवश्यकको प्रतिक्रिया राख्न 056-517-158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्यूज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसको तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रुसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको बताउनुभयो। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्लो केही महिनादेखि रुसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यता उत्तर कोरियाले क्षेपयात्र, तोपखाना र ड्रोन संयुक्त प्रत्यक्ष गोलाबारी अभ्यास गरी विशाल विनाशकारी शक्ति प्रदर्शन गरेको दावी गरेको छ। दक्षिण कोरियासँग सैन्य अभ्यास घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको बावजुद उत्तर कोरियाले सैन्य परीक्षणको काम तीव्र पारेको विज्ञहरूले बताएका छन्।
0: अब खेल समाचार। इङ्ल्याण्ड विरूद्धको तेस्रो तथा अन्तिम टेस्टमा निर्धारित समयभित्र ओभर पूरा गर्न नसकेपछि पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले दोहोरो कार्यवाही गरेको छ। आईसीसीका अनुसार पाकिस्तानका खेलाडीलाई खेल शुल्कको अधिकतम 50% जरिवाना गरिएको छ भने विश्व टेस्ट च्याम्पियनसिप डब्ल्युटीसीको 11 अङ्क पनि कटौती गरिएको छ। बर्मिङहममा भएको तेस्रो टेस्टमा पाकिस्तान निर्धारित लक्ष्यभन्दा 11 ओभर कम बलिङ गरेको पाइएपछि कार्यवाही गरिएको आईसीसीले जनाएको छ। समयको छुटलाई समेत हिसाब गरेपछि पाकिस्तान 11 ओभर कम परेको थियो। आईसीसीको आचार संहिता अनुसार निर्धारित समयमा 1 ओभर कम बलिङ गरे बापत खेलाडीलाई आफ्नो खेल शुल्कको 5% जरिवाना हुन्छ। यस्तो जरिवाना अधिकतम 50% हुन सक्छ। त्यसैले पाकिस्तानका खेलाडीले अधिकतम 50% खेल शुल्क गुमाएका हुन्। त्यसै गरी डब्ल्युटीसीको खेल सम्बन्धी नियमअनुसार निर्धारित समयभन्दा कम गरेको प्रत्येक ओभर बापत 1 अङ्क कटौती हुन्छ। यही नियमअनुसार पाकिस्तानको 11 डब्ल्युटीसी अङ्क काटिएको हो।
1: दिउँसो 3 बजेको कालिका हाइलाइट्सको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।
0: भुटेकोसीको बाढीका कारण यसपालि 30 को रौनकमा कमी। भक्तपुरमा केदारनाथ मन्दिर खुला, साँझ महाआरती गरिँदै।
1: भोटेकोसी विपदका टुहरा तथा प्रभावित बालबालिकाको सरकारले दीर्घकालीन संरक्षण गर्ने, संस्थापनले गरेको निर्णय नमान्ने देउवा समूहको निर्णय, किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग।
0: रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त। उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दावी।
1: र ढिलो बलिङ गरेको भन्दै पाकिस्तानमाथि आइसिसीको दोहोरो कारवाही, 11 अङ्क गुम्यो।
0: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्यूज .com संसारभर एकैसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको कालिका हाइलाइट्स आजका लागि यति नै। सुनिल पराजुली र सविता दराई बिदा हुन्छौ। नमस्कार।

0: Media. Extreme energy drink.
1: बर्बादै भयो नि भनेको छ्या
2: के भयो दिदी
1: हेर न बाबु यो सेफ्टी ट्याङ्की भरिएर फोर्नै माथि आएर घरै गनाएर बसिखानु भएन
2: कस्तो गनाएको 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई त्यहाँको फोन नम्बर चाहिँ 98 550 62 331 टिप्नु है
3: ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्ति करा भवन्तु
4: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी गृह वास्तु वैवाहिक सम्बन्ध शिक्षा रोजगार वैदेशिक यात्रा सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव शास्त्र सम्बद्ध गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री मोबाइल 98459656963 र 98476486656 भरतपुर 5 नारायणपुर समी चोक

0: मनशान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: बाबु
3: त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
4: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्सलाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचरद्वारा अध्यापन गराइने
3: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
4: सम्पर्क फोन 056-490-0037, 98-550-61-037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
5: FM, हृदयको स्पन्द।

0: हालिका एफएम 95.2
1: एदाई कतै नु हो
2: साउन्ड सिस्टम किन्नलाई काठमाडौँ जान लागेको
1: अब पनि साउन्ड सिस्टम किन्न काठमाडौँ जाने कुरा गर्दै हुनुहुन्छ हाम्रै ठाउँ भरतपुरमा रहेको चितवन साउन्ड सर्भिसमा तपाईँले रोजेको र खोजेको सम्पूर्ण ब्रान्डको साउन्ड सिस्टम पाउनुका साथै नयाँ साउन्ड सर्भिस सञ्चालन गर्न चाहनेहरूलाई 3 महिने निशुल्क ट्रेनिङको पनि व्यवस्था रहेको छ नि

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Janta Cable 5 dashak dekhi
1: Rang Bahar Rang Bahar
2: Burger sangai upahare upahar Bumper ma Yamaha Razor
1: Burger pinstay ghar rangaunu hos ra Lucky draw marfat Yamaha Razor 125 scooter Bumper upahar jitne mauka paunu hos
2: Sathai 65 inch ko smart TV refrigerator washing machine lagaye 350 bhanda badi aakarshak upaharharu pani ghar rangau khushi banau upahar jitne avasar pau
1: Burger Pins
3: बाडीबाट जोगिन पूर्व तयारी गरौं नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौं वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं नदीमा बढेको पानी ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौँ प्रहरी सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौँ सकिन्छ भने कण्ठ पारौँ आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा लाइफ ज्याकेट डोरी बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौँ आपत विपदका लागि अन्न दाल नुन तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो राखौँ नागरिकता लाल पूर्जा लाइसेन्स पासपोर्ट जस्ता महत्त्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौँ टर्च डोरी सिटी लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौँ कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश
0: 95.2 कालिका FM हृदयको स्पन्दन

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: चितवन फ्लेक्स चितवन फ्लेक्स चितवन फ्लेक्स
2: तपाईको व्यापार व्यवसाय प्रवर्धन सार्वजनिक कार्यक्रम र इभेन्ट्स पार्टी या कुनै विशेष अवसरको लागि आवश्यक फ्लेक्स ब्यानर 2D 3D बोर्ड लाइट बोर्ड स्टिकर प्रिन्ट रिफ्लेक्टिभ प्रिन्ट वान वे भिजन लगायतका प्रिन्ट सम्बन्धी सम्पूर्ण कामको लागि हाम्रो सेवा तपाईको लागि छ विगत 18 वर्षदेखि अनवरत रूपमा सेवा दिँदै आएको चितवनकै पुरानो र विश्वासिलो चितवन फ्लेक्स
3: हामी उच्च गुणस्तरीय प्रिन्ट र दीर्घकालीन टिकाउ सामग्री प्रयोग गरी आकर्षक र विभिन्न साइज तथा आकारहरूमा कस्टम डिजाइन र प्रिन्टिङ सेवाहरू फास्ट होम डेलिभरी सुविधा सहित सुपथ मूल्यमा उपलब्ध गराउँछौ
2: चितवन फ्लेक्स कमल नगर नारायणगढ फोन 0556093375 मोबाइल 9850561983
3: फ्लेक्सको दुनियाँमा चितवन फ्लेक्स नाम नै काफी छ
4: ए बुवा यता आउनुहोस् हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ
5: ए भाइ घरमा झ्यालडोका कस्ता छन् धेरै कुरा हेरियो जमाना फेरियो एउटा कुरा बुझिराखा भाइ KSUPVCका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन् त्यसैले हामीलाई त KSUPVCको झ्यालडोका राखेकै घर चाहिन्छ
6: सम्पर्क KS झ्यालडोका संसार भरतपुर 9 मिलन चोक मोबाइल 9850564133
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
8: मेरो नाम चन्द्रकुमारी लामिछाने म हर्कापुर 12 हो अनि मेरो यो घुँडाको समस्या देखिने खुट्टा सुनिने घुँडा दुख्ने उठ्न बस्न नसक्ने अनि अरूको औषधि खायो फेरि सन्चो नहुने अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन् अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन अनि भोलिपल्ट दबाई लिएर गयौँ अहिले रेगुलर दबाई खाएँ मलाई सन्चो भयो
9: सुमाया सुधार चितन माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि यहाँबाट झस्कानी र नि पटाउने गल्ने अनि भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हुने सुती सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9850505934
10: हेलो
11: सुन न भाइ बुहारी काठमाडौँबाट आउँदैछन् कहीँ अलि फरक ठाउँमा जाउँ न यस पटकको बसाई विशेष बनाउनु पर्छ है
10: ल्यान्डमार्क फार्म हाउस जाउँ न हुन्न अनि भोलिपल्ट बागमारा सौराहा जाउँ ल्यान्डमार्क फरेस्ट पार्कमा
11: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए के गर्ने होला
10: भइहाल्छ नि कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला
11: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त
12: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमारा सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि कर्पोरेट अफिस गरीधारा काठमाडौँ फोन 01-40-47-06 र 40-47-07
13: 95.2 कालिका FM हृदयको स्पन्दन

0: हालिका एफएम 95.2
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
3: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भन्या?
4: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर तिरपाल उडाउन लाग्या नि।
3: ल, यसरी तिरपाल उडाएर साध्दै हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय आकर्षक वर्षौं वर्ष टिकाउ हुने 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमर्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
5: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली नजाने उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 अब प्राप्त गर्नुहोस्।
6: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: हालिका FM 95.2
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
1: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
1: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट र कलेजोको भरोसा योग्य उपचार गन्तव्य।
4: ओइ सीमा, कता हिँडे कि?
5: तेल खोज्दै हिँडेको। हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
4: ठाउँमा जानु पर्छ नि। ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाउ न। त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा, कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
6: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता, वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98550509005।
7: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
8: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रुम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रुम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
7: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
8: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556904003 र मोबाइल 98550974933।
9: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था। यस ज्वेलर्सको अपार सफलतापछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450523 र 98118567513। पुनश्चा हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका घर गहनाहरू पनि तयार पारिन्छ।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन, भरतपुर 11 बाइपास रोडबाट।
10: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
11: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
10: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
11: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
10: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
11: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
1: मौला कालिका अस्पताल, भरतपुर 11 बाइपास रोड, फोन 0556394798 र मोबाइल 98550880002।
12: ग्लोबल करियर को सुरुवात होटल र IT सँग सिप शिक्षा र सम्भावना को संगम आरम्भ कलेज,
13: जहाँ अनुभवी शिक्षक को मार्गदर्शन मा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ।
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
13: आरम्भ कलेज, जहाँ सेवा, कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपालका लागि।
12: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज, भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 0556131664, मोबाइल 98550033664 र 9855033559।
14: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार, शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल। सम्पर्क फोन 0556393780। साथै नेपाल सरकारको सामाजिक सुरक्षा कोष स्वास्थ्य बिमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
15: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
16: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
17: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
16: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
17: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर नौ शरदपुर। फोन 056-490-903 र 98-550-65-903।
18: स्टुडियो टाइम चेक।
19: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर नौ, केन्द्रीय बस पार्क चितवन।
20: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
21: यति बेला अपराह्नको 4 बजेको छ। It's 4 p.m.

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झलढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 98550 80 6 18
3: कालिका न्यूज अपडेट।
4: प्रधानमन्त्री बालेन शाहले रसुवाको भटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणको लागि बजेटको अभाव हुन नदिने स्पष्ट पार्नुभएको छ। आज सिंहदरबारमा विपद संकटग्रस्त क्षेत्रको घोषणा गरेका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुननिर्माणको लागि बजेटको अभाव हुन नदिने बताउनु भएको हो। त्यस्तै उहाँले प्रभावित क्षेत्रमा बाढीपछिको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा जानकारी र सुझाव लिएका थिए। सो क्रममा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले बाढीका कारण सड़क सञ्चालन नहुँदा राहत तथा पुननिर्माणमा समस्या देखिएकाले क्षतिग्रस्त सड़कलाई छिटो खुलाउनु पर्ने बताउनु भएको थियो। नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले त्रिशुली नदी र आसपासका करिब 19 पुल बगाएको र रसुवा धादिङ विदुर जोड्ने सड़कहरू अवरूद्ध हुँदा राहत र उद्धारमा समस्या देखिएको बताउनुभयो। होल्डिङ सेन्टरको चाप र सम्भावित महामारी कम गर्न प्रभावित परिवारलाई कोठा भाडामा सार्ने र नगरपालिकाले 6 महिनाको लागि भाडा, कुडा, ग्यास, चुलो

प्रतिबद्धता समेत जनाएको विदुर नगरपालिकाका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। नेपाली काँग्रेस संस्थापनी तर्पक्षको बैठक अहिले चुनदेवीमा बसिरहेको छ। आइतबार काँग्रेसको कार्य सम्पादन समितिको निर्णयलाई लिएर छलफल गर्न बैठक बसिरहेको। बैठकमा नेता शशांक कोइरालाको संयोजकत्वमा बसिरहेको छ। आइतबार काँग्रेसको कार्य सम्पादन समितिले 14 महाधिवेशनमा निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सबैलाई केन्द्रीय सदस्यको हैसियत प्रदान गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि तर्पक्षका केही नेताहरूले स्वागत गरेका छन्। यही विषयमा आधिकारिक निर्णय गर्न बैठक बसिरहेको निवर्तमान सभापति शेर बहादुर देउबाका सहयोगी भानु देउवाले जानकारी दिनुभएको छ। बैठकपछि पत्रकार सम्मेलन गरेर उहाँको भनाइ छ। यद्यपि संस्थापन पक्षको प्रस्ताव अस्वीकार गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्। संस्थापन पक्षले 15 महाधिवेशन असोजको 3 गतेदेखि महाधिवेशनको कार्यतालिका तय गरेको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा प्रतिवेदनबारे सहमति जुट्न सकेन भने दुवै प्रतिवेदनलाई मिलाएर एउटै बनाउन 3 नेतालाई जिम्मा दिएको छ। काभ्रेको बलथलीमा 2 दिन बसेको बैठकमा सहमतिको लागि प्रयास भएको थियो, तर दुवै प्रतिवेदनमा सहमति जुट्न नसकेको एमाले सचिव लेखराज भट्टले बताउनुभयो। एमाले पुनर्गठनको लागि कार्यदलका सदस्य सचिव शंकर पोखरेलले प्रतिवेदन लेखिनु भएको थियो, जसमा उहाँले अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गर्ने भएको थियो। त्यसमा अध्यक्ष ओलीको चित्त नबुझेपछि कार्यदलका संयोजक रामबहादुर थापा बादललाई अर्को प्रतिवेदन लेख्न लगाउनु भएको थियो। त्यसपछि बादल र पोखरेलको प्रतिवेदन बैठकमा प्रस्तुत भएको थियो। बैठकले दुवै प्रतिवेदन मिलाएर एउटै बनाउने निर्णय गरेको थियो। त्यसका लागि बलथलीमा आवासीय बैठक बसेको हो, तर बलथली बैठकमा पनि सहमति जुट्न भने सकेन। बलथली बैठकले दुवै प्रतिवेदनलाई एउटै बनाएर ल्याउन कार्यदलका संयोजक बादल, सदस्य विष्णु प्रसाद पौडेल र सदस्य सचिव पोखरेललाई जिम्मा दिएको सचिव भट्ट जानकारी दिनुभयो। दुवै मसौदार कार्यदलका सदस्यहरूले दिएको सुझावलाई मिलाएर एउटै प्रतिवेदन बनाउन जिम्मेवारी दिएको छ। उहाँले भन्नुभयो तीनै नेतालाई 2 दिनको समय दिएको छ। त्यसपछि बस्ने कार्यदलको बैठकले प्रतिवेदन पारित गरेर एमाले केन्द्रीय सचिवालयमा बुझाउने भट्टले बताउनुभयो। दुबईदेखि पोखराको लागि उडेको फ्लाइट दुबईको जहाज आगामी असोजको 7 सेप्टेम्बर 23 साँझ 6:15 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरासहित फ्लाइट दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ। त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 दुबईका लागि उड्नेछ। फ्लाइट दुबईको एयरबस 319-320 पोखरा दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनुभयो। उहाँले फ्लाइट दुबईको हरेक दिन साँझ 6:15 पोखरा अवतरण र 7:15 पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको जानकारी दिनुभएको छ। पहिलो दिन निर्धारित समयभन्दा केही समय अघि जहाज अवतरण हुन सक्ने सूचना अधिकारी रावतले बताउनुभयो। दुवै पोखरा दुवै नियमित उडानको लागि तालिका सार्वजनिक भएदेखि नै विमानस्थलले आवश्यक तयारी अघि बढाएको छ। भुटेकुसीको बाढीको कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वी राजमार्गको कृष्णवीर खण्ड आउँदो असोजको 1 गतेदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क बनाएको छ। हिजो परीक्षणको रूपमा ग्यास बुलेटहरू पार गराए पनि सड़कमा ग्राभेल भिच्छ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतेदेखि मात्रै नियमित दुईतर्फी यातायात खुलाइने सड़क विभागले जनाएको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उप महानिर्देशक शुभराज नेउपानीले असोज 1 गतेदेखि सड़क खुलाउने तयारी भए पनि पहिरोको जोखिम कायम रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। हरितालिका तीजको दिन आज शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से 25.55 अङ्कले बढेर 2,585 बिन्दुमा पुगेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा फाइनान्स निर्जीवन बीमा समूह 1.5% उकालो लागेको छ। आज 226 कम्पनीको शेयर बढेकोमा 47 घटेको छ। यस्तै माइखोला हाइड्रोपावर र नारायणी विकास ब्याङ्कको शेयर भने घटबड भएको छैन। आज इन्फिनिटी लघुवित्त र त्रिशुली जलविद्युतको शेयर 6% भन्दा धेरैले बढेको छ। समग्र बजार उकालो लागेको दिन उपकार लघुवित्तको शेयर 8% भन्दा धेरैले घटेको छ। आज नेप्सेसँग कारोबार रकम पनि बढेको छ। गएको शुक्रबार 4.36 अर्ब कारोबार भएकोमा आज 336 कम्पनीको 1,15,00,000 किता शेयर 4,68 अर्ब रुपियाँमा किनबेच भएको छ। फिलिपिन्सको स्वायत्त मुस्लिम क्षेत्रमा सोमबार पहिलो निर्वाचन संसदको लागि मतदान शुरू भएको छ। मतदान शुरू हुनु अघि कोटा बाटोदेखि एक मतदान केन्द्र बाहिर गएको गोलीकाण्डमा कम्तीमा 3 मृत्यु भएको थियो भने 15 घाइते भएका थिए। यो निर्वाचन दशकको लामो सशस्त्र द्वन्द अन्त्य गर्ने शान्ति प्रक्रियाको महत्वपूर्ण परिणाम हो। यही प्रक्रियाबाट देशको दक्षिणी क्षेत्रमा बाङ सामोरो अटोनोम

फर्स्ट रिजन इन मुस्लिम मिन्डानाओ अर्थात् वाम स्थापना भएको थियो। 80 सदस्य संसदका लागि 13 दल प्रतिस्पर्धामा छन् भने 20 लाख भन्दा बढी मतदाता मतदानका लागि योग्य छन्। निर्वाचन अधिकारीले उच्च मतदान हुने अपेक्षा गरेका छन्। सरकारी फौज र जिहादी समूह बीचको हिंसाका लागि परिचित मारवाडीमा कडा सुरक्षा व्यवस्था बीच मतदाता मतदान केन्द्र बाहिर लामो लाइनमा बसेका थिए। बख्तरबन्द गाड़ी र सुरक्षाकर्मी तैनात गरे पनि शुरूआती मतदान शान्तिपूर्ण देखेको थियो। कोटा बाटोमा भएको गोलीकाण्ड मतदान शुरू हुनुभन्दा केही समय अघि भएको थियो। प्रहरी प्रमुख जीविन बोङकायाओका अनुसार कसले पहिले मतदान गर्ने भन्ने विषयमा दुई प्रतिद्वन्दी समूहबीच विवाद र धकेलाधकेल भएपछि गोली चलेको थियो। उहाँका अनुसार घटनामा संलग्न मोरो इस्लामिक लिबरेशन फ्रन्टबाट अलग भएका समूहसँग आबद्ध थिए। अर्को मतदान केन्द्रमा पनि आइतबार प्रहरी अधिकारी सहित 4 गोली लागेर घाइते भएका थिए। निर्वाचनको क्रममा सम्भावित हिंसा रोक्न वाम क्षेत्रमा 20,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। द्रुत प्रतिक्रिया टोलीलाई पनि तयारी अवस्थामा राखिएको छ। निर्वाचन आयोगका प्रमुख जर्ज गार्सियाले हिंसाको घटनाबीच पनि निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ। यो सहज वा सामान्य काम होइन, यो चुनौतीले भरिपूर्ण छ, उहाँले भन्नुभएको छ। र इङ्ल्याण्ड विरूद्धको तेस्रो तथा अन्तिम टेस्टमा निर्धारित समयभित्र ओभर पूरा गर्न नसकेपछि पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले दोहोरो कार्यवाही गरेको छ। आईसीसीका अनुसार पाकिस्तानका खेलाडीलाई खेल शुल्कको अधिकतम 50% जरिवाना गराएको छ भने विश्व टेस्ट च्याम्पियनसिप को 11 अङ्क पनि कटौती गरेको छ। बर्मिङहममा भएको तेस्रो टेस्टमा पाकिस्तान निर्धारित लक्ष्यभन्दा 11 कम बलिङ गरेको पाइएपछि कार्यवाही गरेको आईसीसीले जनाएको छ। समयको छुटलाई समेत हिसाब गरेर पाकिस्तान 11 कम परेको थियो।

0: Mia. Extreme energy drink.
1: ब्रह्मा मुरारी त्रिपुरान्तकारी पानुससि भूमिसुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्तिकरा भवन्तु।
2: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी गृह वास्तु वैवाहिक सम्बन्ध शिक्षा रोजगार वैदेशिक यात्रा सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव शास्त्र सम्बद्ध गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री। मोबाइल 9849956963 र 9847648656। भरतपुर 5 नारायणपुर समी चोक।
3: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा

0: विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
0: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञ द्वारा सेवा,
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
2: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: दाइपो
2: के भयो नानुलाई
1: त्यो त स्कुल जाने बेला म सधैँ यस्तै हो
3: बाबा स्कुल छिटो जान्न वी आर गेटिंग लेट फर स्कूल लेट्स गो टु स्कूल
1: ए बाबु त कति ज्ञानी कुन स्कुल हो बाबुको
3: स्टार्स मोन्टेसोरी एकेडेमी
4: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टीचर द्वारा अध्यापन गराइने
1: स्टार्स मोन्टेसोरी एकेडेमी पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक
4: सम्पर्क फोन 056-490-037 98-550-61-037 स्टार्स मोन्टेसोरी एकेडेमी जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ
5: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ यहाँ 24 घण्टा इमर्जेन्सी सेवा फार्मेसी सेवा ल्याब सेवा एक्सरे आईसीयू सेवा उपलब्ध छ
6: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर नाक कान घाँटी मुटु रोग मूत्र रोग बाल बालिका सम्बन्धी रोग हाड तोड्ने तथा नसा सम्बन्धी रोग जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ
5: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली दूर संचार रोड भरतपुर 10 चितवन फोन 056-594-4605-94-060
7: DMMCH स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल प्राली अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर 9 पहिलो र एक मात्र अस्पताल समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन फोन 056-595-264
8: ओहो काका म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त
9: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता त्यहाँ त 24 घण्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको टाउको फुटेको नसा च्यापिएको ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ
8: त्यही त काका पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको अहिले त पहिलेको जस्तै भइसक्यो
10: सुविधा सम्पन्न भवन स्वच्छ सफा कोठा डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेरविचार गरिने
11: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन
7: फोन 056-493-817 493-211 र मोबाइल 98-442-0961
12: समय बदलियो पुस्ता फेरियो साथ साथ उस्तै छ

0: कालिका एफएम 95.2
1: परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण,
2: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि।
1: स्वागत छ आर्यन ज्वेलर्स, सैचोक नारायणगढमा।
2: यहाँ पाइन्छन् आकर्षक सुन चाँदी तथा हिराका गहना,
1: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू,
2: तपाईँको रोजाई अनुसार कस्टम डिजाइनका गहना,
1: राशि अनुसारका बहुमूल्य पत्थरहरू,
2: विवाह, व्रतबन्ध, जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू।
1: विश्वास गुणस्त र आकर्षक डिजाइनको पहिलो रोजाई
2: आर्यन ज्वेलर्स, सही चोक नारायणगढ, फोन नम्बर 98550 1141।
3: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
4: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
5: मज्जाको स्वादिष्ट परिकार, विवाह, पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
4: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
5: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर नौ शरदपुर, फोन 0564909003 र 98550 65903।
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
6: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
6: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556904003 र मोबाइल 98550 74933।
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरूको औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
9: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50 50 9 34।
0: कालिका FM, हृदयको स्पन्दन।

0: Metallica FM 95.2.
1: ओहो, छी, बर्बादै भयो नि भनेको छ्या।
2: के भयो दिदी?
1: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरियर फोर्नै माथि आएर घरै गनाएर बसिखानु भएन।
2: कस्तो गनाएको? 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98-550-62-331। टिप्नु है।
3: ग्राहकहरूसँगको एक दशकको विश्वसनीय सम्बन्ध, अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10 वर्ष
4: विश्वासमा थप प्रगाढता, गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 वर्ष पुरा गरेका छौँ।
3: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ। तपाईँसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ
4: तपाईँको आफ्नै रोजाई, आधुनिकता सँगै मौलिकता, स्वदेशी उत्पादनलाई प्राथमिकता।
3: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी, भरतपुर 10 हाकिम चोक। फोन नम्बर 98-512-22093।
4: प्रकृति, मौलिकता र विश्वासको प्रतीक।
3: बेलायत तथा देशकै प्रमुख अस्पतालहरूमा अनुभव प्राप्त सिनियर कन्सल्टेन्टको टिमद्वारा सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल, जहाँ हार जोड्नी सम्बन्धी सबै खाले उपचार, साना शल्यक्रियादेखि जटिल अपरेसन, जोड्नी फेर्ने दूरबिनद्वारा घुँडाको ACL, PCL, लिगामेन्ट तथा मेनिस्कस सर्जरी सेवा। समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क, चितवन।
5: रंग बहार रंग बहार,
6: बर्जर संगै उपहार उपहार, बम्परमा यामाहा रेजियर,
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
7: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरुन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई ढुक
8: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, ETBD र ESE लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौँ।
7: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड, भरतपुर 10, चितवन। फोन 0556-598-340, 598-1140।

हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन।

0: भविष्यतर्फ थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
1: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
4: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर पेट्रो कलेजोको भरोसा योग्य उपचार गन्तव्य।

0: Radio. Extreme energy drink.
1: 에 खुशीराम काका माछालाई दाना हाल्दै हुनुहुन्छ त अनि माछालाई नि दाना चाहिन्छ र भनेको पानी भए त भइहाल्यो नि ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो खाइहाल्छन् नि किन पैसा खर्च गर्नु पर्यो
2: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन लगानी हो धनीराम बाबु ल हेर त मेरो पोखरीका माछा कति ठुला भइसके आजसम्म रोग लागेर एउटा पनि मरेको छैन माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु पैसा कमाउन त मत्स्य राजा दाना खुवाउनु पर्यो नि
3: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौ स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग खैरहनी 3 गोटसोर चितवन मोबाइल 97045 15000
4: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने
5: कसरी
4: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान अस्ट्रेलिया युके युएसए युरोप साउथ कोरिया क्यानाडा लगायतका देशहरूमा जाने विद्यार्थीहरूको लागि भाषा कक्षाहरू जापानिज भाषा आइएलटी टोफेल स्याटेट एक्सपर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ ल सुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट बिएचएम ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम र बिबिएसमा भर्ना खुला गरिएको छ अझ सिटीभिटीको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ
5: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली
4: भरतपुर ओह्रालो सेन्ट्रल कलेज बिल्डिङ फोन 056-594-273 टोल फ्री नम्बर 18-10-50-00-273
6: होइन यतै घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि
7: सबैतिर बुझेर मनकामना युपिभिसीका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त
6: मनकामना युपिभिसीका झ्याल ढोका
7: हो भाइ अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ ग्लेजिङ पार्टिसन स्टिल रेलिङ टफन्ड ग्लास तथा रेलिङ फिटिङ अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धायाँ बायाँ लागिन म त
8: घाम पानी र आगोले केही न किरा धमिरा खिया नलाग्ने बाङ्गो टिङ्गो र त्रिपट नहुने रङ रोगन गर्नै नपर्ने तापक्रम मैत्री हेर्दा आकर्षक मनोकामना युपिभिसीका झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौ वर्ष झोक्क हुनुहोस्
9: अब युपिभिसी होइन मनोकामना युपिभिसी भन्नुहोस्
10: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक मोबाइल 98550-80618 98550-5897
11: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल सम्पर्क फोन 054-93-780 साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ
12: के भयो नानुलाई
13: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो
14: बाबा स्कुल छिटो जान्न वी आर गेटिङ लेट फर स्कुल लेट्स गो टु स्कुल
13: ए बाबु त कति ज्ञानी कुन स्कुल हो बाबुको
14: स्टार्स मोन्टेसोरी एकेडेमी
15: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
13: स्टार्स मोन्टेसोरी एकेडेमी पालिकी चोक पोखरा र भरतपुर 11 मालपोत चोक
15: सम्पर्क फोन 056-490-037 98550-61037 स्टार्स मोन्टेसोरी एकेडेमी जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ
16: FM, हृदयको स्पन्दन

0: रिजालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी।
1: साउजी सागर मह पाउँछ?
2: अंकल सागर मह दिनुस् न।
3: बुवा ए बुवा मलाई पनि सागर मह ल्याइदिनु है।
4: ए डाक्टर साहब सागर मह लेखिदिनुस् न।
5: जो आउँछ सागर मह नै भन्छ, जसलाई पनि सागर मह
6: हो। शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
7: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरीजन्य उपजहरू पोलन, परपोलिस, मैन, रोयल जेली, मौरीका घार, मौरी पालन सामग्रीहरू, मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस् सागर मौरी पालन उद्योग, गैंडाकोट 8 नवलपरासी। सम्पर्क 0785011556
1: र 98550530।
8: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450523 र 98118567513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
9: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तु तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम कटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 ले प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 0556908011।
10: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
10: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550637059। के तपाईँ आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रति ढुक्क हुनुहुन्छ?
9: अब स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्श सेवा तपाईँकै आफ्नै नजिकै चनौली बजारमा जीएम डायग्नोस्टिक एन्ड हेल्थ क्लिनिक।
10: विभिन्न स्वास्थ्य जाँच तथा विशेषज्ञ चिकित्सकहरूद्वारा ओपिडी परामर्श सेवा,
9: प्रयोगशाला परीक्षण, औषधि सेवा, इसिजी तथा अल्ट्रासाउन्ड सेवा,
6: साथमा हरेक दिन निशुल्क सुगर जाँच,
10: आधुनिक प्रविधि, भरपर्दो सेवा तपाईँ र तपाईँको परिवारको स्वास्थ्यको लागि जीएम डायग्नोस्टिक हेल्थ क्लिनिक,
9: भरतपुर 18 चनौली चितवन। सम्पर्क नम्बर 0556493454 र 9761944416। जीएम डायग्नोस्टिक, भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा।
11: ल फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
12: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
11: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
12: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
11: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
12: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
11: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे, कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
12: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
11: सम्पर्क नम्बर
12: ल अहिले नै टिपिहाल, 9015564661, 9013074495 र 9013074492।
10: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
9: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा, आयु शक्ति आयुर्वेद क्लिनिक, सप्त गण्डकी चोक, चित्रसेन टोल, भरतपुर 10 मा।
10: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुरा थोकीद्वारा पायल्स, फिसर, फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार,
9: हार्जोनी, नसा तथा बाथ रोग एवं पिनास, माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार,
10: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू, श्वास प्रश्वास, छाला, यौन, मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार।
9: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ।
10: आयु शक्ति आयुर्वेद क्लिनिक, सप्त गण्डकी चोक, चित्र सेन्टोल, भरतपुर 10 चितवन।
9: सम्पर्क नम्बर 0556511818 र 9855535818।
13: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भने?
14: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्यो नि।
13: ल यसरी त्रिपाल उडाएर साध्य हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय, आकर्षक, वर्षौं वर्ष टिकाउ हुने, 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमल्सन लगाउनु पर्छ, अनि पो ढुक्क हुन्छ त।
15: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली नजानी उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी, चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्।
16: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई।
11: ल फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
12: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
11: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
12: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
11: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
12: टाटा, भारतमै लामो समयदेखि विश्वास कमा कमाएको ब्रान्ड बलियो भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
11: मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे, कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
12: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
11: सम्पर्क नम्बर
12: ल अहिले नै टिपिहाल, 98015 64 661, 98013 07 495 र 98013 07 492।
7: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
9: पाइल्स, फिस्टुला, फिसर लगायतका मलद्वार सम्बन्धी समस्या, बाथोक, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएका लगायतका हाड जोड्नी तथा नसा सम्बन्धी समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको उपलक्ष्यमा 2 स्वास्थ्य शिविर यही भाद्र 30 र 31 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म हिमालय आयुर्वेद क्लिनिक पोखरा बसपाक नारायणगढ चितवनमा आयुर्वेदमा MD गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा निशुल्क OPD सेवा। शिविरका विशेषताहरू: औषधिमा 15% छुट, ल्याब परीक्षणमा 20% छुट, पाइल्स र फिस्टुलाको छारसूत्र विधिबाट उपचारमा 50% छुट, हाड जोड्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि पञ्चकर्म विधिद्वारा गरिने उपचारमा 50% छुट। विस्तृत जानकारीको लागि सम्पर्क हिमालय आयुर्वेद क्लिनिक पोखरा बस पार्क नारायणगढ चितवन। सम्पर्क नम्बर 98419 18131 र 98181341।
16: स्टुडियो टाइम चेक।
4: यो समय
7: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
9: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, ISPT, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
16: यति बेला 5 बजेको छ। It's 5 p.m.

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झाल ढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 9855808618
3: कालिका न्यूज अपडेट।
4: प्रधानमन्त्री बालेन शाहले रसियाको भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणको लागि बजेटको अभाव हुन नदिने स्पष्ट पार्नुभएको छ। आज सिंहदरबारमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुननिर्माणको लागि बजेटको अभाव हुन नदिने बताउनु भएको हो। त्यस्तै उहाँले प्रभावित क्षेत्रमा बाढ़ीपछिको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा जानकारी र सुझाव लिनुभएको थियो। शुक्रमा बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले बाढ़ीको कारण सड़क सञ्जाल नहुँदा राहत तथा पुननिर्माणमा समस्या देखेकाले क्षतिग्रस्त सड़कलाई छिटो खुलाउनु पर्ने बताएका थिए। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो। अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन शाहसँग भएको छलफलमा सहभागी भएका थिए। सो छलफलमा सहभागी भएर फर्किने क्रममा उनलाई गेटबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। उहाँ कान्छर अध्यक्ष तामाङलाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो। पक्राउ गरेर उनलाई दरबार मार्ग प्रहरी परिसरमा बुझाएको छ। प्रधानमन्त्री शाहले आज बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्नुभएको थियो। उहाँ सोही छलफलमा सहभागी हुन सिंहदरबार

15 महाधिवेशन केन्द्रीय महाधिवेशन तयारी समिति बनाएको छ। आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गरी कोइरालाले असोजको 15 गतेदेखि सञ्चालन हुने वडा अधिवेशन हुँदै विभिन्न तहको अधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन्। पार्टी संस्थापन समूहले मंगिरको 16-19 गतेसम्म 15 महाधिवेशन गर्ने मिति तय गरेको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा प्रतिवेदनबारे सहमति जुट्न सकेन भने दुवै प्रतिवेदनलाई मिलाएर एउटै बनाउन 3 नेतालाई जिम्मा दिएको छ। काभ्रेको बलथलीमा 2 दिन बसेको बैठकमा सहमतिको लागि प्रयास भएको थियो तर दुवै प्रतिवेदनमा सहमति जुट्न नसकेको एमाले सचिव लेखराज भट्टले बताउनु भएको छ। एमाले पुनर्गठनको लागि कार्यदलका सदस्य सचिव शंकर पोखरेलले प्रतिवेदन लेखेका थिए जसमा उनले अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गरिएको थियो। त्यसमा अध्यक्ष ओलीको चित्त नबुझेपछि कार्यदलका संयोजक रामबहादुर थापा बादललाई अर्को प्रतिवेदन लेख्न लगाएका थिए। त्यसपछि बादल र पोखरेलको प्रतिवेदन बैठकमा प्रस्तुत भएको थियो। बैठकले दुवै प्रतिवेदन मिलाएर एउटै बनाउने निर्णय गरेको थियो। त्यसको लागि बलथलीमा आवश्यक बैठक बसेको तर बलथली बैठकमा पनि सहमति भने जुट्न सकेन। जेन्जी शहीद परिवारहरूले जेन्जी शहीद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति रासोपा सचेतक क्रान्ति शिखा दिताले दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन्। जेन्जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन्जी नेपालले आज सिंहदरबारमा दक्षिण गेट बाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उक्त दिनको कार्यक्रमलाई अपमान हुने गरी सांसद दिताले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्। जेन्जी शहीद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले शहीद परिवारलाई कहिले कुनै प्रकारको सहयोग वा साथ नदिएको तर उल्टे अपमान गर्ने अधिकार कसैलाई नभएको बताएका छन्। शहीद परिवार र घाइतेको त्याग तथा बलिदानलाई हल्का रूपमा लिएर सचेतक दिताले सार्वजनिक रूपमा तल्लो स्तरको अभिव्यक्ति दिएको आरोप उनीहरूको थियो। जेन्जी शहीद प्रथम स्मृति दिवसलाई कन्सर्टको रूपमा मनोरञ्जन क्षेत्रसँग जोडेर राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले जनता र पीड़ितहरूको भावनामाथि चोट पुर्याएको उनीहरूको तर्क छ। सांसद दितालको अभिव्यक्तिको पार्टीले गम्भीर समीक्षा गरी आफ्नो संस्थाको धारणा सार्वजनिक गर्नुपर्ने आफूहरूको माग रहेको उनको भनाइ छ। दुबईदेखि पोखराको लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोजको 7:15 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहोरा सहित फ्लाइ दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ। त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर 7:15 दुबईका लागि उड्नेछ। फ्लाइ दुबईको एयरबस 319-320 पोखरा दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनु भएको छ। भोटेकोसीको बाढ़ीको कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वी राजमार्गको कृष्णवीर खण्ड आउँदो असोजको 1 गतेदेखि 2 तर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क बनाइएको छ। हिजो परीक्षणको रूपमा ग्यास बुलेटहरू पार गराइए पनि सड़कमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोजको 1 गतेदेखि मात्रै नियमित 2 तर्फी यातायात खुलाइने सड़क विभागले जनाए। हरितालिका तीजको दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार परिसूचक निफ्टी आज 25.55 अंकले बढेर 2585 बिन्दुमा पुगेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा फाइनान्स निर्जीवन बीमा समूह 1.5% उकालो लागेको छ। आज 226 कम्पनीको शेयर बढेकोमा 47 घटेको छ। यस्तै माइखोला हेट्रो पावर र नारायणिक विकास ब्याङ्कको शेयर भने घटबड भएको छैन। आज इन्फिनिटी लघुवित्त र त्रिशुली जल विद्युतको शेयर 6% भन्दा धेरैले बढेको छ। समग्र बजार उकालो लागेको दिन उपकार लघुवित्तको शेयर 8% भन्दा धेरैले घटेको छ। आज नेप्सेसँग कारोबार रकम पनि बढेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 4 मालिका टोलका 60 वर्षीय जित दमाई महाकाली नदीमा गाई गोरू तार्ने क्रममा बेपत्ता भएका छन्। बिहिबार गाई गोरू महाकाली नदी पार गराउने क्रममा दमाई नदीमा डुबेर बेपत्ता भएका हुन्। घटना लगतै उनको खोजी तथा उद्धारको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। फिलिपिन्सको स्वायत्त मुस्लिम क्षेत्रमा सोमबार पहिलो निर्वाचित संसदका लागि मतदान शुरू भएको छ। मतदान शुरू हुनअघि कोटा बाटो स्थित एक मतदान केन्द्र बाहिर भएको गोलीकाण्डमा कम्तीमा 3 जनाको मृत्यु भएको थियो भने 15 जना घाइते भएका थिए। यो निर्वाचन दशकको लामो सशस्त्र द्वन्द अन्त्य गर्ने शान्ति प्रक्रियाको महत्वपूर्ण रूपमा परिणाम हो। यही प्रक्रियाबाट देशको दक्षिणी भेगमा बाङसामोरो अटोनोमस रिजन इन मुस्लिम मिन्डानाओ अर्थात बाम स्थापना भएको थियो। 80 सदस्य संसदको लागि 13 दल प्रतिस्पर्धामा छन् भने 20 लाख भन्दा बढी मतदाता मतदानको लागि योग्य छन्। र इङ्ल्याण्ड संघको तेस्रो तथा अन्तिम टेस्ट

क्रिकेटमा स्लो ओभर रेट अर्थात् खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एजबास्टनमा भएको घरेलु टोली इङ्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरमा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। योसँगै इङ्ल्याण्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्वीप बेहोरेको पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्कसहित पुच्छारमा छ। इङ्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा रहेको थियो।

हजुर डास्मो नुहा गौन सालिए डेच चेतन रजाली मगर र मिना राणा मगर आवाजाङले चेचो हाका कटकटै पट्टको के झोरले हटै डलिङ डलिङ मन्टा जातले चानाको सेमनले निकटङ कालिका विकटङ कालिका माझु नेपालो पट्ट देनाङ कराङ्च नाकुङ कानुन मिगिनुङ ढुकटुकी कालिगे फ्याम कुचुवाङ्गा निस मेघहज इसे मासपाराले कानुन ढुट कानुङ झ्याङ चाँड्याङ आके कन्ट्रोल रुम लेखिङ विजय जे साथ यामनले ड्याङ्गाले मासबार प्रस्तोता झन धनसरा चर्ती मगर इसी मासबार बस्याङ कानिङ कानुन ढुटाङ लिङ त लिङको साहित्यिक प्रतिभाको लेख रचनाको हटै कानुन मगर समुदाय छान्छ गतिविधिको सेकेट सेटाके जातले इसै मासबार नागो कान्डी ढिन्छ पट्ट मगर उगेन डेमो राख्छ मासबाराले विश्वास जात्मले कानिङ पक्का पनि नाको पट्टको सेमैया ल्याउला हटै जाकमैया ल्याउला डेज कानिङ कानु संस्कार संस्कृति के कानु ढुटके कानु झ्याङको के जाकमो डाके परिसले कानिङ माटकिया कि माछाने कानु पुस्ताको कि पुस्तान रहन जाचै जाचै नुङ्गे परिसले स्किन नुनी नुनीसम्म र जोगरीमा डाके परिसले डेछ कराङ्छ लक्ष्य लाना सिंह कालिगे फिल्म लेखि राख्छ मासबाराले होटो डेमो नाको पट्टको के सेमोया क्या छाने डेचो आग्रह पनि जातकी छाने डेचोइ चाँड्याङ्गा गतिविधिलाई आल्के जाकले नेपाल मगर सङ्घ चितवनो भवन पोखरा बस पार्काङ साउन 5 गते मङ्गलबार नेपाल मगर विद्यार्थी सङ्घ जिल्ला समिति चितवन र नेपाल मगर सांस्कृतिक सङ्घ जिल्ला समिति चितवनो संयुक्त आयोजनाङ नेपाली साङ्गीतिक जगतो सदाबहार गायक स्वर्गीय अरुण थापा मगरो 27 स्मृति दिवस अवसराङ अरुण स्मृति साँझ दीप प्रज्वलन कार्यक्रम सम्पन्न छानुनेको होसिन कार्यक्रमाङ नेपाल मगर सङ्घ केन्द्रीय समिति हो सदस्य ठाकुर सिंह आले मगरजीवे स्वर्गीय गायक अरुण थापा मगरो जीवनीबारे डलिङ कुराको डेके छानमुनियाको डेन्याङ नवगायक कलाकार भोइ नानीकै मेमेल्लो साङ्गीतिक प्रस्तुति जातके छानमुनियाको अरुण थापा मगरो लिङ लिङके छानमुनिया याद हटै सम्मान जातके छानमुनिया कानपट्ट मगरकै मात्र माछानमो नेपाल लिसेन स्वर्गीय गायक अरुण थापा मगरप्रति याद जातके हेक्के परिसले सधैँभरि मेकुङ लिङ जसरी सदाबहार रूपाङ अमर र अजर छानके हेकुस हार्दिक श्रद्धा सुमन डेके जाकले कानपट्टको तर्फले हिँड्दै चाहिँ मनोज थापा मगर र निकिता थापा मगर आवाजाङले चाहिँ साली भेना भाका डामोनले सेना सिंह साथी आके आछन्

0: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: ए बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
2: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
3: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 9855064133।
4: हेलो,
5: सुन न भाइ, बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलिक फरक ठाउँमा जाउँ न, यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
4: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमा र सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
5: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
4: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
5: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
6: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन, ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ, पोखरा, बागमा र सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देवघाटमा पनि। कर्पोरेट अफिस गरीधारा काठमाडौँ, फोन 01-40-47-06 र 40-47-07।
7: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
8: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रुम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रुम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
7: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
8: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0956-94403 र मोबाइल 9855-74-933।
9: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
10: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा

0: विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
0: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञ द्वारा सेवा,
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
2: मौला कालिका अस्पताल, भरतपुर 11 बाइपास रोड, फोन 0556 93 798 र मोबाइल 98 50 88 002।
3: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याउ त।
4: सानु, मलाई दही है।
5: मम्मी, मलाई चाहिँ घिउ दिनुस है।
3: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
1: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
6: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन, शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: नयाँ तथा पुराना दीर्घ रोगीहरूको सफल आयुर्वेद उपचार स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढमा
3: पुरानो भन्दा पुरानो पायल फिस्टुलाको बिना अपरेशन विशेष क्षार सूत्र विधिद्वारा उपचार पेट दुख्ने अल्सर कब्जियत ग्यास्ट्रिक बारम्बार रुगा लागिरहने नाकमा हड्डी बढेको मासु पलाएको अपरेशन गरी बिग्रिएको पिनास टन्सिल भइरहने पुरानो दम उच्च रक्तचाप श्वास फेर्न गाह्रो हुने छाती दुख्ने बाथ ग्यास्ट्रिक धातु लगायत स्त्री तथा पुरुषहरूको सम्पूर्ण समस्याहरूको सफलता आयुर्वेदिक पद्धति द्वारा उपचारका साथै परामर्श तथा बिरामी जाँच गरिन्छ।
2: सम्पर्क स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क चौतारा अगाडि।
4: फोन 0656 38 372 5 98 3 17 मोबाइल 98 5 50 57 1 67।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
6: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Junta Kibo. 5 doszek dychi.
1: 95.2 Kalika FM. Hridayko Spandan.
2: Kalika FM Kuchubanga Nisan. Isiale Masbar Moi Jang Moi Dur.
3: हजुर यसै विज्ञापन ढुनिङ ढलिङ ढलिङ मन्टा जचै यहाँ धनसरा फेरि नाकुर कठरामो भ्यामे चानाको सेमनले निकटङ कालिका विकटङ कालिका माझु नेपालो पट्ट देन कराङ्छ नाकुङ कानु न मेगिनुङ ढुकढुकी कालिका फ्याम कुचुभङ्गा निस मेघज यसै माछबाराले कानु ढुर कानु झ्याङ यसै माछबार हरेक साटो सोमबार नबिलाकुङ पाँच बजे कालिका सम्सार ढुनिङ राक्की जातले यसै माछबारा बस्याङ कानिङ कानु न ढुटाङ लिङ्छ लिङको साहित्यिक प्रतिभा लेख रचनाको हटै कानुन मगर समुदाय छान्छ गतिविधिको सेकेर सेटाके जातले छिनिङ बसाइङ ड्याङ्गै फुटबल खेलाडी अञ्जना राणा मगर हो संक्षिप्त जीवनीबारे जानकारी यामुनले मगरातका छोरीहरू डेचे किताब लेखिन् साभार जात्छ सङ्कलन र सम्पादन जेबी दर्लामी मगरे जातके छान्चुवाले बोई क्षेत्रबहादुर राणा मगर र मोई सुशीला देवी राणा मगर हो कोखिङ 2058 माघ 4 गते रौतहट जिल्लौ चन्द्रा निगाहापुर डेच थामाङ फुन्के छान्चो अञ्जना राणा मगर सन् 2024 साफ महिला च्याम्पियन सिपाङ अञ्जना सहित 8 खेलाडी इसी रौतहट जिल्लुङ ल्याएको अञ्जना फुटबल गेस्के 10 उमेर लेनिङदेखि नै सुरु जात्चाले एन्फाए रौतहटाङ महिला फुटबल लिगो आयोजना जाटोन्या होलाङ गेस्के डेमो बोइमोई अञ्जनाके ड लामोनुङ्के छानमोन्याको अन्तर विद्यालय फुटबल प्रतियोगिताङ अञ्जना समावेश छानकी छान्छ दुर्गापुर माविए च्याम्पियनसिप जित दिया र होस्को चाहिँ सर्वोत्कृष्ट गोलकिपर घोषित छानकी छान भन्या हटै अञ्जनौ चर्चा राष्ट्रिय रूपाङ छानकी ठाला अञ्जना 14 लेनाङ एनफए ताजकस थानाङ जाचै जाच एएफसी अन्डर 14 प्रतियोगिताङ भाग लागे काठमाडौँ यता होटिङ हुँदा होस्कुङ खेल यात्रा अन्तर्राष्ट्रिय रूपाङ सुरुवात छान्जाले 15 उमेराङ कक्षा 11 अध्ययनरत लेनाङदेखि नै अञ्जना राष्ट्रिय महिला फुटबल टिमाङ आबद्ध छान्चो मध्ये पट्ट डेनाङ मार्च हटै सेमोहटा गेस्सो उमेरुङ खेलाडी डेमो घोषित छान् भनेको जिल्ला स्तर हो फुटबल गेस चाहिँ जातनाङ होस्कुङ गुरु शेरबहादुर दलामी मगरले के छानमुनिया डेन्याङ गुरु छिनिङ भौतिक रूपाङ उपस्थित मालठ्याङ र अञ्जना होस्को के सम्झटिस्मो मुले डेमो डेमो डेके छानमोले इटोन जातमो नवराज काफले हटै चित्र दलामी मगर र अञ्जनाके फुटबल पटाहाके छान्चो गुरुको आले चाहा इसी तहसम्म टाहाके हेक्च र इसीको गौ गुरुकुङ डेनाले डेमो अञ्जनै डेके छानमोलको डे बाँकी अंश विज्ञापन नुनिङ चाहड्याङ शिव थापा मगर र पूजा मगर आवाजाङ लेच लाङ्घा माराङले डेच भाका सेनासिंह साथी

0: Liponia. Extreme energy drink.
1: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाइ पनि गर्ने।
2: कसरी?
1: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएसए, युरोप, साउथ कोरिया, क्यानाडा लगायतका देशहरूमा जाने विद्यार्थीहरूको लागि भाषा कक्षाहरू, जापानिज भाषा, आईएलटी, टोफेल, स्याट, एक्सपर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
2: किन
3: सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ।
1: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम र बिबिएसमा भर्ना खुला गरिएको छ। अझ सिटिभिटीको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
2: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
1: भरतपुर ओह्रालो, सेन्ट्रल कलेज बिल्डिङ। फोन 0656-94-273, टोल फ्री नम्बर 18-10-50-00-273।
4: के भयो नानुलाई?
5: यो त स्कुल जाने बेला म सधैँ यस्तै हो।
6: बाबा, स्कुल छिटो जाऊ न, वी आर गेटिंग लेट फॉर स्कूल, लेट्स गो टू स्कूल।
5: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
6: स्टार्स मोन्टेसोरी एकेडेमी।
7: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
5: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
7: सम्पर्क फोन 0656-94-037, 98-550-61-037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
9: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरूको औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
10: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98-550-50-934।
11: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98-450-23 र 98-1-18-67-513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
12: साउजी, सागर मह पाउँ त?
13: अंकल, सागर मह दिनुस् न।
14: बुवा, ए बुवा, मलाई पनि सागर मह ल्याइदिनु है।
15: ए डाक्टर साहब, सागर मह लेखिदिनुस् न।
16: जो आउँछ सागर मह नै भन्छ, जसलाई पनि सागर मह
17: हो। शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
18: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरी जन्य उपजहरू पोलन, परपोलिस, मैन, रोयल जेली, मौरीका घार, मौरी पालन सामग्रीहरू, मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस्। सागर मौरी पालन उद्योग, गैंडाकोट 8, नवलपरासी। सम्पर्क 0-78-50-11-56
12: र 98-550-15-530।
19: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
16: अन्त त लैजाने कुरै भएन नि। डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछ।
18: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
16: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
18: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर नौ शरदपुर। फोन 0564909003 र 98550965903।
3: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू?
20: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
21: मलाई दम खोकी स्या स्या हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
3: बिना अपरेसन, पाल्स, पिनास, पत्थरी लगायत बच्चादेखि वृद्धासम्म जुनसुकै स्वास्थ्य समस्याको सफल उपचार, विश्वास, अनुभव र प्राकृतिक उपचारको भरोसा, रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय, पुलचोक नारायणगढ, कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार। सम्पर्क 0656595954 र 98451 81115।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: 95.2 कालिका एफएम हृदयको स्पन्दन।
2: कालिका एफएम कुचबाङ निसाङ पिसियाले मासबार मै झाङ मै ढुट।
3: हजुर यसै विज्ञापन ढुनिङ पट्टको कि ढलिङ ढलिङ मन्टा जातले चानाको सेमनले निकटङ कालिका विकटङ कालिका माझुङ नेपाल पट्ट देना कराङ्छ नाकुङ कानुङ नमेगेनुङ ढुकढुकी कालिका फ्याम कुचुबाङ निस मेगा हज इसी मासबाराले कानुङ ढुट कानुङ झ्याङ इसी मासबार पट्ट नाको कान ढन्चको मगरको किन ढेमो राख्छ मासपाराले कानिङ कानुङ संस्कार संस्कृति के ढुटके जाके परिसले कान जुलाङ जुलाङ मुठ्याङ ड समग्र कान पट्ट मगरको हुन साझा सम्पत्ति हालिदियो गौरव जातके परिसले कानिङ पुस्तान्तरण जाचै आन्के परिसले कानिङ नुनिङ नुनिङसम्म ड जिवाटाकमा डाके परिसले कानिङ भाटके याके माछान्ने डेचो कराङ्छ लच्छे लानासिङ कालिका फेम बेखिङ राख्छ मासपाराले चाहिँ चाँड्याङ बाँकी अंश छिनिङ बसायङ ड्याङ फुटबल खेलाडी अञ्जना राणा मगर हो संक्षिप्त जीवनी परिचय बारेङ इलाङ्गै जानकारी यामुनले ड्याङ इस्के सङ्कलन र सम्पादन जेबी दलामी मगरे जातकी छान्छ मगरातका छोरीहरू डेछ किताब लेखिन साबार जातचाले डेचै अघ्यारङ आल्के जाकले 2073 सालङ काठमाडौँ छान्चो प्रधानमन्त्री कपो लागि मध्यमाञ्चले खेलाडी छनोट जाटनाङ अञ्जनाङ छनोट जाटनाङ अञ्जना र गोलकिपर हो रूपाङ छान्डिस मोन्याको सेमी फाइनलाङ अञ्जनौ टिमे आर्मीकी पेनाल्टी सुट आउटाङ 3-1 गोले अन्तरे ढुनलाक पारिया ड्याङ आर्मी टिमो सोम खेलाडी के पेनाल्टी अञ्जनै नै विफल पारिमो यामुन्या होटिङ हुँदा होस्कुङ खुब प्रशंसा छान्के ठाला फुटबल प्रेमी पट्ट कोही अञ्जनाके चिन्डीके ठाला आर्मी होसी खेलो विभागीय टिमल्या अञ्जना राणा मगर उत्कृष्ट गोलकिपर घोषित छानमुन्याको होसी प्रतियोगिता ढुनिङ अञ्जनाके क्लब आर्मी मेहकुङ टिमाङ डाके ड्या हटै काठ नम्बर गोलकिपर खास मनो या चाहिँ अगाडि नुङ्चै जाटा अञ्जनाके चाहा खेल प्रेमी पेनाल्टी क्विन अञ्जनाके चाहा खेल प्रेमीकै पेनाल्टी क्विन नो नामिङ र वार्के जाटले नुनिङ समय होस्को विभागीय क्लब त्रिभुवन आर्मी डासना सिंह एपिएफ सशस्त्र प्रहरी बलाङ आबद्ध लेके छानमोलेको जुलाङ लेठ्याङ र अञ्जनो क्षमतय गोलकिपर हो भूमिकाङ अब्बल छानमो इतिहास रचडिमोनेको डे चाहिँ छिनिङ मासबारिङ निर्धारित समय भ्यामो भ्यामे चाँसम्म मासबार सेनाकिङ साथी आगे छान्छो नाको पट्टको किन ढलिङ ढलिङ जिलौ प्रविधि कक्षले हिङ साथी आगे छान्छो विजय जिके ड विशेष जिलौ डे चाहिँ आजकाट साटा इसिन बेला नाकुर घट राखे बाचा जात चाहिँ भाका डाक चाहिँ यहाँ मासबार प्रस्तुता धनसरा चर्ती मगर र भाके अनुमतिले नाको पट्टकु साटा सेचो छानो हौस् त जिलौ जोडले।

0: कालिका एफएम 95.2
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
3: अब उपचारको लागि विदेश जानै पर्दैन।
2: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
3: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
4: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
5: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजोको भरोसा योग्य उपचार गन्तव्य।
6: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरिएर फोहोरै माथि आएर घरै गनाएर बसिखानु भएन।
7: कस्तो गनाएको, 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98550062331। टिप्नु है।
8: सबैले एक पटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
9: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
8: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10, चितवन। फोन 0556-598-340, 598-1140।
9: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार, शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल। सम्पर्क फोन 0554-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बीमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
10: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक एन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तु तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने,
11: व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था,
10: वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबितका बिक्री कर, मनोरञ्जन कर, होटल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारण कारणबाट सृजित बक्यौता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था बिमा अभिकर्ता संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट ब्याज तथा शुल्क मिना सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 ले प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-811।
12: ग्राहकहरूसँगको एक दशकको विश्वसनीय सम्बन्ध, अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10 वर्ष,
9: विश्वासमा थप प्रगाढता, गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 वर्ष पुरा गरेका छौँ।
12: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ। तपाईँसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ
9: तपाईँको आफ्नै रोजाई आधुनिकता सँगै मौलिकता, स्वदेशी उत्पादनलाई प्राथमिकता।
12: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी, भरतपुर 10 हाकिम चोक, फोन नम्बर 98512-22093।
9: प्रकृति मौलिकता र विश्वासको प्रति। ग्लोबल करियर को शुरुआत होटल र आईटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
13: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ।
9: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
13: आरम्भ कलेज, जहाँ सेवा कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला।
9: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज, भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 056-513-6-64, मोबाइल 98-550-33-6-64 र 98-550-33-559।
3: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
11: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।

0: Mia. Extreme energy drink.
1: ल फेरि के भयो? बिच बाटोमै गाडी बन्द भयो।
2: होइन ए साथी, यहाँ किन रोकिएको? के भयो गाडीमा?
1: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
2: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
1: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
2: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
1: ल, मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
2: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
1: सम्पर्क नम्बर
2: ल अहिले नै टिपिहाल, 98015 64 661, 98013 07 495 र 98013 07 492।
3: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
4: स्टुडियो टाइम चेक। यो समय
3: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
5: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।

0: राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काग, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझुम जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
1: आयोजक घरबझुम गाउँपालिका जोमसुम मुस्ताङ,
0: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
1: घरबझुम घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्क

0: सुविधा रहेछ ल। अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
1: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उपासनाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने धार्मिक विश्वास छ। तीजको अवसरमा आज बिहानदेखि काठमाडौँको पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा व्रतालु महिलाहरूको घुइँचो लागेको छ। पशुपतिनाथ परिसरमा दर्शनार्थीका लागि यस वर्ष दर्शन व्यवस्थापन विगतभन्दा सहज र चुस्त बनाइएको पाइएको छ। यद्यपि भोटेकोशी बाढीले निम्तिएको ठूलो विपदका कारण यसपालिको तीजमा अघिल्ला वर्षहरूको जस्तो रौनक भने देखिएन। मन्दिर परिसरमा पुगेका भक्तजनहरूले संस्कृति जोगाउन पूजा आराधना गरे पनि बाढी पीडितको पीडाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले पूजा आराधना मार्फत पारिवारिक सुस्वास्थ्यका साथै बाढी पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितहरूको शीघ्र उद्धार, पुनर्स्थापना र देशमा शान्तिको प्रार्थना गरेका छन्। हिजो दर खाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व भोलि गणेश चतुर्थी र पर्सि ऋषि पञ्चमीका दिन विधिवत रूपमा समापन हुनेछ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश दिए प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बाल बालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ, प्रदेश र पालिका बीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरिएको यस वर्षको बाल दिवसले बाल बालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्रीले बताउनुभयो। नेपालको संविधान र बाल बालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेला संघ, प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त गर्नुभयो। विगतमा तीन तहका सरकारबीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँको भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्जाल छिटोभन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सड़क खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्यधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक ढंगले नयाँ बस्ती बसाउने तयारी शुरू गरेको छ। नयाँ बस्ती निर्माण गर्दा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोगी जमिनको संरक्षणलाई विशेष ध्यान दिइने बताइएको छ। यसका लागि उपयुक्त र सुरक्षित जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिश गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ।
4: भोटेकोशीको बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर सड़क आउँदो असोज 1 गते बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क तयार पारिएको हो। हिजो परीक्षणका रूपमा ग्यास बुलेट पार गराइए पनि ग्राभेल बिछ्याउने र निकासको काम बाँकी रहेकोले असोज 1 गतेदेखि मात्र नियमित यातायात खुलाउन लागि सड़क विभागले जनाएको छ। यद्यपि पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न र सड़कको अवस्था बुझेर मात्र निस्कन विभागको आग्रह छ। यसैबीच सरकारले असोज भित्रै बाढी प्रभावित क्षेत्रका सबै सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरू बीच भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सड़क तथा पुल पुननिर्माणका लागि 8 कार्यदल बनाएर काम तीव्र पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल गाडी सञ्चालनका लागि वैकल्पिक मार्ग तुइन र झोलुङ्गे पुल जडान गर्ने र त्यसपछि स्थायी पुनर्निर्माण अघि बढाइनेछ। मन्त्री लम्सालले काठमाडौँमै रहेका मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग प्रभावित क्षेत्र

0: जनप्रतिनिधिलाई प्रत्यक्ष छलफलमा जोडेर क्षतिग्रस्त पूर्वाधारको विवरण संकलन, योजना निर्माण, कार्यान्वयन समन्वय र अनुगमन गर्न आग्रह गर्नुभएको छ।
1: रसुवाको भोटेकोसीमा आएको बाढीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई युट्युब च्यानल मार्फत सम्प्रेषण गरेको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति निकालेर रसुवामा आएको बाढीका क्रममा त्रिशुली थ्री ए जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरेका एक व्यक्तिसँग अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बङ्कर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण गरिएको विषय आफ्नो जानकारीमा आएको जनाएको हो। प्रेस काउन्सिलले यस्ता सामग्रीको पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा आवश्यक अध्ययनका लागि सम्बन्धित संचारकर्मी, अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग पत्रचार गरेको काउन्सिलले जनाएको छ।
0: भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीले विशेष गरी धान, तरकारी र पशुपन्छी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढी तथा धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढीबाट बढी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रुपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढीबाट कुल 2,52,000 भन्दा बढी पशुपन्छी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैँसी मरेर 45,72,00,000 रुपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाईगोरुमा 17,92,00,000 रुपियाँ बराबरको नोक्सानी भएको छ। बाढीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भोटेकोसी बाढीले अकल्पनीय क्षति गर्नुको कारणबारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
2: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व व्रतसहित नाचगान गरेर मनाइँदै पशुपतिसहित शिवालयहरूमा भिड, भोटेकोशी बाढीले निम्त्याएको विपदका कारण रौनक घट्यो, भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त, धादिङको कृष्णवीर सडक आउँदो असोज 1 गते अर्थात् बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गरे।
0: पर्णमा अब बाँकी खबर। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीको अकल्पनीय वेग, अस्वाभाविक बहाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको सरकारी निकायले निष्कर्ष निकालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययन अनुसार यो बाढी 1000 वर्षमा एकपटक आउने बाढी भन्दा पनि विकराल स्तरको थियो। वर्षाका कारण नभई लाङटाङ, लिरुङ र छाङबुरीको भिरालो भूगोलबाट खसेको विशाल हिम पहिरोका कारण यो बाढी उत्पन्न भएको हो। ढुङ्गा, बरफ र माटो सहितको लेदो तीव्र वेगमा खसे खोलामा खसेपछि केही मिनटभित्रै तल्लो तटमा भीषण विनाश सुरु भएको अध्ययनले देखाएको छ। बाढीमा पानी मात्र नभई ठूला ढुङ्गा र गेग्रान उच्च गतिमा बगेका थिए। स्रोतबाट छुटेपछि सुरुमा 52 मिटर प्रति सेकेन्ड अर्थात् 188 किलोमिटर प्रति घण्टाको वेगमा बगेको यो बाढी बेत्रावती पुग्दा 65 र देवघाटसम्म पुग्दा पनि 26 किलोमिटर प्रति घण्टाको गतिमा रहेको थियो। बाढीको यही अकल्पनीय वेग र भिन्न व्यवहारका कारण जलस्तर मापन गर्ने धेरै स्टेशनहरू समेत बगाएको थियो। यस्ता बाढीको पूर्वानुमान परम्परागत प्रणालीबाट सम्भव नहुने भएकाले अब उच्च प्रविधिमा आधारित निगरानी आवश्यक देखिएको छ। अध्ययनको निष्कर्ष बारेमा साथी हृदय रिमालले केन्द्रको हिम विज्ञान तथा हिमताल शाखाका प्रमुख वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधारसँग कुराकानी गर्नुभएको छ।
6: आउनुको मुख्य कारण भनेकै अब ग्लेसियल कोल्याप्स प्लस रक कोल्याप्सबाट अनि आइस रक एभलाइन्स हुन गयो। त्यसपछि चाहिँ एभलाइन्स चाहिँ तल डेब्री कभर्ड ग्लेसियरमा बजारिएपछि त्यहाँको ठुलो भोलुम पानी, त्यसपछि आइस रक अनि डेब्री, त्यो हाम्रो छुचेन खोला जुन चाहिँ नेपालको लाङटाङ लिरुङको मुनिबाट बग्ने छुचेन खोलामा एन्टर भएर त्यसपछि भोटेकोशी चाहिँ लेन्दे नदीसँग मिलेर भोटेकोशीमा छिरेको छ।
7: पूर्वानुमान गर्न सकिने अवस्थाको हो कि अथवा पूर्वानुमान गरेर सूचना दिँदा दिँदै पनि यो क्षति बचाउन सकिएन अथवा त्यसमा के थियो?
6: यस्तो खालको जुन आइस रक एभलाइन छ, जुन डिजास्टर छ, त्यो पूर्वानुमान गर्न चाहिँ अलि यो गाह्रै हुन्छ, कठिन नै हुन्छ, अकस्मात आएको वाला भयो। तर हामीले जब सूचना पायौँ तब रसुवागढीको हाम्रो सेन्सर लगायो, त्यो बेला नै हामीले सूचना पाइसकेका थियौँ र तत्कालै हामीले तल्लो तटीय क्षेत्रहरूमा सूचना चाहिँ सम्प्रेषण गरेका थियौँ र पनि त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो, जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो र अझ तल जति हामीले सूचना सम्प्रेषण भएको छ त्यतातिर
7: यो घटनामा जलमापन केन्द्रहरू अथवा ती संरचनाहरू नै बाढीले बगायो कतिपय। यो संरचनाहरू निर्माण गर्दाखेरि कम्तीमा यो बाढीबाट जोगिने गरी चाहिँ त्यसलाई चाहिँ संरचना तयार गर्न सकिँदैन अथवा चाहिँ यो त हाम्रो क्षमता भन्दा बाहिरको विषय भएको भएर त्यस्तो अवस्था आयो।
6: एक्ज्याक्टली, यो संरचना जुन हामीले जति हाइटमा राखेका छौँ त्यो चाहिँ हाम्रो वर्षाजन्य बाढी त्यसको लागि चाहिँ खोला छेउमा ब्याङ्कमा चाहिँ प्रशस्त अफसेट हाम्रो भन्छौँ प्रशस्त प्रिबोर्ड दिएर चाहिँ राखेका थियौँ। तर यो जुन किसिमको बाढी छ यसले त यति हाइटले त पुग्दै पुग्दैन, यो चाहिँ एकदमै रियर घटना भएकोले यस्तो खालको बाढीको लागि कल्पना गरिएर चाहिँ हामीले यो संरचना निर्माण गरेको होइन।
7: प्रतिवेदनले केही अझै माथिल्लो क्षेत्रमा 2 ताल बनेको र त्यसबाट थप आकस्मिक बाढीको जोखिमको चाहिँ सम्भावना उल्याएको देखिन्छ। सम्भावित जोखिम र यसको निगरानीको सन्दर्भमा के गर्नुपर्छ?
6: कन्टिन्युसली मोनिटर गरिराख्नु पर्ने हुन्छ। अब त्यो क्षेत्र अलि अनस्टेबल भएकोले हाम्रो ल्यान्डस्लाइडहरू गइराख्ने त्यो कारणले गर्दाखेरि त्यसमा फेरि थुनिन पछि थुनिन गएर तालहरू बन्यो भने वा ठेक्न नसक्ने गरी माथि ओभरफ्लो हुने गरी बन्यो भने र प्रेसर त्यसले क्रिएट धेरै गर्यो भने चाहिँ अलि क्षति हुने गरिकन ब्रिज हुन सक्छ, होइन? मोनिटर गरिराख्नुपर्छ। अहिले त सेटेलाइट इमेजेसहरूको मार्फत हामीले त्यसलाई मोनिटर गरिराख्नु पर्ने हुन्छ।
1: हुनुहुन्थ्यो जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधर। नेपाल दर्पणमा खबरकै सिलसिला, नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साउले जानकारी दिनुभयो। संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीका लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति शेरबहादुर देउवाको समूहले साउन 29 देखि 3 दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि काङ्ग्रेस असन्तुष्ट पक्षले छुट्टी 15 महाधिवेशन आउँदो मङ्सिर 21 देखि 23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। संस्थापन पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। यसरी दुवै पक्षले छुट्टा छुट्टै 15 महाधिवेशन गर्ने निर्णय गरिसके पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै छ।
0: नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भनेका कारण आरोप लगाउनु भएको थियो। विवाद बढेपछि काभ्रेको एक होटेलमा आवासीय रूपमा चलेको कार्यदलको बैठक दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको पार्टी सचिव राजन भट्टराईले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: विशेषज्ञ सेवा, आधुनिक प्रविधि र भरपर्दो उपचार, चितवन हस्पिटल प्राली, भरतपुर 24 कोठी।
9: विगत 24 वर्षको सफल यात्रामा देशकै ख्याति प्राप्त विशेषज्ञ चिकित्सकहरूद्वारा
8: मुटु, छाती, पेट, मधुमेह, उच्च रक्तचाप, फोक्सो, बाल रोग, छाला, घाँटी तथा स्त्री प्रसूति एवं प्रजनन सम्बन्धी रोगको उपचार सेवा,
9: हाड जोड्नी, नसा, मेरुदण्ड, बाथ रोग, जोड्नी प्रत्यारोपण, प्यारालाइसिस तथा क्यान्सरको उपचार सँगै साना ठुला शल्यक्रिया, प्रोस्टेट र मृगौलाको पत्थरी सम्बन्धी उपचार पनि।
8: कुनै पनि रगत सम्बन्धी समस्या, जस्तै शरीरमा निलो डाबर आउने, रगतको कमी, प्लेटलेट्सको कमी, असामान्य रक्तस्राव तथा अन्य रक्त सम्बन्धी समस्याका लागि रक्त रोग विशेषज्ञद्वारा सेवा
9: 24 घण्टा इमर्जेन्सी सेवा,
8: अत्याधुनिक सेवा, आइसियू, सिटी स्क्यान, डिजिटल एक्सरे, भिडियो इन्डोस्कोपी सहित ल्याब सेवा,
9: चितवन हस्पिटल प्राली, भरतपुर 24 कोटी।
10: सम्पर्क 0564-93-101-493-672।
9: तपाईँको स्वास्थ्य हाम्रो जिम्मेवारी।
11: Ayo, that jalmuri

0: उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: कालिका एफएम 95.2
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरुवाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रको समस्याबारे छलफल गरे लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले प्रहरीले तामाङलाई पक्राउ गरेको हो। ओसिस ट्रान्सपोर्ट एन्ड एडभेन्चरका सञ्चालक समेत रहेका तामाङ विरुद्ध बैंक कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको कारण अदालतमा उपस्थित गराउने प्रयोजनमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
2: नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदकाले रक्षा मन्त्रालय र जंगी अड्डा सहितका विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले संस्थाको दर्ता सञ्चालन पोसाक र गतिविधिका विषयमा कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ। बहसका क्रममा कानून व्यवसायीहरूले सरकारी संस्थालाई सैन्य प्रकृति पोसाक र दर्जाने चिन्ह प्रयोग गर्न गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोसाक र दर्जाने चिन्ह प्रयोग गर्न दिनु राष्ट्रिय सुरक्षाका दृष्टिकोणले घातक हुने तर्क गरेका थिए। संविधानविद भीमार्जुन आचार्यले नेपाली सेना बाहेक अन्य कुनै पनि प्रकारका आर्मीको अस्तित्व संविधानले नस्वीकारेको स्पष्ट पार्नुभयो। यस्तै अन्य अधिवक्ताहरूले विपदका बेला यस्ता संस्थाको उपस्थितिले सर्वसाधारणमा भ्रम सृजना गरेको भन्दै नागरिक संस्था सिभिलियन भएरै काम गर्नुपर्नेमा जोड दिएका जानकारी दिनुभयो।
3: नेपालमा राजनैतिक आन्दोलन र हुलदंगाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशका संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, तोडफोड, चोरी, आगजनी र पुरातात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायतका ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय सञ्चालनमै संकट आएको उजागर गरेको छ। अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व अभिलेखीकरण, बीमा र संकटपछिको पुनस्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
2: आज शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 25.55 अङ्कले बढेर 2585 बिन्दुमा पुगेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा फाइनान्स, निर्जीवन बीमा समूह 1.5% उकालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। गएको शुक्रबार 4,36,00,00,000 रुपियाँको कारोबार भएकोमा आज 336 कम्पनीका 1,15,00,000 किता सेयर 4,68,00,00,000 रुपियाँमा किनबेच भएको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतमा विद्यालयको दिवा भोजन डीप फ्राइड अर्थात धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशकभन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गरिने बीबीसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइने छ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएसन अफ स्कुल एन्ड कलेज लिडर्स एएससिएलले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूका लागि हप्काउने वा दबाव दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ। सरकारले जनाए अनुसार यी परिवर्तनहरू सन् 2027 लागू हुनेछन् र तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च बेहोरिनेछ। नयाँ मापदण्ड अन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केक जस्ता गुलिया परिकारहरूलाई अब हप्तामा दुई पटक र प्राथमिक विद्यालयहरूमा हप्तामा एक पटकमा सीमित गरिनेछ। साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफुलको एक भाग पनि अनिवार्य रूपमा तयार गर्नुपर्नेछ। ह्याम, ससेज र चिकन नगेट्स जस्ता प्रशोधित मासु हप्तामा एक पटकमा सीमित गरिएको छ र यिनका साथमा तरकारी वा फलफुल अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। शिक्षा विभागले यी सुधारहरूले बालबालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता, सिकाइ र समग्र हितमा टेवा पुर्याउन मद्दत गर्ने अपेक्षा व्यक्त गरेको छ।
2: हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टमिक लगायतका संस्थाले तयार पारेको प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमालय क्षेत्रमा हिमनदीहरू एक दशक अघिको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपदमध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरेका हिमताल मध्ये 56 अत्यधिक जोखिममा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रमा रहेका 40,000 हिमनदी मध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढाउन र पहाडमा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। इङ्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एजबास्टनमा भएको घरेलु टोली इङ्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इङ्ल्याण्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्कसहित पुछरमा छ। इङ्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनसिपको 2025-27 चक्रमा खेलका 9 टेस्टमध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्र जितेको छ।
2: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भिड। भोटेकोशी बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो।
2: भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त।
3: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोशी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारको निष्कर्ष। पूर्व सूचनाको अवसर नै नपाएको भनाई।
2: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गर्ने।
3: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ।

0: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
1: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, वीआईपी वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
0: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
1: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0956-490-403 र मोबाइल 98550-74-933।
2: ए दाई पो,
3: के भयो नानुलाई?
2: यो त स्कुल जाने बेला म सधैँ यस्तै हो।
4: बाबा, स्कुल छिटो जान्न, we are getting late for school, let's go to school।
2: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
4: Stars Montessori Academy।
5: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
2: स्टार्स मन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
5: सम्पर्क फोन 0556-490-037, 98550-61-037। स्टार्स मन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
6: होइन यतै घर बनाउँदै हुनुहुन्छ, अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
7: सबैतिर बुझेर मनकामना युपिभिसीका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
6: मनकामना युपिभिसीका झ्याल ढोका
7: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
8: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री, हेर्दा आकर्षक, मनोकामना युपिभिसीका झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनुहोस्।
9: अब युपिभिसी होइन, मनोकामना युपिभिसी भन्नुहोस्।
10: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार, भरतपुर 9 आस्था चोक, मोबाइल 98550-80618, 98550-5859।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: पाल्स फिसर फिस्टुला र पेटोकका बिरामीहरूलाई विशेष जानकारी यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहोरिरहने पाल्स फिसर फिस्टुलाका साथै कब्जियत, गानोगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौँ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छारसूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन। फोन 0556126670।
2: ए खुशीराम काका, माछालाई दाना हाल्दै हुनुहुन्छ त? अनि माछालाई दाना चाहिन्छ र भनेको, पानी भए त भइहाल्यो नि। ल्याउ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
3: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन, लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउनु त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
4: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौँ। स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग खैरहनी 3 गोटसोर चितवन, मोबाइल 97045 15000।
5: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू?
6: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
7: मलाई दम खोकी स्या स्या हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
5: बिना अपरेसन, पाल्स, पिनास, पत्थरी लगायत बच्चादेखि वृद्धासम्म जुनसुकै स्वास्थ्य समस्या सफल उपचार, विश्वास, अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय पुलचोक नारायणगढ कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार। सम्पर्क 0556595954 र 98451 81115।
8: परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण,
9: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि।
8: स्वागत छ आर्यन ज्वेलर्स सही चोक नारायणगढमा।
9: यहाँ पाइन्छन् आकर्षक सुन चाँदी तथा हिराका गहना,
8: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू,
9: तपाईँको रोजाई अनुसार कस्टम डिजाइनका गहना,
8: राशि अनुसारका बहुमूल्य पत्थरहरू,
9: विवाह, व्रतबन्ध, जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू,
8: विश्वास गुणस्तर र आकर्षक डिजाइनको पहिलो रोजाई
9: आर्यन ज्वेलर्स सही चोक नारायणगढ। फोन नम्बर 98550151140।
5: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
10: 24 घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
11: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
10: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
11: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
10: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
11: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0556

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: 95.2 कालिका एफएम हृदयको स्पन्दन।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जिउ पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
3: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भए थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसनाङ्गी गाइडकोट भन्नुभयो, सीताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम्ने। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: शिव अब म बेसरी खुसी, म त अहिले
5: अब त म त बचेँ भनेको छु नि। म
6: रामराजीपुर कल्याणपुर भन्छ न, तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुतै सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।

0: चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509 34।
2: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
3: अब उपचारको लागि विदेश जानै पर्दैन।
2: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
3: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
4: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
2: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
7: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
8: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड जोड्नी तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
7: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन, फोन 0556-94-60-594-060।
9: हे भगवान्, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
10: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो, तर मल कतै पाइएन, अब के गर्ने होला?
11: आलुको खेतमा मल भएन, अब म के गरौ? यसपालि पनि खेती बिग्रिने भो।
12: गहुँ लाउन त सोचेको, तर मलै छैन, कुनै उपाय गर प्रभु।
13: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
14: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन, फोन 0556-98-715 तथा मोबाइल नम्बर 98029-70355 र 98029-70345।
15: ए दाई पो,
16: के भयो नानुलाई?
15: यो त स्कुल जाने बेला म सधैँ यस्तै हो।
17: बाबा, स्कुल छिटो जान्न, we are getting late for school, let's go to school।
15: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
17: स्टार्स मोन्टेसोरी एकेडेमी।
18: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
15: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
18: सम्पर्क फोन 0556-94-0037, 98550-61-037। स्टार्स मन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
19: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
10: सानु, मलाई दही है।
20: मलाई चाहिँ घिउ दिनुस् है।
19: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
21: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
22: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू, भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
23: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरुन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
22: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
23: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556-598-340, 598-1140।
24: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
25: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन, अहिले रेगुलर दबाई खाए, मलाई सन्चो भयो।
26: सुमाया सुधार पितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी, अनि भतातै पोल्नी, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यही बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनु भयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555-5934।
27: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
28: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ, आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछ।
22: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश, अनि ग्रुपमा आउनेलाई विशेष छुट।
28: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
22: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर 9 शरदपुर। फोन 0556-90-903 र 98555-65-903।
29: हेलो,
30: सुन न भाई बुहारी, काठमाडौँबाट आउँदैछन्, कहीँ अलि फरक ठाउँमा जाउँ न, यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
29: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमारा सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
30: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
29: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
30: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
0: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देखभाटमा पनि कर्पोरेट अफिस गरीधारा काठमाडौँ फोन 01-40-47-06 र 40-47-07
2: नेशनल सिटी हॉस्पिटल अत्याधुनिक सुविधा विशेषज्ञ चिकित्सकहरुको टोली सहित सदैव तपाईहरुको गुणस्तरीय स्वास्थ्य सेवामा
3: 24 घण्टा इमर्जेन्सी सेवा आईसीयू एनआईसीयू ल्याब बिना चिरफर दूरबीनको माध्यमबाट गरिने साना ठूला अपरेशन लगायत सम्पूर्ण अत्याधुनिक सेवाहरू
2: पेट कलेजो आन्द्रा सम्बन्धी समस्या बाल रोग स्त्री रोग नाक कान घाँटी रोग हाड जोर्नी युरोलोजी छाला तथा यौन रोग र नसा रोग क्यान्सर लगायतका विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईँको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्
3: कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा पनि उपलब्ध छ साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट
2: नेशनल सिटी हॉस्पिटल लिमिटेड समर्पित सेवा सहित उत्कृष्ट उपचार भरतपुर 10-24 कोटी अस्पताल रोड सम्पर्क नम्बर 056-93-611
4: Hey yo, that Jalmuri

0: सालको उत्कृष्ट उत्पादन रिजल्ट्स पिरो चटपटे झालमुरी।
1: ओइ सीमा, कता हेरे कि
2: तेल खोज्दै हिँडेको? हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
1: ठाउँमा जानु पर्छ नि। ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न। त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा, कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
3: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता, वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98550509005।
4: महिनावारी यो महिलाको शरीरमा हुने प्राकृतिक प्रक्रिया हो।
5: आमा, महिनावारी किन लुकाइन्छ?
6: छोरी, महिनावारी लुकाउने कुरा होइन नि। महिनावारी त हाम्रो स्वास्थ्यसँग सम्बन्धित सामान्य प्रक्रिया मात्रै हो।
7: हो, हामी पुरुषहरूको पनि समान भूमिका हुन्छ। सहयोग, सम्मान र सही बुझाइ आवश्यक छ।
8: महिनावारी बारे सही जानकारीले भ्रम हटाउँछ र आत्मविश्वास बढाउँछ।
9: सफा र सुरक्षित महिनावारी सामग्री प्रयोग गरौँ। भेदभाव र गिज्याउने व्यवहारको अन्त्य गरौँ। ज्ञान बढाऊ, भ्रम हटाऊ, सम्मानजनक र स्वस्थ समाज बनाऊ। भरतपुर महानगरपालिका र स्पर्श नेपालको समन्वयमा जनहितमा जारी सन्देश।

0: अब सन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: ल फेरि के भो, बीच बाटोमै गाडी बन्द भयो।
2: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
1: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
2: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
1: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
2: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
1: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे, कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
2: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
1: सम्पर्क नम्बर
2: ल अहिले नै टिपिहाल, 9801564661, 9013074595 र 9013074492।
3: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासुती थकाली चोक।
4: ए माइला, यो त्रिपाल टाँगेर घरमा के गर्न लागेको भने?
5: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्यो नि।
4: ल यसरी त्रिपाल उडाएर साध्य हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय, आकर्षक, वर्षौं वर्ष टिकाउ हुने, 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमल्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
6: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली रोजानी उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी, चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्।
7: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रंग्याउँछौ नेपाललाई।
8: स्टुडियो टाइम चेक। यो समय
3: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
9: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, ISPT, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
10: यति बेला साँझको 7 बजेको छ। It's 7 p.m.

0: चौबिसै घण्टा समाचार प्रसारण गर्ने मुफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्यूज .com संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय समाचारको संगालो हाम्रो सेरोफेरोमा सुनिल पराजुली र सविता दराईको नमस्कार। स्थानीय समाचारको संगालो हाम्रो सेरोफेरो शुरू गरौं प्रमुख स्थानीय समाचारका शीर्षकहरूबाट।
1: दार्जिलिङको कृष्णवीर सड़क असोज गतिदेखि दुईतर्फी खुलाउने तयारी। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुननिर्माणको काम अघि बढाउने विभागको भनाई।
0: चितवनमा चङ्गन नेभो क्यू 05 सार्वजनिक। चितवनसँगै नलपुर र मकवानपुरका ग्राहकलाई पनि सहज रूपमा गाडी खरिद गर्न सकिने।
1: र भरतपुर आँखा अस्पतालले सञ्जाल विस्तार गर्दै असोज महिनामा सर्लाहीको हरिपूर्वा र नवरपासीको बुलिङ टारमा केन्द्र सञ्चालन गर्ने तयारी।
0: भुटेकोसीको बाढीका कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वी राजमार्गको कृष्णवीर खण्ड आउँदो असोजकै एक गतेदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क बनाइएको छ। हिजो परीक्षणको रूपमा ग्यास बुलेटहरू पार गराइए पनि सड़कमा ग्राभेल बिछ्याउने र सतहगत निकासाको काम बाँकी रहेकाले असोज एक गतेदेखि मात्रै नियमित दुईतर्फी यातायात खुलाइने सड़क विभागले जनाएको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उप महानिर्देशक शुभराज नेउपानेले असोज एक गतेदेखि सड़क खुलाउने तयारी भए पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानी अप्नाउन आग्रह गर्नुभएको छ। सड़क विभागले बाढ़ी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसम्मै परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्ने परि सड़कको अवस्था बुझेर मात्रै निस्कन अपील गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुननिर्माणको काम अघि बढाइने विभागले जनाएको छ।
1: चितवनमा चाङगान नेभो क्यू 05 विद्युतीय गाडी सार्वजनिक गरिएको छ। चितवनको लागि एमडब्ल्यू वृद्धि अटोकोर्प

0: र एमडब्ल्यू वृद्धि अटो कोर्प प्रालीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर चण्ड, राजहंस अटोमोबाइल चाङगान चितौनका अध्यक्ष दिलीप थनेतले नेभो क्यू 05 विद्युतीय गाडी सार्वजनिक गर्नुभएको हो। ग्राहकहरूले सार्वजनिक गरिएको नेभो क्यू 05 विद्युतीय गाडी आजदेखि भदौ 31 गतेसम्म भरतपुर रिजाल चोक स्थित दिपल सोरूममा विशेष टेस्ट ड्राइभ मार्फत प्रत्यक्ष अनुभव लिन सक्ने राजहंस अटोमोबाइल प्रालीका अध्यक्ष दिलीप थनेतले जानकारी दिनुभयो। उहाँले दिपलाई माया दिए जस्तै चाङगान नेभो क्यू 05 पनि माया गर्नेमा विश्वास व्यक्त गर्नुभयो। उहाँले यस सोरूमबाट चितौनसँगै नलपुर र मकवानपुरका ग्राहकहरूलाई पनि सहज रूपमा गाडी खरिद गर्न सकिने बताउनु भएको छ।
1: नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले चितवन सहित छिमेकी जिल्लाहरूमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै लगेको छ। हाल मुख्य अस्पताल सहित 25 ठाउँबाट उपचार सेवा दिएको छ भने थप 2 ठाउँमा विस्तारको तयारी गरेको छ। अस्पतालले चितवन सहित 8 जिल्लामा रहेका यी अस्पताल र उपचार केन्द्र बाहेक शिविर सञ्चालन गरेर थप उपचार सेवा दिइरहेको छ। मुख्य अस्पताल भरतपुरको बाइपास सड़कमा छ। भरतपुरको उकालोमा सिटी क्लिनिक, पर्साको ठोरी र कावासुतीमा सेकेन्डरी आँखा अस्पताल, नलपरासीको मध्यविन्दु र सर्लाहीको ईश्वरपुरमा सर्जिकल सेन्टर रहेका छन्। यसै गरी चितवनको खैरनी, माडी, चनौली, रत्नगर, कुरिन्टार, राप्ती र कालिका, धादिङको सल्यान्टा र बेनीघाट, नलपरासी बर्दघाट सुस्तापूर्वको हुप्सेकोट, बौद्धिकाली, भेडाबारी, अरूण खोला र देवचुलीमा आँखा उपचार केन्द्र रहेका छन्। यसै गरी महोत्तरीको रामगोपालपुर, सर्लाहीको कविलासी, बाराको सिमरनगढ र तनहुको आबुखैरनी र भानुमा उपचार केन्द्र रहेका आगामी असोज महिनामा सर्लाहीको हरिपुरबार नलपरासीको बुलिङटारमा केन्द्र सञ्चालन गर्ने तयारी गरेको नेपाल नेत्रज्योति संघका सभापति जयराम श्रेष्ठले बताउनु भएको छ। अस्पतालले गत आर्थिक वर्षमा अस्पताल र केन्द्र मार्फत 2,92,671 जनालाई बहिरङ्ग सेवा दिएको छ। शिविरका तर्फबाट 42,270 जनालाई सेवा दिएको छ।
0: जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष 2082-83 ट्राफिक नियम उल्लङ्घन गर्ने 18,192 सवारी चालकबाट 1,72,54,504 आँसु संकलन गरेको छ। उक्त कार्यालयका प्रमुख रमेश पिष्टले सो अवधिमा साउनदेखि पुससम्म 7,390 र माघदेखि असारसम्म 10,802 सवारी चालकलाई कार्यवाही गरिएको जानकारी दिनुभएको छ। उहाँको अनुसार कार्यवाहीको संख्या बढे पनि जिल्लामा सवारी दुर्घटना अपेक्षित कमी आउन सकेको छैन। आर्थिक वर्ष 2082-83 मकवानपुरको 414 सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा 64 मृत्यु भएको थियो भने 114 गम्भीर घाइते र 711 सामान्य घाइते छन्। पछिल्लो 6 महिनामा 197 र पछिल्लो 6 महिनामा 217 सवारी दुर्घटना भएका थिए। 6 महिनामा 35 र पछिल्लो 6 महिनामा 29 मृत्यु भएको कार्यालयको तथ्याङ्कमा छ।
1: धादिङको जोगीमारामा हुर्किएर चितवनलाई कर्मथलो बनाउँदै आएका पत्रकार विनोद बाबु रिजाल नैवेद कथा संग्रह मार्फत कथाकारको रूपमा अवतरित भएका छन्। सत्य र तथ्यसँग खेल्ने पत्रकार एकाएक काल्पनिक पात्रहरू जोडेर गहिरो र बलियो विषयवस्तुमा 14 कथालाई संग्रहित गरेर पाठकहरूको लागि नैवेद ल्याएका छन्। पत्रकारिता क्षेत्रमा लामो समय कलम चलाएका होला उनको कथाका पात्रहरूको प्रभावकारी भाषा शैली र संवाद पाइन्छ। जसरी साहित्य र पत्रकारिता विधा एक आपसमा अन्तर सम्बन्धित छन् त्यस्तै खालको सम्बन्ध उनको देखिन्छ। सामाजिक विषयवस्तुलाई बुझ्ने र व्याख्या गर्ने शैली उनले समाचार डेस्कको अनुभवबाट कथा संग्रहमा स्थापित गर्न सफल भएका छन्। शिखा बुक्स काठमाडौँले प्रकाशन गरेको कथा संग्रह 264 पृष्ठको छ। रिजालको पहिलो कथा संग्रह भए पनि कथाका विषयवस्तु, भाषा शैली, जीवन्त पात्र, चरित्र, चित्रण, कथावस्तु, मनोरञ्जन परिवेशलाई अध्ययन गर्दा कथाकार निकै परिपक्व र अनुभवी कथाकारको रूपमा देखिएका छन्। उनको कृति र लेखन शैली अग्रज कथाकारकै हाराहारीमा पुगेको छ। सरल अर्थमा भन्दा उनको कथा लेखन शैली चितवनको साहित्यिक राजमार्गमा नयाँ उडान भर्दै दौड़िएको छ। उनको गतिले अन्य कैयौं साहित्यकारहरूलाई पछाडि धकेलेको छ। पहिलो प्रयासमै यो तहको परिपक्व कथा संग्रह सिर्जना गर्न सक्ने रिजालको क्षमतालाई चान्चुने मान्न सकिन्न। उनी कथा लेखनको अग्रपंक्तिमा उभिन सफल भएका छन्। कथाकार रिजालले कथामा केही नयाँ विषयवस्तुलाई समेटेका छन्। शब्द, शीर्षक र आशय नयाँ छ जसले अहिलेको जेनजी पुस्ताको प्रतिनिधित्व गर्छ। अहिलेको समकालीन नेपालको युवाहरूको जीवनका जोडिएका विषयवस्तु, प्रविधिको लद, वैदेशिक रोजगारी, प्रेम, धोका, निसन्तानपनको पीड़ा जस्ता नवीन खालका विषयवस्तुलाई कृतिले उठाएको छ। शिक्षा मानवताको सेवामा हुनुपर्छ भन्ने राम्रो सन्देश कथाले दिएको छ।
0: स्थानीय समाचारको सँगालो हाम्रो सेरोफेरको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।
1: धादिङको कृष्णवीर सडक असोजको 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी। मौसम सामान्य भएपछि राजमार्गको

0: दीर्घकालीन पुनर्निर्माणको काम अघि बढाइने विभागको भनाई।
1: चितौनमा चाङघान नेबो क्यू 05 सार्वजनिक चितौनसँगै नवलपुर र मकवानपुरका ग्राहकलाई पनि सहज रूपमा गाडी खरिद गर्न सकिने।
0: र भरतपुर आँखा अस्पतालले सञ्जाल विस्तार गर्दै असोज महिनामा सर्लाहीको हरिपूर्व र नवलपरासीको बुलिङटारमा केन्द्र सञ्चालन गर्ने तयारी।
1: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभरिकै साथ प्रसारण भइरहेको स्थानीय समाचारको सङ्गालो हाम्रो सेरोफेरो अहिलेको लागि यति नै। सविता दराई र सुनिल पराजुल बिदा हुन्छौँ। नमस्कार।
2: के तपाईँ आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रति ढुक्क हुनुहुन्छ?
3: अब स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्श सेवा तपाईँकै आफ्नै नजिकै चनौली बजारमा जीएम डायग्नोस्टिक एन्ड हेल्थ क्लिनिक।
2: विभिन्न स्वास्थ्य जाँच तथा विशेषज्ञ चिकित्सकहरूद्वारा ओपिडी परामर्श सेवा,
3: प्रयोगशाला परीक्षण, औषधि सेवा, ईसीजी तथा अल्ट्रासाउन्ड सेवा, साथमा हरेक दिन निःशुल्क सुगर जाँच।
2: आधुनिक प्रविधि, भरपर्दो सेवा, तपाईँ र तपाईँको परिवारको स्वास्थ्यको लागि जीएम डायग्नोस्टिक हेल्थ क्लिनिक,
3: भरतपुर 18 चनौली चितवन। सम्पर्क नम्बर 0656-494-354 र 97-61-9944। जीएम डायग्नोस्टिक, भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा।
4: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
5: सानु, मलाई दही है।
6: मलाई चाहिँ घिउ दिनुस् है।
4: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
7: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
8: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
9: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
10: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
9: कसरी?
10: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएस

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBSमा भर्ना खुला गरिएको छ। अझ CTBTको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली
2: भरतपुर ओह्रालो सेन्ट्रल कलेज बिल्डिङ फोन 0656-94273 टोल फ्री नम्बर 18-10-50-00273।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
5: सुमाया सुधार तितन माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँबाट झस्कानी र नि पटाउने गल्ने अनि भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान दबाई दिनुभयो त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्नु भएको।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934।
6: साउजी सागर मह पाउँछ
7: अंकल सागर मह दिनुस् न।
8: बुवा ए बुवा मलाई पनि सागर मह ल्याइदिनु है।
9: ए डाक्टर साहब सागर मह लेखिदिनुस् न।
10: जो आउँछ सागर मह नै भन्छ जसलाई पनि सागर मह
11: हो शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
12: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरी जन्य उपजहरू पोलन परपोलिस मोइन रोयल जेली मौरीका घार मौरी पालन सामग्रीहरू मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस्। सागर मौरी पालन उद्योग गैडाकोट 8 नवलपरासी सम्पर्क 0785-11-56
6: र 98550-15530।
13: पाल्स फिसर फिस्टुला र पेटोकका बिरामीहरूलाई विशेष जानकारी यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स दिशाघर दुख्ने पोल्ने दिशाघरबाट रगत बग्ने दिशाघरमा मासु पलाएको दिशाघर चिलाउने पटक पटक दोहिरहने पाल्स फिसर फिस्टुलाका साथै कब्जियत गानुगोला ग्यास्ट्रिक मधुमेह पत्थरी प्रोस्टेट बढेको युरिक एसिड बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छारसूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन फोन 0656-12-670।
14: जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समिट हेल्थ केयर हस्पिटल बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा
15: दूरबीन प्रविधिद्वारा महिलाको पाछेघर डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा
14: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा
15: समेत हेल्थ केयर हस्पिटल भरतपुर 9 केन्द्रीय बस टर्मिनल फोन नम्बर 0656-595-264।

0: हालिका एफएम 95.2
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30
2: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा आयु शक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर 10 मा
3: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स फिसर फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार
2: हार्जोनी नसा तथा बाथ रोग एवं पिनास माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार
3: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू श्वास प्रश्वास छाला यौन मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार
2: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ
3: आयु शक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्र सेन्टोल भरतपुर 10 चितवन
2: सम्पर्क नम्बर 056-511-818 र 98-550-35-818
4: रंग बहार रंग बहार
5: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
4: बर्जर पेन्स
6: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: Metallica FM 95.2.
1: ओहो, बर्बादै भयो नि भनेको छ्या।
2: के भयो दिदी?
1: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरियर फोर्नै माथि आएर घरै गनाएर बसिखानु भएन।
2: कस्तो गनाएको? 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यु मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनोकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98550 62 331। टिप्नु है।
3: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल। सम्पर्क फोन 0564-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षा कोष स्वास्थ्य बिमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
4: नयाँ बुवा यता आउनुहोस्। हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
5: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो। एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
3: सम्पर्क केएस झ्यालडोका संसार, भरतपुर 9 मिलन चोक। मोबाइल 98550-64-133।
6: हेलो,
7: सुन न भाइ, बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलिक फरक ठाउँमा जाउँ न। यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
6: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न? अनि भोलिपल्ट बागमा र सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
7: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
6: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौला।
7: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
8: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन, ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ, पोखरा, बागमा र सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देखभाटमा पनि। कर्पोरेट अफिस गरीधारा काठमाडौँ, फोन 01-40-47-06 र 40-47-07।
9: ए साथी, तिम्रो दिदीको विवाह कस्तो धमाकेदार! आहा, क्या दामी साउन्ड सिस्टम, डीजे लाइट, फुल सजावट अनि स्टेज सजावट कहाँबाट गरायौ?
10: यो सबैको जिम्मा भरतपुर 3 कमल नगरमा रहेको विवाह इभेन्टलाई दिएको र त्यहीबाट सबै काम गराएको हो नि साथी।
11: विवाह, व्रतबन्ध, पार्टी, सभा, जुनसुकै इभेन्ट होस्, विवाह इभेन्ट एउटै नाम, सबै काम।
9: अब त मेरो भाइको व्रतबन्धको लागि पनि सबै जिम्मा विवाह इभेन्टलाई नै दिन्छु।
3: विवाह इभेन्ट भरतपुर 3 कमल नगर। सम्पर्क पप्पु शाह, मोबाइल 98550-50007 र 98013-45006।
9: तपाईँको सपना जस्तै क्षणहरू यादगार बनाउनुहोस् विवाह इभेन्टसँग।
12: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
13: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
12: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98550-60-359 र 98550-67-359।

0: कालिका एफएम 95.2
1: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटेल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-811।
2: ग्लोबल करियर को सुरुवात होटल र आईटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
3: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधिसँग सिक्ने अवसर मिल्छ।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
3: आरम्भ कलेज, जहाँ सेवा, कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला।
2: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज, भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 056-513-6-64, मोबाइल 98-550-33-6-64 र 98-550-33-559।
4: ए खुशीराम काका, माछालाई दाना हाल्दै हुनुहुन्छ त? अनि माछालाई नि दाना चाहिन्छ र भनेको, पानी भए त भइहाल्यो नि। ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
5: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन, लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउन त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
2: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौँ। स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग, खैरहनी 3 गोटसोर चितवन, मोबाइल 97045-15000।
6: Ayo, that Jalmuri

0: उत्कृष्ट उत्पादन रिजल्ट्स पिरो चटपटे झालमुरी
1: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू
2: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको अहिले चाहिँ विषेक भयो पालि भगवान सरे भयो
3: मलाई दम खोकी चिया चिया हुन्थ्यो ज्यान कर्कर खान्थ्यो रोग बोकेरै मर्छु कि जस्तो भयो थियो छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ आफैलाई विश्वास नलाग जस्तो भयो
1: बिना अपरेसन पाल्स पिनास पत्थरी लगायत बच्चादेखि वृद्धसम्म जुनसुकै स्वास्थ्य समस्या सफल उपचार विश्वास अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय पुलचोक नारायणगढ कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार सम्पर्क 0656 95 954 र 98 4 51 81 115
4: ओइसीमा कता हिँडे कि
5: तेल खोज्दै हिँडेको हेर न शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो
4: ठाउँमा जानु पर्छ नि ल हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ उत्पादन गर्ने ठाउँ पनि आहा कति सफा हाम्रै किचन जस्तो त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन
6: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू तोरीको तेल कालो तिलको तेल सरसोको तेल आलसको तेल भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस् सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता वशिष्ठ तेल उद्योग भरतपुर 11 मुक्तिनगर आका अस्पताल अगाडि पहिलो बाटोमा सम्पर्क नम्बर 98 550 50 905
7: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
8: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
7: कलेजका विशेषताहरू
8: पर्याप्त सुविधा सहित आफ्नै भवन
7: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
8: पर्याप्त छात्रवृत्ति व्यवस्था
7: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
8: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656 93 495

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सूचना। वर्षायाम सुरुवात सँगै डेङ्गी, ज्वरो, जापानिज इन्सेफ्लाइटिस, औलो तथा स्क्रब टाइफस रोगको संक्रमण फैलन सक्ने भएको हुँदा घर वरपर सफा राखौँ, शुद्ध पानीको प्रयोग गरौँ, पानी उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गरौँ, झुलको प्रयोग गरौँ, पानी जमेको खाडललाई पुर्ने वा जम्न नदी सुरक्षित र सफा वातावरण सिर्जना गरी सरुवा रोगबाट आफू पनि बचौँ, अरूलाई पनि बचाउँ। जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुर चितवन।
3: ल फेरि के भो, बीच बाटोमै गाडी बन्द भयो।
4: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
3: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
4: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
3: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
4: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
3: लौ, मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
4: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
3: सम्पर्क नम्बर
4: ल अहिले नै टिपिहाल, 98015 64 661, 98013 07 495 र 98013 07 492।
5: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
6: बाढीबाट जोगिन पूर्व तयारी गरौँ। नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ, घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ, वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ। वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौँ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौँ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौँ, सकिन्छ भने कण्ठ पारौँ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौँ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौँ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौँ। टर्च, डोरी, सिटी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौँ।
7: कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।
8: सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर 4 धर्मचोक लङ्कुको 32 वार्षिक साधारण सभा तथा 12 अधिवेशन सम्बन्धी सूचना। यही असोज 3 गते शनिबार बिहान 10 बजेदेखि कटेरो पार्टी प्यालेस भरतपुर 4 धर्मचोक लङ्कु चितवनमा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर 4 धर्मचोक लङ्कुको 32 वार्षिक साधारण सभा तथा 12 अधिवेशन हुने भएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर 4 धर्मचोक लङ्कु चितवन।
9: पाल्स, फिसर, फिस्टुला र पेटरोगका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानुगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छारसूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ, साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन, फोन 0556126670।
10: स्टुडियो टाइम चेक।
0: समय
5: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
10: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओरालो नारायणगढ।
11: यति बेला रातको 8 बजेको छ। It's 8 p.m.

0: अब सुन्नुहोस् कालिका एफएमबाट आज दिनभरिका ताजा ताजा खबरहरू।
1: कालिका न्यूज एक्सप्रेसको साथमा एक्सट्रिम एनर्जी ड्रिंक
2: पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर लगन खेल ललित
4: फोन वा व्हाट्सएप नम्बर सन्ता

0: चौबिसै घण्टा समाचार प्रसारण गर्ने म फसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभरकै साथ प्रसारण भइरहेको कालिका न्युज एक्सप्रेसमा किरण डाना मगर र सुनिल पराजुलीको नमस्कार।
1: सुनिलजी, सरकारले अबदेखि देशभरका विद्यालयमा बुक फ्री फ्राइडे र स्कुल इन एजुकेसन लागू गर्ने भएको छ।
0: पक्कै पनि किरणजी, सरकारले अबदेखि देशभरका विद्यालयमा बुक फ्री फ्राइडे र स्किल इन एजुकेसन लागू गर्ने घोषणा गरेको छ। सरकारले विद्यालय शिक्षालाई व्यवहारिक र सिपमूलक बनाउने उद्देश्यले यस्तो अवधारणा आगामी शैक्षिक सत्रदेखि नै देशभर लागू गर्ने शिक्षा मन्त्रालयले जानकारी दिएको छ र सुझाव सङ्कलन, पृष्ठपोषण सङ्कलन सातै प्रदेशबाट अहिले भइरहेको छ।
1: कांग्रेस महाधिवेशनको तयारीमा
2: हाम्रो

0: समाचारको शीर्षकहरू। भट्टेकोसीको बाढीको कारण यसपालि तीजको रौनकमा कमी। भक्तपुरमा केदारनाथ मन्दिर खुल्ला, साँझ महाआरती। बाढी प्रभावित क्षेत्रमा पुननिर्माणको लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता। क्षतिग्रस्त सड़क सोचभित्रै चल्ने पूर्वाधार मन्त्रीको भनाई। नेपाललाई भारतले दैनिक 654 मेगावटसम्म बिजुली दिने।
1: काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको निर्णयप्रति देउबा पक्ष असहमत। एमाले उपाध्यक्ष थापा र महासचिव पोखरेलका प्रतिवेदन एकीकृत गर्ने सहमति। तीजको दिन सेयर बजार दोहोरो अङ्कले बढ्यो।
0: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। नयाँ मापदण्ड अनुसार ताजा फलफुल तथा तरकारीको प्रवर्तन गरिने।
1: र ढिलो बलिङ गरेको भन्दै पाकिस्तानमाथि आइसिसीको दोहोरो कारवाही। 11 अङ्क गुम्यो।
0: हिन्दू महिलाहरूको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइएको छ। तीजका अवसरमा पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा श्रीमानको दीर्घायु, पारिवारिक सुख शान्ति तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै व्रत बसेर पूजा आराधना गर्ने भक्तजनको भीड़ लागेको छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा भक्तजनहरू लामबद्ध भएर पूजा आराधना गरिरहेका थिए। यसपटक भने विगतका वर्षको तुलनामा तेजको रौनक केही कम देखिएको भक्तजनहरूले बताएका छन्। देशका विभिन्न स्थानमा आएको बाढ़ी तथा विपदबाट ठूलो जनधनको क्षति भएकाले उत्सवको माहौलमा समेत त्यसको प्रभाव परेको उनीहरूको भनाई रहेको छ। पशुपति दर्शनका लागि आएकी सृजना गिरीले देशमा पछिल्लो समय भएका दुःखद घटनाबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनेर पशुपतिनाथसँग प्रार्थना गरेको बताउनु भएको छ।
1: प्रधानमन्त्री बालेन शाहले रसुवाको भट्टेकोसी बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणको लागि बजेटको अभाव हुन नदिने स्पष्ट पार्नु भएको छ। सोमबार सिंह दरबारमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुननिर्माणको लागि बजेटको अभाव हुन नदिने बताउनु भएको छ। त्यस्तै उहाँले प्रभावित क्षेत्रमा बाढ़ी पहिरोको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतको विषयमा जानकारी र सुझाव लिनु भएको छ। सो क्रममा बाढ़ी प्रभावित क्षेत्रको जनप्रतिनिधिहरूले बाढ़ीको कारण सड़क सञ्जाल नहुँदा राहत तथा पुननिर्माणमा समस्या देखिएकोले क्षतिग्रस्त सड़कलाई छिटो खुलाउनु पर्ने बताएका छन्। नुवाकोटको विद्युत नगरपालिका प्रमुख राजन श्रेष्ठले त्रिशुली नदी र आसपासका करिब 19 पुल बगाएको र रसुवा धादिङ विदुर जोड्ने सड़कहरू अवरुद्ध हुँदा राहत र उद्धारमा समस्या देखिएको बताउनु भएको छ। त्रिशुली पारिरहेको प्रदेश स्तरीय अस्पताल र बस्ती जोड्न तत्काल ह्युम पाइप डाइभर्सन बेलिब्रिज राख्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको छ। प्रधानमन्त्री शाहले 3 सरकार मिलेर आवश्यक पूर्वाधार तत्काल बनाउने प्रतिबद्धता समेत जनाएको विदुर नगरपालिका प्रमुख श्रेष्ठले बताउनु भएको छ।
0: भक्तपुरको दरबार स्क्वायर स्थित केदारनाथ मन्दिर हरितालिका तीजको उपलक्ष्यमा पहिलोपटक सर्वसाधारणका लागि आज खुल्ला गरिएको छ। तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर केदारनाथको दर्शनको लागि आज खुल्ला गरिएको संस्कृति अद्वैता गणेश रञ्जितकारले जानकारी दिनुभएको छ। मन्दिरका पुजारी प्रमिला राज सुविदीले यसअघि केदारनाथको जन्मोत्सव बुद्ध जयन्ती अर्थात वैशाख पूर्णिमा र महाशिवरात्रिको दिन वर्षमा 2 खुलिँदै आएको थियो। तीजमा व्रत बसेका सर्वसाधारणलाई दर्शनको लागि सहज तुल्याउन बिहानदेखि मन्दिर खुल्ला गरिएको हो। मन्दिर खुल्ला भएसँगै दर्शनका लागि त्यहाँ पुग्ने महिलाको सहभागिता बाक्लो देखिएको थियो। दर्शनको लागि मन्दिर दिनभर खुल्ला रहने बताइएको थियो। स्थानीय सबिना बोहुजूले त्यस मन्दिर पहिलोपटक दर्शन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो। यस्तै नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वको रूपमा भगवान गणेशको विशेष पूजा आराधना गरी आज चौथा पर्व मनाउँदैछ। उक्त समुदायमा घर आँगन कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विधिपूर्वक पूजा आजा गरी चौथा पर्व मनाउने परम्परा रहेको छ।

सरकारले बाढी प्रभावित क्षेत्रको क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको दावी गरेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको भन्दै सरकारले तो सकिए लगतै

0: पक्की पुल सड़क र पुलको निर्माण गर्ने जानकारी गराएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले छलफल गरेका थिए। पूर्वाधार विकास मन्त्री सुनिल लम्साले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणमा तीव्रता दिइरहेको बताउनु भएको छ। यता ह्रस्व भटेपछि बाढीको कारण नेपालको जलविद्युत उत्पादन क्षमता घटेपछि भारतले नेपाललाई दैनिक 654 मेगावटसम्म विद्युत निर्यात गर्ने भएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बर 2026 31 डिसेम्बर 2026 विद्युत निर्यात गर्न स्वीकृति दिएको छ।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष बनाउने नीति सरकारको नरहेको प्रष्ट पार्नु भएको छ। आज विधान व्यवस्थापन समितिमा भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि दफावार छलफलका क्रममा उहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाप्ने नीति लिएको बताउनु भएको हो। बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न सांसदहरूले माग गरेका थिए।
0: नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने बताउनु भएको छ। देउवा समूहका शीर्ष नेताहरूले संस्थापनको निर्णयप्रति सहमत हुन नसक्ने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदले जानकारी दिनुभयो। संस्थापन पक्षले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा महाधिवेशनमा सहभागिताको लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा केही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीको लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति देउवा समूहले गएको साउनदेखि 29 तीन दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि काँग्रेस असन्तुष्ट पक्षले छुट्टै 15 महाधिवेशन आउँदो मक्सिर 21-23 काठमाडौँमा गर्ने निर्णय गरेको छ।
1: नेकपा एमालेको पुनर्गठन र रूपान्तरणको बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकतामा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसिमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भएको आरोप लगाउनु भएको थियो।
0: संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिमा सोमबार भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि दफावार छलफलको क्रममा सांसदहरूले कोष स्थापना गर्नुपर्नेमा जोड़ दिएका छन्। नेपाली काँग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले किसानको लागि क्षतिपूर्ति सुनिश्चित गर्न छुट्टै कोष आवश्यक रहेको बताउनु भएको छ। किसान देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा उल्लेख गर्दै उहाँले महामारीको कारण पशुधन गुमाएका किसानलाई राज्यले क्षतिपूर्ति दिनैपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभएको छ। किसानलाई बलियो नबनाई देशको अर्थतन्त्र बलियो हुन नसक्ने उहाँको भनाइ छ।
1: हरितालिका तीजको दिन आज शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक निप्सी आज 25.55 अङ्कले बढेर 2585 बिन्दुमा पुगेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा फाइनान्स निर्जीवन बीमा समूह 1.5% उकालो लागेको छ। आज 226 कम्पनीको शेयर बढेकोमा 47 घटेको छ। यस्तै माइखोला हाइड्रो पावर र नारायणी विकास बैंकको शेयर भने घटबड भएको छैन। आज इन्फिनिटी लघुवित्त र त्रिशुली जलविद्युतको शेयर 6% भन्दा धेरैले बढेको छ। समग्रमा बजार उकालो लागेको दिन उपकार लघु वित्तको शेयर 8% भन्दा धेरैले घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गएको शुक्रबार 4.36 अर्ब कारोबार भएकोमा आज 336 कम्पनीको 1.15 करोड किता शेयर 4.68 अर्ब रुपियाँमा किनबेच भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सचेतक क्रान्ति शिखा धिदालले जेएनजी शहीद स्मृति दिवसको विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जेएनजी शहीद परिवार कल्याणकारी समाजले सोमबार सिंहदरबार गेट बाहिर प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर धिदालले गरेको टिप्पणीले शहीद घाइते तथा परिवारको भावनामा चोट पुगेको भन्दै तत्काल सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। उनीहरूले सत्तारूढ राष्ट्रपा संसदीय दलको सचिवालयमा समेत ध्यान आकर्षण गराएका छन्। समाजका अध्यक्ष तथा जेएनजी शहीद धीरजका बुबा नारायण श्रेष्ठले शहीद परिवारले आयोजना गरेको स्मृति दिवसलाई कन्सर्टको संज्ञा दिनु आपत्तिजनक भएको बताउनुभयो। उहाँले शहीद परिवार वा घाइतेहरूले भोगेको पीड़ालाई राजनीतिक दल तथा जनप्रतिनिधिले संवेदनशील रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। यस्तै नुवाकोट किसपाङ गाउँपालिका अध्यक्ष बीरबल तामाङ पक्राउ पर्नु भएको छ। प्रहरले बैंकिङ कसुर मुद्दामा सोमबार प्रधानमन्त्रीले बोलाएको बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी हुनुहुन्थ्यो। त्यहाँबाट बाहिरी लगतै पक्राउ गरेर दरबार मार्गको हिरासतमा राखिएको छ। तामाङ विरूद्ध अरूण अर्यालले दरबार मार्ग विरूद्धमा चाहिरी दिनु भएको थियो। तामाङलाई यसअघि नै अदालतमा मुद्दा दायर भइसकेको छ।
1: रसुवा र आसपासको भुटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरडीआरए प्रतिवेदनले देखाएको छ। बाढ़ीबाट विशेष गरी धान तरकारी तथा पशुपक्षी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ। उपलब्ध विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ। भौगोलिक रूपमा हेर्दा नुवाकोटको विदुर लिखु तथा बेलकोट गढी धादिङका बेनीघाट रुराङ गजुरी सिद्धलेख तथा गल्छी गोर्खाका गण्डकी र सहित लखन लगायत स्थानीय तह प्रभावित भएका छन्।
0: भट्टेकोशी बाढ़ीको कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वी राजमार्गको कृष्णभीर सड़क खण्ड आउँदो असोजे गतिदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरी भित्तातर्फबाट नयाँ ट्याक खनेर सड़क बनाइएको छ।
1: नेपाल कंग्रेसको 15 महाधिवेशन नजिकै गर्दा पार्टीभित्र नेतृत्वको रस्सा कसी र गुटगत विवाद थप पेचिलो बन्दै गएको छ। देउबा नेतृत्वको कार्य समितिका सबै सदस्यलाई केन्द्रीय सदस्य बनाउने निर्णयले महाधिवेशनको राजनैतिक गणितमा नयाँ बहस सिर्जना गरेको छ। यो निर्णयले पार्टीभित्रको विवाद समाधान गरेर सहमतिको वातावरण बनाउँछ कि संस्थापन पक्षको शक्ति र प्रभावलाई थप बलियो बनाउने रणनीति हो भन्ने प्रश्न पनि उठेको छ। महाधिवेशनलाई उत्सवको रूपमा मनाउने तयारी छ। यसै सन्दर्भमा सहकर्मी सुनिल पराजुलीले कंग्रेस केन्द्रीय सदस्य डाक्टर अमिता प्रधानलाई देउबालाई बाहिर राखेर महाधिवेशनमा उत्सव मनाउने हो भनी सोध्नु भएको छ।
2: हाम्रो केन्द्र कार्य समितिले सभापतिजीले पनि सबैजनालाई समेटेर नै जाने भनेर भन्नुभएको छ र विशेष गरेर उहाँहरूले राख्नु भएको माग पुरा पनि गर्नुभएको छ। उहाँले आफ्नो उहाँहरूले भन्नुभएको कुराहरू गरिदिन्छु भनेर भन्नु पनि सक्नुभएपछि अब बाँकी के रह्यो त? अब त केही पनि बाँकी छैन भनेपछि त अब सबैजना आएर महाधिवेशनलाई चाहिँ उत्सवको रूपमा मनाउनु पर्ने हो नि त। अब चाहिँ बल चाहिँ उहाँहरूको कोर्टमा हो नि त। केन्द्र कार्य समितिले विशेष गरेर हाम्रो सभापतिजीले त गरिदिइसक्नु भएको छ। आफूले भन्नु भनेको कुराहरू सबै उहाँहरूले माग गर्नुभएको कुरा सबै कुरा गरिदिनु भएर यसमा त अब उहाँहरूले गर्नुपर्ने कुरा हो जस्तो लाग्छ।
3: तर फेरि देउबाले त सबै जिल्लामा संयोजक तोकिसक्नु भयो समानान्तर महाधिवेशन गर्ने भनेर,
2: फेरि सोध्नु होला उहाँहरूले पनि होइन। अब यो अगाडि स्टेप्सहरू लिँदै गएर अब यो बिचमा चाहिँ एउटा कन्सेन्ससमा पुग्नको लागि सहमतिमा पुग्नको लागि दुवैतर्फबाट विभिन्न किसिमका कुराहरू आफ्नो आफ्नो स्टेप त सबैजनाको भइहाल्छ। त्यो रूपमा उहाँहरूले राख्नु भएको हुनुपर्छ र त्यस कारणले अब जब माग पुरा भइसकेपछि चाहिँ त्यहाँबाट नआउनुपर्ने कारण चाहिँ म केही पनि देख्दिनँ। त्यस कारणले र साथीहरू जो हुनुहुन्छ जति पनि साथीहरू हुनुहुन्छ जिल्ला जिल्लामा उहाँहरूले पनि त यो सबै हेर्नुहुन्छ नि। त्यस कारणले अब चाहिँ निर्णय गर्ने पालो उहाँहरूको जस्तो लाग्यो कि
3: एउटा निर्णय भएको छ क्या। देउबा नेतृत्वको कार्य समितिका सबै सदस्यलाई केन्द्रीय सदस्य बनाउने भन्ने निर्णय भएको छ, त्यो खास किन गर्नु परेको हो? पार्टी एकता र विवाद समाधानको प्रयास हो कि संस्थापन पक्षको रणनीतिक कदम हो?
2: यो त विवाद समाधानको प्रयास हो रे। उहाँहरूको थियो त्यो अगाडि, अनि त्यो भएपछि चाहिँ यो गर्दाखेरि अब 3 गतेको अधिवेशनमा उहाँहरू भाग लिनुहुन्छ, त्यसपछि पार्टी एक ढिका गर्नको लागि एउटा वे आउट हो नि त, त्यो वे आउटको लागि वे फरवर्डको रूपमा चाहिँ केन्द्र कार्य समितिले प्रस्तुत गरेको भन्ने मान्छ।
3: तर यो प्रस्तावमा पूर्णबहादुर खड्गा मान्नुभयो, शेखर कोइराला पनि तटस्थ बस्दिनुभयो, देउबा मान्नु भएको छैन क्या?
2: मान्नु होला, उहाँहरूले पनि त वे गरिराख्नु भएको होला, अब त्यो मान्नुहुन्छ आउनुहुन्छ भन्नेमा नै हामी विश्वस्त छौँ। हाम्रो तर्फबाट गर्नुपर्ने, हाम्रो सभापतिजीले गर्नुपर्ने सबै कुराहरू चाहिँ उहाँले गर्नुभएको छ एकताको प्रयासको लागि। उहाँले एकता पनि अझ किनभने यो पार्टी एउटै हो, त्यस कारण एकता भन्ने शब्द नै किन प्रयोग गर्नुपर्छ भन्छु म त अझै। कारणले चाहिँ सबैजनाको आफ्नो आफ्नो कुरा हुन्छ, यो लोकतान्त्रिक पार्टीमा डिफ्रेन्स इन ओपिनियन हुन सक्छ, र त्यो कारणले त्यसमा चाहिँ एक ठाउँमा ल्याउँ, सहमतिमा ल्याउँ भन्ने प्रयास स्वरूप गरेको कुरा हो। त्यस कारणले त्यो प्रयासमा सभापतिजीले कतै पनि कन्सेसन गर्नुभएको छैन। उहाँले पूर्ण रूपमा चाहिँ पार्टीलाई एक टिक्का राखिराख्ने र महाधिवेशन चाहिँ सबैको सहमति अनुसार गर्ने भनेको उहाँले सबै कुराहरू चाहिँ यहाँले त्यही अनुसारले गर्नुभएको मान्छु, र त्यही अनुसारले केन्द्र कार्य समितिले पनि निर्णय गरेको हो।
3: देउबाको कार्यकालका सबैलाई केन्द्रीय सदस्य बनाउने भन्ने कुरा पार्टीको विधान र महाधिवेशन प्रतिनिधि छनौटको प्रक्रियासँग कतिको मेल खान्छ? यसबारे कानुनी वा संवैधानिक प्रश्न उठ्दैन भोलि गएर?
2: होइन, यसमा यस्तो छ नि त, वडा अधिवेशनमा अहिलेको हाम्रो विधान अनुसार चाहिँ केन्द्र कार्य समितिको सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने छैन। उहाँहरू पनि सबैजना, हामीहरू पनि सबैजना चाहिँ वडाबाटै चुनिएर आएर, क्षेत्रबाटै चुनिएर आएर मात्रै फेरि महाधिवेशन प्रतिनिधि हुन पाउनु भएको कारणले उहाँहरू महाधिवेशन केन्द्र सदस्य हुनु भए पनि उहाँहरू अब महाधिवेशन आयोजक समितिको सदस्य हुनुहुन्छ, सिधै सजिलै मतलब डिरेक्टली त्यसरी हुने हो। अहिलेको कार्य समिति र उहाँहरू पनि त्यहीँ आएर जोडिएर सँगै महाधिवेशन गराउने हो, र त्यसले गर्दाखेरि पार्टी एक टिका हुन्छ भने त्यसमा रहेको केही चाहिँ अडचनहरू छ भने त्यो फुकाएर जान नमिल्ने भन्ने हुन्छ त एउटै परिवारभित्र, भनेपछि यसमा केही समस्या छ जस्तो लाग्दैन। त्यस्तो समस्या हुने भएको भए यति नेताहरू, यति चाहिँ भिजन भएको नेताहरूले त्यस्तो समस्या भएको कुरा गर्नु नै हुन्न कि। त्यस कारणले चाहिँ यसमा विभिन्न अब हाम्रो कानुन व्यवसायहरूसँग पनि सल्लाह गरेर नै यो सबै कुराहरू आउने भएको कारणले त्यसमा केही समस्या हुने म देख्छु। र विशेष गरेर धेरै कुरा टेक्निकल कुराहरू त आफ्नो ठाउँमा हुन्छन्, त्यसलाई कुरा पनि गर्नुपर्छ, तर कति कुराहरू पोलिटिकल पनि हुन्छन्, पोलिटिकल कुराहरू मिलाउँदाखेरि पार्टी एक ठिका गर्ने सवालमा चाहिँ त्यो कुराहरू सबै मिलाएर नै लाने हिसाबले नै कार्य सम्पादन समितिले निर्णय गरेको हो भन्नेमा चाहिँ हामी विश्वस्त।
3: काङ्ग्रेसमा त के देखिन्छ भने अहिले पार्टीको विधान भन्दा नि गुट बलियो देखिन थाल्यो क्या?
2: गुटको कुरै छैन अहिले, तपाईँले के गुट देख्नुहुन्छ केन्द्र समितिभित्र? पहिला कुन कुन गुटमा भनेकाहरू सबैजना एकै ठाउँमा बसेर एउटै स्पिरिटमा एउटै अब्जेक्टिभका साथ केन्द्र महाधिवेशन 15 महाधिवेशन सम्पन्न गर्ने गरी काम गर्ने भनेर सबैजना लागिरहेको
3: होइन। विश्व महाधिवेशनबाट आएको प्रतिनिधिमा चाहिँ गुट बगुट नहोला तपाईँले भनेको कुरा मैले माने, तर संस्थापन पक्ष इतर समूह भनेपछि त गुटै त हो। शेखर समूह भनेको गुटै हो, देउबा समूह भनेको गुटै हो, सिटौला समूह छ, प्रकाश मानको छ।
2: अब त्यो विचारहरू हो, डिफ्रेन्ट विचारहरू के चाहिँ मेरो पर्सनल विचार नेपाली कङ्ग्रेस भन्दा माथि हुन्छ, देश भन्दा माथि हुन्छ। देश भन्दा माथिको कुरा आयो भने पार्टी भन्दा पनि अझ हामीले त्यसरी सोध्छौँ भने नेपाली कङ्ग्रेसको संस्था छ त्योभन्दा माथि कुनै पनि केन्द्रीय सदस्य, कुनै पनि सदस्य पार्टीको कुनै पनि सदस्य हुँदैन, र त्यसपछि चाहिँ हाम्रो संस्थालाई नै सर्वोपरि मानेर काम गर्नुपर्ने होला नि त।
1: अब समाचार संक्षेप। जिल्ला ट्राफिक प्रहरीकारले मकवानपुरले आर्थिक वर्ष 2082-83 ट्राफिक नियम उल्लंघन गर्ने 18,192 सवारी चालकबाट 1,72,54,504 राजस्व संकलन गरेको छ।
0: उत्तरी सिमानाका रसुवागढी जोड्ने कोरिडोरमा आएको बाढीका कारण स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्रमा तहस नहस भएको छ।
1: सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्री जानकी देवी कुवरको सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ।
0: र दुबईदेखि पोखराको लागि उडेको फ्लाइट दुबईको जहाज आगामी असोज 7 सेप्टेम्बर 23 साँझ 6:15 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ।
1: अब पालो जनताको मतको

0: जनताको मतमा हाम्रो प्रश्न छ, चौधौं महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कंग्रेसको निर्णय तपाईलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमका आधिकारिक फेसबुक पेजमा राखिएको स्टाटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, व्हाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवाज सहितको प्रतिक्रिया राख्न 0556 1758 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्यूज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। बेलायतमा विद्यालयको दिवा भोजमा डिप फ्राइड अर्थात धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशकभन्दा धेरै समय त विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गरिने बीबीसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइनेछ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्ने भएको छ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ।
0: अब खेल समाचार। इङ्ल्यान्ड संघको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर वेट अर्थात खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एस बास्टनमा भएको घरेलु टोली इङ्ल्यान्ड संघको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई 50% जरिवाना पनि तिराएको छ। यससँगै इङ्ल्यान्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्क सहित पुच्छारमा रहेको छ। इङ्ल्यान्ड भ्रमण अघि पाकिस्तान 8 औं स्थानमा थियो। इङ्ल्यान्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनसिप 2025-27 चक्रमा खेलेका 9 टेस्ट मध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 गोटामा मात्रै जित निकाल्न सकेको छ।
1: कालिका न्यूज एक्सप्रेसको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।
0: भटेकोशीको बाढीका कारण यसपालि तीजको रौनकमा कमी, भक्तपुरमा केदारनाथ मन्दिर खुल्ला, साँझ महाआरती गरिँदै।
1: बाढी प्रभावित क्षेत्रमा पुननिर्माणको लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता। क्षतिग्रस्त सड़क असोजभित्रै चल्ने पूर्वाधारमन्त्रीको भनाई। नेपाल भारतले दैनिक 654 मेगावाटसम्म बिजुली दिने।
0: कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको निर्णयप्रति देउबा पक्ष असहमत। एमाले उपाध्यक्ष थापा र महासचिव पोखरेलको प्रतिवेदन एकीकृत गर्ने सहमति। तीजको दिन शेयर बजार दोहोरो अङ्कले बढ्यो।
1: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गरिने।
0: र ढिलो बलिङ गरेको भन्दै पाकिस्तान माथि आइसिसीको दोहोरो कारवाही। 11 अङ्क गुम्यो।
1: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने म फसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभरकै साथ प्रसारण भइरहेको कालिका न्युज एक्सप्रेस आजको लागि यति नै। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित किरण राणा मगर र सुनिल पराजुल बिदा हुन्छौ। नमस्कार।
2: कालिका एफएम 95.2।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: Ayo, that jalmuri

0: नमस्कार, कार्यक्रम आजका कुराबाट सुनिल पराजुलीको कार्यक्रम आजका कुरामा हामी आजको चर्चित विषयवस्तुमा विशेष चर्चा गर्नेछौ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वको रस्साकसी र गुणगत विवाद थप पेचिलो बन्दै गएको छ। देउबा नेतृत्वको कार्य समितिका सबै सदस्यलाई केन्द्रीय सदस्य बनाउने निर्णयले महाधिवेशनको राजनीतिक गणितमा नयाँ बहस पनि सिर्जना गरेको छ। यो निर्णयले पार्टीभित्रको विवाद समाधान गरेर सहमतिको वातावरण बनाउँछ कि संस्थापन पक्षको शक्ति र प्रभावलाई थप बलियो बनाउने रणनीति हो भन्ने प्रश्न पनि उठेको छ। अर्कोतर्फ 15 महाधिवेशनलाई उत्सवको रूपमा मनाउने निर्णय अहिलेको केन्द्रीय कार्य समितिले गरिसकेको छ। संस्थापनित समूहका नेताहरू पूर्णबहादुर खड्का समूहबाट पनि नेताहरू अब 15 महाधिवेशनमा सहभागी हुने भन्ने कुराहरू आएको छ। शेखर पक्ष तटस्थ बस्ने भएको छ। देउबा समूहले भने हरेक जिल्लामा महाधिवेशनको लागि संयोजक तोकिसकेको छ र समानान्तर महाधिवेशनको गतिविधि अगाडि बढाइरहेको छ। शेरबहादुर देउबालाई बाहिरै राखेर नेपाली काङ्ग्रेसले 15 महाधिवेशन कसरी उत्सवको रूपमा मनाउन सक्छ, अथवा शेरबहादुरलाई पनि मनाएर एक ढुक्का बनाएर लैजाने हो? आज हामी यो महत्वपूर्ण विषयमा कुराकानी गर्दैछौ। हामीसँग कुराकानीमा हुनुहुन्छ नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य डाक्टर अमिता प्रधान। डाक्टर अमिता प्रधान जी, स्वागत छ यहाँलाई कालिका एफएममा।
1: नमस्कार।
0: नेपाली काङ्ग्रेसले 15 महाधिवेशनलाई उत्सवको रूपमा मनाउने भनेर तयारी गरेको छ। अब पूर्णबहादुर खड्गा समूह पनि संस्थापन पक्षसँगै 15 महाधिवेशनमा जाने भन्ने कुरा आयो। शेखर कोइराला तटस्थ बस्ने भन्ने कुरा आएको छ। शेरबहादुर देउबालाई बाहिर राखेर उत्सवको रूपमा मनाउने हो?
1: होइन, यस्तो हो। अब यसमा हाम्रो केन्द्र कार्य समितिले सभापतिजीले पनि सबैजनालाई समेटेर नै जाने भनेर भन्नुभएको छ र विशेष गरेर उहाँहरूले राख्नुभएको माग पुरा पनि गर्नुभएको छ। उहाँले आफ्नो उहाँहरूले भन्नुभएको कुराहरू गरिदिन्छु भनेर भन्नु पनि सक्नुभएपछि अब बाँकी के रह्यो त? अब त केही पनि बाँकी छैन भने जस्तो अब त्यो सबैजना आएर महाधिवेशनलाई चाहिँ उत्सवको रूपमा मनाउनु पर्ने हो नि त। अब चाहिँ बल चाहिँ उहाँहरूको कोर्टमा हो नि त। केन्द्र कार्य समितिले र विशेष गरेर हाम्रो सभापतिजीले त गरिदिइसक्नु भएको छ। आफूले भन्नु भनेको कुराहरू सबै उहाँहरूले माग गर्नुभएको कुरा सबै कुरा गरिदिनु भएको भएर यसमा त अब उहाँहरूले
0: तर फेरि देउबाले त सबै जिल्लामा संयोजक तोकिसक्नु भयो समानान्तर महाधिवेशन गर्ने भनेर।
1: फेरि सोध्नु होला उहाँहरूले पनि, होइन? अब यो अगाडि स्टेप्सहरू लिँदै गएर अब यो बिचमा चाहिँ एउटा कन्सेन्ससमा पुग्नको लागि, सहमतिमा पुग्नको लागि दुवैतर्फबाट विभिन्न किसिमका कुराहरू आफ्नो आफ्नो स्टेप त सबैजनाको भइहाल्छ। त्यो रूपमा उहाँहरूले राख्नु भएको हुनुपर्छ र त्यस कारणले चाहिँ अब जब माग पुरा भइसकेपछि चाहिँ त्यहाँबाट नआउनुपर्ने कारण चाहिँ म केही पनि देख्दिनँ। त्यस कारणले र साथीहरू जो हुनुहुन्छ, जति पनि साथीहरू हुनुहुन्छ जिल्ला जिल्लामा, उहाँहरूले पनि त यो सबै हेर्नुहुन्छ नि। त्यस कारणले अब चाहिँ निर्णय गर्ने पालो उहाँहरूको जस्तो लाग्यो कि।
0: एउटा निर्णय भएको छ क्या, देउबा नेतृत्वको कार्य समितिका सबै सदस्यलाई केन्द्रीय सदस्य बनाउने भन्ने निर्णय भएको छ। यो खास किन गर्नु परेको हो? पार्टी एकता र विवाद समाधानको प्रयास हो कि संस्थापन पक्षको रणनीतिक कदम हो?
1: यो विवाद समाधानको प्रयास हो रे, उहाँहरूको मागै थियो त्यो अगाडि। अनि त्यो भएपछि चाहिँ यो गर्दाखेरि अब 3 गतेको अधिवेशनमा उहाँहरू भाग लिनुहुन्छ। त्यसपछि पार्टी एक ढिका गर्नको लागि एउटा वे आउट हो नि त। त्यो वे आउटको लागि वे फरवर्डको रूपमा चाहिँ केन्द्र कार्य समितिले प्रस्तुत गरेको भन्ने मान्छ।
0: तर यो प्रस्तावमा पूर्णबहादुर खड्का मान्नुभयो, शेखर कोइराला पनि तटस्थ बसिदिनु भयो, देउबा मान्नु भएको छैन क्या?
1: अब मान्नु होला, उहाँहरूले पनि त वे गरिराख्नु भएको होला। अब त्यो मान्नुहुन्छ आउनुहुन्छ भन्नेमा नै हामी विश्वस्त छौँ। हाम्रो तर्फबाट गर्नुपर्ने, हाम्रो सभापतिजीले गर्नुपर्ने सबै कुराहरू चाहिँ उहाँले गर्नुभएको छ एकताको प्रयासको लागि। उहाँले एकता पनि अझ किनभने यो पार्टी एउटै हो, त्यस कारण एकता भन्ने शब्द नै किन प्रयोग गर्नुपर्छ भन्छु म त अझै। त्यस कारणले चाहिँ सबैजनाको आफ्नो आफ्नो कुरा हुन्छ। यो लोकतान्त्रिक पार्टीमा डिफरेन्स इन ओपिनियन हुन सक्छ र त्यो कारणले त्यसमा चाहिँ एक ठाउँमा ल्याउँ, सहमतिमा ल्याउँ भन्ने प्रयास स्वरूप गरेको कुरा हो। त्यस कारणले त्यो प्रयासमा सभापतिजीले कतै पनि कन्सेसन गर्नुभएको छैन। उहाँले पूर्ण रूपमा चाहिँ पार्टीलाई एक टिक्का राखिराख्ने र महाधिवेशन चाहिँ सबैको सहमति अनुसार गर्ने उहाँले सबै कुराहरू चाहिँ यहाँले त्यही अनुसारले गर्नुभएको मान्छु र त्यही अनुसारले केन्द्र कार्य समितिले पनि निर्णय गरेको हो। त्यस कारणले अहिले केन्द्र कार्य सम्पादन समितिले पनि थप निर्णयहरू गर्नुभएको कारण नै यही हो। त्यस कारण अब केही पनि कुरा भन्ने कुरा के हो त भन्दाखेरि यो चाहिँ हाम्रो निवर्तमान सभापतिज्यूको नै रोबरमा जान्छ भन्छु कि म चाहिँ। अब यसमा उहाँले भन्नु पर्यो, हामीले भन्दा पनि
0: देउबाको कार्यकालका सबैलाई केन्द्रीय सदस्य बनाउने भन्ने कुरा पार्टीको विधान र महाधिवेशन प्रतिनिधि छनौटको प्रक्रिया
2: प्रक्रियासँग कतिको मेल खान्छ, यसबारे कानुनी वा संवैधानिक प्रश्न उठ्दैन भोलि गएर?
1: होइन, यसमा यस्तो छ नि त, वडा अधिवेशनमा अहिलेको हाम्रो विधान अनुसार चाहिँ केन्द्र कार्य समितिको सदस्यहरू स्वतः अधिवेशन प्रतिनिधि हुने छैन। उहाँहरू पनि सबैजना, हामीहरू पनि सबैजना चाहिँ वडाबाटै चुनिएर आएर, क्षेत्रबाटै चुनिएर आएर मात्रै फेरि अधिवेशन प्रतिनिधि हुन पाउनु भएको कारणले उहाँहरू अधिवेशन केन्द्र सदस्य हुनु भए पनि उहाँहरू अब अधिवेशन आयोजक समितिको सदस्य हुनुहुन्छ, सिधै सजिलै मतलब डिरेक्टली त्यसरी हुने हो। अहिलेको कार्य समिति र उहाँहरू पनि त्यही आएर जोडिएर सँगै अधिवेशन गराउने हो र त्यसले गर्दाखेरि पार्टी एक ढिका हुन्छ भने त्यसमा रहेको केही चाहिँ अडचनहरू छ भने त्यो फुराएर जानु नमिल्ने भन्ने हुन्छ त एउटै परिवारभित्र, भनेपछि यसमा केही समस्या छ जस्तो लाग्दैन। यस्तो समस्या हुने भएको भए यति नेताहरू, यति चाहिँ भिजन भएको नेताहरूले यस्तो समस्या भएको कुरा गर्नु नै हुन्न कि। त्यस कारणले चाहिँ यसमा विभिन्न अब हाम्रो कानुन व्यवसायहरूसँग पनि सल्लाह गरेर नै यो सबै कुराहरू आउने भएको कारणले त्यसमा केही समस्या हुने म देख्छु। र विशेष गरेर धेरै कुरा टेक्निकल कुराहरू त आफ्नो ठाउँमा हुन्छन्, त्यसलाई कुरा पनि गर्नुपर्छ, तर कति कुराहरू पोलिटिकल पनि हुन्छन्, पोलिटिकल कुराहरू मिलाउँदाखेरि पार्टी एक ठिका गर्ने सवालमा चाहिँ त्यो कुराहरू सबै मिलाएर नै लाने हिसाबले नै कार्य सम्पादन समितिले निर्णय गरेको हो भन्नेमा चाहिँ हामी विश्वस्त।
2: अब बिस्तारै वडा अधिवेशन त नजिकिहाल्यो, अहिले यो बिचमा चाहिँ क्रियाशील सदस्यताहरू अध्यावधिक गर्ने क्रममा अहिले देउबा पक्ष भनेर खुलेका नेताहरूले अध्यावधिक गर्नु भएको छ कि छैन, तपाईँहरूको रेकर्डले के देखाउँछ?
1: रेकर्ड मैले पर्सनली त्यसरी रेकर्ड हेरेको छैन, किनभने यो क्रियाशील व्यवस्थापन समितिले गर्ने काम हो र त्यसमा चाहिँ हामीहरूले त्यसरी इन्टरफेयर गरेर काम पनि गरेको छैनौँ, र जुन समितिले जे काम गर्नुपर्ने हो त्यो गर्ने भएको भएर मेरोमा के भयो उसकोमा के भयो भने मैले चाहिँ हेरेको छैन, र त्यो जिम्मा जसले पाएको हो उसैले हेर्नुपर्छ भन्ने मान्यतामै नै यो चाहिँ अहिलेको हाम्रो नेपाली कङ्ग्रेस हामी जुन विशेष अधिवेशनपछि आएको केन्द्रीय कार्य समितिमा यो कुरा हामी सबैजना क्लियर छौँ, त्यस कारण जिम्मेवारी अनुसार आफ्नो आफ्नो काम गर्छौँ र आफ्नो आफ्नो ठाउँमा आफ्नो गर्नुपर्ने आफ्नो आफ्नो क्षेत्रमा पनि आफ्नो तयारी त्यही अनुसारले गरेर गएको हुन्छ। त्यस कारणले चाहिँ यो विषयमा चाहिँ अब क्रियाशील व्यवस्थापन समितिकै साथीहरूसँग कुरा गर्नु।
2: भनेपछि तपाईँ त 15 महाधिवेशनमा काङ्ग्रेस एकजुट भएर जान्छ भन्नेमा ढुक्क हुनुहुन्छ होइन? अझै पनि
1: म ढुक्क छु। अब यसको मैले भने यो चाहिँ अब डिफ्रेन्ट ओपिनियन भएको कारणले अहिले सबैजनाले चाहिँ इतर पक्ष भनेर भनेकै भए पनि अब जो साथीहरू जो दाई दिदीहरू त्यहाँ हुनुहुन्छ उहाँहरूले यो विषयमा अब उहाँहरूले निर्णय गर्ने हो कि यताबाट गर्ने कुराहरू सकियो जस्तो लाग्छ कि
2: मलाई। केही नेताहरूले अझै पनि अभिव्यक्ति दिँदा के भन्नुहुन्छ भने 15 महाधिवेशनको मिति घोषणा भएको छ, त्यो मिति घोषणालाई क्यान्सल गरेर नआएसम्म काङ्ग्रेस चाहिँ एकजुट हुँदैन भनेर चाहिँ बोलेको सुनिन्छ है कहीँ कतै।
1: तिन गते हो, तिन गतेको मिति घोषणा मिति अब यो सर्दैन होइन, हामीले जानेको त्यति हो। एज अ केन्द्रीय सदस्य कुरा गर्दाखेरि 3 या 4 गतेमा वडा अधिवेशन हुन्छ र त्यसपछि 16, 17, 18, 19 केन्द्रमा अधिवेशन हुन्छ भन्ने कुरामा हामीले त्यही हिसाबले कार्यकारिका पेस भएको छ केन्द्रबाट र त्यो नै हुन्छ। अब त्यसमा जस्तो अब कहिलेकाहीँ कस्तो हुन्छ भने हामीले हाम्रो परिवारको कुरा हो, हाम्रो संस्थाभित्रको कुरा हो, हामीहरूले हाम्रो पनि कुराहरू त सुनिराखेको हुन्छ, तर हामीले पत्र पत्रिकाहरूमा पनि हेर्दाखेरि कति चाहिँ आम नागरिक जो कङ्ग्रेसको सदस्य होइन, कङ्ग्रेसको शुभचिन्तकहरू उहाँहरू हुनुहुन्छ, उहाँहरूको भोइस पनि त आइरहेको छ, त्यो पनि त हेर्नुपर्छ होला नि त। दुवै पक्षका नेताहरूले हेर्नुभएको छ भन्ने मान्छु, उहाँहरूले के खोज्नु भएको छ त अहिले? अहिले चाहिँ जब थापाजीले यतिको लटक भएर सबै मागहरू सम्बोधन गरिसक्नु भएपछि अब चाहिँ कङ्ग्रेसको अधिवेशन 16, 17, 18, 19 हुने गरेको जानुपर्छ भन्ने लाइनमा नै धेरै साथीहरूको धेरै शुभचिन्तकहरूको पनि त्यही छ नि त मेसेज। त्यो मेसेज पनि त हेर्नुपर्छ होला नि कि म मात्रै त्यो पार्टी हो, पार्टी भनेको चाहिँ हाम्रो सङ्गठनभित्रका साथीहरू मात्र हुन्, पार्टी भनेको हाम्रो केन्द्र समिति मात्र हो, जिल्ला समिति या चाहिँ वडा समिति मात्र हो भनेर सोचेर हुन्छ त? पार्टी भनेको त पार्टीलाई माया गर्ने सबै हो नि त।
2: काङ्ग्रेसमा त के देखिन्छ भने अहिले पार्टीको विधान भन्दा नि गुट बलियो देखिन थाल्यो क्या?
1: गुटको कुरै छैन अहिले, तपाईँले कहाँ के गुट देख्नुहुन्छ केन्द्र समितिभित्र? पहिला कुन कुन गुटमा भनेकाहरू सबैजना एकै ठाउँमा बसेर एउटै स्पिरिटमा एउटै अब्जेक्टिभका साथ अधिवेशन 15 अधिवेशन सम्पन्न गर्ने गरी काम गर्ने भनेर सबैजना लागिरहेको छ। अझ मैले तपाईँलाई भने सबैजनाको आफ्नो आफ्नो जिम्मेवारी जसरी तोकेर दिएको छ त्यही जिम्मेवारीमा काम गरेको छ, साथी साथीको बिचमा चाहिँ त्यो आफ्नो जिम्मेवारी भन्दा फरक जिम्मेवारीमा गएर काम गर्ने सम्भव छैन भनेदेखि यति धेरै मिल्ती भएर काम गरेको त सायद यो पहिलो पटक होला।
2: होइन, विश्व महादर्शनबाट आएको प्रतिनिधि माझ गुटो बगुट नहोला तपाईँले भनेको कुरा मैले माने, तर संस्थापन पक्ष इतर समूह भनेपछि त गुटै त हो। शेखर समूह भनेको गुटै हो, देउवा समूह भनेको गुटै हो, सिटौला समूह छ, प्रकाशमानको छ।
1: अब त्यो विचारहरू हो, डिफरेन्ट विचारहरू के चाहिँ, मेरो पर्सनल विचार नेपाली कङ्ग्रेस भन्दा माथि हुन्छ, देशभन्दा माथि हुन्छ। देशभन्दा माथिको कुरा आयो भने पार्टीभन्दा पनि अझ हामीले त्यसरी सोध्छौँ भने नेपाली कङ्ग्रेसको संस्था छ त्योभन्दा माथि कुनै पनि केन्द्रीय सदस्य, कुनै पनि सदस्य पार्टीको कुनै पनि सदस्य हुँदैन, र त्यसपछि चाहिँ हाम्रो संस्थालाई नै सर्वोपरि मानेर काम गर्नुपर्ने होला नि त। आफ्नो आफ्नो विचार त होला, आफ्नो आफ्नो विचार सेपरेटली सबैले राख्न पाइयो। त्यो राख्न राख्दा राख्दै पनि चाहिँ यदि कहिलेकाहीँ चाहिँ केही कुराहरूमा चाहिँ नेपाली कङ्ग्रेसलाई सर्वोपरि राखेर हेर्दाखेरि केही निर्णय गर्नु पर्यो भने त्यो के निर्णय गर्ने काम चाहिँ खालि हामी ग्रास रुटको सदस्यहरूको कार्यकर्ताहरूको मात्रै हो कि नेताहरूको पनि हो? नेताहरूले चाहिँ त्यो सोच्नुपर्छ कि पर्दैन? उहाँहरू आफ्नो चाहिँ आफ्नो आफ्नो त्यो विचार अथवा त्यसलाई के भन्ने अहिले ठ्याक्कै शब्दमा भन्नु पर्दाखेरि चाहिँ आफ्नो म त अझ इगो भन्छु कि त्यो इगो भन्दा माथि उठेर हेर्न पर्ने चाहिँ वास्तवमा उहाँहरूको बढी जिम्मेवारी हो कि भयो, किनभने नेपाली कङ्ग्रेसबाट सबैभन्दा धेरै धेरै समय पनि उहाँहरूले बिताउनु भयो, हामीहरूभन्दा धेरै समय धेरै मेहनत गरेर पार्टीको लागि काम पनि गर्नुभयो, र उहाँहरूले नै सबैभन्दा धेरै चाहिँ पार्टीको तर्फबाट लिने चाहिँ जुन पदहरू छ त्यो पनि त उहाँहरूले नै लिनुभयो होला नि। भनेपछि त्यो ग्रासरुटमा बसेर कङ्ग्रेस एक ठिका भइराखोस् भन्ने एउटा चाहिँ पार्टीको सदस्यको मन उहाँहरूले राख्नुपर्छ कि पर्दैन? आज तपाईँले जोसँग सोध्न गए पनि उहाँहरूले यतिका भएर जानुपर्छ भन्ने कुरालाई नै त्यसैलाई एड्रेस गरेर चाहिँ हाम्रो पार्टी सभापतिले उहाँहरूको सबै माग पुरा गरिदिसक्नु भएको।
2: अन्तिममा डाक्टर साहब, जस्तै शेखर कोइरालालाई गगन थापाले एउटा प्रस्ताव राख्नु भएको थियो, तपाईँ एउटा संयन्त्र बनाऊ, त्यसको नेतृत्व तपाईँकै नेतृत्वमा पन्ध्रौँ महाधिवेशनमा जाउँ भनेर भन्नुभएको थियो। यही कुरो देउवालाई प्रस्ताव राख्यो भने त काङ्ग्रेस मिल्ला नि त, एकजुट होला नि त।
1: होइन, अब यो यस्तो हो नि त, रनलाई सभापतिले धेरै पटक टाइम लिन खोज्दाखेरि पनि त्यो टाइम पाएको छैन। यस्तो कुराहरू भनेको त अब 3 गते भइसक्यो कि अब ध्यानले मलाई त्यहाँ आएर गरिदिनु भएको भए पनि हुन्थ्यो। अब फेरि उहाँहरूको त्यहाँ कुरा भयो होला, अब त्यसपछि के भयो भने त्यो मलाई थाहा छैन, त्यस कारण त्यसको बारेमा म उताको मलाई थाहा नभएको कुरा मैले बोल्नु हुँदैन, त्यसरी म बोल्दिनँ। तर शेखर दाई आउनु भएन होइन, सबै हाम्रो आदरणीय दाईहरू हुनुहुन्छ, र शेरबहादुर दाईसँग त कुरा गर्न खोज्नु भएको, कुरै नभइसकेपछि यो कुराहरू कसरी आउँछ, अथवा उताबाट प्रस्ताव लिएर आउँदाखेरि के प्रस्ताव लिएर आए त भन्ने कुरा पनि हुन्छ नि। अब उहाँलाई हामीले मान गर्दैनौँ भनेर कहिले पनि भनेको छैनौँ र भन्नु पनि हुँदैन, किनभने उहाँहरू जस्तो नेताहरू आदरणीय हुनुहुन्छ, हामीले सबैले मान गर्नुपर्छ, त्यो अहिले पनि गर्ने भनेकै छ, नभनेको छैन। त्यस कारणले चाहिँ अब सबै निर्णय गर्ने ठाउँमा चाहिँ अब उहाँहरू हुनुहुन्छ, अब उहाँहरूले सबैलाई लिएर जानुहुन्छ, हामीहरू आउँछौँ र गर्छौँ भनेर भन्नुभएको भन्नुभयो भने के पनि समस्या छ जस्तो लाग्दैन। त्यसैले इगो नै सबैभन्दा सुटेबल वर्ड जस्तो लाग्छ मलाई। अब त्यो इगोबाट उहाँहरू हटेर चाहिँ त्यहाँबाट त्यसलाई हटाएर चाहिँ सबैजनालाई, हामी सबैजना उहाँहरूकै चाहिँ हामीहरू दाजुभाइ चाहिँ हाम्रो दाईहरू आदरणीय दाईहरू आएर सबै उहाँहरूकै चाहिँ कार्यकर्ता उहाँहरूकै चाहिँ बालबच्चा त हुने त भनिसकेपछि त्यसरी लिन पर्यो नि त उहाँहरूले पनि। उहाँहरू जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँमा आफूलाई राख्नुहोस् भन्ने हामीले रिक्वेस्ट गर्न सक्छौँ, रिक्वेस्ट गर्छौँ। अहिले पनि उहाँहरूलाई पूर्ण मान राख्दै उहाँहरूलाई रिक्वेस्टै गर्ने
2: हुन्छ। समय र कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
1: हजुर, धन्यवाद, नमस्कार।
0: उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य डाक्टर अमिता प्रधान। उहाँसँगको कुराकानीसँगै कार्यक्रममा आजका कुराको समय सकिएको छ। आजका कुरा यति नै, भोलिका कुरा भोलि नै। सुनिल पराजुली बिदा हुन्छु, नमस्कार।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हरकपुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
5: सुमया सुधार तितर माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के यहाँबाट झस्कानी र नि पटाउने गल्नी अनि भतातै पोल्ने दुख्नी बेसी पटाउने सुतेको सुते हुने सुती सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 5934
6: कालिका एफएम 95.2 निरन्तरको साथी।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सडक खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगर्ने भन्दा सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ,
0: हिमनदी भत्किएर आएको बाढीको वेग बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी, र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसी ड्रोन हमला। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्यान्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रुसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे। उनले भने, पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कमाक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कारवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्यान्ड जोडिएको छ। फिनल्यान्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकर्मीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्यान्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रुससँग सबैभन्दा लामो सिमाना जोडिएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो सेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले सुरु गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब भन्दा बढीको सेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 अर्ब जुटाउने अपेक्षा गरिएको छ। डाङ्गोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आइपिओ भनेका छन्। हालैको विनाशकारी बाढीबाट जलविद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढीका कारण नेपालमा 1300 जनाभन्दा बढीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेको शीत त्रिशुलीको बाढीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपिल गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औँल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझ पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सडक सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सडक सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद सङ्कटग्रस्त क्षेत्र घोषित गरेका 15 प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढीपछिको पुनस्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीडा सुनाउनुको साथै सङ्घीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव बर्यालले दैनिक जीवनका गासबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
1: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका, औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्, यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ संघीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने भने त सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
0: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा तीनवटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
3: प्रधानमन्त्रीले लोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तगारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल पेलिब्रिज, झोलुङ्गे पुल त्यो चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो, कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
0: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
4: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो, स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दा नि छुट्टै तरिकाले चाहिँ डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
0: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1,395 जनाको शव फेला परेको छ भने अझै 5,130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीको तीव्रता, स्तर र शक्ति 1,000 वर्षमा एकपटक आउने बाढीभन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी सुरुमा उनलाई भदौ 10 को बाढी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौँ।
5: हामीले सामान्यत बाढी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यस कारण लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
0: मतलब 100 वर्षमा आउने भन्दा पनि
5: अझ धेरै नै बढी थियो, होइन 1,000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफका ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ रकहरू नै फेलियर
0: भएको।
5: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू, बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अलि माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ, तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाकोले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भइरहेको छ।
6: अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घन्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोबेसीसम्म 83 किलोमिटर प्रति घन्टामा आएको भनिन्छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घन्टा, त्यो वेग कत्रो हो हामीले सोच कसरी?
5: स्टेसनहरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौँ, र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्रिज फ्लो एन्ड हो र स्टिप जति माथि स्टिफनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारै त्यो भेलोसिटी चाहिँ 93 किलोमिटरबाट 65, 29, 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
6: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न होइन, त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ।
5: हाम्रो अहिले नै 6 चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट
6: गरिसकेपछि
5: त त्यो लेभल वार्निङ लेभल त्यो त पुग्नै पाएन। त्यस कारणले चाहिँ अहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ। अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभलभन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलेन्स सिस्टममा चाहिँ जानुपर्छ एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ। दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्थको एक्सिस्मिक एक्टिभिटिजसँग चाहिँ मोनिटरिङ गर्ने।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। रसुवा बाढीसँगै बगेका कयौं पुलहरूमध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एकरूप ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीयवासीहरूले बताएका छन्। यस विपदमा 41 मोटर चल्ने पुल, 45 झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सडक क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी विदुर सडक खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः सुरु भएको बताउँछिन् नुवाकोटबाट हाम्री साथी शक्तिमाया तामाङ।
7: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
8: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
7: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली
9: बच्चाहरू लिएर जान नसकिने त्यहाँमाथि को बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्रा बाटो हिँड्न पर्छ, 3 घन्टा हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्दाखेरि।
7: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
10: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा, नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
7: बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज, झुलुङ्गी पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिस पूर्व प्रधानमन्त्री बोरिस जोन्सन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसले ड्रोन हमला गरेको छ। रुसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
2: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोन्सन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रुसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसार्स्काले जोन्सन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्यान्डको सीमाभित्र उक्त रेल पुगेको करिब 30 मिनट पछि ड्रोन हमला भएको थियो।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: कालिका एफएम 95.2 निरन्तरको साथी। स्टुडियो टाइम चेक। समय
12: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
13: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ।
14: यति बेला रातको 9 बजेको छ। It's 9 p.m.

0: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
1: अब उपचारको लागि विदेश जानै पर्दैन।
0: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
1: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
0: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
1: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट र कलेजोको भरोसा योग्य उपचार गन्तव्य।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
5: सुमाया सुधार पितर माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँबाट झस्कानी रानी पटाउनी गल्नी, अनि भतते पोल्नी, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्ने भएको।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934.
6: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12, Thani Chowk, Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
7: ओहो काका, म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको। हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त।
8: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता, त्यहाँ त 24 घन्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ। अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको, टाउको फुटेको,

0: ललितपुर चितवन।
1: फोन 0556-493-817, 493-211 र मोबाइल 98442-0961-31।
2: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550-5934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
4: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो, दस हिताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै कामने। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
7: शिव अब म बेसरी खुसी, म त अहिले
6: अब त म त बचेँ भनेको छ नि। म
7: रामराजीपुर कल्याणपुर भन्छ न, तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँ झस्का हान्ने, यहाँबाट झस्का हानि र नि पटाउने गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलासम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।

0: चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 056-595-1474।

0: मोबाइल 98550 5934। कालिका एफएम 95.2।
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
2: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, वीआईपी वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
2: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556-94403 र मोबाइल 98550-74933।
3: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
4: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स, एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
3: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10, चितवन। फोन 0556-598-340, 598-1140।
5: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्य नजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450-23503 र 98118-67513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
6: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
7: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ, आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
8: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
2: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
8: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर 9 शरदपुर। फोन 0564-90-903 र 98550-65903।
9: ग्लोबल करियर को सुरुवात होटल र आईटी सँग, सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
10: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ।
9: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआईटी र ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
10: आरम्भ कलेज, जहाँ सेवा, कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला।
9: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज, भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 0556-13-664, मोबाइल 98550-33664 र 98550-33559।
0: कालिका एफएम, हृदयको स्पन्दन।

0: Media. Extreme energy drink.
1: ल फेरि के भयो, बिच बाटोमै गाडी बन्द भयो।
2: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
1: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
2: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
1: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
2: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
1: ल, मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
2: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
1: सम्पर्क नम्बर?
2: ल अहिले नै टिपिहाल, 9801564661, 9803074595 र 9803074492।
3: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासुती थकाली चोक।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्सले।

0: कालिका एफएम 95.2
1: होइन यतै घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
2: सबैतिर बुझेर मनकामना युपिभिसीका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
1: मनकामना युपिभिसीका झ्याल ढोका
2: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि दायाँ बायाँ लागिन म त।
3: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री हेर्दा आकर्षक, मनोकामना युपिभिसीका झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौ वर्ष झोक्क हुनुहोस्।
4: अब युपिभिसी होइन मनोकामना युपिभिसी भन्नुहोस्।
5: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक, मोबाइल 98550 80618, 98550 58987।
6: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
7: CMT होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
6: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
7: CMT होटल हाकिम चौक, फोन नम्बर 0556-94403 र मोबाइल 98550-74933।
6: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
8: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
6: कसरी?
8: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युए

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल नै किन
2: ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ।
0: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ CTBT को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
3: भरतपुर ओरालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0656-94-273, टोल फ्री नम्बर 18-10-50-00-273।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन, अहिले रेगुलर दबाई खाए मलाई सन्चो भयो।
6: सुमाया सुधार तितर माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी, अनि भतातै पोल्नी, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्नु भएको।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: नयाँ बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
8: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, KSUPVC का झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्, त्यसैले हामीलाई त KSUPVC को झ्यालडोका राखेकै घर चाहिन्छ।
9: सम्पर्क KS झ्यालडोका संसार, भरतपुर 9 मिलन चोक, मोबाइल 98550-64-133।
10: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: Halika FM 95.2
1: पाल्स, फिसर, फिस्टुला र पेटोकका बिरामीहरूलाई विशेष जानकारी यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानोगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बात व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छार सूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन। फोन 0556126070।
2: DMMCH स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल प्रणाली अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर 9 को पहिलो र एक मात्र अस्पताल समिट हेल्थ केयर हस्पिटल प्रणाली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन। फोन 0556592064।

0: 45 वर्षदेखि रङहरूमा खुशी सजाउने पशुपति पेन्ट्स, खुशीका रङहरू।
1: रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेंस
3: FM, Kalika FM, Hridayko Spandan.

0: कालिका एफएम 95.2
1: ब्रह्मा मुरारी त्रिपुरांतकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शांति करा भवन्तु।
2: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी गृह वास्तु वैवाहिक सम्बन्ध शिक्षा रोजगार वैदेशिक यात्रा सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव शास्त्र सम्बद्ध गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री। मोबाइल 98459656 र 98476486656 भरतपुर 5 नारायणपुर समी चोक।
3: ए बुहारी कता छौ? एक गिलास दुध ल्याऊ त।
4: सानु मलाई दही है।
5: मम्मी मलाई चाहिँ घिउ दिनुस है।
3: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदै छ नि।
6: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध दही घिउ पनिर चीज छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
7: साथै मन हरर र हुने खादा मिठो जीव शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी स्वाद अनि शक्तिको बेजोड मिश्रण भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
8: Introducing Caro TV Nepal, Nepal's largest HD IPTV service provider. We are proud to offer over 200 plus channels with our high-speed internet starting at 200 Mbps. We are providing set-top box and 5 GHz dual-band ONU free of cost. Call 980-123-2388. Experience the best with Caro TV Nepal.
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
11: सुमाया सुधार तितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको के। यहाँबाट झस्कानी रानी पटाउने गल्नी, अनि भतते पोल्ने दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्त पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
9: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
0: स्टुडियो टाइम चेक, यो समय
12: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
13: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
14: यति बेला रातको 10 बजेको छ। It's 10 p.m.

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर फोन 0564909003 र 98550 65903
5: आजको जमानाको भरपर्दो पाई

बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणको लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता, रसुवा बाढी पीडितको लागि कानुनी बाधा हटाउन काङ्ग्रेस सभापति गगन थापाको माग, अर्थमन्त्री वागले बिहिबार भारत जाँदै। काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको निर्णयप्रति देउबा पक्ष असहमत, एमाले उपाध्यक्ष थापा र महासचिव पोखरेलको प्रतिवेदन एकीकृत गर्ने सहमति, सरकारले अबदेखि देशभरका विद्यालयमा बुक फ्री फ्राइडे र स्किल एन्ड एजुकेसन लागू गर्ने। बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्ध, नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गरिने। र ढिलो बलिङ गरेको भन्दै पाकिस्तानमाथि आइसिसीको दोहोरो कारवाही, 11 अङ्क गुम्यो। 24 घण्टा समाचार प्रसारण गर्ने मोफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभरकै साथ प्रसारण भइरहेको राति 10 बजेको कालिका हाइलाइट्समा सुनिल पराजुलीको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणको लागि बजेटको अभाव हुन नदिने स्पष्ट पार्नु भएको छ। सोमबार सिंहदरबारमा विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको विभिन्न जिल्ला र स्थानीय तहको जनप्रतिनिधिहरूसँगको भेटघाटमा शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुनर्निर्माणको लागि बजेट अभाव हुन नदिने बताउनु भएको छ। त्यस्तै उहाँले प्रभावित क्षेत्रमा बाढीपछिको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानको विषयमा जानकारी र सुझाव लिनुभएको थियो। सो क्रममा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले बाढीको कारण सडक सञ्जाल नहुँदा राहत तथा पुनर्निर्माणमा समस्या देखिएकोले क्षतिग्रस्त सडकलाई छिटो खुलाउनु पर्ने माग गरेका छन्। नुवाकोटको विद्युत नगरपालिका प्रमुख राजन श्रेष्ठले त्रिशुली नदी र आसपासका करिब 19 पुल बगाएको र रसुवा धादिङ विदुर जोड्ने सडकहरू अवरुद्ध हुँदा राहत र उद्धारमा समस्या देखिएको बताउनु भएको छ। होल्डिङ सेन्टरमा चाप र सम्भावित महामारी कम गर्न प्रभावित परिवारलाई कोठा भाडामा सार्ने र नगरपालिकाले 6 महिनाको लागि भाँडाकुँडा, ग्यास चुलो, सिलिन्डर र खाद्यान्नसहित प्रति परिवार 10,000 रुपियाँ दिने तयारी गरेको उहाँले जानकारी दिनुभएको छ। त्रिशुली पारिरहेको प्रदेश स्तरीय अस्पताल र बस्ती जोड्न तत्काल हिउँ पाइप डाइभर्सन बेली ब्रिज राख्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको उहाँले बताउनु भएको छ। यसैबीच प्रमुख श्रेष्ठले बस्ती

परिवारलाई राहत दिन विद्यमान कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ। थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बाढीमा आफन्त गुमाएका परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि समेत गरिसकेको अवस्थामा पनि कानुनी प्रावधानको कारण उनीहरूलाई मृतक घोषणा प्रमाणित गर्न सक्ने अवस्था रहेको बताउनु भएको छ। मुलुकी देवानी समेत 2074 दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषित गर्न 12 वर्ष कुर्नुपर्ने व्यवस्था गरेको भन्दै उहाँले यसले पीडित परिवारलाई थप पीडा दिएको उल्लेख गर्नुभएको छ। रसुवा र नुवाकोट पुगेर फर्केला गर्दै आफूले यो विषय उठाएको स्मरण गर्दै थापाले आफन्त गुमाउँदाको अकल्पनीय शोकमाथि राज्यका कानुनी अडचनले पीडित परिवारलाई थप प्रताडित गरिरहेको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर सोडिम वागले बिहिबार भारत भ्रमणमा जाने हुनुभएको छ। नेपालको लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय समकक्षी निर्मला सीतारमणको नियन्त्रणामा अर्थमन्त्री वागले बिहिबार 2 दिने भारत भ्रमणमा जान लाग्नु भएको हो। श्रीवास्तवको अनुसार अर्थमन्त्री वागले अन्य उच्च स्तरीय भेटवार्ता पनि गर्नुहुनेछ। भारतीय विदेश मन्त्री एस जयशङ्कर लगायतसँग पनि भेटवार्ता हुनेछ। गत भदौ 10 गते नेपालमा आएको विनाशकारी बाढीपछि यो पहिलो विदेश भ्रमण हो। रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न 19 स्वास्थ्य संस्थामा भर्ना भएका 341 बिरामीमध्ये 278 उपचारपछि निको भई घर फर्किएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन निकायले सोमबार जारी गरेको प्रतिवेदन अनुसार घाइते तथा बिरामी परेका मध्ये हाल 27 विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचारको क्रममा 4 मृत्यु भएको छ। त्यसै गरी बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन स्वास्थ्य मन्त्रालयले हैजा विरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ। नुवाकोटमा लक्षित जनसङ्ख्या 71,635 मध्ये 28,019 अर्थात् 39.22% खोप समेत लगाएका छन्। भक्तपुरको मनोहरा खोलामा बाढी आएको छ। सोमबार दिउँसोबाट परेको पानीको कारण खोलामा बाढीको सतह बढेको हो। खोलामा बाढी आएसँगै नदी किनारमा टराहरूमा पानी छिरेको छ। पानी छिरेपछि किनारका बस्तीमा रहेकाहरूलाई सुरक्षित ठाउँमा लगिएको छ। अहिले प्रहरी परिचालन गरिएको छ। बस्ती किनारका केही घरमा पानी पसेपछि सुरक्षित ठाउँमा सारेका छौँ, भक्तपुरका एसपी सूर्य खड्काले बताउनु भएको छ। सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको दावी गरेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको भन्दै सरकारले त्यो सकिए लगतै पक्की सडक र पुलको निर्माण गर्ने जानकारी समेत दिएको छ। त्यसै गरी रसुवा भटेको सिबाडीको कारण नेपालको जलविद्युत उत्पादन क्षमता घटेपछि भारतले नेपाललाई दैनिक 654 मेगावटसम्म विद्युत निर्यात गर्ने भएको छ। भारत विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बर 2026 31 डिसेम्बर 2026 विद्युत निर्यात गर्न स्वीकृत दिएको हो। स्वीकृत अनुसार भारतले दैनिक 18 अर्थात् मध्यरात 12 बजेदेखि 7:00 नेपाललाई विद्युत उपलब्ध गराउनेछ। नेपाली काङ्ग्रेसको पूर्व सभापति शेरबहादुर देउबा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउबा समूहका शीर्ष नेताहरूको बसेको बैठकले संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता यानपी साउथले जानकारी दिनुभएको छ। संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समिति सदस्यको हैसियतमा महाधिवेशनमा सहभागिताको लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमको लागि यस्तो निर्णय भएको हो। नेकपा एमालेको पुनर्गठन र रूपान्तरणको बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढङ्गले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलको
प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसको लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रविधि भएको आरोप लगाउनु भएको थियो। विवाद बढेपछि

होटलमा आवश्यक रूपमा चलेको कार्यदलको बैठकले दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेललाई जिम्मा दिएको सचिव राजन भट्टराईले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्रवादी राष्ट्रवाकी सचेतक क्रान्तिसिंह अधिकारीले जेएनजी शहीद स्मृति दिवसको विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जेएनजी शहीद परिवार कल्याणकारी समाजले सोमबार सिंह दरबार गेट बाहिर प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर अधिकारीले गरेको टिप्पणीले शहीद घाइते तथा परिवारको भावनामा चोट पुगेको भन्दै तत्काल सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। उनीहरूले सत्तारूढ राष्ट्रवाद संसदीय दलको सचिवालयमा समेत ध्यानाकर्षण गराएका छन्। समाजका अध्यक्ष तथा जेएनजी शहीद धीरजका बुबा नारायण श्रेष्ठले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कन्सर्टको संज्ञा दिनु आपत्तिजनक भएको बताउनु भएको छ। यता नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ पक्राउ परेका छन्। प्रहरले बैंकिङ कसुर मुद्दामा सोमबार प्रधानमन्त्रीले बोलाएको बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी भएपछि पक्राउ गरेको हो। बैठकबाट बाहिरी लगतै पक्राउ गरेर उनलाई दरबार मार्गको हिरासतमा राखिएको छ। ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतमा असोज 5 गते दुवै पक्षबीच छलफल हुने भएको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले सोमबार प्रारम्भिक सुनवाईपछि असोज 5 गते दुवै पक्षलाई छलफलमा बोलाएको छ। निवेदकले अन्तरिम आदेश समेत माग गरे। सम्बन्धमा निवेदन दावीको विषयवस्तुको प्रकृति र गम्भीरता समेतलाई विचार गर्दा अन्तरिम आदेश सम्बन्धमा दुवै पक्षबीच छलफल गरी निष्कर्षमा पुग्न मनासिब हुने देखिएकोले सो प्रयोजनार्थ मिति 2083/6/5 पेशी तोकी सोको जानकारी विपक्षीलाई समेत दिए नियमअनुसार पेश गर्नु सर्वोच्चले भनेको छ। भट्टेकोसीको बाढीको कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वी राजमार्गको कृष्णवीर खण्ड आउँदो असोज 1 गतेदेखि दुईतर्फी नै सञ्चालनमा ल्याउने भएको छ। बाढी र पहिरोले सडकको तल्लो भाग बगाएपछि नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरी भित्तातर्फबाट नयाँ ट्याक खनेर सडक बनाइएको छ। सरकारले अबदेखि देशभरका विद्यालयमा बुक फ्री फ्राइडे र स्किल एन एजुकेसन लागू गर्ने भएको छ। सरकारले विद्यालय शिक्षालाई व्यवहारिक र सिपमूलक बनाउने उद्देश्यले यो अवधारणा आगामी शैक्षिक सत्रदेखि नै देशभर लागू गर्ने तयारी गरेको छ। सरकारले यतिखेर राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि सातै प्रदेशमा सुझाव तथा पृष्ठपोषण सङ्कलन गर्दै आएको छ।

जनताको मतमा हाम्रो प्रश्न रहेको छ, चौधौँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमको आधिकारिकको फेसबुक पेजमा राखिएको स्टाटसमा कमेन्ट गर्न सक्नुहुनेछ। ट्विटर, वाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवासको प्रतिक्रिया राख्न 0956 71 158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्युज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतमा विद्यालयको दिवाभोजमा डिप फ्राइड अर्थात् धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशकभन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थापन गरिएको सबैभन्दा ठुलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गरिने बिबिसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइनेछ भने ब्रेकफास्ट क्लबहरूले पहिलोपटक पोषण सम्बन्धी नियमहरू पालना गर्नेछन्। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख रहेको छ। अब खेल समाचार। इङ्ल्यान्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात् खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज बास्टनमा भएको घरेलु टोली इङ्ल्यान्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। योसँगै इङ्ल्यान्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्क पुछारमा रहेको छ। राति 10 बजेको कालिका हाइलाइट्सको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणको लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता। रसुवा बाढी पीडितको लागि कानुनी बाधा हटाउन गगन थापाको माग। अर्थमन्त्री वागले बिहिबार भारत जाँदै। काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको निर्णयप्रति देउवा पक्षीय असहमत। एमाले उपाध्यक्ष थापा र महासचिव पोखरेलका प्रतिवेदन एकीकृत गर्ने सहमति। सरकारले अबदेखि देशभरका विद्यालयमा बुक फ्री फ्राइडे र स्किल एन्ड एजुकेसन लागू गर्ने। बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गरिने। र ढिलो बलिङ गरेको भन्दै पाकिस्तानमाथि आइसिसीको दोहोरो कारवाही। 11 अङ्क गुम्यो। यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मोफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभरकै साथ प्रसारण भइरहेको राति 10 बजेको कालिका हाइलाइट्स आजको लागि यति नै। सुनिल पराजुली बिदा हुन्छु। नमस्कार। 95.2

0: कालिका एफएम 95.2 निरन्तरको साथी।
1: ल फेरि के भो, बीच बाटोमै गाडी बन्द भयो।
2: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
1: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको छ।
2: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
1: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
2: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
1: ल, मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
2: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
1: सम्पर्क नम्बर
2: ल अहिले नै टिपिहाल, 98015 64 661, 98013 07 495 र 98013 07 492।
3: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
0: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।
4: अध्यारो चिर्दै उज्यालो भविष्यतर्फ।
5: शिक्षक केवल पाठ पढाउने व्यक्ति मात्र होइनन्, भविष्य निर्माण गर्ने मार्गदर्शक पनि हुन्।
4: शिक्षाका चुनौती, अवसर र समाधानका विषयमा विज्ञसँग खुल्ला संवाद गर्ने प्रयास, यो हो कार्यक्रम शिक्षाको चौतारी।
5: नमस्कार, कालिका एफएम 95.2 MHz सम्पूर्ण आदरणीय श्रोताहरूलाई हार्दिक अभिवादन। म हुँ बसन्त र स्वागत छ तपाईँलाई हाम्रो साप्ताहिक शैक्षिक कार्यक्रम शिक्षाको चौतारीमा। शिक्षा केवल विद्यालयको कक्षा कोठासम्म मात्र सीमित छैन, शिक्षा भनेको सोच्ने तरिका, निर्णय गर्ने क्षमता, चरित्र निर्माण र जिम्मेवार नागरिक बन्ने आधार हो। यो कार्यक्रम शिक्षाको चौतारीमा हामी आजको शिक्षाको अवस्था, प्रविधिको प्रभाव, विद्यार्थी र अभिभावकको भूमिका तथा एक अनुभवी शिक्षकसँग विशेष अन्तर्वार्ता पनि प्रस्तुत गर्ने गर्छौँ। हामीले शिक्षाको चौतारीमा शिक्षा क्षेत्रका विषयवस्तुलाई एउटा चौतारीमा रहेर प्रस्तुत गर्न खोजेका छौँ। चौतारी भनेको थकाइ मेटाउने ठाउँ मात्र होइन, अनुभव साट्ने, गीत सङ्गीत सुन्ने र नयाँ कुरा सिक्ने ठाउँ पनि हो। त्यसैले आजको हाम्रो शिक्षाको चौतारीमा हामी शिक्षा, शिक्षक, विद्यार्थी र अभिभावकका विभिन्न पक्षबारे कुराकानी गर्नेछौँ। शिक्षाको चौतारीलाई तपाईँले शिक्षा सम्बन्धी सल्लाह, सुझाव तथा प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। प्रिय श्रोताहरू, आजको शिक्षा पहिले भन्दा धेरै फरक छ। अहिले विद्यार्थीहरूले पुस्तकबाट मात्र होइन, इन्टरनेट, डिजिटल कक्षा, भिडियो र विभिन्न प्रविधिबाट पनि सिक्न सक्ने अवसर पाएका छन्। तर अवसरसँगै चुनौती पनि छन्। मोबाइलको अत्याधिक प्रयोग, सामाजिक सञ्जालमा धेरै समय बिताउने बानी, अध्ययनमा ध्यान कम हुनु र मानसिक दबाव जस्ता समस्या पनि देखाएका छन्। यसैले आजको शिक्षाले केवल अङ्क मात्र होइन, राम्रो सोच, राम्रो व्यवहार, सृजनशीलता र जीवन सिप पनि सिकाउनु पर्छ। अब यही विषयलाई अझ गहिरोसँग बुझ्न हामीसँग स्टुडियममा उपस्थित हुनुहुन्छ अनुभवी शिक्षक तथा अधिवक्ता धर्मराज पोखरेल सर। उहाँ लिटिल फ्लावर स्कुल नारायणगढमा अध्यापनरत हुनुहुन्छ। उहाँलाई यस कार्यक्रम शिक्षाको चौतारीमा स्वागत गरौँ।
6: धन्यवाद सर। म विगत 37 वर्षदेखि शिक्षण पेसामा संलग्न छु। हाल म लिटिल फ्लावर स्कुल नारायणगढ र अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा पनि अध्यापनरत छु। साथै सहायक पेसाको रूपमा मैले अधिवक्ता काम पनि गर्दै आइरहेको। शिक्षण पेसालाई समाज निर्माणको महत्वपूर्ण माध्यमका रूपमा लिँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान गर्ने प्रयास गर्दै आए।
5: तपाईँको विचारमा शिक्षा भनेको के हो, यसको वास्तविक उद्देश्य के हुनुपर्छ जस्तो लाग्छ सर?
6: मेरो विचारमा शिक्षा भन्नाले ज्ञान, सिप, संस्कार र सकारात्मक सोचको विकास गर्ने प्रक्रिया हो। शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षा उत्तीर्ण गराउनु नभई असल, सक्षम, जिम्मेवार र आत्मनिर्भर नागरिक निर्माण गर्नु हुनुपर्छ।
5: सरको अनुभव धेरै लामो समयदेखि रहेछ शिक्षण पेसामा, शिक्षक बन्ने प्रेरणा तपाईँलाई कहाँबाट प्राप्त भयो सर?
6: अत्यन्तै राम्रो प्रश्न सोध्नुभयो यहाँले। मलाई शिक्षक बन्ने प्रेरणा आफ्ना गुरुहरूबाट प्राप्त भयो, साथै सँगै क्याम्पसमा पढ्दै गर्दा मेरा साथीहरूले पनि शिक्षक बन्नुपर्छ है भनेर मलाई जति बेला पनि झकझकाइरहनुहुन्थ्यो। उहाँहरूले विद्यार्थीको जीवनमा शिक्षकले पार्न सक्ने सकारात्मक प्रभाव देखाउनु भएको थियो। त्यसैले आफूले पनि विद्यार्थीको भविष्य निर्माणमा योगदान गर्ने उद्देश्यले यो पेसा रोजेको।
5: धेरै राम्रो विचार राख्नुभयो सर। एउटा असल शिक्षकमा हुनुपर्ने गुणहरू के हुन् जस्तो लाग्छ सर?
6: अहिलेको 21 शताब्दीमा असल शिक्षकका निम्ति धेरै गुणहरू हुन आवश्यक छ। सामान्य रूपमा भन्नुपर्दा असल शिक्षकमा विषयगत ज्ञान, धैर्य, अनुशासन, इमानदारी, जिम्मेवारी बोध, सहानुभूति, सकारात्मक सोच र राम्रो सञ्चार सिप हुन जरुरी छ। साथै विद्यार्थीको क्षमता र आवश्यकतालाई बुझेर व्यवहार गर्न सक्ने गुण पनि हुन आवश्यक छ। हामीले कक्षा कोठामा प्रवेश गर्दै गर्दा एकै किसिमले कहिले पनि कक्षा कोठामा पढाउनु हुँदैन, किनभने विद्यार्थीहरू एकै खालका हुँदैनन्। कुनै विद्यार्थीले सुनेर सिक्छन्, कुनै विद्यार्थीले देखेर सिक्छन् त कुनै विद्यार्थीले अनुभव गरेर अर्थात् छोएर सिक्छन्। तसर्थ हामीले कहिलेकाहीँ खेलाउने, कहिलेकाहीँ श्रव्य दृश्य सामग्रीहरू देखाउने आदि इत्यादि गरेर शिक्षण सिकाइ क्रियाकलापलाई अगाडि बढायो भने असल शिक्षक हुन्छौँ। तसर्थ यी गुणहरूको विकास गर्न जरुरी छ जस्तो लाग्छ सर मलाई।
5: विद्यार्थीको शैक्षिक उपलब्धि सुधार गर्न शिक्षकको भूमिका कस्तो होला सर?
6: वास्तवमा भन्ने हो भने विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा सुधार गर्नको निमित्त शिक्षकले मात्रै मेहनत गरेर पुग्दैन। तीनवटा पक्ष समावेश हुनुपर्छ मलाई लाग्छ सर। यसमा चाहिँ विद्यार्थी स्वयं, शिक्षक र अभिभावक, यदि तिनजना मिलियो भने अझै त के पनि भनिन्छ भने विद्यालय व्यवस्थापन समिति होइन, प्रशासन आदि इत्यादि सबैजना मिलेर सँगै काम गरियो भने विद्यार्थीको शैक्षिक उपलब्धिमा चाहिँ सुधार गर्न सकिन्छ। त्यसै गरेर तीमध्ये चाहिँ सबैभन्दा महत्त्वपूर्ण भूमिका भनेको शिक्षकको हुन्छ। शिक्षकले विद्यार्थीको स्तर पहिचान गरी उपयुक्त शिक्षण विधि अप्नाउने, नियमित अभ्यास गराउने, कमजोरी पहिचान गरी सुधारात्मक सहयोग गर्ने र निरन्तर मूल्याङ्कन तथा प्रतिक्रिया दिने गर्नुपर्छ। विद्यार्थीलाई उत्प्रेरित गर्नु पनि उत्तिकै आवश्यक छ सर।
5: राम्रो उत्प्रेरणाको पनि आवश्यकता पर्दछ। अहिलेका विद्यार्थी र पहिलेका विद्यार्थीको सिकाइको शैलीमा के कस्ता परिवर्तन आएको पाउनु भएको छ सर? हजुरले कक्षा कोठामा पढाउँदा
6: मैले धेरै परिवर्तन देखेको छु र सिकाइ शैलीमा एकदमै यो धरती र आकाश बीचको चाहिँ फरक छ। जस्तै पहिलेका विद्यार्थीहरू मुख्यतया हामी पनि भनौँ न पाठ्य पुस्तक, शिक्षक र पुस्तकालयमा निर्भर हुन्थ्यौँ, तर अहिलेका विद्यार्थीहरू यी कुरामा मात्रै निर्भर छैनन्। अहिलेको जमाना भनेको एआईको जमाना हो, इन्टरनेटको जमाना हो, मोबाइल तथा डिजिटल सामग्रीको जमाना हो। साथै भिडियो तथा अन्य प्रविधिले पनि यो शिक्षण सिकाइलाई चाहिँ प्रभाव पारेको हुन्छ। त्यसैले अहिले सिकाइ बढी प्रविधि मैत्री छ, खोजमूलक र अन्तर्क्रियात्मक छ भन्दा फरक नपर्ला सर।
5: विद्यार्थीले कुनै कुरा, कुनै विषयवस्तुको बारेमा अथवा कुनै प्रश्नहरू नजानेमा उसले मोबाइलको प्रयोग गर्छ र एआईबाट पनि विभिन्न किसिमका प्रश्नका उत्तरहरू खोज्ने प्रयास गर्छ। तर यसरी मोबाइलबाट एआईको मात्रै प्रयोग गर्दा वास्तविक सृजनशीलतामा केही कमी आउने हो कि सर?
6: एकदम राम्रो प्रश्न गर्नुभयो सरले। सबै कुराको तालमेल मिलाउनु पर्ने हुन्छ। पूर्ण रूपमा एआईमै निर्भर हुनु हुँदैन। यदि अहिलेका विद्यार्थीहरू पूर्ण रूपमा एआईमा निर्भर भयो भने उनीहरूको सृजनशीलतामा चाहिँ ह्रास आउँछ।
5: हजुर।
6: तसर्थ उनीहरूले चाहिँ सृजनात्मक कार्य गर्न सक्दैनन्। यी दुवै कुरालाई उनीहरूले चाहिँ आफ्नो सृजनशीलता प्लस एआईलाई समायोजन गरेर मिलाएर अगाडि बढेको खण्डमा विद्यार्थीहरूले राम्रो अङ्क ल्याएर चाहिँ अगाडि बढ्न सक्छन् भन्ने गरिन्छ नि। अब विद्यार्थीले पढाइमा मात्र 4 GPA ल्याएर हुँदैन, उनीहरूले आफ्नो जिन्दगीमा पनि 4 GPA ल्याउन जरुरी छ। तसर्थ अहिलेका विद्यार्थीहरू एआईमा मात्रै निर्भर नभएर सृजनशीलता प्लस एआई दुवैलाई मिलाएर अघि बढेको खण्डमा उनीहरूको जीवनस्तर पनि राम्रो हुन्छ। किनभने अहिलेको 21 शताब्दीमा एआईको प्रयोग नगर्ने विद्यार्थी एकदम पछाडि नै जानुपर्ने हुन्छ। अग्र स्थानमा जानुको निमित्त चाहिँ अलिक गाह्रो पर्छ, तर चाहिँ यसलाई चाहिँ मिलाएर अगाडि बढ्न जरुरी छ सर।
5: विद्यार्थीलाई पढाइप्रति रुचि जगाउनु पर्यो र विद्यार्थीलाई पढाइप्रति रुचि जगाउन शिक्षकले के गर्नुपर्छ होला?
6: सर्वप्रथम त के लाग्छ भने सर, विद्यार्थीले मात्रै शिक्षकलाई चिनेर हुँदैन, शिक्षकले पनि विद्यार्थीलाई चिन्न जरुरी। उनीहरूको ब्याकग्राउन्ड कस्तो हो, घर परिवारको अवस्था कस्तो छ, अनि विद्यार्थीको सिक्ने शैली कस्तो छ, होइन, सबै कुरा बुझेर मात्रै पढाउन जरुरी छ। हामीले यदि सबै विद्यार्थीलाई एउटै टोकरीमा राखेर चाहिँ व्यवहार गऱ्यौँ भने सबै विद्यार्थीले सिक्न सक्दैनन्। त्यही भएर मैले अघि नै भनिसकेँ सर, होइन, विभिन्न उपायहरू अप्नाएर अनि यो शिक्षण शैलीलाई चाहिँ अलिक परिवर्तन गरेर, होइन, जस्तै शिक्षक केन्द्रित पढाइ भयो भने त अहिलेको जमानामा कामै छैन हेर्नुहोस्, होइन, विद्यार्थीहरूलाई चाहिँ अथवा विद्यार्थी केन्द्रित शिक्षण पेसा अँगाल्न जरुरी छ। उनीहरूलाई चाहिँ बढी सक्रिय गराउने, प्रश्नहरू धेरै सोध्ने, उनीहरूबाट धेरै कुराहरू चाहिँ लिने, अनि आफूले चाहिँ जे कमी कमजोरीहरू छ विद्यार्थीहरूको उत्तरमा त्यसमा चाहिँ थप गरेर उनीहरूलाई चाहिँ अझै बुझ्ने गराउने आदि इत्यादि गरियो भने चाहिँ उनीहरूको पढाइमा सुधार हुन्छ भन्ने लाग्छ सर मलाई।
5: हजुर, पक्कै पनि राम्रो सुधार हुन्छ यदि विद्यार्थीहरूले पनि आफ्नो विचारहरू राखेर सोधेर अगाडि पनि बढ्नु पर्यो र शिक्षकसँग राम्रोसँग कोअपरेसन गरेर अगाडि बढ्दा पढाइ राम्रो हुन्छ भन्ने लाग्छ मलाई पनि सर। प्रविधिको विकाससँगै मोबाइल, इन्टरनेट र एआई जस्ता साधनहरू शिक्षामा प्रयोग भइरहेका छन्, यसबाट राम्रै सहयोग भएको छ त सर?
6: यसलाई शिक्षाका लागि ठुलो अवसरका रूपमा हेर्नुपर्छ। मोबाइल, इन्टरनेट र एआईको सही प्रयोगबाट विद्यार्थीले आवश्यक सामग्री छिटो प्राप्त गर्न र नयाँ कुरा खोजेर सिक्न सक्छन्, तर यसको जिम्मेवार, सुरक्षित र उद्देश्यपूर्ण प्रयोग हुनुपर्छ। यसलाई के गरेको पाइएको छ भने विद्यार्थीहरूलाई जिम्मेवार नबनिकन असुरक्षित किसिमले एउटा उद्देश्य नलिइकन लामो समयसम्म त्यही मोबाइल र इन्टरनेटमा झुन्डिएको अवस्था छ, जसले गर्दा उनीहरूको चाहिँ स्वास्थ्यमा र पढाइमा धेरै असर परेको छ। यसलाई चाहिँ जिम्मेवार, सुरक्षित र उद्देश्यपूर्ण प्रयोग गरियो भने यस्ता माध्यमबाट विद्यार्थीहरूले सहजै सिक्न सक्छन्। एआईलाई शिक्षक र विद्यार्थीको विकल्प भन्दा पनि सिकाइको सहयोगीको साधनको रूपमा प्रयोग गरियो भने यसबाट चाहिँ राम्रो उपलब्धि हासिल गर्न सकिन्छ जस्तो लाग्छ मलाई सर।
5: विद्यार्थी जीवनमा अनुशासनको ठुलो महत्त्व छ। अनुशासन र विद्यार्थीको पढाइ एक अर्काका परिपूरक पनि हुन् र अनुशासन जति कडा भयो त्यति राम्रोसँग विद्यार्थीले पढ्छ भन्ने पनि गरिन्छ, तर अनुशासन र विद्यार्थीको स्वतन्त्रता बीच सन्तुलन कसरी कायम गर्न सकिन्छ?
6: एकदम राम्रो प्रश्न, समसामयिक प्रश्न सोध्नुभयो सरले। ओके, विद्यार्थी जबसम्म अनुशासित हुँदैन तबसम्म उसले केही कुरा सिक्न सक्दैन।
5: हजुर,
6: अनुशासनले नै विद्यार्थीलाई असल, जिम्मेवार नागरिक बनाउन चाहिँ सहयोग गर्दछ। तर अनुशासनको नाममा विद्यार्थीलाई अनावश्यक रूपमा नियन्त्रण गर्नुको सट्टा स्पष्ट नियम, जिम्मेवारी र सीमाहरू निर्धारण गर्नुपर्छ मलाई त्यो लाग्छ। उनीहरूलाई आफ्ना विचार व्यक्त गर्ने र निर्णयमा सहभागी हुने अवसर दिँदै नियमको महत्त्व पनि बुझाउन जरुरी। एक्कासी शिक्षकले कक्षा कोठामा गएर उनीहरूलाई हपारेर नियमहरू नबताइकन, होइन, उनीहरूलाई चाहिँ दण्ड सजाय दिनेतिर लाग्यो भने यसको चाहिँ परिणाम राम्रो हुँदैन, होइन। तसर्थ सबभन्दा पहिले त विद्यार्थीलाई अनुशासित बनाउनको निमित्त अनुशासनका नियमहरू के हुन् त, होइन, त्यसको बारेमा उनीहरूलाई चाहिँ जानकारी दिनुपर्छ र अनुशासनको महत्त्व के छ त त्यसको बारेमा जानकारी दिन आवश्यक छ। यसरी स्वतन्त्रता र जिम्मेवारीसँगै अघि बढाउँदा स्वस्थ अनुशासन कायम गर्न सकिन्छ मलाई त्यो लाग्छ सर।
5: हो सर, राम्रो कुरा भन्नुभयो सर। कुनै कुनै विद्यार्थीहरूको कमजोर शैक्षिक प्रदर्शन हुने गर्दछ, सबै विद्यार्थी ट्यालेन्ट र अलि जान्ने भन्ने चाहिँ हुँदैनन् र कतिपय कमजोर पनि हुन्छन्। कमजोर शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सुधार गर्न शिक्षकले कस्तो रणनीति अप्नाउनु पर्छ होला?
6: पक्कै पनि एउटा कक्षा कोठामा एकै खालका विद्यार्थीहरू हुँदैनन्। पहिला विद्यार्थी कमजोर हुनुको कारण के हो त्यो पहिचान गर्नु जरुरी छ। त्यसपछि उसको स्तर अनुसार व्यक्तिगत सहयोग, अतिरिक्त अभ्यास, पुनः शिक्षण, सरल शिक्षण विधि र नियमित प्रतिक्रिया दिनुपर्छ। र यस्ता खाले जो विद्यार्थीहरू अलिक कमजोर छन् पढाइमा, त्यस्ता विद्यार्थीहरूका अभिभावकसँग समय समयमा सम्पर्क गरेर उहाँहरूसँग समन्वय गरी विद्यार्थीहरूलाई निरुत्साहित नगरी प्रोत्साहन र सकारात्मक वातावरण प्रदान गर्नुपर्छ। यसबाट विद्यार्थीको आत्मविश्वास र शैक्षिक उपलब्धि दुवै सुधार गर्न सकिन्छ।
5: सर, शिक्षणको साथसाथै कानुनी क्षेत्रमा पनि धेरै अगाडि बढ्नु भएको छ, अधिवक्ता हुनुहुन्छ र कानुनी क्षेत्रबाट हेर्दाखेरि पनि शिक्षण क्षेत्रमा पनि कहिलेकाहीँ विभिन्न किसिमका बाधा अडचनहरू आउने गरेको सुनिन्छ। हामीले मानिसलाई अनुशासित हुन सिकाउँछ, त्यसैले तपाईँको विचारमा शिक्षाको कानुनी अधिकार भन्नाले के बुझिन्छ?
6: प्रश्नको लागि धेरै धेरै धन्यवाद। शिक्षा प्राप्त गर्नु प्रत्येक नागरिकको कानुनी तथा मौलिक अधिकार हो।
5: हजुर,
6: राज्यले सबै बालबालिकालाई भेदभाव बिना शिक्षा प्राप्त गर्ने अवसर र आवश्यक सुविधा उपलब्ध गराउनु पर्ने अधिकारलाई शिक्षाको कानुनी अधिकार भनिन्छ। र यो शिक्षाको कानुनी अधिकारले प्रत्येक बालबालिकाले आधारभूत तहसम्म अनिवार्य र निशुल्क शिक्षा प्राप्त गर्नुपर्छ भन्ने कुराहरू उल्लेख गरेको पाइन्छ।
5: नेपालको संविधानले शिक्षा सम्बन्धी कस्ता अधिकारहरू सुनिश्चित गरेको छ सर?
6: नेपालको संविधान देशको मूल कानुन हो, यसलाई देशको ऐना पनि भनेर भनिन्छ। नेपालको संविधानले आधारभूत शिक्षामा पहुँचको अधिकारको कुरा गरेको छ, आधारभूत तहसम्म अनिवार्य र निशुल्क शिक्षा दिनुपर्ने कुरा गरेको छ, माध्यमिक तहसम्म निशुल्क शिक्षा, त्यसै गरी अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न नागरिकलाई अर्थात् बालबालिकालाई कानुन बमोजिम निशुल्क उच्च शिक्षा पनि प्रदान गर्नुपर्छ भनेर भनेको छ। यसको साथसाथै मातृभाषामा शिक्षा तथा विशेष शिक्षाको अधिकार सुनिश्चित पनि गरेको छ सर।
5: हो, पक्कै पनि सर। विद्यार्थीका प्रमुख कानुनी अधिकारहरू के हुन् सर?
6: विद्यार्थीहरूका धेरै कानुनी अधिकारहरू छन् सर। यीमध्ये प्रमुख कानुनी अधिकारहरूको कुरा गर्दा शिक्षा प्राप्त गर्ने अधिकार, सुरक्षित र बालमैत्री वातावरणमा अध्ययन गर्ने अधिकार, भेदभाव विरुद्धको अधिकार, शारीरिक तथा मानसिक हिंसाबाट सुरक्षित हुने अधिकार, आफ्नो विचार व्यक्त गर्ने अधिकार, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुने अधिकार, गोपनीयता र सम्मानपूर्वक व्यवहार पाउने अधिकार आदि अधिकारलाई कानुनले सुरक्षित गरेको छ। र यी अधिकारबाट विद्यार्थीहरू वञ्चित भए भने सम्बन्धित निकायबाट यस्ता अधिकारहरू पुनः प्राप्त गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।
5: सर, हामीले कहिलेकाहीँ विद्यालयमा विद्यार्थीमाथि हुने विभिन्न प्रकारका दुर्व्यवहार तथा हिंसाबाट विभिन्न घटनाहरू घटेको पनि सुन्दै आइरहेका छौँ, समाचारहरूमा सुन्छौँ। र यसैसँग सम्बन्धित एउटा सानो प्रश्न सोधौँ सरलाई। विद्यालयमा विद्यार्थीहरूमाथि हुने दुर्व्यवहार तथा हिंसाबाट संरक्षणका लागि कानुनले के कस्तो व्यवस्था गरेको छ?
6: कुनै पनि विद्यार्थी दुर्व्यवहार वा हिंसाबाट पीडित हुनु हुँदैन। उनीहरूले स्वच्छ वातावरणमा शिक्षा आर्जन गर्न पाउने अधिकार राख्दछन्। तसर्थ कानुनले विद्यार्थीमाथि शारीरिक सजाय, मानसिक यातना, यौन दुर्व्यवहार, अपमान तथा अन्य प्रकारका हिंसा गर्न निषेध गरेको छ। त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुन अनुसार कारवाही र पीडित बालबालिकालाई संरक्षण तथा आवश्यक सहयोगको व्यवस्था गरेको छ सर।
5: हजुर, बालबालिकाको अधिकार संरक्षणमा अभिभावकको कानुनी जिम्मेवार के हुन्छ सर?
6: एकदमै राम्रो प्रश्न सुन्नुभयो सरले। यो बालबालिकाको अधिकार संरक्षण गर्नको निमित्त शिक्षक, अभिभावक र यो कानुनी संस्थाहरू सबै लाग्नुपर्ने हुन्छ। अब यसमा चाहिँ अभिभावकको मुख्य जिम्मेवारीको कुरा गर्दा उहाँहरूले बालबालिकालाई शिक्षा र उचित पालन पोषणको व्यवस्था गर्नुपर्छ, स्वास्थ्य सुरक्षा र पोषणमा ध्यान दिनुपर्छ, हिंसा तथा दुर्व्यवहारबाट संरक्षण गर्नुपर्दछ, बालबालिकाको विचार र भावनाको सम्मान गर्नुपर्छ, बाल विवाह, बाल श्रम तथा अन्य शोषणबाट जोगाउनुपर्छ र यस्ता समस्याबाट पीडित भएका बालबालिकाहरूलाई संरक्षण गर्नको निमित्त जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हुन्छ। अभिभावकहरूले सम्बन्धित निकायलाई होइन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नको निमित्त सहयोग गर्नुपर्छ। यदि यस्तो गरेको खण्डमा र अभिभावक पनि लागेको खण्डमा बालबालिकाको अधिकार सहज रूपमा चाहिँ संरक्षण गर्न सकिन्छ सर।
5: व्यवहारिक कुरा राख्नुभयो। बाल विवाहले बाल बालिकाको शिक्षामा कस्तो असर पार्छ र यस सम्बन्धी कानुनी व्यवस्था के छ सर?
6: एकदमै समसामयिक प्रश्न, किनभने कुनै कुनै समाजमा होइन उमेरै नपुगिकन अब बाल बालिकाको विवाह गर्ने प्रचलन रहेको छ। अब कानुनी कुरा गर्दाखेरि सर, बाल विवाहका कारण बाल बालिकाको पढाइ छोड्ने, विद्यालयबाट टाढिने, स्वास्थ्य तथा मानसिक समस्या पर्ने र भविष्यका अवसर गुमाउने सम्भावना बढेको छ। धेरै बालबालिकाले त यो कम उमेरमा विवाह भएको कारणले राम्रोसँग शिक्षा आर्जन गर्न पनि सकिरहेका छैनन्, उनीहरूले आफ्नो भविष्य पनि बनाउन सकिरहेका छैनन्, बरु उल्टो होइन यो घरेलु हिंसाबाट पीडित छन्। अब नेपालमा यो बाल विवाहले बालबालिकाको शिक्षामा असर नगरोस् भनेर 20 वर्ष नपुगी विवाह गर्न कानुनी रूपमा निषेध गरिएको छ। बाल विवाह गराउने वा गराउन सहयोग गर्नेलाई पनि कानुन बमोजिम सजाय हुन्छ भनेर चाहिँ अपराध संहितामा चाहिँ उल्लेख गरिएको छ सर।
5: विद्यालयमा हुने साइबर दुर्व्यवहार वा सामाजिक सञ्जालको दुरुपयोगबाट विद्यार्थी कसरी सुरक्षित रहन सक्छन् सर?
6: हजुर, आजभोलिको एकदमै टटकारो समस्या भनेको विद्यालयको समस्या, हरेक यो नेपाल भनौँ अथवा विश्वमा नै होइन के छ भन्नुहुन्छ भने यो विद्यालयमा साइबर दुर्व्यवहार हुने अनि सामाजिकबाट
5: विद्यार्थी कसरी सुरक्षित रहन सक्छन् सर?
6: हजुर, आजभोलिको एकदमै टटकारो समस्या भनेको विद्यालयको समस्या, हरेक यो नेपाल भनौँ अथवा विश्वमा नै होइन के छ भन्नुहुन्छ भने यो विद्यालयमा साइबर दुर्व्यवहार हुने अनि सामाजिकबाट
5: विद्यार्थी कसरी सुरक्षित रहन सक्छन् सर?
6: हजुर, आजभोलिको एकदमै टटकारो समस्या भनेको विद्यालयको समस्या, हरेक यो नेपाल भनौँ अथवा विश्वमा नै होइन के छ भन्नुहुन्छ भने यो विद्यालयमा साइबर दुर्व्यवहार हुने अनि सामाजिक
5: कुनै विद्यार्थी नाच्न गाउन विद्यार्थी नाच्न गाउनमा अगाडि हुन्छन् भने कुनै विद्यार्थीले सम्मान गरेर पहिचान गरेर अगाडि बढ्नुपर्छ होइन त सर?
6: एकदमै हो सर।
5: विद्यार्थीको सफलतामा अभिभावकको भूमिका कस्तो हुनुपर्छ सर?
6: एकदमै राम्रो प्रश्न सोध्नुभयो सर।
5: हजुर,
6: कुनै पनि विद्यार्थीको शैक्षिक सफलताको निमित्त अभिभावकको महत्त्वपूर्ण भूमिका रहने गर्दछ। घर विद्यार्थीको पहिलो विद्यालय र अभिभावक विद्यार्थीको पहिलो शिक्षक भएको नाताले विद्यार्थीको सफलतामा अभिभावकको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। विद्यार्थीको सफलतामा उहाँहरूले पढाइका लागि उचित वातावरण बनाउने, नियमित रूपमा प्रगति बुझ्ने, शिक्षकसँग समन्वय गर्ने, आवश्यक सामग्री उपलब्ध गराउने र विद्यार्थीलाई हौसला तथा भावनात्मक सहयोग, यदि यस्तो कार्य गर्नुभयो भने विद्यार्थीले सहजै रूपमा शैक्षिक सफलता हासिल गर्न सक्छ। तर दुःखको कुरा, आजभोलि सबै अभिभावकहरू व्यस्त हुनुहुन्छ, आफ्नो पेसामा व्यस्त हुनुहुन्छ। अब पेसा नगरी पनि भएन, जीवन धान्नको निमित्त पेसा गर्नु पर्यो, तर पेसा सँगसँगै केही समय आफ्नो बालबालिकाको लागि पनि छुट्याउनुपर्छ। यदि यसरी छुट्याएर अघि मैले भनेका कुराहरू गर्नुभयो भने अवश्यमेव विद्यार्थीले जीवनमा सफलता हासिल गर्न सक्छ।
5: ल सर, यस्तै गरेर हामीले शिक्षक विद्यार्थी र अभिभावक बीच राम्रो सम्बन्ध कायम गर्न के गर्नुपर्छ?
6: हजुर, जहाँ शिक्षक विद्यार्थी र अभिभावक बीच राम्रो सम्बन्ध हुन्छ त्यहाँ विद्यार्थीको उन्नति र प्रगतिमा कुनै आँच आउँदैन। तिनै पक्षबीच खुल्ला संवाद, आपसी सम्मान, विश्वास र सहकार्य हुन जरुरी छ। शिक्षकले विद्यार्थीको प्रगतिप्रति अभिभावकलाई जानकारी गराउने, अभिभावकले शिक्षकको सुझावलाई सकारात्मक रूपमा

0: र विद्यार्थीले पनि आफ्ना समस्या खुलेर बताउने वातावरण बनाउन जरुरी छ र विद्यार्थीले पनि आफ्ना गुरुवर्गहरूलाई सम्मान गर्ने, आदर गर्ने, जसरी बुवा आमालाई सम्मान गरिन्छ ठिक त्यसरी नै गुरुहरूलाई पनि सम्मान गर्न जरुरी छ। अनि शिक्षकले पनि विद्यार्थीहरूको मनोभावना बुझेर व्यवहार गर्न जरुरी छ। यदि सबै शिक्षक, विद्यार्थी र अभिभावक मिलेर चाहिँ काम गर्यो भने सुनमा सुगन्ध थपिए जस्तै हुन्छ सर।
1: हो सर, राम्रो कुरा भन्नुभयो सर, यो धेरै राम्रा अनुभवहरू बताउनु भएको छ सरले।
0: रहेको छ भन्नुहुन्छ भन्दाखेरि यो मोबाइलको अत्यधिक प्रयोगले विद्यार्थीले 3 मिनटसम्म पनि एकदम धैर्य भएर शिक्षकले भनेका कुराहरू सुन्न नसक्ने अवस्था सिर्जना भएको छ। अहिले शिक्षकहरूलाई कक्षा कोठामा गएर शिक्षण सिकाइ क्रियाकलापलाई अगाडि बढाउन एकदमै गाह्रो भएको छ। उनीहरू धैर्य भएर बस्नै सक्दैनन्। यदि बसिहाले भने पनि उनीहरूको सोचाइ अन्यत्र नै रहेको हुन्छ। उनीहरूको शरीर चाहिँ कक्षा कोठामा तर सोचाइ अन्यत्र गएको हुनाले यो पढाइ लेखाइको काम चाहिँ अलिक सोचे जस्तो चाहिँ हुन सकिराखेको छैन सर।
1: हो सर, पहिलेको र अहिलेको पढाइमा चाहिँ विद्यार्थीहरूमा केही परिवर्तन आएको कारण पनि यही नै हो सर। परीक्षाको समयमा विद्यार्थीमा हुने तनावलाई कम गर्न शिक्षकले कसरी सहयोग गर्न सक्छ?
0: के हुन्छ भन्नुहुन्छ भन्दाखेरि शिक्षकले परीक्षाको राम्रो तयारी गराउने, अध्ययन योजना बनाउन सहयोग गर्ने, कठिन विषयमा अतिरिक्त सहयोग दिने, विद्यार्थीलाई सकारात्मक रूपमा प्रोत्साहन गर्ने र कक्षामा शिक्षण सिकाइको सुरुवातदेखि नै होइन सामान्य विषयवस्तुबाट जटिलतातर्फ लाग्ने र विद्यार्थीहरूलाई प्रोत्साहित गरिराख्ने र बारम्बार चाहिँ उनीहरूलाई अभ्यास गर्न लगाउने गरियो भने विद्यार्थीहरूले चाहिँ यो विद्यार्थीमा हुने परीक्षाको तनावबाट चाहिँ जोगिन सक्छन्। साथै परीक्षा नै जीवनको अन्तिम लक्ष्य होइन भन्ने बुझाउँदै आराम, निद्रा र मानसिक स्वास्थ्यमा पनि ध्यान दिन प्रेरित गर्नुपर्छ। किनभने आजभोलि मोबाइलको लत लागेर उनीहरू राति अबेरसम्म चाहिँ सुत्दैनन्, जसले गर्दाखेरि शारीरिक र मानसिक दुर्बलता देखिन्छ। यसबाट चाहिँ उनीहरूको पढाइमा चाहिँ नकारात्मक प्रभाव परेको पाइन्छ सर।
1: हजुर, पक्कै पनि विद्यार्थीमा नैतिकता, अनुशासन, जिम्मेवारी र असल संस्कार विकास गर्न शिक्षकले के भूमिका खेल्नुपर्छ?
0: एकदमै राम्रो प्रश्न सोध्नुभयो सरले। शिक्षक आफै असल उदाहरण बन्नुपर्छ। विद्यार्थीलाई आफूले भनेर मात्रै हुँदैन, शिक्षकले काम गरेर पनि देखाउन जरुरी छ। शिक्षक आफै असल उदाहरण बन्नुपर्छ। विद्यार्थीलाई इमानदारी, अनुशासन, सहयोग, सम्मान र जिम्मेवारीको महत्त्व व्यवहारबाट सिकाउनुपर्छ। साथै समूह कार्य, सामाजिक सेवा, जिम्मेवारी बाँडफाँड र नैतिक शिक्षा मार्फत असल संस्कार विकास गर्न सकिन्छ। अब अहिलेको विद्यार्थीलाई हामी शिक्षकले भनेर मात्रै हुँदैन, जस्तै समाज सेवा गर्ने हो भने शिक्षक स्वयं अगाडि लागेर उनीहरूलाई उदाहरणको रूपमा काम गरेर देखाउनु पर्ने हुन्छ। शिक्षक गएर चाहिँ समाजमा एकदम दुःख पाइरहेका व्यक्तिहरूलाई सहयोग गर्यो भने ए सहयोग गर्नुपर्दो रहेछ है, शिक्षकले त गर्नुभएको छ, हामीले पनि गर्नुपर्छ भन्ने कुरा चाहिँ उनीहरूको दिमागमा सोच आउँछ र उनीहरूले चाहिँ पछि गएर समाजलाई आवश्यक पर्ने सहयोगहरू चाहिँ दिन सक्छन् जस्तो मलाई लाग्छ।
1: हो सर, एकदम राम्रो भन्नुभयो। पहिला शिक्षकले कुनै पनि उदाहरणहरू दिएर, उदाहरणीय बनेर आफूले चाहिँ विद्यार्थीहरूलाई बाटो देखाउनु पर्दछ। ग्रामीण तथा सहरी क्षेत्रका विद्यार्थीको शिक्षामा देखिने फरकपनलाई कसरी कम गर्न सकिन्छ सर अहिलेको अवस्थामा?
0: एकदमै समसामयिक प्रश्न गर्नुभएको छ सरले। ग्रामीण र सहरी क्षेत्रका विद्यालयको बीच फरक कम गर्न गुणस्तरीय शिक्षक, प्रविधि, इन्टरनेट, शैक्षिक सामग्री र पूर्वाधारमा समान पहुँच पुर्याउन जरुरी छ। यहाँलाई थाहा नै छ, हाम्रो देश नेपालमा प्रत्येक कुना कुनामा प्रविधि पुग्न सकिरहेको छैन, योग्य र गुणस्तरीय शिक्षकहरूको अभाव रहेको छ, शैक्षिक सामग्रीको अभाव रहेको छ, पूर्वाधारको कमी रहेको छ। यो चाहिँ विशेष गरेर ग्रामीण क्षेत्रमा। अब यसलाई चाहिँ कम गर्नको निमित्त ग्रामीण विद्यालयमा आवश्यक पर्ने स्रोत र साधन र शिक्षकको व्यवस्था गर्नुपर्दछ र प्रविधि मैत्री शिक्षालाई विस्तार गर्नुपर्छ। अब राज्यले र स्थानीय तहले अथवा चाहिँ प्रदेशले सबै मिलेर, अब सरकारलाई मात्रै जिम्मा दिएर हुँदैन किनभने सरकारले मात्रै गर्न सक्दैन, समुदाय होइन, अब चाहिँ स्थानीय तह अनि प्रदेश अनि सङ्घीय सरकार सबै मिलेर चाहिँ ग्रामीण क्षेत्रमा जहाँ चाहिँ शिक्षाको उज्यालो घाम पुग्न सकेको छैन, जहाँ विद्यार्थीहरूले सहज रूपमा चाहिँ शिक्षा आर्जन गर्न सकिरहेका छैनन्, जहाँ प्रविधि पुगेको छैन त्यहाँ प्रविधि पुर्याउनको निमित्त र चाहिँ शैक्षिक र चाहिँ योग्य शिक्षकहरूको उपलब्ध गराउनको निमित्त सबै मिलेर लाग्नुपर्छ र बल्ल मात्र चाहिँ समान किसिमको शिक्षा प्रदान गर्न सकिन्छ, मलाई त्यो लाग्छ।
1: हवस् सर, दुर्गम क्षेत्रमा पढ्ने विद्यार्थी र सहरको सम्पन्न विद्यालयमा पढ्ने विद्यार्थी पढाइमा त पक्कै पनि फरक आउने नै गर्छ र सुविधा सम्पन्न ठाउँमा सुविधा सम्पन्न किसिमका हरेक किसिमका पढाइहरू हुन्छन्। यस कारणले गर्दाखेरि यसमा त अब राज्य सरकारले हेर्ने कुरा हो, अब हामीले मात्र भनेर त हुँदैन, होइन त सर?
0: एकदमै सही हो, जिम्मेवारी होइन, यसमा चाहिँ व्यक्ति समुदाय समाज र सिङ्गो राष्ट्रको पनि। अब यसमा सरकारले के भूमिका खेल्न सक्छ भन्नेतिर लाग्दाखेरि के भन्न सकिन्छ भन्नुहुन्छ भने सरकारले गुणस्तरीय शिक्षा, पर्याप्त बजेट, पूर्वाधार र प्रविधिको व्यवस्था मिलाउनुपर्छ। त्यसै गरी शिक्षकले समय अनुकूल शिक्षण विधि अपनाई विद्यार्थी केन्द्रित शिक्षा दिनुपर्छ। शिक्षक पनि समय सापेक्ष आफूलाई चाहिँ अब्बल बनाउन जरुरी छ। हामीले चाहिँ प्रविधिको कुरा गरिसक्यौँ, अब प्रविधिमा पछाडि पर्ने शिक्षकहरूले यो नयाँ पुस्तालाई पढाउनको निमित्त एकदमै गाह्रो हुन्छ। तसर्थ अहिलेका शिक्षकहरू जो चाहिँ अलिकति प्रविधिमा अलिकति पछाडि हुनुहुन्छ, उहाँहरूले चाहिँ होइन समय सापेक्ष यो प्रविधि मैत्री वातावरण सिर्जना गर्नको निमित्त उहाँहरूले समय समयमा तालिम लिन जरुरी छ शिक्षकको तर्फबाट, होइन? अनि चाहिँ विद्यार्थी केन्द्रित शिक्षा दिनुपर्छ। अब एक कुरो शिक्षकको तर्फबाट शिक्षक केन्द्रित पढाइ भयो भने विद्यार्थीले चाहिँ शिक्षा हासिल गर्न सक्दैनन्। त्यसै गरेर अभिभावकले बालबालिकाको पढाइमा सहयोग र निगरानी गर्नुपर्छ। अभिभावकले विद्यालयलाई मात्रै जिम्मा दिएर हुँदैन, उहाँहरूले पनि मेरो बच्चाले कसरी पढेको छ भनेर समय समयमा विद्यालयमा जाने, विषय शिक्षकहरूसँग सम्पर्क गर्ने, अनि चाहिँ अन्य विद्यालय प्रशासनसँग सम्पर्क गर्ने, अनि आफ्नो विद्यार्थीको पढाइ के कस्तो छ भनेर समय समयमा यसो समय निकालेर बुझ्ने, सोध्ने, प्रश्नहरू गर्ने, आज विद्यालयमा के पढ्यौ त बाबु नानी हो भनेर चाहिँ अभिभावकले सोधिदिने हो भने मात्रै पनि यो शिक्षामा चाहिँ सुधार ल्याउन सकिन्छ। त्यसै गरी विद्यार्थीले अनुशासित, मेहनती र जिज्ञासी भई अध्ययन गरे भने शिक्षा क्षेत्रमा चाहिँ राम्रो नतिजा हासिल गर्न सकिन्छ। अब जबसम्म विद्यार्थी अनुशासित हुँदैनन्, मेहनती हुँदैनन्, तबसम्म यो असल परिणामको चाहिँ हामीले चाहिँ इच्छा राख्न सक्दैनौँ, होइन? तसर्थ अब के हुनपर्छ भने जस्तै एउटा भन्ने गरिन्छ नि, रोटी पाक्नको लागि सर्वप्रथम तावा तात्नुपर्छ। भनाइको मतलब पढ्ने भनेको विद्यार्थी हो, त्यही भएर उनीहरू पहिला सक्रिय हुनुपर्छ, अनुशासित हुनुपर्छ, आफ्ना शिक्षकलाई सम्मान गर्नुपर्छ। जति सम्मान गर्यो होइन, जति मृदुभाषी बन्यो त्यति शिक्षकहरूबाट चाहिँ ज्ञान हासिल गर्न सकिन्छ, होइन? अनुशासित विद्यार्थीलाई सबैले मन पराउँछन्, अझ शिक्षकले मन नपराउने त कुरै भएन, होइन? त्यही भएर अनुशासित, मेहनती र जिज्ञासी भयो भने विद्यार्थीले असल शिक्षा हासिल गर्न सक्छन्। तसर्थ सरकार, शिक्षक, अभिभावक सबै मिलेर काम गर्न जरुरी छ।
1: समसामयिक विषयवस्तुमा राम्रो कुरा भन्नुभयो। अन्त्यमा शिक्षाको चौतारी सुन्नुहुने विद्यार्थी, अभिभावक र युवा पुस्तालाई तपाईँको विशेष सन्देश के छ सर?
0: मेरो सन्देश भन्नुपर्दा, शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रूपमा नलिनुहोस्, जीवनलाई सही दिशा दिने साधनका रूपमा लिनुहोस्। विद्यार्थीले मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ। अभिभावकले आफ्ना बालबालिकालाई अरूसँग तुलना नगरी उनीहरूको रुचि र क्षमता अनुसार प्रोत्साहन गर्नुपर्छ। हजुर, तुलना गर्नु एकदमै खराब हो, होइन? किनभने सबै विद्यार्थीमा एउटै सक्षमता हुँदैन, होइन? कुनै विद्यार्थी कुनै कुरामा सक्षम हुन्छन्, कुनै विद्यार्थी खेलकुदमा हुन्छन्, कुनै विद्यार्थी चाहिँ विभिन्न भनौँ न हाजिरी जवाब प्रतियोगितामा चाहिँ अगाडि हुन सक्छन्, कोही वाद विवाद प्रतियोगितामा अगाडि हुन सक्छन्, कोही खेलकुदमा अगाडि हुन सक्छन्। सबैको भावना बुझेर चाहिँ उनीहरूलाई त्यही किसिमको वातावरण सिर्जना गरिदिनुपर्छ। तुलना गर्नु हुँदैन, फलानु विद्यार्थी हेर त कति अगाडि छ, तिमी भने पछाडि भनेर विद्यार्थीहरूलाई निरुत्साहित गरियो भने तिनीहरूले चाहिँ कहिले पनि शिक्षामा चाहिँ आफूले चाहेअनुसारको परिणाम हासिल गर्न सक्दैनन्। तसर्थ तुलना गर्ने बानी चाहिँ गर्नु हुँदैन। अनि युवा पुस्ताले ज्ञान, सिप, प्रविधि र नैतिकतालाई साथमा लिएर देश निर्माणमा योगदान दिनुपर्छ।
1: धेरै धेरै धन्यवाद सर। आफ्नो व्यस्तताको बावजुद पनि कालिका एफएम आएर सरले साट्नुभएका अनुभव, विचार र सुझाव हाम्रा श्रोताहरूका लागि निकै उपयोगी र प्रेरणादायी छन्।
0: मलाई निमन्त्रणा दिएर मैले अनुभव गरेका शिक्षा क्षेत्रका अनुभवहरू राख्ने मौका प्रदान गर्नुभएकोमा कालिका एफएम परिवारलाई धन्यवाद दिन चाहन्छु। साथै तपाईँ बसन्त सरलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यदि तपाईँले यो सहजीकरण नगर्नु भएको भए म यहाँ आएर आफ्ना कुराहरू राख्न पाउने थिएन। त्यसै गरी सबै विद्यार्थीको उज्जवल भविष्यको शुभकामना, साथै कालिका एफएमको शिक्षा सम्बन्धी कार्यक्रम शिक्षाको चौतारी उत्तरोत्तर प्रगतिको कामना गर्दै म ओझेल पर्न चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।
1: हस्, धन्यवाद सर। हामीसँग हुनुहुन्थ्यो लामो समयदेखि शिक्षा क्षेत्रमा कार्यरत अनुभवी शिक्षक तथा अधिवक्ता धर्मराज पोखरेल सर। उहाँले असल शिक्षक, सफल विद्यार्थी, अध्ययन बानी र अभिभावकको भूमिकाबारे महत्त्वपूर्ण विचार राख्नुभयो। आशा छ तपाईँलाई आजको संवाद उपयोगी हुनेछ। प्रिय श्रोताहरू, आजको कार्यक्रम शिक्षाको चौतारी यति नै। अर्को हप्ता नयाँ अतिथि र नयाँ प्रेरणाका साथ फेरि भेट्नेछौँ। म वसन्त कालिका एफएमबाट सञ्चालित शिक्षा सम्बन्धीको कार्यक्रम शिक्षाको चौतारीबाट यो गीत तपाईँहरूका लागि राख्दै बिदा हुन चाहन्छु। नमस्कार। तपाईँका बाँकी पलहरू शुभ रहन्।

0: कालिका एफएम 95.2
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्स
3: Studio Time Check. Yo Samaya.
4: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
5: उच्च शिक्षा दिनको लागि जापान अस्ट्रेलिया क्यानाडा साउथ कोरिया युरोप लगायतका देशहरूमा जानु परेमा आइएलटिएस पिटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ
6: यति बेला रातको 11 बजेको छ
7: इट्स लभ इन पिया

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन शाहले रसुवाको भट्टेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणको लागि बजेटको अभाव हुन नदिने स्पष्ट पार्नु भएको छ। सोमबार सिंहदरबारमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुननिर्माणको लागि बजेटको अभाव हुन नदिने बताउनु भएको छ। त्यस्तै उहाँले प्रभावित क्षेत्रमा बाढी पहिरोको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतको विषयमा जानकारी र सुझाव लिनु भएको छ। सो क्रममा बाढी प्रभावित क्षेत्रको जनप्रतिनिधिहरूले बाढीको कारण सड़क सञ्जाल नहुँदा राहत तथा पुननिर्माणमा समस्या देखिएकोले क्षतिग्रस्त सड़कलाई छिटो खुलाउनु पर्ने बताएका छन्। नुवाकोटको विद्युत नगरपालिका प्रमुख राजन श्रेष्ठले त्रिशुली नदी र आसपासका करिब 19 पुल बगाएको र रसुवा धादिङ विदुर जोड्ने सड़कहरू अवरुद्ध हुँदा राहत र उद्धारमा समस्या देखिएको बताउनु भएको छ। त्रिशुली पारिरहेको प्रदेश स्तरीय अस्पताल बस्ती जोड्न तत्काल ह्युम पाइप डाइभर्सन बेली ब्रिज राख्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको छ। प्रधानमन्त्री शाहले 3 सरकार मिलेर आवश्यक पूर्वाधार तत्काल बनाउने प्रतिबद्धता समेत जनाएको विद्युत नगरपालिका प्रमुख श्रेष्ठले बताउनु भएको छ। सरकारले बाढी प्रभावित क्षेत्रको क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्र सञ्जालमा ल्याउने गरी काम तीव्र पारेको दावी गरेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको भन्दै सरकारले तो सकिए लगतै पक्की पुल सड़क र पुलको निर्माण गर्ने जानकारी गराएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले छलफल गरेका थिए। पूर्वाधार विकास मन्त्री सुनिल लम्साले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणमा तीव्रता दिइरहेको बताउनु भएको छ। यता रसुवा भटेकोशी बाढीको कारण नेपालको जलविद्युत उत्पादन क्षमता घटेपछि भारतले नेपाललाई दैनिक 654 मेगावटसम्म विद्युत निर्यात गर्ने भएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बर 2026 31 डिसेम्बर 2026 विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने बताउनु भएको छ। देउवा समूहका शीर्ष नेताहरूले संस्थापनको निर्णयप्रति सहमत हुन नसक्ने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदले जानकारी दिनुभयो। संस्थापन पक्षले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा महाधिवेशनमा सहभागिताको लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा केही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीको लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति देउवा समूहले गएको साउनदेखि 29 तीन दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि काँग्रेस असन्तुष्ट पक्षले छुट्टै 15 महाधिवेशन आउँदो मक्सिर 21-23 काठमाडौँमा गर्ने निर्णय गरेको छ। संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिमा सोमबार भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि दफावार छलफलको क्रममा सांसदहरूले कोष स्थापना गर्नुपर्नेमा जोड़ दिएका छन्। नेपाली काँग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले किसानको लागि क्षतिपूर्ति सुनिश्चित गर्न छुट्टै कोष आवश्यक रहेको बताउनु भएको छ। किसान देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा उल्लेख गर्दै उहाँले महामारीको कारण पशुधन गुमाएका किसानलाई राज्यले क्षतिपूर्ति दिनै पर्ने बाध्यकारी व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभएको छ। किसानलाई बलियो नबनाई देशको अर्थतन्त्र बलियो हुन नसक्ने उहाँको भनाई छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रवादी सचेतक क्रान्ति शिखा धिदालले जेन्जी शहीद स्मृति दिवसको विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जेन्जी शहीद परिवार कल्याणकारी समाजले सोमबार सिंहदरबार गेट बाहिर प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर धिदालले गरेको टिप्पणीले शहीद घाइते तथा परिवारको भावनामा चोट पुगेको भन्दै तत्काल सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। उनीहरूले सत्तारूढ राष्ट्रवाद संसदीय दलको सचिवालयमा समेत ध्यान आकर्षण गराएका छन्। समाजका अध्यक्ष तथा जेन्जी शहीद धीरजका बुबा नारायण श्रेष्ठले शहीद परिवारले आयोजना गरेको स्मृति दिवसलाई कन्सर्टको संज्ञा दिनु आपत्तिजनक भएको बताउनुभयो। उहाँले शहीद परिवार वा घाइतेहरूले भोगेको पीड़ालाई राजनीतिक दल तथा जनप्रतिनिधिले संवेदनशील रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। यस्तै नुवाकोट किस्पाङ गाउँपालिका अध्यक्ष बीरबल तामाङ पक्राउ पर्नु भएको छ। प्रहरले बैंकिङ कसुर मुद्दामा सोमबार प्रधानमन्त्री बोलाएको बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी हुनुहुन्थ्यो। त्यहाँबाट बाहिरी लगतै पक्राउ गरेर दरबार मार्गको हिरासतमा राखिएको छ। तामाङ विरूद्ध अरूण अर्यालले दरबार मार्ग विरूद्धमा चायरी दिनु भएको थियो। तामाङलाई यसअघि नै अदालत मुद्दा दायर भइसकेको छ। बेलायतमा विद्यालयको दिवा भोजमा डिप फ्राइड अर्थात धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशक भन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्था गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ

0: अर्थात् खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज बास्टनमा भएको घरेलु टोली इङ्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभर भन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इङ्ल्याण्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियन तालिकामा 5 अङ्क सहित पुछारमा छ। इङ्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानको लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनशीपको 2025-27 चक्रमा खेलेका 9 टेस्ट मध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्रै जितेको छ।
1: तपाईको दैनिक जीवनको अभिन्न सहयात्री कालिका एफएम 95.2।
2: निकटमा कालिका, विकटमा कालिका,
1: हृदयको स्पन्दन निरन्तरको साथी,
2: हर पल हर क्षण हर घडी हर समय तपाईको साथमा तपाईको माझमा
3: कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

0: सत्य तथ्य निष्पक्ष समाचारको लागि प्रत्येक घण्टा कालिका न्यूज अपडेटको साथमा निरन्तर गीत सङ्गीत कालिका एफएम 95.2
1: सुनसान रातको शून्यता भित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

0: बनाइसकेपछि तपाईँले कतै ग्यास चुलो निभाउन पो बिर्सिनु भयो कि?
1: जनहितको पक्षमा कालिका एफएम 95.2

सुनसान रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

आज मैले हुका खोले फलामाइको झिरले, आज मैले हुका खोले फलामाइको झिरले, ज्यानको मासु ज्यानमै

पहाडी बोको कोसेली पोको ल्याएको यो डोको, पहाडी बोको कोसेली पोको ल्याएको यो डोको, सालीजूसँग हाँसखेल गर्ने।

तपाईँले सुत्नु अघि ग्यास चुलो निभाउन बिर्सिनु भयो कि तपाईँको सानो भूलले ठूलो दुर्घटना हुन सक्छ। जनहितको पक्षमा कालिका एफएम

सुनसान रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

के तपाईँले सुत्नु अघि आफ्नो घरको झ्याल ढोका बन्द गर्नुभयो त? एकपटक हेर्नुहोस् त, तपाईँले दुःखले सिर्जेको सम्पत्ति चोरी पनि हुन सक्छ। त्यसैले सुत्नु अघि राम्रोसँग झ्याल ढोका बन्द गरौँ। जनहितको पक्षमा कालिका एफएम 95.2।

अन्धकार रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

0: राति केही अति आवश्यक काम परेर बाहिर निस्कनु परेमा कोही साथी लिएर मात्रै निस्कने गरौं।
1: जनहितको पक्षमा कालिका एफएम

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन शाहले रसुवाको भट्टेकोसी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणको लागि बजेटको अभाव हुन नदिने स्पष्ट पार्नु भएको छ। सोमबार सिंहदरबारमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुननिर्माणको लागि बजेटको अभाव हुन नदिने बताउनु भएको छ। त्यस्तै उहाँले प्रभावित क्षेत्रमा बाढी पहिरोको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतको विषयमा जानकारी र सुझाव लिनु भएको छ। सो क्रममा बाढी प्रभावित क्षेत्रको जनप्रतिनिधिहरूले बाढीको कारण सड़क सञ्जाल नहुँदा राहत तथा पुननिर्माणमा समस्या देखिएकोले क्षतिग्रस्त सड़कलाई छिटो खुलाउनु पर्ने बताएका छन्। नुवाकोटको विद्युत नगरपालिका प्रमुख राजन श्रेष्ठले त्रिशुली नदी र आसपासका करिब 19 पुल बगाएको र रसुवा धादिङ विदुर जोड्ने सड़कहरू अवरुद्ध हुँदा राहत र उद्धारमा समस्या देखिएको बताउनु भएको छ। त्रिशुली पारिरहेको प्रदेश स्तरीय अस्पताल र बस्ती जोड्न तत्काल ह्युम पाइप डाइभर्सन बेली ब्रिज राख्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको छ। प्रधानमन्त्री शाहले 3 सरकार मिलेर आवश्यक पूर्वाधार तत्काल बनाउने प्रतिबद्धता समेत जनाएको विद्युत नगरपालिका प्रमुख श्रेष्ठले बताउनु भएको छ। सरकारले बाढी प्रभावित क्षेत्रको क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्र सञ्जालमा ल्याउने गरी काम तीव्र पारेको दावी गरेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन तुइन र झोलुङ्गे पुल जोड्नलाई तीव्रता दिइरहेको भन्दै सरकारले तो सकिए लगतै पक्की पुल सड़क र पुलको निर्माण गर्ने जानकारी गराएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले छलफल गरेका थिए। पूर्वाधार विकास मन्त्री सुनिल लम्साले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणमा तीव्रता दिइरहेको बताउनु भएको छ। यता रसुवा भटेकोसी बाढीको कारण नेपालको जलविद्युत उत्पादन क्षमता घटेपछि भारतले नेपाललाई दैनिक 654 मेगावटसम्म विद्युत निर्यात गर्ने भएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बर 2026 31 डिसेम्बर 2026 विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने बताउनु भएको छ। देउवा समूहका शीर्ष नेताहरूले संस्थापनको निर्णयप्रति सहमत हुन नसक्ने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदले जानकारी दिनुभयो। संस्थापन पक्षले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा महाधिवेशनमा सहभागिताको लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा केही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीको लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति देउवा समूहले गएको साउनदेखि 29 तीन दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि काँग्रेस असन्तुष्ट पक्षले छुट्टै 15 महाधिवेशन आउँदो मक्सिर 21-23 काठमाडौँमा गर्ने निर्णय गरेको छ। संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिमा सोमबार भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि दफावार छलफलको क्रममा सांसदहरूले कोष स्थापना गर्नुपर्नेमा जोड़ दिएका छन्। नेपाली काँग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले किसानको लागि क्षतिपूर्ति सुनिश्चित गर्न छुट्टै कोष आवश्यक रहेको बताउनु भएको छ। किसान देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा उल्लेख गर्दै उहाँले महामारीको कारण पशुधन गुमाएका किसानलाई राज्यले क्षतिपूर्ति दिनै पर्ने बाध्यकारी व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभएको छ। किसानलाई बलियो नबनाई देशको अर्थतन्त्र बलियो हुन नसक्ने उहाँको भनाई छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रवादी सचेतक क्रान्ति शिखा धिदालले जेन्जी शहीद स्मृति दिवसको विषयमा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै जेन्जी शहीद परिवार कल्याणकारी समाजले सोमबार सिंहदरबार गेट बाहिर प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर धिदालले गरेको टिप्पणीले शहीद घाइते तथा परिवारको भावनामा चोट पुगेको भन्दै तत्काल सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। उनीहरूले सत्तारूढ राष्ट्रवाद संसदीय दलको सचिवालयमा समेत ध्यान आकर्षण गराएका छन्। समाजका अध्यक्ष तथा जेन्जी शहीद धीरजका बुबा नारायण श्रेष्ठले शहीद परिवारले आयोजना गरेको स्मृति दिवसलाई कन्सर्टको संज्ञा दिनु आपत्तिजनक भएको बताउनुभयो। उहाँले शहीद परिवार वा घाइतेहरूले भोगेको पीड़ालाई राजनीतिक दल तथा जनप्रतिनिधिले संवेदनशील रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। यस्तै नुवाकोट किस्पाङ गाउँपालिका अध्यक्ष बीरबल तामाङ पक्राउ पर्नु भएको छ। प्रहरले बैंकिङ कसुर मुद्दामा सोमबार प्रधानमन्त्रीले बोलाएको बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी हुनुहुन्थ्यो। त्यहाँबाट बाहिरी लगतै पक्राउ गरेर दरबार मार्गको हिरासतमा राखिएको छ। तामाङ विरूद्ध अरूण अर्यालले दरबार मार्ग विरूद्धमा चायरी दिनु भएको थियो। तामाङलाई यसअघि नै अदालत मुद्दा दायर भइसकेको छ। बेलायतमा विद्यालयको दिवा भोजमा डिप फ्राइड अर्थात धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशकभन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्था गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गरिने बीबीसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइनेछ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएसन अफ स्कूल एण्ड कलेज लिडर
0: टिचर्सले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्राध्यापकहरूलाई हप्काउने वा दबाव दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेका छन्। र इङ्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज बास्टनमा भएको घरेलु टोली इङ्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभर भन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इङ्ल्याण्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियन तालिकामा 5 अङ्क सहित पुछारमा छ। इङ्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानको लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनशीपको 2025-27 चक्रमा खेलेका 9 टेस्ट मध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्रै जितेको छ।
2: Kalika News Update. Kalika FM 95.2.

के तपाईँले सुत्नु अघि आफ्नो घरको झ्याल ढोका बन्द गर्नुभयो त? एकपटक हेर्नुहोस् त, तपाईँले दुःखले सिर्जेको सम्पत्ति चोरी पनि हुन सक्छ। त्यसैले सुत्नु अघि राम्रोसँग झ्याल ढोका बन्द गरौँ। जनहितको पक्षमा कालिका एफएम 95.2।

0: राति केही अति आवश्यक काम परेर बाहिर निस्कनु परेमा कोही साथी लिएर मात्रै निस्कने गरौं।
1: जनहितको पक्षमा कालिका एफएम

0: स्टुडियो टाइम चेक यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आईएसपीटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ।
3: यति बेला रातको 1 बजेको छ। It's 1 a.m.

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन शाहले रसुवाको भटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणको लागि बजेटको अभाव हुन नदिने स्पष्ट पार्नु भएको छ। सोमबार सिंहदरबारमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुननिर्माणको लागि बजेटको अभाव हुन नदिने बताउनु भएको छ। त्यस्तै उहाँले प्रभावित क्षेत्रमा बाढ़ी पहिरोको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतको विषयमा जानकारी र सुझाव लिनु भएको छ। सो क्रममा बाढ़ी प्रभावित क्षेत्रको जनप्रतिनिधिहरूले बाढ़ीको कारण सड़क सञ्जाल नहुँदा राहत तथा पुननिर्माणमा समस्या देखिएकोले क्षतिग्रस्त सड़कलाई छिटो खुलाउनु पर्ने बताएका छन्। नुवाकोटको विद्युत नगरपालिका प्रमुख राजन श्रेष्ठले त्रिशुली नदी र आसपासका करिब 19 पुल बगाएको र रसुवा धादिङ विदुर जोड्ने सड़कहरू अवरुद्ध हुँदा राहत र उद्धारमा समस्या देखिएको बताउनु भएको छ। त्रिशुली पारिरहेको प्रदेश स्तरीय अस्पताल बस्ती जोड्न तत्काल ह्युम पाइप डाइभर्सन बेली ब्रिज राख्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको छ। प्रधानमन्त्री शाहले 3 सरकार मिलेर आवश्यक पूर्वाधार तत्काल बनाउने प्रतिबद्धता समेत जनाएको विद्युत नगरपालिका प्रमुख श्रेष्ठले बताउनु भएको छ। सरकारले बाढ़ी प्रभावित क्षेत्रको क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्र सञ्जालमा ल्याउने गरी काम तीव्र पारेको दावी गरेको छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन तुइन र झोलुङ्गे पुल जोड़नलाई तीव्रता दिइरहेको भन्दै सरकारले तो सकिए लगतै पक्की पुल सड़क र पुलको निर्माण गर्ने जानकारी गराएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले छलफल गरेका थिए। पूर्वाधार विकास मन्त्री सुनिल लम्साले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणमा तीव्रता दिइरहेको बताउनु भएको छ। यता रसो भटेकोशी बाढ़ीको कारण नेपालको जलविद्युत उत्पादन क्षमता घटेपछि भारतले नेपाललाई दैनिक 654 मेगावटसम्म विद्युत निर्यात गर्ने भएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बर 2026 31 डिसेम्बर 2026 विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने बताउनु भएको छ। देउवा समूहका शीर्ष नेताहरूले संस्थापनको निर्णयप्रति सहमत हुन नसक्ने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदले जानकारी दिनुभयो। संस्थापन पक्षले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा महाधिवेशनमा सहभागिताको लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीको लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति देउवा समूहले गएको साउनदेखि 29 तीन दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि काँग्रेस असन्तुष्ट पक्षले छुट्टै 15 महाधिवेशन आउँदो मक्सिर 21-23 काठमाडौँमा गर्ने निर्णय गरेको छ। संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिमा सोमबार भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2000

0: 83 माथि दफावार छलफलको क्रममा सांसदहरूले कोष स्थापना गर्नुपर्नेमा जोड़ दिएका छन्। नेपाली कांग्रेसकै सांसद आनन्द प्रसाद ढुङ्गानाले किसानको लागि क्षतिपूर्ति सुनिश्चित गर्न छुट्टै कोष आवश्यक रहेको बताउनु भएको छ। किसान देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा उल्लेख गर्दै उहाँले महामारीको कारण पशुधन गुमाएका किसानलाई राज्यले क्षतिपूर्ति दिनैपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभएको छ। किसानलाई बलियो नबनाई देशको अर्थतन्त्र बलियो हुन नसक्ने उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रवादी सचेतक क्रान्ति शेखा धिदालले जेएनजी शहीद स्मृति दिवसको विषयमा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै जेएनजी शहीद परिवार कल्याणकारी समाजले सोमबार सिंह दरबार गेट बाहिर प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर धिदालले गरेको टिप्पणीले शहीद घाइते तथा परिवारको भावनामा चोट पुगेको भन्दै तत्काल सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। उनीहरूले सत्तारूढ राष्ट्रपा संसदीय दलको सचिवालयमा समेत ध्यानाकर्षण गराएका छन्। समाजका अध्यक्ष तथा जेएनजी शहीद धीराजका बुबा नारायण श्रेष्ठले शहीद परिवारले आयोजना गरेको स्मृति दिवसलाई कन्सर्टको संज्ञा दिनु आपत्तिजनक भएको बताउनुभयो। उहाँले शहीद परिवार वा घाइतेहरूले भोगेको पीड़ालाई राजनीतिक दल तथा जनप्रतिनिधिले संवेदनशील रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। यस्तै नुवाकोट किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ पक्राउ पर्नु भएको छ। प्रहरले बैंकिङ कसुर मुद्दामा सोमबार प्रधानमन्त्रीले बोलाएको बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी हुनुहुन्थ्यो। त्यहाँबाट बाहिरी लगतै पक्राउ गरेर दरबार मार्गको हिरासतमा राखिएको छ। तामाङ विरूद्ध अरूण अर्यालले दरबार मार्ग विरूद्धमा चायरी दिनु भएको थियो। तामाङलाई यसअघि नै अदालतमा मुद्दा दायर भइसकेको छ। बेलायतमा विद्यालयको दिवा भोजमा डिप फ्राइड अर्थात धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशकभन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्था गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गरिने बीबीसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइनेछ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएसन अफ स्कूल एण्ड कलेज लिडर्सले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्राध्यापकहरूलाई हप्काउने वा दबाव दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेका छन्। र इङ्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज बास्टनमा भएको घरेलु टोली इङ्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि दिइरहेको छ। यो सँगै इङ्ल्याण्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियन तालिकामा 5 अङ्क सहित पुछारमा छ। इङ्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानको लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनशीपको 2025-27 चक्रमा खेलेका 9 टेस्ट मध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्रै जितेको छ।
1: Kalika News Update. Kalika FM 95.2. अहिले तपाई सुनिरहनु भएको छ निकटमा कालिका विकटमा कालिका, कालिका FM 95.2 शुभरात्रि प्रहर अन्तर्गत यो हो मिक्स ब्यान्ड।

0: तपाईँले नचिन्ने भेषमा चोरहरू गाउँ घरमा डुलिरहेका हुन सक्छन्। त्यस्ता व्यक्तिबाट सधैँ सजग रहौ।
1: जनहितको पक्षमा कालिका

अपरिचित व्यक्तिलाई आफ्नो घरभित्रको कुराहरूको बारेमा जानकारी नदिऊं, यसले गर्दा तपाईँ चोरीबाट बस्न सक्नुहुन्छ। जनहितको पक्षमा कालिका एफएम 95.2

0: तपाईँहरू जहाँ जहाँ कालिकाठन त्यहाँ त्यहाँ कालिकाठन त्यहाँ त्यहाँ
1: अहिले तपाईँ सुनिरहनु भएको छ निकटमा कालिका विकटमा कालिका कालिका एफएम 95.2 शुभरात्रि प्रहर अन्तर्गत यो हो मिक्स ब्याग।

0: यदि कहीँ दुर्घटना पर्यो भने नजिकैको प्रहरी कार्यालयमा खबर गरौं। घाइतेलाई छिटो भन्दा छिटो स्वास्थ्य चौकी लैजाऊ, जसले गर्दा घाइतेले अकालमा ज्यान गुमाउन नपरोस्।
1: जनहितको पक्षमा कालिका एफएम 95.2।

0: माथि प्रतिबन्ध लगाउनु भएको छ। त्यो एक दशक भन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्था गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गरिने बीबीसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइनेछ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएसन अफ स्कूल एण्ड कलेज लिडर्सले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्राध्यापकहरूलाई हप्काउने वा दबाव दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेका छन्। र इङ्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज बास्टनमा भएको घरेलु टोली इङ्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभर भन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। योसँगै इङ्ल्याण्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियन तालिकामा 5 अङ्क सहित पुछारमा छ। इङ्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानको लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनसिपको 2025-27 चक्रमा खेलेका 9 टेस्ट मध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्रै जितेको छ।
1: कालिका न्यूज अपडेट, कालिका एफएम 95.2।

नेपालको सर्वोत्कृष्ट रेडियो कालिका फाम 95.2 यति बेला हामी छौ शुभरात्रि प्रहरमा। शुभरात्रि प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू भन्ज्याङका।

सर्वोत्कृष्ट रेडियो कालिका फाम 95.2 यति बेला हामी छौ शुभरात्री प्रहरमा। शुभरात्री प्रहर अन्तर्गत अब सुन्न

0: तपाईले नचिन्ने भेषमा चोरहरू गाउँ घरमा डुलिरहेका हुन सक्छन्। त्यस्ता व्यक्तिबाट सधैँ सजग रहौ।
1: जनहितको पक्षमा कालिका एफ

सर्वोत् रेडियो कालिका फार्म 95.2 यति बेला हामी छौ शुभरात्रि प्रहरमा। शुभरात्रि प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू भन्ज्याङका

0: समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा आइएलटिएस, पीटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओरालो नारायणगढ।
3: यति बेला रातको 3 बजेको छ। 3 a.m.

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन शाहले रसुवाको भटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणको लागि बजेटको अभाव हुन नदिने स्पष्ट पार्नु भएको छ। सोमबार सिंहदरबारमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुनर्निर्माणको लागि बजेटको अभाव हुन नदिने बताउनु भएको छ। त्यस्तै उहाँले प्रभावित क्षेत्रमा बाढी पहिरोको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुरानो उत्थान लगायतको विषयमा जानकारी र सुझाव लिनु भएको छ। सो क्रममा बाढी प्रभावित क्षेत्रको जनप्रतिनिधिहरूले बाढीको कारण सड़क सञ्जाल नहुँदा राहत तथा पुनर्निर्माणमा समस्या देखिएकोले क्षतिग्रस्त सड़कलाई छिटो खुलाउनु पर्ने बताएका छन्। नुवाकोटको विद्युत नगरपालिका प्रमुख राजन श्रेष्ठले त्रिशुली नदी र आसपासका करिब 19 पुल बगाएको र रसुवा धादिङ विदुर जोड्ने सड़कहरू अवरुद्ध हुँदा राहत र उद्धारमा समस्या देखिएको बताउनु भएको छ। त्रिशुली पारिरहेको प्रदेश स्तरीय अस्पताल बस्ती जोड्न तत्काल ह्युम पाइप डाइभर्सन बेली ब्रिज राख्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको छ। प्रधानमन्त्री शाहले 3 सरकार मिलेर आवश्यक पूर्वाधार तत्काल बनाउने प्रतिबद्धता समेत जनाएको विदुर नगरपालिका प्रमुख श्रेष्ठले बताउनु भएको छ। सरकारले बाढी प्रभावित क्षेत्रको क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोज भित्रै सञ्जालमा ल्याउने गरी काम तीव्र पारेको दावी गरेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको भन्दै सरकारले तो सकिए लगतै पक्की पुल सड़क र पुलको निर्माण गर्ने जानकारी गराएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले छलफल गरेका थिए। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणमा तीव्रता दिइरहेको बताउनु भएको छ। यता रसुवा भटेकोसी बाढीको कारण नेपालको जलविद्युत उत्पादन क्षमता घटेपछि भारतले नेपाललाई दैनिक 654 मेगावाटसम्म विद्युत निर्यात गर्ने भएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बर 2026 31 डिसेम्बर 2026 विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने बताउनु भएको छ। देउवा समूहका शीर्ष नेताहरूले संस्थापनको निर्णयप्रति सहमत हुन नसक्ने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदले जानकारी दिनुभयो। संस्थापन पक्षले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा महाधिवेशनमा सहभागिताको लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा केही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीको लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति देउवा समूहले गएको साउनदेखि 29 3 दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि काँग्रेस असन्तुष्ट पक्षले छुट्टै 15 महाधिवेशन आउँदो मक्सिर 21-23 काठमाडौँमा गर्ने निर्णय गरेको छ। संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिमा सोमबार भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि दफावार छलफलको क्रममा सांसदहरूले कोष स्थापना गर्नुपर्नेमा जोड़ दिएका छन्। नेपाली काँग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले किसानको लागि क्षतिपूर्ति सुनिश्चित गर्न छुट्टै कोष आवश्यक रहेको बताउनु भएको छ। किसान देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा उल्लेख गर्दै उहाँले महामारीको कारण पशुधन गुमाएका किसानलाई राज्यले क्षतिपूर्ति दिनैपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभएको छ। किसानलाई बलियो नबनाई देशको अर्थतन्त्र बलियो हुन नसक्ने उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रवादी सचेतक क्रान्ति शेखा धिदालले जेएनजी शहीद स्मृति दिवसको विषयमा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै जेएनजी शहीद परिवार कल्याणकारी समाजले सोमबार सिंहदरबार गेट बाहिर प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर धिदालले गरेको टिप्पणीले शहीद घाइते तथा परिवारको भावनामा चोट पुगेको भन्दै तत्काल सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। उनीहरूले सत्तारूढ राष्ट्रवादी संसदीय दलको सचिवालयमा समेत ध्यानाकर्षण गराएका छन्। समाजका अध्यक्ष तथा जेएनजी शहीद धीरजका बुबा नारायण श्रेष्ठले शहीद परिवारले आयोजना गरेको स्मृति दिवसलाई कन्सर्टको संज्ञा दिनु आपत्तिजनक भएको बताउनुभयो। उहाँले शहीद परिवार वा घाइतेहरूले भोगेको पीड़ालाई राजनीतिक दल तथा जनप्रतिनिधिले संवेदनशील रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। यस्तै नुवाकोट किस्पाङ गाउँपालिका अध्यक्ष बीरबल तामाङ पक्राउ पर्नु भएको छ। प्रहरले बैंकिङ कसुर मुद्दामा सोमबार प्रधानमन्त्रीले बोलाएको बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी हुनुहुन्थ्यो। त्यहाँबाट बाहिर लगतै पक्राउ गरेर दरबार मार्गको हिरासतमा राखिएको छ। तामाङ विरूद्ध अरूण अर्यालले दरबार मार्ग विरूद्धमा चायरी दिनु भएको थियो। तामाङलाई यसअघि नै अदालत मुद्दा दायर भइसकेको छ। बेलायतमा विद्यालयको दिवा भोजमा डिप फ्राइडे अर्थात धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशकभन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्था गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गरिने बीबीसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइनेछ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएसन अफ स्कूल एण्ड कलेज लिडर्सले यी परिवर्तनहरूको स्वागत नयाँ नियमहरू प्राध्यापकहरूलाई हप्काउने वा दबाव दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेका छन्। र इङ्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज बास्टनमा भएको घरेलु टोली इङ्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभर भन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। योसँगै इङ्ल्याण्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियन तालिकामा 5 अङ्क सहित पुछारमा छ। इङ्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानको लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनशीपको 2025-27 चक्रमा खेलेका 9 टेस्ट मध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्रै जितेको छ।
0: Kalika News Update. Kalika FM 95.2.

सर्वोत्कृष्ट रेडियो कालिका फार्म 95.2 यति बेला हामी छौ शुभरात्रि प्रहरमा। शुभरात्रि प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू भन्ज्याङका

0: गाडी बिस्तारै हाँक्नुहोस्, किनकि चाँडो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ।
1: जनहितको पक्षमा कालिका एफएम 95.2।

सुन्दै हुनुहुन्छ मध्य नेपालको सर्वोत्कृष्ट रेडियो कालिका फ्याम 95.2। यति बेला हामी छौ शुभरात्रि प्रहरमा। शुभरात्रि प्रहर अन्तर्गत अब सुन्न सक्नु

0: स्वस्थ जीवनको लागि आफ्नो घर आँगन गाउँ शहर सधैँ सफा राख्ने गरौं।
1: जनहितको पक्षमा कालिका एफएम 95.2

0: स्टुडियो टाइम चेक यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, ISPT, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ।
3: यति बेला बिहानको 4 बजेको छ। It's 4 a.m.

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन शाहले रसुवाको भटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणको लागि बजेटको अभाव हुन नदिने स्पष्ट पार्नु भएको छ। सोमबार सिंहदरबारमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुननिर्माणको लागि बजेटको अभाव हुन नदिने बताउनु भएको छ। त्यस्तै उहाँले प्रभावित क्षेत्रमा बाढी पहिरोको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतको विषयमा जानकारी र सुझाव लिनु भएको छ। सो क्रममा बाढी प्रभावित क्षेत्रको जनप्रतिनिधिहरूले बाढीको कारण सड़क सञ्जाल नहुँदा राहत तथा पुननिर्माणमा समस्या देखिएकोले क्षतिग्रस्त सड़कलाई छिटो खुलाउनु पर्ने बताएका छन्। नुवाकोटको विद्युत नगरपालिका प्रमुख राजन श्रेष्ठले त्रिशुली नदी र आसपासका करिब 19 वटा
2: स्टुडियो टाइम चेक। यो समय
3: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
4: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा आइएलटिएस, पीटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओरालो नारायणगढ।
5: यति बेला बिहानको 4 बजेको छ।

0: बालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन शाहले रसुवाको भट्टेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणको लागि बजेटको अभाव हुन नदिने स्पष्ट पार्नु भएको छ। सोमबार सिंह दरबारमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुनर्निर्माणको लागि बजेटको अभाव हुन नदिने बताउनु भएको छ। त्यस्तै उहाँले प्रभावित क्षेत्रमा बाढी पहिरोको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतको विषयमा जानकारी र सुझाव लिनु भएको छ। सो क्रममा बाढी प्रभावित क्षेत्रको जनप्रतिनिधिहरूले बाढीको कारण सड़क सञ्जाल नहुँदा राहत तथा पुनर्निर्माणमा समस्या देखिएकोले क्षतिग्रस्त सड़कलाई छिटो खुलाउनु पर्ने बताएका छन्। नुवाकोटको विद्युत नगरपालिका प्रमुख राजन श्रेष्ठले त्रिशुली नदी र आसपासका करिब 19 पुल बगाएको र रसुवा धादिङ विदुर जोड्ने सड़कहरू अवरुद्ध हुँदा राहत र उद्धारमा समस्या देखिएको बताउनु भएको छ। त्रिशुली पारिरहेको प्रदेश स्तरीय अस्पताल र बस्ती जोड्न तत्काल ह्युम पाइप डाइभर्सन बेली ब्रिज राख्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको छ। प्रधानमन्त्री शाहले 3 सरकार मिलेर आवश्यक पूर्वाधार तत्काल बनाउने प्रतिबद्धता समेत जनाएको विद्युत नगरपालिका प्रमुख श्रेष्ठले बताउनु भएको छ। सरकारले बाढी प्रभावित क्षेत्रको क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्र सञ्जालमा ल्याउने गरी काम तीव्र पारेको दावी गरेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन तुइन र झोलुङ्गे पुल जोड्नलाई तीव्रता दिइरहेको भन्दै सरकारले तो सकिए लगतै पक्की पुल सड़क र पुलको निर्माण गर्ने जानकारी गराएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले छलफल गरेका थिए। पूर्वाधार विकास मन्त्री सुनिल लम्साले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणमा तीव्रता दिइरहेको बताउनु भएको छ। यता रसो भटेकोशी बाढीको कारण नेपालको जलविद्युत उत्पादन क्षमता घटेपछि भारतले नेपाललाई दैनिक 654 मेगावटसम्म विद्युत निर्यात गर्ने भएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बर 2026 31 डिसेम्बर 2026 विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्ष क्षमता घटेपछि भारतले नेपाललाई दैनिक 654 मेगावटसम्म विद्युत निर्यात गर्ने भएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बर 2026 31 डिसेम्बर 2026 विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने बताउनु भएको छ। देउवा समूहका शीर्ष नेताहरूले संस्थापनको निर्णयप्रति सहमत हुन नसक्ने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदले जानकारी दिनुभयो। संस्थापन पक्षले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा महाधिवेशनमा सहभागिताको लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा केही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीको लागि यस्तो निर्णय गरिएको हो।

0: यसअघि पूर्व सभापति देउबा समूहले गएको साउनदेखि 29 तीन दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि काँग्रेस असन्तुष्ट पक्षले छुट्टै 15 महाधिवेशन आउँदो मक्सिर 21 23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिमा सोमबार भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि दफावार छलफलको क्रममा सांसदहरूले कोष स्थापना गर्नुपर्नेमा जोड़ दिएका छन्। नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले किसानको लागि क्षतिपूर्ति सुनिश्चित गर्न छुट्टै कोष आवश्यक रहेको बताउनु भएको छ। किसान देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा उल्लेख गर्दै उहाँले महामारीको कारण पशुधन गुमाएका किसानलाई राज्यले क्षतिपूर्ति दिनैपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभएको छ। किसानलाई बलियो नबनाई देशको अर्थतन्त्र बलियो हुन नसक्ने उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रवादी सचेतक क्रान्ति शेखा धिदालले जेएनजी शहीद स्मृति दिवसको विषयमा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै जेएनजी शहीद परिवार कल्याणकारी समाजले सोमबार सिंहदरबार गेट बाहिर प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर धिदालले गरेको टिप्पणीले शहीद घाइते तथा परिवारको भावनामा चोट पुगेको भन्दै तत्काल सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। उनीहरूले सत्तारूढ राष्ट्रवाद संसदीय दलको सचिवालयमा समेत ध्यान आकर्षण गराएका छन्। समाजका अध्यक्ष तथा जेएनजी शहीद धीराजका बुबा नारायण श्रेष्ठले शहीद परिवारले आयोजना गरेको स्मृति दिवसलाई कन्सर्टको संज्ञा दिनु आपत्तिजनक भएको बताउनुभयो। उहाँले शहीद परिवार वा घाइतेहरूले भोगेको पीड़ालाई राजनीतिक दल तथा जनप्रतिनिधिले संवेदनशील रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। यस्तै नुवाकोट किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ पक्राउ पर्नु भएको छ। प्रहरले बैंकिङ कसुर मुद्दामा सोमबार प्रधानमन्त्रीले बोलाएको बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी हुनुहुन्थ्यो। त्यहाँबाट बाहिरी लगतै पक्राउ गरेर दरबार मार्गको हिरासतमा राखिएको छ। तामाङ विरूद्ध अरूण अर्यालले दरबार मार्ग विरूद्धमा चायरी दिनु भएको थियो। तामाङलाई यसअघि नै मुद्दा दायर भइसकेको छ। बेलायतमा विद्यालयको दिवा भोजमा डिप फ्राइड अर्थात धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशकभन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्था गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गरिने बीबीसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइनेछ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएसन अफ स्कूल एण्ड कलेज लिडर्सले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्राध्यापकहरूलाई हप्काउने वा दबाव दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेका छन्। र इङ्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज बास्टनमा भएको घरेलु टोली इङ्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि दिइरहेको छ। यो सँगै इङ्ल्याण्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियन तालिकामा 5 अङ्क सहित पुछारमा छ। इङ्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानको लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनशीपको 2025-27 चक्रमा खेलेका 9 टेस्ट मध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्रै जितेको छ।
1: Kalika News Update. Kalika FM 95.2. Kalika FM 95.2.

तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। नमस्कार। निकटमकालिका मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएमद्वारा यस पावन बिहानीमा प्रसारित धार्मिक आध्यात्मिक कार्यक्रम भक्ति सुधामा तपाईँलाई हार्दिक स्वागत छ। र हामीले जगद्गुरु आद्य शङ्कराचार्यद्वारा लिखित चटपट मञ्जरीको चर्चा गर्दै आइरहेका छौँ। वास्तवमा त्यो विषयवस्तुलाई हामीले आत्मसात गर्ने हो भने सांसारिक मोहबाट यो जन्म मरणको चक्रबाट हामी सजिलै छुट्न सक्छौँ। त्यति गहन भाव, त्यति गहन विचार आचार्यले छोटो एउटा रचनामा दिनुभएको छ र आज पनि यसैको चर्चा गर्नेछौँ। तर आउनुहोस्, त्यस पूर्व एउटा सुमधुर भजन श्रवण गरौँ।

भन्दा आशाले गर्दा अथवा त्यो आशाले अवरोध गरेको छ त्यसैले लाग्दैन। आचार्यले भन्नुहुन्छ, अङ्गम गलितम पलितम मुण्डम दशन विहीनम जातम तुण्डम वृद्धो याति गृहीत्वा दण्डम तदपि न मुञ्च त्यासा पिण्डम देह विचारा गलिगो सारा लौरो भो पर शर्म सहारा केश फुलेका दाँत झरेका सब छन् आशै तर्फ गिरेका। शरीरका सारा अङ्ग जीर्ण शीर्ण भइसकेका छन्, शिरका केश वा रौँ सबै फुलिसकेका छन्, दाँत झरेका छन्, अनुहार चाउरी परिसक्यो, वृद्धता आयो, लठी नभएसम्म एक पाइला पनि हिँड्न नसक्ने भयो। तापनि त्यो आशाको पिण्ड भने कति पनि कम भएको छैन। त्यसरी आशा कहिल्यै पनि मेटिँदैन, आशा पुरा गर्छु भनेर पुरा हुँदैन। त्यसैले जे जति समय बाँकी छ त्यसलाई सही उपयोग गर, अर्थात् गोविन्दको भजन गर। भजन गर्नु नै समयलाई चिन्नु र सही उपयोग गर्नु हो भनेर आचार्यले बताउनु भएको छ। आशा भनेको एउटा नदी हो, इन्द्रियका विषय नै यस नदीको प्रबल प्रवाह हो। यस आशारूपी नदीमा काम क्रोध मद लोभ र अहङ्काररूपी भयङ्कर गोही रहन्छन्। कतिपय व्यक्ति त विषयको प्रबल जलधारमा बग्दछन् भने कतिलाई काम क्रोध आदि गोहीले निल्दछन्। मनुष्य जीवनभरि आशा तथा कामनाको दास बन्दछन्। शरीर जर जर हुन्छ, इन्द्रियहरू शिथिल हुन्छन्, कम्मर झुक्छ, शरीर धनुष जस्तो बन्छ, शरीर लठीको सहारा बिना चल्न नसक्ने हुन्छ। यति हुँदा हुँदै पनि कामना घट्दैन, दिन प्रतिदिन अझ बढेर जान्छ, आशा समाप्त हुँदैन। जबसम्म आशा तथा कामना मेटिँदैनन् तबसम्म मानव सुखी हुँदैन। जसले यस्तो उत्तम मानव जीवन पाएर पनि भगवानको भजन नगर्ने महामन्दमती हो, अब पनि आशामा बाँधिनु दुर्भाग्य हो भनेर आचार्यले बताउनु भएको छ। मान्छेले यो जीवनलाई कसरी समाप्त पार्छ त्यो कुराको सङ्केत गर्दै आचार्यले भन्नुभएको छ, बालस्तावत क्रीडा सक्तस्तावत तरुणस्तरुणी रक्ता रक्तः वृद्धस्तावत चिन्ता मग्न पारे ब्रह्मणि कोऽपि न लग्न। खेल्दै बितिगो बाल्य अवस्था तरुणी तिरगो तरुणावस्था वृद्ध भएपछि चिन्ता लीला हरिकन भजनी कुन हो बेला। अर्थात् बाल्यावस्था खेलमा नै मस्त रहन्छ, अथवा बाल्यावस्थामा भगवत चिन्तनको त्यो ज्ञान भएन। हुन त ध्रुवजीलाई भयो, प्रह्लादजीलाई भयो, उहाँहरूले अब उद्धार गर्नुभयो, सबैलाई बाल्यावस्थामा परमात्माको भजन गर्नुपर्छ भन्ने थाहा हुँदैन। बाल्यावस्था भनेको खेल्ने बेला हो, फरि अध्ययन र बढी खेल्ने बेला। त्यसैले यहाँ आचार्यले भन्नुहुन्छ, बाल्यावस्था त खेलमा नै मस्त रहन्छ अथवा खेलमा नै बेच्छ। यस समयमा जीवनको उद्देश्य के हो, मानव यस संसारमा किन आएको हो केही थाहा हुँदैन। यस विषयमा बाल्यावस्थामा कसैले विचार पनि गर्दैन। कति बेला दिन भयो, कति बेला रात भयो त्यो पनि थाहा हुँदैन। ऊ अवरोध पनि हुन्छ र खेल्दा खेल्दै फुर्सद पाउँदैन। त्यसपछि बिस्तारै बिस्तारै युवक बन्छ, युवती बन्छ, जवानीको नसा चढ्दै जान्छ। उसलाई दुनियाँको केही खोज खबर रहँदैन। स्त्री भए पुरुष र पुरुष भए स्त्रीको मोह जालमा फस्दछन्। त्यसै कारणले यस अवस्थामा पनि ईश्वर चिन्तन गर्दैनन्। उसलाई थाहा नै हुँदैन कि आमाको गर्भमा रहँदा प्रभुसँग के कसम खाएर आएको थिएँ। उसले गर्भमा प्रभुसँग भनेको थियो कि
अब संसारमा आएर भजन गर्नेछु, परन्तु जवानीको नसाले त सबैलाई अन्धो नै बनाइदिन्छ बिचरालाई। यो पनि विचार हुँदैन कि जबसम्म जोस र जवानी रहन्छ तबसम्म यो दुई दिनको चमक धमक हो। जब जवानी ढल्छ अनि त्यस मूर्खलाई कसले पो सोधपुछ गर्छ र, यस्तो उमेरमा ईश्वर चिन्तन गर्दैनन्। ईश्वर भजन छाडेर विषय भाषणमा नै आसक्त र मस्त रहन्छ। यसो कसैले भने पनि उसले सोध्छ कि अहिले विषयको नै भोग गर्ने हो, वृद्ध अवस्थामा पो ईश्वरको भजन गर्ने हो, तर सोचे जस्तो कहाँ हुन्छ र, वृद्धावस्थामा त व्यर्थका चिन्ताहरूले घेर्न थाल्दछन्, तिनै चिन्तामा व्यक्ति डुबिरहन्छ। वृद्धावस्थामा पनि चिन्ता गर्नुपर्थ्यो परमात्माको, तर चिन्ता परमात्माको हुँदैन, आत्माको हुँदैन, चिन्ता हुन्छ विषयको, परिवारको अनि आफ्नै अवस्थाको पनि। यस चिन्ताले पटक पटक जलाउन थाल्दछ। आचार्यले भन्नुहुन्छ, हे मूर्ख, सांसारिक चिन्ता गर्नाले केही पनि मिल्नेवाला छैन, तेरो कल्याण त प्रभु भजनमा मात्र छ। एउटा भनाइ पनि छ नि, सुगाले सिमलको फुललाई देखेर भन्छ, अरे फुल त यसको यति सुन्दर छ, फल कति मिठो होला, त्यसको खुब प्रतीक्षा गर्दछ, अनि जब फल लाग्दछ केही समयपछि पाकेको होला भनी खान थाल्दछ। त्यस बेला के हुन्छ, सिमलको भुवा निस्केर उड्न थाल्छ अनि आफ्नो व्यर्थको आशा र प्रतीक्षालाई धिक्कार दिन थाल्दछ। मान्छेले पनि त्यस्तै व्यर्थको कल्पना गर्दछ, सपना देख्दछ कि वृद्ध अवस्था सुखमा बिताउनेछु, तर हुन्छ कि आफ्नै परिवारजनबाट पटक पटक उपेक्षा हुन थाल्दछ। छोरा बुहारी तथा अन्य आफन्तका ताना सुन्दा सुन्दै रुन थाल्दछ र उदासीन बन्दछ, अनि सुगा झैँ शिर ठोकी ठोकी पछुताउँछ। त्यसैले हाम्रा आचार्यहरू भन्नुहुन्छ, हे निर्लज्ज हो, फेरि तिनी स्वार्थी व्यक्तिहरूको चिन्तामा किन डुब्छ, जसले तिमीलाई फुटेका आँखाले पनि हेर्न चाहँदैनन्। अब ती सांसारिक चिन्तालाई छाडेर परब्रह्म परमात्माको चिन्तन गर, परमात्मालाई चिन, उहाँबाट तिम्रा दुःखहरू हट्नेछन् छुट्नेछन्, अझ पनि समय छ, भगवानको भजन गर, गोविन्दको भजन गर भनेर आचार्यले भन्नुहुन्छ। पुनरपि जननम पुनरपि मरणम पुनरपि जननी जठरे शयनम इह संसारे खलु दुस्तारे कृपया पारे पाहि मुरारे। अथवा अनि पछि जन्मनु अनि पछि मरनु अनि पछि गर्भै

यहाँ आचार्यले भन्नुहुन्छ, पटक पटक जन्मनु अनि पटक पटक मर्नु तथा फेरि पटक पटक आमाको जठराग्निमा शयन गर्नु कम दुःखको कुरा होइन। निश्चय पनि यस भवसागरबाट पार हुन अत्यन्तै कठिन छ। त्यसैले हे दया र कृपाका सागर प्रभु, म हजुरको शरणमा छु। यस दुस्तर संसार सागरबाट कृपया मलाई पार गर्नुहोस् वा पार लगाउनुहोस् भनेर यहाँ आचार्य भावुक पनि भन्नुभयो र उहाँले यो सन्देश यी विचार तपाईँ हाम्रा लागि दिनुभएको हो। उहाँ त परम ज्ञानी हुनुहुन्थ्यो, अवतारी व्यक्तित्व हुनुहुन्थ्यो, त्यसले उहाँ त यो मायाको पर्दाभन्दा धेरै माथि उठिसकेका व्यक्ति हुनुहुन्थ्यो आचार्य। त्यसैले हामीले यी भनाइहरू आचार्यका हाम्रा लागि हुन् भन्ने बुझेर परमात्मासँग हामीले यसरी प्रार्थना पनि गर्नुपर्छ र हर बखत गोविन्दको भजन गर्नुपर्छ। जन्म र मरण एक यस्तो व्याधि हो, यस्तो दुसह दुःख हो, जसलाई जीवले पटक पटक भोग्नुपर्छ। जन्मदाको दुःख र मरणको दुःख त छँदैछ, यसका अतिरिक्त अर्को दुःख छ, जुन दुःख हो 10 महिनासम्म आमाको गर्भमा उल्टो शिर गराएर झुन्डिनु पर्दाको दुःख। यो असह्य पीडा पनि जीवले पटक पटक भोग्नुपर्छ। भनिन्छ जन्म र मरणको समयमा यति कष्ट हुन्छ कि त्यसको बराबर हजारौँ बिच्छुले टोक्दा पनि हुँदैन। वास्तवमा यी पापात्माहरूका लागि हो, जो धार्मिक योगी भक्त हुनुहुन्छ उहाँहरूको लागि यस्तो कुनै दुःख हुँदैन, किनकि उहाँहरू परमात्मामा तन्मय हुनुहुन्छ र अन्त्य अवस्था पनि अत्यन्तै सुखद रहन्छ। तर जन्म मरणको चक्रमा घुमिरहने जो संसार प्रति नै आसक्त छ, मखाउ महिलाओंको भावनाले उत्प्रोत छ, त्यस्ता व्यक्तिहरूलाई यो दुःख स्थिति आउँछ। भनिन्छ यो जन्म मरणको पीडा तबसम्म भोग्नुपर्छ जबसम्म जीवले परमात्मालाई प्राप्त गर्दैन वा मोक्ष हुँदैन, र मोक्षका लागि गोविन्दको भजन गर्नै पर्ने हुन्छ। मनुष्यले जीवनभर जुन कर्म गर्छ, जस्तो कर्म गर्छ, जसको साथमा रहन्छ, त्यस व्यक्तिमा उसैप्रति आसक्त हुन्छ अथवा त्यस्तो आसक्ति आउँछ, अनि के हुन्छ मृत्युको समयमा पनि त्यसैको याद आउँछ। अन्त्य समयमा जसलाई सम्झिँदै शरीर त्याग गरिन्छ त्यसलाई नै पुनः प्राप्त गरिन्छ। यस्तो अत्यन्तै रोचक घन मनोवैज्ञानिक नियम हाम्रो अध्यात्ममा पनि लागू हुन्छ, किनकि उसको भावना त्यस्तै भएको छ, त्यसैमा भावित छ, त्यसैले गर्दा त्यही कुरा सम्झ्यो र त्यही कुरा सम्झेपछि त्यही प्राप्त हुन्छ भन्ने सिद्धान्त त्यहाँ लागू छ। अब अन्त्य अवस्थामा सम्झिन्छ भन्ने पनि केही हुँदैन, नसम्झिन पनि सकिन्छ। अन्त्य स्मृति भनेर वेदान्त शास्त्रहरूमा बताइएको छ, जब इन्द्रियहरूको शक्ति मनमा आइसकेको हुन्छ, खिचिसकेको हुन्छ, र मन प्राणमा गएर मिल्न एकदम तयार हुन्छ, त्यति बेला एउटा स्मृति आउन सक्छ। त्यही स्मृतिलाई अन्त्य स्मृति भनिन्छ। त्यो छोटो समयको हुन्छ र त्यसपछि केही सम्झन सक्दैन, अर्थात् मन प्राणमा गएर मिल्छ र प्राण आत्मामा गएर मिल्ने यसरी लयको प्रक्रिया हुन्छ। त्यसैले अन्तिम अवस्थामा सम्झिएका कुराहरू त्यो प्रमाणित मानिन्छन् र नसम्झिएमा पनि उसका कर्म कस्ता छन्, जीवनभर के गरेको छ, त्यसका आधारमा उसले सुख दुःख पाउने, कहाँ जाने, सबै कुराहरू तय हुन्छन्। अझ यथार्थमा भन्दा जन्मको कारण वासना हो। वासना चाहे शुभ होस् या अशुभ, जबसम्म चित्तमा
बासना रहन्छ। तबसम्म जन्म मरणको व्याधिबाट ऊ मुक्त हुँदैन। संसार एक अथाह दुःख सागर हो अनि परमात्माको नाम जहाज हो। त्यस जहाजलाई सञ्चालन गरी पार लगाउने कार्य वा जिम्मा हुन्छ चालकको। यहाँ चालकका रूपमा अध्यात्ममा गुरुलाई लिइन्छ। गुरुले नै जन्म मरणको चक्रमा परेका व्यक्तिलाई त्यही भगवान नाम रूपी पानी जहाजमा बसालेर आराम साथ संसार सागरदेखि पार लगाइदिनुहुन्छ। जन्म मरणको दुःखबाट मुक्त गराइदिनुहुन्छ। गुरुले नै भक्तिको मार्ग, ज्ञानको मार्ग, कर्मको मार्ग वा शरणागतिको मार्ग बताइदिनुहुन्छ। त्यसैले कुनै योग्य गुरुलाई अथवा गुरुमाथि आफ्नो जीवनभार सुम्पनु पर्छ। सामान्य नदी तर्नु पर्दा त डुङ्गाको आवश्यकता पर्दछ। डुङ्गाले मात्रै पनि हुँदैन, चलाउने व्यक्ति पनि चाहिन्छ, नाविक चाहिन्छ। भने यत्रो भवसागर बिना नाविक कसरी तर्न सकिएला? त्यसरी गुरु बनाउनु पर्छ र गुरुले निर्देश गरे अनुसार नै भगवानको भजन गर्नुपर्छ। तर जसले मनै परमात्मा हो भन्छ, जसले शास्त्रीय विधि विधानहरूलाई मान्दैन, त्यस्ता गुरुका फेला पनि पर्न सकिन्छ। त्यसैले अत्यन्तै जानेर छानेर गुरु बनाउनु पर्छ। ठिक छन् छैनन् कस्ता हुन् त्यो नजानिकन गुरु बनाउँदा हाम्रो अगति पनि हुन सक्छ। गलत नाविक भयो भने पल्टाइदिन सक्छन् भने, त्यसैले सही नाविकको पहिचान गर्न सक्नुपर्छ। आचार्यले भन्नुहुन्छ, पुनरपि रजनी, पुनरपि दिवस, पुनरपि पक्ष, पुनरपि मास, पुनत्ययनम पुनरपि वर्षम, तदपि न मुञ्च त्यासा मर्षम। अनि उही दिउँसो रात र हप्ता, पक्ष र तिथि ऋतु बाह्र घुमन्ता, महिना अयन र वर्ष हुनै छन्, आयु कतर्ने कैची नै हुन्। रात्रि दिन पक्ष अयन वर्ष अनेक पटक आउँछन् र जाँदै पनि गर्छन्, तर पनि आशा र ईर्ष्यालाई कसैले त्याग्न सक्दैन। फेरि त्याग्नै नसकिने कुरा पनि होइनन्, तर मनुष्य भोगमा लिप्त भएका कारणले यी त्याग्न सकिएको छैन। मनुष्य भोगमा यसरी आसक्त हुन्छ कि कहिले जमानी समाप्त भयो त्यो होस हुँदैन। आज भोलि गर्दै गर्दै वर्षौँ बित्छन्, तर पनि भोगको आशा फेरि पनि मेटिँदैन। अरूको भोगलाई देखेर व्यक्ति मनमने कुणिन्छ, ईर्ष्याले जलिरहन्छ अनि सोच्छ कि मेरा इन्द्रियहरू त शिथिल भए, अब भोग गर्न सक्दिनँ, फलानु व्यक्ति किन युवा छ, त्यो किन भोगमा मदमस्त छ, म किन बुढो भएँ, म पनि जवानीका दिनमा चाहिँ अब पनि रहन पाए हुन्थ्यो भन्ने त्यस्तो कल्पना गर्छ। यस प्रकारले वृद्ध हुँदा पनि आशा मेटिँदैन उनीहरूको। यही आशा र ईर्ष्या नै चित्तमा संस्कारको रूप धारण गरेर ढुङ्गा आदिमा लागेको लेउ झैँ जम्दछ त्यहाँ। यही वासना रूपमा रहेका इच्छाहरूका कारणले गर्दा नै पुनः पुनः जन्मने मर्ने र आमाको गर्भमा बस्ने गर्नुपर्छ। यी दुःख भोग्न बाध्य हुन्छ। त्यसैले यी आशा र ईर्ष्याबाट जसरी अग्निबाट आफूलाई बचाइन्छ, पोल्न थाल्यो भने आफू हटिन्छ, त्यसरी नै हामी यी आशा र ईर्ष्याबाट पनि अलग बस्न सक्नुपर्छ र गोविन्दको भजन गर्नुपर्छ। यदि भगवान गोविन्दको भजन गरिँदैन भने आशा र ईर्ष्यालाई त्यागेर पो के हो? तर भगवानको भजन गर्नको लागि पहिले त्याग्नुपर्छ। त्यसैले आशा र ईर्ष्या रूपी इन्धनलाई अग्निमा जलाइदिने र परमात्माको भजन गर्ने
यसैमा हाम्रो कल्याण छ। हवस् त आजको लागि यति नै।

0: Harika FM 95.2
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्स
3: कता हेरे कि तेल खोज्दै हिँडेको हेर न शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो
4: ठाउँमा जानु पर्छ नि ल हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ उत्पादन गर्ने ठाउँ पनि आहा कति सफा हाम्रै किचन जस्तो त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन
5: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू तोरीको तेल कालो तिलको तेल सरसोको तेल आलसको तेल भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस् सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता वशिष्ठ तेल उद्योग भरतपुर 11 मुक्तिनगर आका अस्पताल अगाडि पहिलो बाटोमा सम्पर्क नम्बर 98550509005
6: ग्लोबल करियर को सुरुवात होटल र आईटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज
7: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटी र ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्
7: आरम्भ कलेज जहाँ सेवा कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला
6: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड सम्पर्क नम्बर 056513664 मोबाइल 98550033664 र 98550335
8: ओहो काका म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त
9: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता त्यहाँ त 24 घन्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको टाउको फुटेको नसा च्यापिएको ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ
8: त्यही त काका पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको अहिले त पहिलेको जस्तै भइसक्यो
10: सुविधा सम्पन्न भवन स्वच्छ सफा कोठा डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेरविचार गरिने
11: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन
12: फोन 056493817 493211 र मोबाइल 98442061
0: 95.2 कालिका FM हृदयको स्पन्दन

0: कालिका एफएम 95.2
1: नारायणम हजुरबा नारायणम हाता घन्टी बोकेर कता हिँड्नु भयो
2: नारायणम हेर न नातिकेटो रिपोर्टमा गएर पूजा गरौँ भनेको त्यही भएर पूजा सामग्रीको जो पनि गर्न छ यसो बजार जान लागेको अनि पण्डितलाई पनि भन्नुपर्ने छ
1: हजुरबा पनि देवघाट
2: हेर न नातिकेटो रिपोर्टमा गएर पूजा गरौँ भनेको त्यही भएर पूजा सामग्रीको जो पनि गर्न छ यसो बजार जान लागेको अनि पण्डितलाई पनि भन्नुपर्ने छ
1: हजुरबा पनि देवघाट गएर पूजा गर्ने भएपछि त नेउपानेजी हुनुहुन्छ त नेउपाने खाजाघर तथा

0: क्याटरिङको सुविधा पनि छ। बास बस्नलाई पनि चिन्ता लिनै पर्दैन, बास बस्ने व्यवस्था पनि त्यहीबाट गरिदिन्छन्।
1: न्यौपाने खाजाघर तथा धार्मिक पसल भरतपुर महानगरपालिका वडा नम्बर 1 देवघाट चितवन, प्रोप्राइटर बुद्धि सागर न्यौपाने, सम्पर्क 98450-64-286।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50-934।
5: जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समीट हेल्थ केयर हस्पिटल बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा।
6: दूरबीन प्रविधिद्वारा महिलाको पाछेघर, डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा।
5: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा।
6: समेत हेल्थ केयर हस्पिटल भरतपुर 9 केन्द्रीय बस टर्मिनल, फोन नम्बर 0556-595-264।
7: ए खुशीराम काका, माछालाई दाना हाल्दै हुनुहुन्छ त? अनि माछालाई नि दाना चाहिन्छ र भनेको, पानी भए त भइहाल्यो नि, ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
8: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन, लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउनु त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
9: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौँ। स्वस्थ जीवनको लागि माछा, अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग, खैरहनी 3 गोटसोर चितवन, मोबाइल 97045-15000।
10: पाल्स, फिसर, फिस्टुला र पेटोका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहोरिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानुगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छार सूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ, साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन, फोन 0556-512-670।
11: स्टुडियो टाइम चेक, यो समय
6: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
12: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया।

0: क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।
1: यति बेला बिहानको 5 बजेको छ। It's 5 a.m.

0: कालिका एफएम 95.2 निरन्तरको साथी।
1: ओहो, बर्बादै भयो नि भनेको छ्या।
2: के भयो दिदी?
1: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरियर फोर्नै माथि आएर घरै गनाएर बसिखानु भएन।
2: कस्तो गनाएको? 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98550 62 331। टिप्नु है।
3: अन्य चिकित्सा पद्धतिबाट निको हुन नसकेको जुनसुकै पुरानो भन्दा पुरानो असाध्य रोगहरूको होमियोपेथिक उपचारद्वारा निर्मूल हुने तथा अपरेसन नगरी निको नहुने जस्ता रोगहरूको पनि होमियोपेथिक औषधिबाट सफलतापूर्वक उपचार हुने वरिष्ठ होमियोफिजिसियन डाक्टर एसके नेउपानेको दावी।
4: साथै पाल्स, फिस्टुला, फिसर, कब्जियत, खाना अरुचि हुने, मधुमेह, पत्थरी, जन्डिस, गानु गोला, हात खुट्टा पोल्ने, झमझमाउने, घोडाको जोड्नी दुख्ने, हड्डी खिएको, नसा च्यातिएको बिरामीहरूले यथाशीघ्र सम्पर्क गर्नुहोस्।
5: सम्पर्क विवेक होमियो क्लिनिक, भरतपुर केन्द्रीय टर्मिनल बस पार्क, सरकपुर। फोन 0556-95-8-84। उपचार समय बिहान 7 बजेदेखि 11 बजेसम्म, दिउँसो 2 बजेबाट साँझ 5 बजेसम्म। शनिबार क्लिनिक बन्द रहनेछ।
6: होइन दाइ, घर बनाउँदै हुनुहुन्छ, अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
7: सबैतिर बुझेर मनकामना युपिभिसीका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
6: मनकामना युपिभिसीका झ्याल ढोका
7: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धायाँ बायाँ लागिन म त।
8: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपट नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री, हेर्दा आकर्षक, मनोकामना युपिभिसीका झ्याल ढोका, पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनुहोस्।
9: अब युपिभिसी होइन, मनोकामना युपिभिसी भन्नुहोस्।
10: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार, भरतपुर 9 आस्था चोक। मोबाइल 98550-80618, 98550-58987।
11: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरुन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
12: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स, एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
11: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556-98-340, 5981-140।
13: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
14: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रुम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रुम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
13: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
14: सीएमटी होटल हाकिम चौक। फोन नम्बर 0556-94-403 र मोबाइल 98550-74-933।
15: हेलो,
16: सुन न भाई बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलि फरक ठाउँमा जाउँ न, यस पटकको बसाइ विशेष बनाउनु पर्छ है।
15: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमारा सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
16: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
15: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौला।
16: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा, गजब रहेछ त।
17: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देखभाटमा पनि कर्पोरेट अफिस गरीधारा काठमाडौँ फोन 01-40-47-06 र 40-47-07
18: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
19: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
20: सुमाया सुधार तितन माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी अनि भतातै पोल्ने दुख्ने बेसी पटाउनी सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनु भयो त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
18: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-5934।
21: नेशनल सिटी हस्पिटल अत्याधुनिक सुविधा विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईँहरूको गुणस्तरीय स्वास्थ्य सेवामा
22: 24 घंटा इमर्जेन्सी सेवा आईसीयू एनआईसीयू ल्याब बिना चिरफर दूरबीन को माध्यम बाट गरिने साना ठूला अपरेशन लगायत संपूर्ण अत्याधुनिक सेवाहरू
21: पेट कलेजो आन्द्रा संबंधी समस्या बाल रोग स्त्री रोग नाक कान घाटी रोग हाड़ जोर्नी यूरोलॉजी छाला तथा यौन रोग र नशा रोग क्यान्सर लगायत का विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईको स्वास्थ्य को रक्षा गर्न तत्पर छन्।
22: कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुविधा पनि उपलब्ध छ। साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट।
21: नेशनल सिटी हस्पिटल लिमिटेड समर्पित सेवा सहित उत्कृष्ट उपचार भरतपुर 10-24 कोटी अस्पताल रोड सम्पर्क नम्बर 056-493-611।
23: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू।
24: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
25: मलाई दम खोकी स्या स्या हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो थियो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
22: बिना अपरेसन पाल्स पिनास पत्थरी लगायत बच्चादेखि वृद्धसम्म जुनसुकै स्वास्थ्य समस्याको सफल उपचार विश्वास अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय पुलचोक नारायणगढ कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तरतर्फ नारायणी नदीकिन। सम्पर्क 056-595-954 र 98-451-81-115।
26: के भयो नानुलाई?
27: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
28: बाबा, स्कुल छिटो जाऊ न, वी आर गेटिङ लेट फर स्कुल, लेट्स गो टु स्कुल।
27: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
28: स्टार्स मोन्टेसोरी एकेडेमी।
29: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
27: स्टार्स मोन्टेसोरी एकेडेमी पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
29: सम्पर्क फोन 056-490-037 98-550-61-037। स्टार्स मोन्टेसोरी एकेडेमी जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
30: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
22: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टे

0: विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिंग गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
1: डॉल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
0: स्टेप बाई स्टेप स्कूल अगाडि भरतपुर 9 शरदपुर। फोन 0564909903 र 98550653।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909059, 98550653 र 98550673।
4: जय माता मौलाकाली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौलाकालीका।
5: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
4: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केबलकार, गैंडाकोट 1, नवलपुर।
6: DMMCH स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थकेयर हस्पिटल प्राली, अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर 9 को पहिलो र एक मात्र अस्पताल समिट हेल्थकेयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन। फोन 0556595264।
7: Ayo, that Jalmuri

0: रिजालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर दसमा
2: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स फिसर फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार
1: हार्जोर्नी नसा तथा बाथ रोग एवं पिनास माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार
2: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू श्वास प्रश्वास छाला यौन मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार
1: विशेषतः यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ
2: आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्र सेन्टोल भरतपुर दसितवन
1: सम्पर्क नम्बर 056-511-818 र 98-550-35-818
3: हे भगवान् खेतमा तरकारी लगाउने बेला भइसक्यो आ मोल कतै पाइए छैन आ के गर्ने होला
4: लौ न प्रभु खेतमा तोरी लाउने समय सकिन थाल्यो तर मल कतै पाइएन अब के गर्ने होला
5: आलुको खेतमा मल भएन अब म के गरौँ यसपालि पनि खेती बिग्रिने भयो
6: गहुँ लाउन त सोचेको तर मलै छैन कुनै उपाय गर प्रभु
7: ए किसान हो अब मलको खोजीमा समय खर्च नगर बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर यसैमा तिम्रो भलाइ छ
8: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको

0: फसुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0556 98 715 तथा मोबाइल नम्बर 98029 70 355 र 98029 70 345।
1: परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण,
2: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि।
1: स्वागत छ आर्यन ज्वेलर्स, सैचोक नारायणगढमा।
2: यहाँ पाइन्छन् आकर्षक सुन चाँदी तथा हिराका गहना,
1: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू,
2: तपाईँको रोजाइ अनुसार कस्टम डिजाइनका गहना,
1: राशि अनुसारका बहुमूल्य पत्थरहरू,
2: विवाह, व्रतबन्ध, जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू।
1: विश्वास गुणस्तर र आकर्षक डिजाइनको पहिलो रोजाई
2: आर्यन ज्वेलर्स, सही चोक नारायणगढ। फोन नम्बर 98550 15 141।
3: बाढीबाट जोगिन पूर्व तयारी गरौ, नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ, घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ, वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौँ। वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौँ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौँ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौँ, सकिन्छ भने कण्ठ पारौँ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौँ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौँ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौँ। टर्च, डोरी, सिठी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौँ। कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।
4: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
5: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हार्ट जोर्निक तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
4: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन। फोन 0556 94 50 94 50।
6: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भने?
7: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्यो नि।
6: ल, यसरी त्रिपाल उडाएर साध्य हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय आकर्षक वर्षौं वर्ष टिकाउ हुने 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमर्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
8: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली रोजानी उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी, चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्।
9: पेन्टर को आशा, ग्राहक को भरोसा, टाटा पेन्ट्स, हामी रंग्याउँछौं नेपाललाई।

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर फोन 0564909093 र 98550 65903
5: आजको जमानाको भरपर्दो पाई

0: कंग्रेसमा एकसाथ 13,000 भन्दा बढी युवा नेतृत्व तहमा आउँदै महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा एक तिहाई हुने। भोटेकोशी बाढीमा निजी क्षेत्रको झण्डै 3 खर्बको क्षति भएको अनुमान।
1: पुँजी बजार सुदृढीकरण गर्न सरकारको 21 मुद्दे कार्ययोजना, पूर्वाधार निर्माणदेखि कर छुटसम्मको योजना, पुससम्म नेपाल 18 घण्टा बिजुली आयात अनुमति दिने भारतको निर्णय।
0: युक्रेनमा रुसी आक्रमणले आर्थिक सङ्कट गहिरिँदै, युक्रेनी रेलमा रुसी आक्रमण, साउदीका ऊर्जा पूर्वाधार माथिको आक्रमणपछि कच्चा तेलको भाउ बढ्यो।
1: र ढिलो बलिङ गरेको भन्दै पाकिस्तानमाथि आइसिसीको दोहोरो कारबाही, 11 अङ्क गुम्यो।
0: चौबिसै घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 5:20 बजेको कालिका हाइलाइट्समा सुनिल पराजुली र किरण राणा मगरको नमस्कार।
1: काङ्ग्रेसको 15 महाधिवेशनबाट पहिलो पल्ट 13,000 भन्दा बढी युवाले एकै पटक नेतृत्व तहमा प्रवेश पाउने भएका छन्। जेएनजी आन्दोलनपछि गत पुसमा सम्पन्न विशेष महाधिवेशनले विधान संशोधन गर्दै वडादेखि जिल्लासम्मको 5 तहका कार्यसमितिमा 30 वर्ष मुनिका युवालाई प्रतिनिधित्व गर्ने सुनिश्चित गरेकोले ठूलो संख्यामा युवा नेतृत्व तहमा आउने भएका छन्। प्रदेश र केन्द्रीय कार्यसमितिमा 35 वर्षका युवाको प्रतिनिधित्व हुने प्रबन्ध गरिएको छ। पार्टीको 15 महाधिवेशनको प्रक्रिया 3 असोजबाट सुरु हुँदैछ। 3-4 असोजमा वडा अधिवेशन सुरु गरेपछि पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन 10 असोजसम्म सकेर 16-19 केन्द्रीय महाधिवेशन हुने भएको छ। जिल्ला प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने तयारी छ। केन्द्रीय महाधिवेशनको लागि काठमाडौँमा खुल्ला मञ्च बुकिङ गरिएको छ। नयाँ विधान अनुसार केन्द्रीय महाधिवेशनमा सहभागी हुने करिब 6,000 प्रतिनिधिमध्ये 35 वर्ष मुनिका 330 जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। केन्द्रीय कार्य समितिमा महिला 79 जना कम्तीमा पनि हुनुपर्ने विधानमा रहेको छ। युवा 21 जना 35 वर्ष मुनिकोलाई समेट्ने तयारी छ। त्यसै गरी प्रदेश कार्य समितिमा पनि 118 जना समितिमा महिला अनिवार्य गरिएको छ। 49 जना 35 वर्ष मुनिका युवाहरूलाई जोड्ने तयारी रहेको छ। त्यसै गरी जिल्ला कार्य समितिमा 1,001 जना छनौट हुनेछ। युवा 231 जनालाई छनौट गर्ने काङ्ग्रेसको विधानमा रहेको छ।
0: भोटेकोशी बाढीमा आएको कुल क्षतिमध्ये करिब 3 खर्ब रुपियाँ निजी क्षेत्रकै रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी कुल 4,08,00,000 रुपियाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरडीएनएको प्रतिवेदनले अनुमान गरेको छ। बाढीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जल विद्युत आयोजना, विद्यालय, सवारी साधन, संचार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनएका संयोजक अर्जुन भण्डारीले भन्नुभयो, निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँले बताउनु भएको छ। भण्डारीले भन्नुभयो, अहिले पनि कुल क्षतिमध्ये 1 खर्ब भन्दा बढी सरकारी र बाँकी निजी क्षेत्रकै भएको अनुमान रहेको छ। बाढीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको अनुमान गरिएको छ, जसबाट 1,46,19,00,000 रुपियाँको क्षति भएको छ। बाढीबाट भौतिक संरचनामा भौतिक रूपमा पुगेको क्षति र त्यसबाट गुमेको सम्भावित हानि नोक्सानी जोडेर आरडीएनएले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको हो। त्यसअनुसार बाढीले 1,46,19,00,000 रुपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर गरेको देखाएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणको लागि बजेटको अभाव हुन नदिने बताउनु भएको छ। सोमबार सिंह दरबारमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यको सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुननिर्माणको लागि बजेट अभाव हुन नदिने बताउनु भएको छ। नुवाकोटको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले त्रिशुली नदी र आसपासका करिब 19 पुल बगाएको र रसुवा धादिङ विदुर जोड्ने सडकहरू अवरुद्ध हुँदा राहत उद्धारमा समस्या देखिएको बताउनु भएको छ। होल्डिङ सेन्टरको चाप र सम्भावित महामारी कम गर्न प्रभावित परिवारलाई कोठा भाडामा सार्ने र नगरपालिकाले छ महिनाको लागि भाँडाकुँडा ग्यास चुलो सिलिन्डर खाद्यान्न सहित प्रति परिवार 10,000 रुपियाँ दिने तयारी गरेको उहाँले जानकारी दिनुभएको छ। यस्तै सरकारले बाढी प्रभावित क्षेत्रको क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन तोइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको भन्दै सरकारले त्यो सकिए लगतै पक्की सडक र पुलको निर्माण गर्ने जानकारी दिएको छ। त्यस्तै रसुवा भटेको सिबाडीको कारण नेपालको जलविद्युत उत्पादन क्षमता घटेपछि भारतले नेपाललाई दैनिक 654 मेगावट विद्युत निर्यात गर्ने भएको छ।
0: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसक्ने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदले जानकारी दिनुभएको छ। संस्थापन पक्षले यसअघि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीका लागि यस्तो निर्णय गरिएको बताउनु भएको छ।
1: शेयर बजारको सुधार तथा पुनरुत्थानको लागि सरकारले 21 मध्ये पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना जारी गरेको छ। भटेको सीमाएको बाढीबाट अनपेक्षित रूपमा सूचीकृत जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पुँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना जारी गरेको छ। अर्थ मन्त्रालयले सोमबार जारी गरेको कार्ययोजनामा प्रारम्भिक शेयर निष्कासन आइपिओ छुटदेखि बजारमा अत्यावश्यक पूर्वाधार निर्माण नेपाल स्टक एक्सचेन्जको पुनर्संरचनादेखि कर छुटसम्मको योजना छ। आइपिओ गर्न सामान्य योग्यता सम्बन्धी निर्देशिका नेपाल धितोपत्र बोर्डले तत्काल जारी गर्न कार्ययोजनामा बताइएको छ। बजारमुखी मूल्य प्रणालीमा आधारित सार्वजनिक निष्कासनको लागि क्षेत्रगत समूह क्रमशः जलविद्युत उत्पादन तथा प्रशोधन होटल तथा पर्यटन कृषि औषधि उद्योगको लागि विशिष्ट योग्यता मूल्य अन्वेषण प्रणाली धितोपत्र बाँडफाँड प्रणाली लगायतका नीतिगत एवं कानुनी सुधार बोर्डले तर्जुमा गरी 2083 पुस मसान्तभित्र लागू गर्नुपर्ने निर्देशन कार्ययोजनामा रहेको छ।
0: भोडेकोशी बाढीमा परि हालसम्म 1,395 जनाको शव फेला परेको छ भने 5,130 जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरण अनुसार फेला परेका शवमध्ये चितवनमा 364, नवलप्रासी पूर्वमा 232, नवलप्रासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 70, धादिङमा 72 र तनहुँमा 38 जनाको रहेको छ। उपचारको क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका शवमध्ये 104 जनाको शनाखत भइसकेको छ। बाँकी शवको पहिचानका लागि भने डीएनए परीक्षण लगायतको प्रक्रिया अघि बढाइएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। डीएनए नमूनाको आधारमा शनाखत हुन बाँकी शवको पहिचान गर्ने कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ।
1: अर्थमन्त्री स्वर्णिम वागले द्विपक्षीय बैठकको लागि भारत भ्रमणमा जाने हुनुभएको छ। सरकारी स्रोतका अनुसार भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणमा वागले एक असोजमा दिल्ली जान लाग्नु भएको हो। उहाँले नेपाल भारत सहकारी भटेकोशी विपदपछिको पुनर्निर्माणबारे छलफल गर्ने कार्यतालिका रहेको छ।
0: भटेकोशीको बाढीका कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वी राजमार्गको कृष्णवीर खण्ड आउँदो असोज 1 गतेदेखि दुईतर्फिनी सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरी भेत्तो तर्फबाट नयाँ ट्र्याक बनेर खनेर सड़क बनाइएको छ। आइतबार परीक्षणको रूपमा ग्यास प्लेटहरू पार गराइए पनि सड़कमा ग्राभेल बिछ्याउने र सतगत निकासको काम बाँकी रहेकोले असोज एकदेखि मात्रै नियमित दुईतर्फी यातायात खुलाइने सड़क विभागले जनाएको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाको उपमहानिर्देशक शुभराज नेउपानेले असोज एक गतेदेखि सड़क खुलाउने तयारी भए पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नु भएको छ। सड़क विभागले बाढ़ी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसम्मै परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सड़क अवस्था बुझेर मात्र निस्किन अपील गरेको छ।
1: सरकारले अबदेखि देशभरका विद्यालयमा बुक फ्री फ्राइडे र स्किल एन्ड एजुकेसन लागू गर्ने भएको छ। सरकारले विद्यालय शिक्षालाई व्यवहारिक र सिपमूलक बनाउने उद्देश्यले यो अवधारणा आगामी शैक्षिक सत्रदेखि नै देशभर लागू गर्ने तयारी गरेको छ। सरकारले देखेर राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि सातै प्रदेशमा सुझाव तथा पृष्ठ पोषण सङ्कलन पनि गर्दै आएको छ।
0: मुस्ताङमा आजदेखि घरपोछाङ जलवायु सम्मेलन 2083 शुरू हुँदैछ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुहुनेछ। सम्मेलनमा भाग लिन 421 स्थानीय तह र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ पुगेका छन्। सोमबार साँझसम्म सातै प्रदेशका महानगर उपमहानगर नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित 2000 बढी अतिथि मुस्ताङ पुगेको घरपोछाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी अतिथिलाई स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ। सम्मेलनको व्यवस्थापनको लागि पालिका अन्तर्गतका 5 वडाका गाउँ समाज आमा समूह युवा क्लब र अन्य संघ संस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभएको छ। उपाध्यक्ष थकालीका अनुसार सम्मेलनमा आउने अतिथिका लागि बिहानको ब्रेकफास्ट खाना र खाजा सम्मेलन स्थलमा नै आमा समूहको टोलीले व्यवस्थापन गर्नेछ। बेलुकीको खाना र बसोबासको भने गाउँपालिकाले तोकेको होटलमा व्यवस्था मिलाइएको उपाध्यक्ष थकालीले बताउनु भएको छ।
1: मलेसियाको अध्यागमन विभागले आइतबार राजधानी क्वालालम्पुरको कोत्राएबाट नेपाली श्रमिकसहित कागजविहीन 100 आप्रवासीलाई पक्राउ गरेको छ। पक्राउपछि उनीहरूलाई सडक छेउमै हातघडी लगाएर राखिएको थियो। उनीहरू विधामा विभिन्न स्थानबाट कोत्रायामा घुमफिरदेखि किनमेल गर्न पुगेका थिए। घुमफिर गर्न गएको मौका पारेर अध्यागमन विभागले विशेष कार्यवाही अपरेसन गरेको थियो। उक्त अपरेसनबाट एकै दिन 472 जनालाई पक्राउ गरिएको विभागले जनाएको छ। क्वालालम्पुर अध्यागमन निर्देशक दातुक हम्सा इन्झाउले स्थानीय सञ्चार माध्यमहरूलाई दिएको जानकारी अनुसार अपरेसन बिहान करिब 11 बजे सुरु भएको थियो। करिब 2500 श्रमिकको कागजात परीक्षण गरिएको थियो। पक्राउ पर्नेमा नेपाल, बङ्गलादेश, म्यानमार, फिलिपिन्स, इन्डोनेसिया, पाकिस्तान, भारत, चीन, जिम्बाब्वे तथा साउदी अरबका नागरिक रहेका छन्।
0: भोटेकुसी बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएसँगै चीनको वैकल्पिक नाकाबाट 4000 बढी नेपाल फर्किएका छन्। अध्यागमन विभागका अनुसार भदौ 29 गतेसम्म 39,004 जना तातापानी नाका हुँदै नेपाल प्रवेश गरेका छन्। यस्तै हुम्लाको हिल्सा हुँदै 387 जना नेपाल प्रवेश गरेका छन्। दुवै वैकल्पिक नाकाबाट आगमन प्रस्थान गर्ने विदेशी यात्रुहरूमा सबैभन्दा बढी भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका नागरिकहरू रहेका छन्। अध्यागमन विभागले यात्रुहरूको सहज आवागमन तथा अध्यागमन व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्दै आएको छ। आज ऋषि पञ्चमी हरितालिका तेजसँगै जोडिएको यो पर्व नेपाली हिन्दू महिलाहरूको धार्मिक आस्था, सरकार संस्कार र सांस्कृतिक परम्परासँग सम्बन्धित महत्वपूर्ण दिन हो र सप्त ऋषिको पूजा, अरुन्धतीको आराधना, रजोशला संस्कार र आत्मशुद्धिको मान्यताले ऋषि पञ्चमीलाई विशेष बनाएको छ। तर यसको वास्तविक धार्मिक मर्म के हो, समयसँगै यस पर्वको परम्परा र मान्यतालाई कसरी बुझ्ने, यसै सन्दर्भमा सहकर्मी सुनिल पराजुलीले धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमलाई तेजसँगै आउने ऋषि पञ्चमी पूजाको वास्तविक धार्मिक महत्व के हो, यसको शुरूवात पौराणिक मान्यता के छ भनी सोध्नु भएको छ।
2: हजुर, अब यो ऋषि पञ्चमी चाहिँ नि विशेष गरेर नारीहरूले गर्नुपर्ने व्रत गर्नुपर्ने दिन हो। यो ऋषि पञ्चमी भनेको ऋषिहरूको पूजा गरेर पञ्चमी मनाऊ भन्ने छ। यसरी चाहिँ के गर्छ त किन मनाउने त भन्दाखेरिमा अब यो ऋषि पञ्चमी नहुने विधान पनि छ। अघि वर्ष दिनसम्म चाहिँ के गर्नुपर्ने, जुन महिलाहरूले गर्नुपर्ने जुन धर्म कर्म कर्तव्य हो, त्यो कर्तव्यमा केही कमी कमजोरी भएको होला, अघि ती सबै पूर्ण होस् भनेर स्नान गर्नुपर्ने हुन्छ, त्यो दक्षिण लगाएर स्नान गर्नुपर्ने हुन्छ, मृत्तिका स्नान हुन्छ, यो चाहिँ नि भस्म स्नान हुन्छ, दुनियाँ स्नानहरूका विधि विधान छन् अघि, त्यसरी चाहिँ नि नुहाउन भइसकेपछि अनि मध्याह कालमा चाहिँ नि ऋषिहरूको पूजा गर्नुपर्नेछ। अब यो किन गर्ने त भन्दाखेरि म यो महिलाहरूको रजो धर्म अघि रजस्वला हुनुपर्ने उहाँहरूको प्राकृतिक नियम हो क्या, अब त्यो नियम त्यो प्राकृतिक नियम हो, त्यसमा चाहिँ केही कमी कमजोरी भएको हुन सक्ला, त्यो त्यो पालन गर्नुपर्ने जुन नियम हुन्छ रजस्वला हुँदाखेरिमा त्यो नियममा केही कमी कमजोरी भएको हुन्छ, ती सबै पूर्णताको लागि चाहिने ऋषि पञ्चमीको व्रत गरेर ऋषिहरूको पूजा गरेपछि त्यो पूर्णता प्राप्त हुन्छ भन्ने हो है। त्यसै कारणले अब यो यसबाट चाहिने के ऋषि पञ्चमीको व्रतबाट चाहिने यो अब महिला यो तिन किसिमको आपत पर्ने हुन्छ क्या, जस्तो सन्तान पैदा नहुनु एउटा एउटा चाहिने दुःख हो महिलाहरूलाई है, महिलाहरू भने मातृशक्ति है, उहाँ आमा बन्नै पर्छ शास्त्रीय नियम अनुसार र प्राकृतिक नियम अनुसार पनि आमा बन्नुपर्ने हुन्छ, त्यो आमा बन्ने स्थिति भएन र अर्को कुरा आमा बनिसकेपछि चाहिने अनि चाहिँ तपाईँको चाहिने यो पुत्र शोक पर्ने स्थिति हुन्छ, त्यो दोस्रो कर्म भयो त्यो है, अब त्यो अनि त्यसपछि चाहिने कर्म भन्दा पनि त्यो दोस्रो स्थिति भयो, तेस्रो चाहिने अर्को चाहिने अब विधवा हुनुपर्नु, यी तिनवटा कुराहरू हुन नपरोस्, आमा पनि हुन पाइयोस्, सन्तानको शोक पनि नपरोस् र विधवा हुनु पनि नपरोस्, यी तिनवटा आपतहरू पर्न सक्छन् है, त्यो नपरोस् भनेर ऋषि पञ्चमीको पूजा गर्ने भन्ने चाहिँ नि शास्त्रीय विधान हो।
1: आजको पुस्ताले चाहिँ ऋषि पञ्चमीलाई पुरानो परम्परा भनेर मात्रै हेर्ने कि यसभित्र रहेको सकारात्मक सांस्कृतिक र आध्यात्मिक पक्षलाई पनि बुझ्ने?
2: आध्यात्मिक पक्षलाई हामीले बुझ्नुपर्छ, हाम्रो यो चाहिँ तपाईँको आर्यावर्त क्षेत्र हो, यो नियम चाहिने आर्यावर्त क्षेत्रको लागि हो, फेरि आर्यावर्त क्षेत्र भनेको आ समुद्रात चुबई पूर्वात आ समुद्रात पश्चिमात तयो रेवान्तरम गिरियो आर्यावर्तम विदुरगुदा भनेको छ, यो दक्षिणमा चाहिने तपाईँको कन्याकुमारी अथवा इन्दु सरोवर र पूर्वी समुद्रदेखि पश्चिमी समुद्रसम्मको भाग र उत्तरमा चाहिने यो कैलाश मानसरोवर है, त्योदेखि त्यो उत्तरको कैलाश मानसरोवरदेखि दक्षिणको चाहिने इन्दु सरोवर र समुद्रदेखि पूर्व र समुद्रदेखि पश्चिमको यो विशाल भूमिलाई चाहिने आर्यावर्त क्षेत्र भनिन्छ, भारतवर्ष पनि भनिन्छ, भारतवर्षको शीर्षस्थान चाहिँ नेपाल हो, नेपालको शीर्षस्थान मानसरोवर हो है, त्यसै कारण यो भित्र बस्ने महिलाहरूको लागि नियम हो बाबु, यो
1: तपाईँले भने जस्तै प्राश्चायित गर्ने मान्यता पनि छ, यो वास्तविक यसको अर्थ के हो र यसलाई महिलासँग मात्र किन जोडियो?
2: होइन, महिला चाहिने अब रजस्वला हुन्छन् उहाँहरू, रजस्वला हुने चाहिँ हुनै पर्छ है, त्यो प्राकृतिक धर्म हो है, त्यसै कारणले रजस्वला हुँदाखेरिमा यो रजस्वला नहुनु त चाहिने त्यो पनि राम्रो कुरा होइन, रजस्वला हुनै पर्छ तर महिला जातिहरूले सन्तान प्राप्त गर्नै पर्छ है, छोरछोरी पाउनै पर्छ, अब यो न अब त्यो त्यो चाहिँ त्यो प्राप्तिको लागि नै यो गर्नुपर्ने हुन्छ, त्यसमा हुनाले अब यो अब अहिलेका महिलाहरू त अब त्यो सभा पनि नबार्ने त्यस्तो अब स्कुल जान्छन् सब जान्छन् नामा बहिनीहरू दिदी बहिनीहरू छोरीहरू है, त्यो अलिकता त्यो त्यस्तो चाहिँ कमी कमजोरी भएको हुन्छ त्यो बेलामा, र त्यो शुद्धिको लागि चाहिँ ऋषि पञ्चमीको व्रत गर भनेर भने।
1: ऋषि पञ्चमीमा बिहान उठ्ने बित्तिकै दतिवनले दाँत माझ्ने, विशेष स्नान गर्ने, विभिन्न विधि पूजाहरू गर्ने चलन पनि छ, यो विधिको शास्त्रीय आधार र सांस्कृतिक अर्थ चाहिँ के हो?
2: त्यो शास्त्रीय आधार चाहिँ छ त नि, तपाईँको चाहिने अब यो हाम्रो पुरुषहरूको जनै पूर्णिमा है, पुरुषहरूको चाहिने जनै पूर्णिमामा सबै वर्ष दिनसम्म चाहिँ गर्नुपर्ने जप तप जनै लगाउनु पर्ने सारा कुराहरूको कमी कमजोरीको पूर्णताको लागि जनै पूर्णिमा मनाउने पुरुषहरूले वर्ष दिनसम्म चाहिँ दन्त धावन गर्नुपर्ने सारा गर्नुपर्ने जुन नारीहरूको जुन कर्तव्य हुन्छ कर्म हुन्छ वर्ष दिनसम्म गर्नुपर्ने कर्तव्य, त्यो कर्तव्य चाहिँ नि अब मा कलिक कमी कमजोरी भएको हुन सक्छ, त्यसो भएको भने त्यो दिनको व्रत गरेर सबै वर्ष दिनसम्म छुटेका चाहिने सब चाहिने कमी कमजोरीहरू त्यो पूर्ण हुन्छ भन्ने हिसाबले पूर्णताको लागि वर्ष दिनसम्म गर्नुपर्ने कर्ममा केही कमी कमजोरी भएको त्यो पूर्णताको लागि चाहिँ ऋषि पञ्चमीको व्रत गरेर त्यो दर्पण सत्यन लगाउने स्नान गर्ने 360 दर्पण लगाउने 360 दिन हुन्छ नि वर्ष दिनमा यही 60-65 दिन पनि हुन्छ त्यसो भएको हुनाले त्यति दर्पण लगाउने त्यही स्नान 360 स्नान गर्ने यी दुनियाँ कुराहरू यो पुरुषहरूमा पनि त्यस्तै हो जनकपुरीमा पनि त्यस्तै हो है ऋषि पञ्चमी पनि त्यस्तो हो बाबु
0: अब पालो जनताको मतको

0: जनताको मतमा हाम्रो प्रश्न छ, चौधौं महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कंग्रेसको निर्णय तपाईलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमका आधिकारिक फेसबुक पेजमा राखिएको स्टाटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, व्हाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवाज सहितको प्रतिक्रिया राख्न 0556 र 158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्यूज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। रूसले पूर्वाधार तथा प्रमुख निर्यात उद्योगहरूमाथि आक्रमण तीव्र पारेसँगै युक्रेनमा आर्थिक संकट निम्तिएको छ। रूसी हमलाको कारण युक्रेनहरूले कठिन र कठोर हिउँद यामको सामना गर्नुपर्ने अवस्था आएको युक्रेनी अधिकारीहरूले बताएका छन्। अर्थमन्त्री ओलेग जाड क्रानभेजको अनुसार यो वर्ष रूसी हवाई आक्रमणबाट पूर्वाधार तथा अचल सम्पत्तिमा भएको क्षति करिब 10 अर्ब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ। यसैबीच यता साउदी अरेबियाको ऊर्जा तथा नागरिक संरचनामाथि निरन्तर आक्रमण र खाडी क्षेत्रमा जहाजहरूमाथि हर्मुज जलमार्गमा भएका इरानी आक्रमणका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब 3% बढेको छ। हुती विद्रोही लाल सागर चिन्ह मार्ग बाब अल मान्देव जलमार्गमा रहेका 2 बन्दरगाह कब्जा गर्दै साउदीमाथि आक्रमण गरेका थिए। यस परिस्थिति पछि साउदीले सुरक्षाको कारण देखाउँदै पूर्व पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ, जसकारण हुर्मुज र लाल सागर दुवैतर्फ कच्चा तेल ढुवानीमा अवरोध देखिएको छ।
0: अब खेल समाचार। इङ्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात् खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज बास्टनमा भएको घरेलु टोल इङ्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई 5 म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। योसँग इङ्ल्याण्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्कसहित पुछारमा रहेको छ। इङ्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 औं स्थानमा थियो। इङ्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो एक खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनसिपको 2025-27 चक्रमा खेलेका 9 टेस्टमध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 वटामा मात्रै जित हासिल गरेको छ।
1: बिहान 5:20 बजेको कालिका हाइलाइट्सको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।
0: कंग्रेसमा एकै साथ 13,000 भन्दा बढी युवा, नेतृत्व तहमा आउँदै महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा 1/3 हुने। भटेकोशी बाढीमा निजी क्षेत्रको झण्डै 3 खर्बको क्षति भएको अनुमान।
1: पुँजी बजार सुदृढीकरण गर्न सरकारको 21 बुँदे कार्ययोजना। शेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छुटसम्मको योजना। पुससम्म नेपाल 18 घण्टा बिजुली आयात अनुमति दिने भारतको निर्णय।
0: युक्रेनमा रुसी आक्रमणले आर्थिक संकट गहिरिँदै युक्रेनी रेलमा रुसी आक्रमण, साउदीका ऊर्जा पूर्वाधारमाथिको आक्रमणपछि कच्चा तेलको भाउ बढ्यो।
1: र ढिलो बलिङ गरेको भन्दै पाकिस्तानमाथि आइसिसीको दोहोरो कारबाही, 11 अङ्क गुम्यो।
0: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मोबसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 5:20 बजेको कालिका हाइलाइट्स आजका लागि यति नै। सुनिल पराजुली र किरण राणा मगर बिदा हुन्छौ। नमस्कार।
2: ए बुहारी, कता छौ? 1 गिलास दुध ल्याऊ त।